0: दिमा राख्न माग गर्नु भएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय स्थानीयमा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावी सहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचना साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पर्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
1: चीनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लाकोट 7 वर्षमा पहिलो पटक खुले पनि यो नाका पुग्ने सड़क बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोविड महामारीको कारण देखाएर बन्द गरिएको नाका जोड्ने चैनपुर ताक्लाकोट सड़कमा चाहिए जति बजेट कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सड़क आयोजना प्रमुख इन्जिनियर वीरेन्द्र यादवले ट्र्याक खोल्नकै लागि 3 अर्ब रूपियाँ चाहिने बताउनु भएको छ।
2: अब अहिले जुन यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
3: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
2: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
3: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
2: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
3: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा वर्षातको समयमा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिराखेको छैन।
1: नाका खोलेपछि बझाङका 53 जना स्थानीय 6 दिन हिँडेर डोका, डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्। ताक्लाकोट पुग्न 5,200 मिटर उचाइका ओरै पास हुँदै साइपाल र तलकोट गाउँपालिकाका स्थानीय पुगेका छन्। हाल व्यवसायीले ताक्लाकोट व्यापारका लागि घोडा, खच्चर र चौरीमा सामान बोकाएर जाने गरेका छन्। नेपाली व्यापारीले फर्किँदा नुन, विद्युतीय सामान, कपडा, मादक पदार्थ लगायत सामान ल्याउने गरेका छन्। सरकारले 24 खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
2: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वर्गभित्र पर्ने 24 खनिज र 3 उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। दि एज ब्यान्डको मिठो गीत खुसी देख्छु तिमी आजबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ युके विशेष। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौं मेष राशिबाट। विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइएला अनि घर गृहस्थीमा समस्या आउन सक्छ। वृष राशि, सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ अनि उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। मिथुन राशि, आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ मिथुन राशि हुनेहरूको। कर्कट राशि, आफन्तको साथले उत्साह जगाउनेछ। नयाँ कामतर्फ अग्रसर भइएला अनि समय फुर्सदिलो रहनेछ कर्कट राशि हुनेहरूको। सिंह राशि, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ अनि खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। कन्या राशि, व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। नयाँ जिम्मेवारी प्राप्त होला अनि लामो समयदेखि रोकिएको काम बन्नुका साथै आमदानीको स्रोत समेत बढ्ने देखिन्छ। तुला राशि, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ अनि सामाजिक कामको दायित्व बढ्नेछ। वृश्चिक राशि, स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। जिम्मेवारी भने बढी रहनेछन् अनि बाध्यतापूर्ण काममै समय बित्न सक्छ वृश्चिक राशि हुनेहरूको। धनु राशि, आजको प्रयत्न निष्फल जस्तै हुनेछ। काम बिग्रने भयले सताउनेछ अनि लगानी दौडधुप श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ धनु राशि हुनेहरूको। मकर राशि, केही विवादमा परिने योग छ, सचेत रहनुहोला। बाध्यताका काममा जुट्नु पर्ला। दिन भने मनोरञ्जनपूर्ण रहनेछ मकर राशि हुनेहरूको। कुम्भ राशि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिएला। यात्रामा विशेष लाभ होला अनि शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ कुम्भ राशि हुनेहरूको। मीन राशि, समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ वर्षा कर्मचारीको बिस्तारै बिस्तारै।

बिस्तारै बिस्तारै हजुर यो गीत वर्षा कर्माचार्यको थियो। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौँ। कार्यक्रमको यो दोस्रो घण्टा हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने तपाईँ अहिले लाल शाहीको साथमा हुनुहुन्छ कार्यक्रमको दोस्रो घण्टामा। स्वीकार समृद्धि राईको यो गीत बुझ्छु तिमीलाई।

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS, Gorkha Radio.

फूल सुजान चापागाईको बडो मिठो गीत, उनको स्वेटर र नेपाली चलचित्रको गीत हो यो, निकै चर्चित पनि। अब युके विशेष। वेट म्यानेजमेन्ट र टाइप टू डायबिटिजमा युकेले युरोपमै अहिले एउटा नयाँ औषधि सार्वजनिक गरेको छ। युरोपमा पहिलोपल्ट हो यो। मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी MHRAले हिजो मात्रै सार्वजनिक गरेको, हिजो भन्नाले अस्तिको दिन अथोराइज गरेको छ एउटा औषधि। फाउन्टेयो भन्ने औषधि हो, तर यसको पक्का औषधिको नाम अर्फोर ग्लिप्रोन भन्ने हो। फाउन्टेयो यसको ट्रेड नेम। र यो औषधि सार्वजनिक गरेपछि अथवा अथोराइज गरेपछि युके युरोपमै पहिलो देश भएको छ वेट म्यानेजमेन्ट र टाइप टू डायबिटिजको नयाँ औषधि सार्वजनिक गर्ने देश। र यसले विशेष गरी बिएमआई 30 अथवा त्यसभन्दा माथिका अनि बिएमआई 27 30 जसले जसको समस्या भनेको वेट रिलेटेड प्रब्लम, घटाउन नसक्ने, वेट घटाउन नसक्ने, अनि टाइप टू डायबिटिज पनि कन्ट्रोलमा ल्याउन नसकेकाहरू, जस्तै ग्लाइसिमिक कन्ट्रोल गर्न नसकेका त्यस्ता पेसेन्टहरूका लागि यो एउटा नयाँ औषधि हो र यसले धेरै फाइदा पुर्याउने भन्ने बताइएको छ। र यो औषधि युरोपमै पहिलोपल्ट हुनाले अहिले यसलाई ट्रायलका रूपमा पनि हेरिएको छ। अहिलेसम्म हुन त यो एनएसएसबाट उपलब्ध छैन अहिलेसम्म, तर अब छिट्टै उपलब्ध गराइने भनेर भनिएको छ, किनभने अथोराइज एमएचआरएले गरिसकेको छ। किनभने कुनै औषधि पहिलोपल्ट यदि एमएचआरएले अथोराइज गर्छ भने त्यसलाई अलिकति फेरि त्यसभन्दा अगाडि फर्दर प्रोसेसमा जान जरुरी छ। सबै नयाँ ट्रिटमेन्टहरू अनि यसबारे इभ्यालुएसन गर्नुपर्ने हुन्छ। प्रोसेस जुन एस्टाब्लिस भइसकेपछि त्यसलाई इभ्यालुएसन गर्नुपर्ने हुन्छ नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सलेन्स नाइस भन्ने एउटा यो गभर्मेन्ट बडी हो, र यसले इभ्यालुएट गर्नेछ अनि त्यसपछि मात्रै एनएचएस मार्फत उपलब्ध गराइनेछ। तर यो औषधि पहिलोपल्ट जारी गरिएको हो र यसका साइड इफेक्टहरू नभएका होइनन्, केही छन् साइड इफेक्टहरू, जस्तै नोजिया, कन्स्टिपेसन, डायरिया, भोमिटिङ र डिस्पेप्सिया। डिस्पेप्सिया भनेको साधारण अर्थमा इन्डिजेस्टन, अपच हुने, अनि अब्डोमिनल पेन, यसका साइड इफेक्टहरू हुन्। तर प्राय सबै औषधिको एउटा न एउटा साइड इफेक्ट त हुने गर्दछ र यो पनि अशुद्ध छैन त्यसबाट। तर पहिलोपल्ट यसरी नयाँ कुरा इनोभेसन भएको छ र यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्ने हुन्छ। र यो औषधि दिनको एकपल्ट खानुपर्ने हुन्छ यदि अब एनएचएसमा उपलब्ध भयो भने, तर अब यो छिटै उपलब्ध गराइने कुरो बुझ्नमा आएको छ। हजुर, रचेल, मानिसहरूलाई मोटोपन र टाइप टू डायबिटिजले निकै सताइरहेको छ, किनभने खानपान र जीवनशैलीले गर्दाखेरि यी सब कुराहरू भोग्नुपर्ने हुन्छ मानिसले। आफ्नो जीवनशैली अलि अस्वस्थकर छ भने अनेक रोगको शिकार बन्न सकिन्छ। त्यही भएर पनि हामीले पहिल्यैदेखि ध्यान दिनुपर्ने हुन्छ र रोग लागिसकेपछि औषधि खानुभन्दा पूर्व बरु सावधानी अप्नाउनु धेरै राम्रो हुनेछ।
र यस सम्बन्धी तपाईँले थप जानकारी लिन चाहनुहुन्छ, तपाईँलाई जिज्ञासा छ यो नयाँ औषधि पाउन्डेयो सम्बन्धी भने एमएचआरए प्रोडक्ट्स वेबसाइटमा जान सक्नुहुन्छ र अप्रुभल हुन त हुन बाँकी छ, फाइनल अप्रुभल, फाइनल अप्रुभल पछि तपाईँले पब्लिकमा यो जानकारी प्राप्त गर्नुहुनेछ। पाउन्डेयो नयाँ औषधि मोटोपन घटाउनका लागि अनि टाइप 2 डायबिटिजलाई म्यानेज गर्नका निमित्त युकेले युरोपमै पहिलोपल्ट एउटा औषधि अप्रुभ गरेको छ, अप्रुभ होइन अथराइज गरेको छ एमएसआरएले, र यो अप्रुभ भएर अब एनएचएसमा आउन बाँकी मात्रै छ, तर त्यो केही दिनपछि नै भइहाल्ने सङ्केत मिलेको छ। र युकेवासी मात्रै नभएर एनएचएसको अन्डरमा जो जति हुनुहुन्छ विश्वभरि नै, अहिले जस्तै उदाहरणको लागि ब्रुनाई, ब्रिटिस फोर्सेस ब्रुनाई पनि एनएचएसकै अन्डरमा आउँछ, प्राइमेरी केयर मेडिकल फेसिलिटी यहाँको पिसिएमएफमा जति उपलब्ध छन् औषधिहरू ती सबै एनएचएसबाट अप्रुभल प्राप्त औषधिहरू हुन्। त्यही भएर त्यो यो औषधि जुन अहिले हामीले भनियो फाउन्डेयो, यो कुनै समयमा यहाँ ब्रुनाईमा पनि उपलब्ध हुन सक्छ। र यसको मुख्य काम वेट म्यानेजमेन्ट गर्ने र टाइप 2 डायबिटिजको जोखिम घटाउने हो। र जो जसलाई यसको विषयमा अलिकति सरोकार छ अथवा तपाईँ टाइप 2 डायबिटिजबाट गुज्रिरहनु भएको छ अनि वेट म्यानेज गर्न गाह्रो भइराखेको छ भने यो औषधि तपाईँको लागि एकदमै असल साबित हुन सक्छ। यो के विशेषमा आजलाई यति नै, अब गीत सुनौ हामी, निर्मला घिसिङको गीत सुन्छौँ आज भोलि।

0: गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेट मा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाई जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

बिर्सनै सकिन उदय अनि मनिला सोताङको गीत सुन्दै हुनुहुन्थ्यो. आज अन्तर्राष्ट्रिय युवा दिवस, हजुर, इन्टरनेसनल युथ डे हो 12 अगस्त. र धेरै वर्ष भइसक्यो 1999 सालदेखि यसलाई एकदमै बृहत्तर रूपमा मनाउन थालिएको. र यसपल्टको थिम 2026 सालको डिफ्रेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन्स र यस वर्षको थिम हो. र त्यसका अलावा सब थिमहरू पनि छन्, ग्लोबल सोलिडारिटी, स्याड च्यालेन्जेस अनि युथ इनोभेसन. र यी कुराहरूलाई मध्यनजर गरेर यस वर्षको युथ डे, इन्टरनेसनल युथ डे मनाइने योजना छ. र युएन सेक्रेटरी जेनरल एन्टोनियो गुटेरेसले भनेका छन्, यङ पिपल आर ओलरेडी लिडिङ द वे एज ऑर्गनाइजर्स एन्ड इनोभेटर्स, बट टु गो फर्दर दे निड एक्सेस टु द स्किल्स द्याट विल सेप द फ्युचर, फ्रम क्रिटिकल थिङ्किङ एन्ड प्रब्लम सल्भिङ टु डिजिटल लिटरेसी. र अहिले युवाहरूको खाँचो छ देश बनाउनका लागि. र नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भने बुढापाका हाम्रा नेताहरूले अब बिस्तारै आराम गर्ने दिन आएको छ र नयाँ युवाहरू अग्रपङ्क्तिमा आउन जरुरी छ र नयाँ सोच, नयाँ जोस, जागर लिएर आउन जरुरी छ. र आजको यो अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हामीले यस्ता कुराहरूमा अवेरनेस ल्याउन पनि जरुरी छ. तर नेपालका बुढापाका नेताहरूले कुर्सी छोड्न चाहँदैनन्. विडम्बना नै भनौँ, अब नमरुन्जेलसम्म कुर्सीमै रहन चाहन्छन्. यो एउटा एकदमै तितो सत्य हामीले बिहोरिरहेका छौँ. अब पालो उर्गेन दोङको बन्चरीको.

नयाँ दिन मुक्ति एन्ड रिभाइभलको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई पनि समापन गर्दैछु सुशान्त केसीको यो गीत यस्तै रहेछबाट. इन्जोय.

भदौ 23 र 24 को घटनामा 179 सरकारी निकायको श्रेष्ठता जलेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक तोयम रायले आन्दोलनमा श्रेष्ठता क्षति भएका निकायको लेखा परीक्षण हुन नसकेको जानकारी दिनुभएको छ। सह महालेखा नियन्त्रक दीपक लामिछानेले जलेका निकायको गोस्वार भौचर सुरक्षित रहेकाले त्यसबाट श्रेष्ठता कायम गर्न सकिने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले मन्त्रालय अन्तर्गतको राजस्वको कुनै क्षति नभएको बताउनु भएको छ। बैठकमा आन्दोलनका क्रममा श्रेष्ठता नष्ट भई लेखा परीक्षण हुन नसकेका कार्यालयका अनियमिततालाई माफी नदिन सांसदहरूले आग्रह गरेका छन्। पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुनले भदौ 23 र 24 प्राकृतिक प्रकोप र दुर्घटना दुवै नभएकाले यस विषयमा के गर्ने भनी सरकारले नै दृष्टिकोण अघि सार्नुपर्ने बताउनु भएको छ। कंग्रेसले सुनसरीको कप्तानगंज र सिराहमा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय सर्वस्वीकारी न्यायिक आयोग तत्काल गठन गर्न पनि कंग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपमा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार हालसम्म 4 जनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन भएको छैन। केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान पनि बस्ने कार्यतालिका रहेको दुलालले उल्लेख गर्नुभएको छ।

0: आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउने आएको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठानको मलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शन गरिँदैछ। यस्तै बिहान भ्रकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड हुँदैछ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्धन विषयमा उच्च स्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साध्य प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,000 अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। कङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
1: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काँग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलता जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
0: हिजोको बैठकमा पत्र बुझाएको प्रसंग। पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस पार्क भित्रैबाट छुट्न शुरू गरेका छन्।
2: सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सड़क पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सास्ती खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनु भयो।
0: गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। हिजो ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। सभामुख डिपी अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोज्दा कंग्रेस सचेतक निष्कल राईले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: BSB is cool karma idiot.

नमस्ते, फेरि पनि स्वागत गरे यहाँहरूलाई बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रममा। हजुर, हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। एउटा निकै जोसिलो गीतबाट, भ्रम भन्ने गीत थियो बिम्ब ब्यान्डको, यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जरबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्भे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

नमस्ते, स्वागत छ फेरि पनि कार्यक्रममा। भर्खर सुन्नुभएको गीत सङ्गीत थियो शान भुषाल र सरिना बिगेको स्वरमा, तर गीत अचानक रोकिन गएकोमा हामी क्षमा प्रार्थी छौँ। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौँ। कार्यक्रमको यो तेस्रो घण्टा हो र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। पीसीएमएफ अनि डेन्टल सेन्टरको जरुरी सूचना छ ब्रिटिस फोर्सेस बुर्नाईवासीका लागि। यदि तपाईँ अथवा तपाईँको परिवारजनका सदस्य हस्पिटल एडमिसन हुन्छ भने तपाईँले तुरन्त ड्युटी नर्सलाई नोटिफाई गर्नुपर्ने हुन्छ। ड्युटी नर्सलाई 833-0246 फोन गरेर तपाईँले नोटिफाई गर्नुपर्ने हुन्छ। कुनै तपाईँको फ्यामिली मेम्बर तपाईँ यदि हस्पिटल एडमिसन हुनुभयो भने त्यसको जानकारी पिसिएमएफलाई चाहिन्छ, किनभने पिसिएमएफले त्यसपछि हस्पिटललाई लियाइज गर्ने गर्दछ। सम्पर्क गरेर तपाईँले एकदमै अप्टिमल केयर प्राप्त गर्नुहुनेछ पिसिएमएफको सम्पर्कमा। हस्पिटलबाट यदि तपाईँलाई अन्य सर्वसाधारणको जस्तो सुविधातिर लगियो भने सायद तपाईँलाई अलिकति अप्ठ्यारो पर्न सक्छ। त्यही भएर पिसिएमएफलाई खबर गर्न एकदमै जरुरी छ। ब्रिटिस फोर्सेस बुर्नाईको जिम्नेजियममा प्रवेशका लागि अहिले क्युआर कोड स्क्यान गरेर साइन इन गर्नुपर्ने हुन्छ। यो नयाँ अहिले तरिका अवलम्बन गरिएको हो, किनभने अब बिस्तारै बिस्तारै कागजमा आफ्नो नाम रेजिस्टर गर्न अब हट्नेछ। यो पेपर युसेज घटाउनका लागि अब बिस्तारै यो मोडर्नाइजेसनको यो सङ्केत पनि हो। क्युआर कोड स्क्यान गरेर साइन इन गर्नुपर्ने हुन्छ ब्रिटिस फोर्सेस बुर्नाईको जिम्नेजियम प्रयोगका लागि। पागल भएमा अब गीतको पालो। हजुर, यो गीत गाउने कलाकार हुनुहुन्छ ब्रिजेश श्रेष्ठ।

कहरा हुआ अरिजीत सिंह र अरमान खानलाई सुन्दै हुनुहुन्थ्यो. तपाईँलाई थाहा छ आज इन्टरनेसनल युथ डे मात्रै नभएर आज त वर्ल्ड एलिफेन्ट डे पनि परेको रहेछ. हजुर, वर्ल्ड एलिफेन्ट डे सन् 2012 सालदेखि सुरु गरिएको र यो म्याग्निफिसेन्ट क्रिचरको सङ्ख्या घट्दै गइरहेको छ विश्वमा र यसका लागि हामीले अवेरनेस ल्याउन जरुरी छ. आज वर्ल्ड एलिफेन्ट डेको यो अवसर पारेर हामीले कन्जर्भेसनको लागि यसको कन्जर्भेसन च्यारिटीमा केही डोनेट पनि गर्न सक्छौँ र साथसाथमा परिवारलाई र आफ्नो छिमेकलाई अवेर पनि गराउन सकिन्छ. हुन त अब नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने चार कोसे झाडी वरपर जङ्गली हात्तीहरू आएर फेरि बितण्डा मचाइरहेको पनि हामी देख्छौँ. त्यो भन्दैमा हामीले हात्तीलाई एकदमै छिछी दूर दूर गर्ने कुरो पनि आउँदैन, किनभने सबै यो एनिमल किङडममा भनौँ सबै जनावरहरूलाई आफ्नो बाँच्ने अधिकार छ र त्यसको पनि हामी सम्मान गर्नुपर्छ. हुन त कन्जर्भेसन त्यसै गरिएको होइन, यसका पछाडि वैज्ञानिक कारणहरू छन्, त्यो हामीले बुझ्न जरुरी छ. आज वर्ल्ड एलिफेन्ट डे.

सबु थापाको प्रिय तिमीलाई प्रभातकालीन आवाज कार्यक्रम हो यो ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। हुन त बहुसंख्यकले हामीलाई बीएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ, तर यहाँ ब्रुनाईका लोकल अडियन्सले भने 89.5 मेगाहर्ज एफएममा सुन्ने गर्नुहुन्छ र युकेका विभिन्न स्थानमा कतै एफएम फ्रिक्वेन्सीमा कतै एएम फ्रिक्वेन्सीमा सुन्ने गर्नुहुन्छ भने सोन्टक्लिफवासीले 105.4 एफएममा सुन्नुहुन्छ भने डोबरमा 90.8 मेगाहर्जमा र यसका साथै नेपालका स्थानहरू धरान पोखरामा पनि एफएम फ्रिक्वेन्सीमा सुन्न सक्नुहुन्छ। धरानमा 107.5 मेगाहर्ज एफएम अनि पोखरामा 87.7 मेगाहर्ज एफएममा तपाईँ जहाँ रहनु भए पनि यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यदि तपाईँ लाल शाहीसँग प्रभातकालीन आवाज कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईमा फोर्सेस पोस्ट अफिसको ओपनिङ आवर्स विषयमा तपाईँले कतिको ध्यान दिनुभएको छ? अहिले सोमबारदेखि बुधबार बिहान 8 बजीदेखि 12 बजीसम्म मात्रै हो अनि शुक्रबार पनि त्यही नै समयमा खुल्ने अनि बन्द हुने गर्दछ, बिहान 8 देखि 12 बजीसम्म। तर बिहिबारको हकमा बिहान 10:30 बजेदेखि मात्रै खुला हुन्छ दिनको 2 बजेसम्म। फोर्सेस पोस्ट अफिस बिएफपिओ 11 ब्रुनाईको यो कुरा हो। अब स्वीकार्नुहोस् आल्बाट्रोस ब्यान्डको यो गीत भावना।

0: SBS Gorkha Radio. 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: पीएफबीएस गोर्खा रेडियो।

के भयो राजन लिम्बुले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो. हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ. कार्यक्रमको यो तेस्रो घण्टा हो. ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 16:30 बाँकी रहेको छ र तपाईँ यतिखेर हुनुहुन्छ कार्यक्रममा लाल शाहीको साथमा. आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो दैनिकी, हाम्रो जीवनशैली धेरै परिवर्तन गर्न थालेको छ. हामीले बिस्तारै अनुभूत गर्न थालेका छौँ र आजकल सुन्छौँ, हाउ इज एआई चेन्जिङ ह्युमन ल्याङ्ग्वेज. हाम्रो ल्याङ्ग्वेज धरि अब बिस्तारै एआईले बदल्न थालेको अनुभूति हुँदैछ. 2025 सालमा गत वर्ष युएसएमा एउटा सर्वे गरिएको रहेछ र 52% युएस एडल्टहरूले उनीहरूको ल्याङ्ग्वेज मोडल्स च्याट जिपिटी, जेमिनाई अनि क्लोड अनुरूप गर्न थालेको भन्ने बुझियो. भनेपछि अब बिस्तारै एआईले हामी सबैलाई दास बनाउन थालेन त. पक्कै हो, हामी स्मार्टफोनले दास भएको जग जाहेरै छ. हाम्रो अगाडि, हामी सामु त्यो एकदमै सबैलाई अवगत भएको कुरा हो. स्मार्टफोनले त गरायो. अब स्मार्टफोनको प्रयोग गर्दाखेरि अन्य त्यहाँ जे जति कुराहरू हामी त्यसबाट पाउँछौँ, सिक्छौँ, गर्छौँ, जे गर्छौँ, धेरै जसो अहिले आर्टिफिसियल इन्टेलिजेन्सले टेक ओभर गर्न थालेको छ. अब हाम्रो दैनिकी, हाम्रो जीवनशैलीलाई मात्र नभएर हाम्रो भाषालाई धरि अब एआईले बिस्तारै लिन थाल्यो. यसको ज्वलन्त उदाहरण हो यो. अबका केही वर्षहरूमा हामी एआईद्वारा निर्देशित हुन्छौँ, यसमा कुनै शङ्कै छैन. तर यसलाई सुखद भन्ने कि दुःखद भन्ने, त्यो आफ्नो ठाउँमा छ. एक त समयको माग होला र केही हदसम्म सुखद पक्ष होला यसको. तर भाषा मर्नु, आफ्नो दैनिकी पहिलेको जस्तो नहुनु र जीवनशैली एकदमै बदलिनु, त्यसमा सुखद मात्रै होइन दुःखद पक्षले पनि डेरा जमाएको छ. खैर, एआईका कुरा हामी दिनहुँ गर्ने गर्दछौँ. एआई यो, एआई त्यो, एआईले यस्तो गर्यो, एआईले उस्तो गर्यो. तर के गर्ने, एआई बिना अब बाँच्न नसकिने भयो. गीत सुनौ अब, प्रेम कथा, नवीन के भट्टराईको.

तिमीले चिनेको छैन मलाई बिरालो ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 5:30 बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै सज्जा चौला गाएको गीत खुसी उमङ्ग यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा पनि हुन्छु। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आउनुहुनेछ बिना गुरुङ आजको मझेरी कार्यक्रम लिएर। म भने बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समयमा भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते। बाई बाई।

0: राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाका सचिव तुलबहादुर कर्णेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। नेपालमा सौगौली सन्धि खोजी भइरहेको सन्दर्भमा मिलेर काम गर्न सकिने भारतीय विदेश मन्त्रालयका अधिकारीले बताएका छन्। नियमित प्रेस भेटघाटमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालसँग सुमधुर सम्बन्ध रहेको र कुनै असमस्तारी समाधानका लागि संयन्त्रले काम गर्ने बताउनु भएको छ।
1: देखिए, भारत और पाक नेपाल के बीच में हमारे संबंध बड़े अच्छे हैं। हो सकता है कुछ चीज़ों पे सहमति ना बना हो, लेकिन उन जो भी उस प्रकार के मुद्दे हैं उसके लिए हमारे पास द्विपक्षीय वार्ता का एक ढांचा है और उस ढांचा के तहत हम इस पे अपनी दोनों पक्ष बैठ के मिलके इस पे बात कर सकते हैं।
0: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गएको आर्थिक वर्षमा 200 बढी सफल मृगौला प्रत्यारोपण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले 202 सफल मृगौला प्रत्यारोपण गरेको जानकारी दिनुभएको हो। प्रत्यारोपणमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण, सहकार्य र अथक मेहनतबाट उपलब्धि हासिल भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार प्रत्येक सफल प्रत्यारोपणले बिरामीलाई नयाँ जीवन, आशा र भविष्य दिने भएकाले प्रत्यारोपण सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ।
2: महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन

0: 2063 को दफा 9 मा सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ। ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सीट सुरक्षित राख्नुपर्ने व्यवस्था छ। त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ।
1: चितवन डिभिजन वन कार्यालयले 2 चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत 2 दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हेर्न ड्रोनको सहायता लिएको हो। दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले जानकारी दिनुभएको छ। अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन, वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने 5 स्थानमा सिसी क्यामेरा जडान, 3 स्थानमा खोर ट्यापिङ, 3 स्थानमा खुट्टा ट्यापिङ काम गरिएको छ। उहाँका अनुसार एउटा बच्चा चितुवा भरतपुर 15 नियन्त्रणमा लिइसकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा गएको महिना जहाज फेर्न क्याटरिङको डिब्बामा बस्नु परेको खबर आएका छन्। इरानको आक्रमण जोखिम कम गर्न ट्रम्पले नेटो सम्मेलन छाडेर एयरफोर्स वानको साटो फौजी विमान चढेर बेलायत पुग्नु भएको अमेरिकी मिडियाले जनाएका छन्। स्काईका अमेरिका संवाददाता डेभिड ब्लेभिन्सका अनुसार केही गम्भीर प्रश्न जन्मिएका छन्।
2: With those journalists left on board that Air Force One, which was effectively a decoy plane in the face of serious threat posed by Iran, did the White House endanger the lives of American citizens? A question so far Secretary of State Marco Rubio has chosen to ignore.
1: कोलम्बियामा गएको भूकम्पमा परि 220 जनाभन्दा बढीको मृत्यु भएको छ। सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 150 बढी भवन भत्किएका छन्। उद्धारकर्मीले भग्नावशेषहरूमा खोजेर उद्धार जारी राखेका छन्। भूकम्पको केन्द्रबिन्दु बोगोटाबाट करिब 250 माइल पश्चिममा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGSले सो जानकारी दिएको छ। जयरो प्रगास भग्नावशेषमा बेपत्ता भएका भाइलाई खोज्दै हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार अनि शुभ बिहानी शुभ प्रभात गुड मर्निङ सम्पूर्ण पीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र कार्यक्रमको नाम हो मझेरी बीएफपीएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरीमा हार्दिक स्वागत छ। फेरि पनि हाम्रो गीत संगीत यसका साथसाथै केही रोचक जानकारी अनि उपयोगी प्रसङ्गहरू लिएर म सदा झैं आज पनि उपस्थित भएकी छु। आज बुधबारको दिन रहेको छ। बुधबार 12 अगस्त 2026 साल तदनुसार साउन महिनाको 27 गते 2083 विक्रम सम्बत। हजुर श्रोता, आज यो मझेरी कार्यक्रम भने हाम्रो ब्रुनाईको प्रसारण हुन्छ जहिले पनि, र बिहानको ब्रुनाई समय 10 बजेदेखि 1 बजेसम्म यो 3 घन्टे बसाइमा चाहिँ हाम्रो कार्यक्रम सञ्चालन हुने गर्दछ, र अहिले पनि ब्रुनाईमा बिहानको 10 बजेर 10 मिनट गएको छ। यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा अहिले 8 बज्नको लागि 5 मिनट बाँकी रहेको छ, र लन्डन युनाइटेड किङडमबाट सुन्दै हुनुहुन्छ भने बिहानीको मध्यरात कटिसकेको छ, बिहानीको 3 बजेर 10 मिनट गएको छ बेलायतमा, र रात्रिकालीन अवस्था नै छ त्यहाँ चाहिँ। हजुर श्रोता, लागौँ आज बुधबारको दिन, यानि कि आज भने रहेको छ 12 अगस्त अन्तर्राष्ट्रिय युवा दिवस। युवाहरू राष्ट्रका मेरुदण्ड तथा परिवर्तनका संवाहक हुन् भनेर हामी सबैलाई नै थाहा छ। उनीहरूको क्षमता, नेतृत्व र सहभागिताले समृद्ध भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यस अवसरमा संसारभर विभिन्न सचेतनामूलक तथा युवा केन्द्रित कार्यक्रमहरू आयोजना गरिँदै पनि छ। अन्तर्राष्ट्रिय युवा दिवसको सबैलाई शुभकामना। हजुर, यति भन्दै अब मौसमी विवरणतर्फ लागौँ श्रोता। आज सेरिया ब्रुनाईको तापक्रम, अहिलेको तापक्रम रहेको छ 30 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस, र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। घमाइलो छ, दिनको सुरुवात पनि घमाइलो नै छ, अनि जेन्टल ब्रिज, घमाइलो अनि मन्द हावा बहनेछ। र सेरिया ब्रुनाईमा भने युभी इन्डेक्स हाई रहेको छ, यदि तपाईँ बाहिर निस्कदै हुनुहुन्छ भने चाहिँ आफ्नो सनस्क्रिन चाहिँ नभुल्नुहोला लगाउनको लागि। काठमाडौँ नेपालको अहिलेको तापक्रम रहेको छ 26 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस, र न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस। लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। साउन महिना छँदैछ श्रोता, त्यसकारणले हल्का वर्षा अनि हल्का हावा त भन्ने नै छ, र काठमाडौँमा भने युभी इन्डेक्स भेरी हाई देखाइएको छ। यो गर्मी मनसुनको समय छ, त्यसकारणले तपाईँहरू पनि आफ्नो छाता र सनस्क्रिन भने नछुटाउनुहोला। अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। रात्रिकालीन समय छ, क्लियर स्काई एन्ड लाइट विन्ड्स बनिएको छ, आकाश खुला अनि सफा छ, अनि मन्द हावा बहँदैछ। त्यहाँको तापक्रम अहिले 18 डिग्री सेल्सियस रहेको छ, र मौसम विवरण अनुसार चाहिँ एम्बर वार्निङ अफ एक्सट्रिम हिट भनेर चाहिँ जनाएको छ। र युनाइटेड किङडम लन्डनमा भने सूर्योदय हुनेछ 6 बज्नका लागि केवल 21 मिनट बाँकी रहँदा। हजुर, यो मौसमी विवरण र समयको विवरण पछि अब हामी कार्यक्रम सुरुवात गर्नेछौँ, र कार्यक्रमको सुरुवातमै हामीले एकदमै मिठो गीतबाट स्टार्ट गरेका थियौँ कार्यक्रम। निकै नै नयाँ गीत, मिठो गीत रहेको थियो, एसटी योगी अनि अन्जु पन्तको आवाजमा चाँदी जलप। आशा छ तपाईँहरूलाई मन पर्यो होला, र तपाईँको बिहानी एकदमै मिठो गीतबाट सुरुवात भयो होला भन्दै अब भने जन चामलिङ राईले गाउनुभएको मायाले

चामलिङ राईले गाउनुभएको यो मायाले भने निकै नै नयाँ गीत रहेको छ श्रोता, र सम्पूर्ण प्राय जसो व्यक्तिहरूले चाहिँ अब यो गीतलाई चाहिँ एकदम माया दिनुभएको छ। साँच्चै नै मिठो पनि रहेको छ यो एकदम मिठो लभ सङ। पछि फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। मझेरी कार्यक्रमको पहिलो घन्टे बसाइमा छौँ हामी, र अहिले समय बिहानको 10:17 गएको छ श्रोता। र आज भने मैले चर्चा गरेकी थिएँ अन्तर्राष्ट्रिय युवा दिवसको बारेमा। अगस्त 12 यानि कि आज इन्टरनेसनल युथ डे रहेको छ। हजुर, यसै गरी विभिन्न फेमस बर्थडेजहरू गुगल गर्ने क्रममा चाहिँ मैले चाहिँ आज चर्चित बेलायती मोडल तथा अभिनेत्री कारा डेलेभिनको जन्मदिन पनि थाहा पाएँ। उहाँको चाहिँ एकदमै बोल्ड स्टाइल अनि आकर्षक आइब्रो, थिक आइब्रोजको ट्रेन्ड चाहिँ उहाँले पनि स्टार्ट गर्नुभएको जस्तो लाग्छ। केही वर्ष यता चाहिँ थिक आइब्रोज पनि फेरि पनि ट्रेन्डमा आएको थियो, र उहाँ चाहिँ एकदमै सफल मोडलको साथ अनि विश्वभर पनि एकदमै परिचित हुनुहुन्छ, र विभिन्न चलचित्र टेलिभिजन परियोजना मार्फत पनि उनले आफ्नो अलग पहिचान बनाएकी छन्, अनि उहाँलाई जन्मदिनको शुभकामना। हजुर, यहाँहरू पक्कै पनि फेसन वर्ल्ड अनि मोडलिङ वर्ल्डबाट त पक्कै पनि नजिकै हुनुहुन्छ होला, त्यस कारणले मैले चाहिँ यो प्रसङ्ग जोडेँ। हजुर, यसै गरी आज कार्यक्रम मझेरीमा हाम्रो सेकेन्ड आवरको सेगमेन्ट यानि कि विषयवस्तुमा पर्न गएको छ फुड एन्ड कल्चर। हामी एउटा छुट्टै देशको फुड एन्ड कल्चरको बारेमा पक्कै पनि आज चर्चा गर्नेछौँ, र आशा छ तपाईँलाई कन्टेन्ट भने पक्कै पनि मनपर्नेछ। तर यदि तपाईँको कुनै प्रतिक्रिया, कुनै अनुभव, सुझाव, सल्लाहहरू भए पक्कै पनि हाम्रो हामीसँग जोडिन भने नभुल्नुहोला। स्टुडियोमा कन्ट्याक्टको लागि दुईवटा नम्बरहरू रहेका छन्, 3224167, 3220098। ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने चाहिँ 00673 कन्ट्री कोड हाल्न नबिर्सिनु होला। मिलिट्री एक्सटेन्सन रहेको छ 3284। इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com, र फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा पेजमा गई मेसेन्जरको मार्फत हामीलाई जोड्न सक्नुहुन्छ। तर म सुरुवातमा नै आज क्षमा मागेँ, किनभने मेरो चाहिँ फेसबुकमा सानो समस्या आएको छ, त्यस कारणले गर्दाखेरि आज भने तपाईँहरूले चाहिँ सुनिदिनु भएको छ भने धेरै धेरै धन्यवाद, तर तपाईँहरूको मेसेजेस भने म पढ्न अलि असक्षम हुनेछु, त्यसको लागि पहिले नै म क्षमा चाहेँ श्रोता। र अन्य माध्यमहरू छन् पक्कै पनि, तपाईँहरू चाहनुहुन्छ भने कन्ट्याक्ट गर्ने अरू अन्य माध्यम पनि प्रयोग गर्न सक्नुहुन्छ। यति भन्दै हामी कार्यक्रम अगाडि बढाउँ, र आउने गीतको बोल भने रहेको छ हिमालको छोरो। यो गीत भने एकदमै विश्व प्रसिद्ध पर्वतारोही हाम्रो लेट निर्मल पूर्जाले गाउनु भएको, उहाँ एक भूपू गोर्खा सैनिक पनि हुनुहुन्छ, अनि उहाँको सम्झनामा उहाँको यो गीत पनि सुनौँ।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PF

हजुर यावेश फिचरिङ ओसिन कार्कीको यो गीत नयाँ गीत रहेको थियो टाढा। हजुर श्रोता, आज भने कार्यक्रम मझेरीको पहिलो कन्टे बसाइमा छौँ हामी, र हामी विभिन्न सेगमेन्टहरूमा चाहिँ के तपाईँहरूलाई जरुरी हुनसक्ने उपयोगी हुनसक्ने कुराहरू लिएर आएका हुन्छौँ। त्यसको साथसाथै गीत सङ्गीतको मजा त छुट्टै नै छन्। म भने सकेसम्म अलि नयाँ नयाँ गीतहरू चाहिँ कार्यक्रममा बजाउने प्रयास गर्दै नै गरिरहेकै हुन्छु। आशा छ तपाईँहरूलाई चाहिँ गीत सङ्गीतहरूले चाहिँ भरपूर मनोरञ्जन हुँदैछ, या फेरि तपाईँलाई एकदमै मनपर्ने गीतहरू केही छ भने चाहिँ पक्कै पनि हामीलाई सुझाव गर्नुहोला। हजुर, अब लागौँ एउटा हेल्थ टिप तर्फ। जलेको खाना चाहिँ हाम्रो स्वास्थ्यको लागि हानिकारक छ या छैन भन्ने कुरा चाहिँ अब एकदमै लाटो हिसाबले भन्नुपर्दाखेरि चाहिँ हामी सबैलाई थाहा छ, जलेको चाहिँ खास हाम्रो स्वास्थ्यको लागि राम्रो छैन र हुँदैन पनि। अनि हाम्रो खाना जुनमा चाहिँ जलेर बनाउने खानाहरू, विशेष गरेर चाहिँ बार्बेक्यू चाहिँ एकदम मनपर्छ नि त हामी सबैलाई। तै पनि यसको पछाडि चाहिँ किन हुँदैन भन्ने कुरा चाहिँ सायद तपाईँहरूलाई थाहा नहुन सक्छ, त्यसको बारेमा म थोरै जानकारी दिन्छु। वैज्ञानिकहरूका अनुसार रोटी, आलु वा बिस्कुट जस्ता खानेकुरा धेरै पोलिँदा एक्रिलामाइड नामक रसायन चाहिँ पर्न सक्छ, जसले स्नायु प्रणाली यानि कि तपाईँको नर्भस सिस्टममा चाहिँ असर पार्न सक्छ। क्यान्सरसँग यसको सम्बन्धबारे अझै अनुसन्धान भइरहे पनि विज्ञहरूले चाहिँ खाना अत्यधिक नपोल्नु र जलेको भाग चाहिँ हटाएर मात्र खानु भनेर सल्लाह दिनुभएको छ। त्यसैले टोस्ट वा अन्य खानेकुराको जलेको भाग सकेसम्म हटाउनु राम्रो मानिन्छ। हजुर, यो जानकारी पछि अब हामी गीत सुन्नतर्फ लागौँ। जे अथर अनि एकदेव लिम्बूको फनफनी।

जे अथर अनि एकदेव लिम्बूले गाउनु भएको यो एकदमै नयाँ गीत रहेको थियो. सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. अब भने बेलायतबाट एउटा महत्त्वपूर्ण जानकारीको अपडेट भन्न गइरहेकी छु. यो भने विशेष गरी हाम्रो स्किल वर्कर अनि केयर वर्कर भिसामा रहेका विदेशी नागरिकहरूले चाहिँ यदि माफ गर्नुहोस् यदि स्थायी बसोबास अनुमति यानि कि इन्डेफिनेट लिभ टु रिमेनका लागि चाहिँ आवेदन गर्दा चाहिँ आवश्यक आमदानीको मापदण्ड पुरा गर्नुपर्ने चाहिँ बेलायत सरकारले अपडेट दिनुभएको छ. अनि त्यहाँ चाहिँ आधारभूत रूपमा चाहिँ वार्षिक 41,700 पाउन्ड आमदानी आवश्यक भए पनि यो व्यक्तिको पेसा अनुसार चाहिँ फरक हुन सक्छ भनेर जनाएको छ. त्यसैले आवेदन दिनु अघि चाहिँ आफ्नो पेसा सम्बन्धी नियम आमदानीका कागजातहरू राम्रोसँग तयारी गर्न सरकारको सुझाव छ. र विशेष गरी यो सन्दर्भमा चाहिँ हाम्रो ब्रिटिस फोर्सेस हरूको लागि चाहिँ अब इन्डिपेन्डेन्टहरूको लागि चाहिँ खासै प्रब्लम छैन. तर यदि तपाईँहरू नेपालबाट अन्य केयर वर्कर भिसा अथवा स्किल वर्कर भिसामा चाहिँ नयाँ अपडेटहरू आइरहेका छन् तपाईँहरूले अपडेट चाहिँ लिइराख्नु पनि पर्छ. किनभने युके जस्तो ठाउँमा चाहिँ एकदमै नियमहरू चाहिँ फेरबदल भइराख्ने हुन्छ, एकदम अप टु डेट हुनुपर्ने हुन्छ. जस्तै हामी डिपेन्डेन्टहरूको लागि पनि अहिले नै आइएलआर नपाउनु भएको दिदीबहिनीहरूको चाहिँ हामी चाहिँ अहिले ई भिसामा नै भर पर्नुपर्नेछ. त्यस कारणले गर्दाखेरि सायद यो सूचना चाहिँ तपाईँहरूलाई पक्कै पनि उपयोगी भयो होला. र यति भन्दै हामी गीत सुन्नतर्फ लागौँ. भ्युमाले गाउनुभएको झुम्का सुनौ.

गाउनु भएको यो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला श्रोता। तपाईँ यदि भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ हामीलाई पिएफपिएस गोर्खा रेडियो र कार्यक्रमको नाम हो मझेरी। र ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि एउटा सूचना जुन चाहिँ हाई ब्लक स्पटमा चाहिँ अपडेट गरिएको थियो, डिआइओद्वारा निर्धारित पानीको तापक्रम अनुगमन र क्लोरिन परीक्षण हुँदैछ। हाम्रो युके स्ट्यान्डर्ड पालना गर्नलाई चाहिँ डिआइओका ठेकेदारहरूले चाहिँ तल उल्लेखित कार्यहरू चाहिँ सञ्चालन गर्दैछन् र त्यसमा भने सबैभन्दा इम्पोर्टेन्ट अब हाम्रो लागि आवश्यक पर्ने जानकारी भनेको नै अब क्लोरिन परीक्षण हो र हाम्रो लागि त्यो पानी चाहिँ कतिको सेफ छ या छैन भन्ने विषयमा चाहिँ उहाँहरूले चाहिँ समयअनुसार गरिराख्नु भएको हुन्छ। त्यस कारणले तपाईँ यदि यो जानकारीको सूचना चाहिँ विस्तृत रूपमा हेर्न चाहनुहुन्छ भने चाहिँ इन्टरनेसनल हाइभ डट ब्लक स्पटमा गएर हेर्न सक्नुहुन्छ। खर हेर्नु पर्दाखेरि चाहिँ मैले वाटर टेम्परेचर मोनिटरिङ चाहिँ हाम्रो H15 J16 W2 W3 र G15 चाहिँ यो अगस्त महिनाभरिको स्केड्युल्सहरू देखिरहेकी छु। यसको साथसाथै X1 X2 16 र G16 H19 भने सेप्टेम्बरको समय अथवा दिनहरू चाहिँ उल्लेख गरिएको छ। पक्कै पनि यो टेस्टलाई चाहिँ नछुटाउनु होला, घरमा भएको बेलामा चाहिँ पक्कै पनि हाम्रो वाटर टेस्टिङ हुन गइरहेको छ भनेर चाहिँ ध्यानमा राख्नु होला। र यो सूचनापछि हामी गीत सङ्गीततर्फ नै अगाडि बढौँ। श्रोता निमा राय अनि वर्षा कर्मचारीको रातो रिबन सुन्नुहोस्।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो। KTN produced this one.

हजुर क्रिजन पुनले गाउनु भएको यो एकदमै नयाँ गीत रहेको छ खोका भने फिचरिङ इभा गिरी हजुर फ्रेस न्यू म्युजिकहरूले तपाईँहरूलाई पक्कै पनि एन्टरटेन हुँदैछ होला भन्ने पूर्ण आशा गरेकी छु र कार्यक्रम मजेरी सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुर अब ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि यो स्विमिङ पुलको अपडेट पनि मैले भाइबरको ग्रुप टु आरजीआर फ्यामिली ग्रुपबाट पाएकी छु यहाँ चाहिँ हाम्रो दिदीले चाहिँ के भन्नुभएको छ भने द ग्यारिसन स्विमिङ पुल चाहिँ 11 अगस्तदेखि 15 अगस्तसम्म चाहिँ बन्द हुनेछ यसको कारण भने लाइफ गार्ड चाहिँ उपलब्ध नभएको कारणले भन्नुभएको छ हजुर यसको साथसाथै 17 अगस्तमा भने नाग पञ्चमी पूजा हुन गइरहेको छ यो चाहिँ सोमबारको दिन यदि तपाईँ अहिले हलिडेबाट फर्किनु भइसकेको छ अथवा बिएफपी भित्रै हुनुहुन्छ भने चाहिँ आफ्नो सपरिवारको साथ तपाईँहरूलाई चाहिँ एकदमै स्वागत छ भन्नुभएको छ नाग पञ्चमी पूजाको लागि पूजा भने बिहानको 8:30 बजेदेखि 9:15 बजेसम्म चल्नेछ र एक ड्रेस कोड भने सिभिलियन लेडिजहरूले चाहिँ आफ्नो अप्रोप्रिएट कम्फर्टेबल लुगा लाउन सक्नुहुन्छ Obviously, यो हाम्रो ग्यारिसनको मन्दिरमा हुने गर्छ श्रोता हजुर यो जानकारी पछि हामी गीत सङ्गीततर्फ नै अगाडि बढौँ अब भने यो गीत रहेको छ आस्था तामाङ मास्केको सबै ठिकै हुन्छ

हजुर, मिस्टर भान्जा अनि सुमिना लोको आवाजमा सुन्नुभयो यो बोबो भन्ने गीत। हजुर श्रोता, कार्यक्रम मजेरीको हाम्रो पहिलो घन्टे बसाईको हामी अन्त्यमा आइसकेका छौँ। अहिले समय भने बिहानको 11 बज्नका लागि केवल 5 मिनट बाँकी रह्यो। हजुर, कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँले हामीलाई रेडियो चाहिँ विभिन्न रेडियोको माध्यमबाट एफएम अनि अनलाइन वेबसाइटबाट सुन्न सक्नुहुन्छ, यसै गरी स्मार्ट स्पिकर्सहरूको मार्फतबाट पनि सुन्न सक्नुहुन्छ। यसै गरी सबैभन्दा सजिलो चाहिँ विश्वभरि चाहिँ तपाईँहरूले हाम्रो बिएफबिएस रेडियो एपबाट चाहिँ एकदमै सजिलो गरी सुन्न सक्नुहुन्छ। अब भने कार्यक्रमको पहिलो घन्टे बसाइलाई चाहिँ म बिट मार्दै अब बज्न गइरहेको गीतको बोल भने रहेको छ। म त फ्यान भए यारु गीत गाउनु भएको छ आशिष अविरल, बाबुल गिरी अनि अस्मिता अधिकारीले। अनि त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। त्यस लगतै म कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा तपाईँको प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु। नमस्कार।

0: कंग्रेसले सुनसरीको कप्तानगंज र सिराहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कंग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको हो। कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार हालसम्म चारजनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन भएको छैन। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान पनि बस्ने कार्यतालिका रहेको कार्यवाहक मुख्य सचिव दुलालले उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन सम्बन्धी नयाँ प्रस्तावित कानूनमा सुझाव नदिने भए आलोचना नगर्न भन्नुभएको छ। मन्त्रालयले विधेयकबारे सुझाव मागिरहेको भन्दै पुनले विधेयकबारे अहिले सुझाव दिन र नदिने भए बन्ने कानूनमा चित्त बुझाउन आग्रह गर्नुभएको हो। नेपालमा नै बसेर वा विदेशमा बसेर कानून बनाउन सुझाव दिन सक्ने भन्दै उहाँले इमेल गर्न वा भेट्न आउन आग्रह गर्नुभएको छ। मस्यौदामा अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूलाई सकभर प्रशासनिक झमेला र दुःख नदिइकन काम गर्ने वातावरण मिलाउने व्यवस्था गरिएको उहाँको दावी छ। तर सुझाव पनि नदिने र पछि चित्त नबुझेर मिडियामा आलोचना गर्न नपाइने उहाँले बताउनु भएको छ। आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 दिन यो दिवस मनाइँदै आएको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठानका मलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। यस्तै पिरकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्धन विषयमा उच्च स्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,000 अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस पार्क भित्रैबाट छुट्न सुरु गरेका छन्। पोखरा महानगरपालिकाले बस पार्क भित्रका केही व्यापारिक संरचना हटाएपछि बस पार्क क्षेत्र केही व्यवस्थित बनेको छ।
1: सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो।

0: सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सासी खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनु भयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना हठात जहाज बदलेर टर्की छाडेको खबर पुष्टि गर्नुभएको छ। संवाददाताहरूसँग ट्रम्पले सुरक्षाकर्मीको सुझाव अनुसार जहाज बदलेको बताउनु भएको छ। गएको जुलाई 8 तारिकमा क्यामेरा अघि देखिँदा एयरफोर्स वान चढेका ट्रम्पले लगत्तै एकछिन क्याटरिङ डिब्बामा बसी विमान बदलेर फर्किएको खबर आएका थिए। थप जानकारी बीबीसीका टम पेटम्यानबाट।
2: All of the kind of ordinary theatrics of the president boarding Air Force One, waving, everyone believing the president was on board Air Force One, but he was not, according to this report. It was an elevated catering van that had taken the president off the other side of Air Force One just after he boarded, was then taken to another military aircraft, which flew to the United Kingdom as Air Force One flew as well. There is some concern, though, of course, that because there were still journalists and White House staff and others on the Air Force One, this is raising a lot of questions about the safety of the individuals that were left on board the plane that the president wasn't on.
1: यसअघि अमेरिकी अधिकारीहरूले CBS न्यूजसँग इरानबाट जोखिम देखेकै कारण विमान बदल्न लगाइएको बताएका थिए। फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जोर्जिया रोड्रिगेजसँग विवाह गर्नुभएको छ। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले आफ्नै मुलुकमा विवाह गरेको भन्दै तस्विर सार्वजनिक गर्नुभएको हो। लिस्बन नजिकै 5 सन्तानलाई सँगै राखेर विवाह भएको पोर्चुगलका मिडियाले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर बीएफबीएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मजेरीको दोस्रो घण्टा बसाइमा फेरि पनि पुनः स्वागत छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र तपाईँ सुन्दै हुनुहुन्छ मजेरी कार्यक्रम। र भर्खरै हामीले मेलिना राईको आवाजमा यो निकै नै नयाँ गीत नौलो संस्करणमा रहेको यो पुरानै गीत रहेको छ श्रोता गुराँसे फुल्दा भन्ने, अनि यो गीतलाई चाहिँ नयाँ संस्करणमा हिजो मात्र रिलिज गरिएको थियो। आशा छ तपाईँलाई यो गीत मन पर्यो होला। हजुर कार्यक्रम मझेरीमा सदा चाहिँ आज पनि हामी एउटा विषयवस्तु लिएर आएका छौँ र बुधबारको विषयवस्तु सधैँ हुने गर्दछ फुड एन्ड कल्चरको बारेमा। र म थोरै भनिहालौँ, आज चाहिँ मैले इटालियन खानाको बारेमा चाहिँ थोरै चर्चा गर्नेछु र यसको साथसाथै यस खाना र संस्कृतिसँग जोडिएका केही जानकारीहरू। त्यसकारणले रेडियो अन छोडिराख्नुहोस्, सुन्दै गर्नुहोस् बिएफपिएस गोर्खा रेडियो। र अहिलेलाई पनि हामी कार्यक्रम निरन्तर गरौँ यो निमा रुम्बाको निकै नै रमाइलो गीत आऊ आऊ नबाटो।

हजुर, नेमा रुम्बाको यो एकदमै चर्चित गीत रहेको थियो आऊ आऊ न, र यो गीतले भने मलाई एउटा कुरा चाहिँ सम्झाउँछ श्रोता। के भन्दाखेरि चाहिँ एउटा भनाइ छ इङ्ग्लिसमा, यु मे नट बी एबल टु कन्ट्रोल एभ्री सिचुएसन बट यु क्यान अलवेज चुज द एटिट्युड यु ब्रिङ टु इट, किप लुकिङ फर द लाइट इभन अन डिफिकल्ट डे। यानि कि हामी हरेक परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न भने सक्दैनौँ, तर त्यस परिस्थितिप्रति कस्तो सोच र व्यवहार राख्ने भन्ने कुरा भने हामी रोज्न सक्छौँ। कठिन दिनहरूमा पनि उज्यालो र राम्रो पक्ष चाहिँ खोजिरहनुपर्छ श्रोता। त्यसकारणले हाम्रो जीवनमा जति दुःख कष्ट भए पनि आफ्नो माइन्डलाई चाहिँ सधैँ पोजिटिभ बनाइराख्नुहोस् अनि रमाइलो गर्न भने नछुटाउनुहोला। सधैँ मुस्कुराउनुहोस्, नाच्नुहोस्, रमाउनुहोस् आफ्नो साथीभाइ सँगै अनि घर परिवारसँग सधैँ नै। यसरी नै तपाईँ स्वस्थ रहन सक्नुहुन्छ र स्वास्थ्य नै हाम्रो सबैभन्दा ठुलो धन हो। यति भन्दै कार्यक्रम अगाडि बढाउँ। यो गीत भनिरहेको छ राजु लामा अनि तारा शिरीष मगरको आवाजमा हरियो भन्नु, र गीतपछि हामी आजको विषयवस्तु फुड एन्ड कल्चरको बारेमा पक्कै पनि चर्चा गर्नेछौँ। अहिलेको लागि भने इन्जोय।

0: रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
2: BFBS कोलकाता रेडियो हो

हजुर, यो निकै नै रमाइलो गीत काले केटाले गाउनु भएको थियो अस्मिता अधिकारी अनि आशिष अविरलको आवाजमा। कार्यक्रम मजेरीको दिनौ सेगमेन्ट आज भने रहेको छ फूड एन्ड कल्चर, र उक्त सेगमेन्टमा चाहिँ आज हामी इटली पुग्नेछौँ। इटली युरोपको एउटा यस्तो देश हो जहाँ चाहिँ खाना भनेको केवल पेट भर्ने कुरा मात्र नभइकन परिवार परम्परा अनि जीवनशैलीको चाहिँ एउटा हिस्सा हो। हामी इटलीको कुरा गर्दैछौँ र इटली भन्ने बित्तिकै तपाईँको दिमागमा आउन सक्छ पिज्जा, पास्ता, जेलाटो अनि कफी, तर इटालियन फुड कल्चर यतिमा नै सीमित भने छैन। हजुर, उत्तरतिर चाहिँ इटालीको रिसोटो अनि पोलेन्टा एकदमै लोकप्रिय छन् भने दक्षिणतिर चाहिँ टोमेटो, अलिभ ओइल, सी फुड र पास्ता बढी प्रयोग हुन्छ। अनि इटालियन मिल भनेको छिटो छिटो खाएर सकाउने भन्दा पनि परिवार र साथीहरूसँग बसेर इन्जोय गर्ने चाहिँ एउटा सोसल एक्सपिरियन्स पनि हो। हजुर श्रोता, विभिन्न अध्ययनहरूमा जस्तै पपुलर डिसेस इन द वर्ल्डमा चाहिँ प्रायः जसो इटालियन फुडहरू चाहिँ जहिले पनि अग्रपन्थीमा आइराखेको हुन्छ। त्यस कारणले तपाईँलाई आज भने मेरो सेगमेन्टको मार्फत त इटाली लाँदैछु। हजुर, इटली एउटा मेडिटेरेनियन रिजनमा बस्ने भएकाले त्यो रिजन चाहिँ एकदमै फलफुल अनि खानाहरू भेजिटेबलहरूको लागि चाहिँ एकदमै उपयुक्त ठाउँ रहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ इटालियन फुडको चाहिँ एउटा ठुलो सिक्रेट चाहिँ यो मेडिटेरेनियन डायट नै हो। इटालियन क्विजिनको चाहिँ हेल्दी पक्ष बुझ्न चाहिँ मेडिटेरेनियन डायट बुझ्नुपर्छ, जसमा चाहिँ भेजिटेबल, फ्रुट, लेग्युम्स, होल ग्रेन्स, नट्स, फिस र विशेष गरी अलिभ ओइल चाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तपाईँले त्यो सायद यो 2000s अगाडितिरको मुभिजहरूमा प्रायः जसो देखिरहनुहुन्छ नि कसरी चाहिँ, अब एउटा उदाहरण दिइहालौँ। मैले अस्ति जर्नी टु द सेन्टर अफ द अर्थ भन्ने मुभी चाहिँ फेरि हेर्न मन लागेर हेरेकी थिएँ, अनि लास्ट मिनटमा चाहिँ त्यो अर्थको चाहिँ क्रेटरबाट चाहिँ जम्प गरेर चाहिँ त्यो पुरा इटालियन भिलेजमा चाहिँ ल्यान्ड हुन्छ। त्यहाँनिर सबै त्यो इटालियन फार्मरहरूले चाहिँ पुरा त्यो आफ्नो टमाटर सबै हुन्छ नि फलफुल तरकारीहरू चाहिँ पुरा ध्वस्त भएको देख्न पनि पाउँछौँ नि त। अनि मलाई ठ्याक्क त्यो याद आयो क्या। अनि रिसर्चले पनि मेडिटेरेनियन स्टाइल डायटलाई चाहिँ हाम्रो यो मुटुको स्वास्थ्यको लागि पनि एकदमै राम्रो, यसै गरी टाइप 2 डायबिटिज, सुगर लागेका व्यक्तिहरूको लागि ओबेसिटी अनि अन्य दीर्घ रोगहरूबाट चाहिँ कम रिस्कसँग जोडेको छ। यस्ता रोगहरूबाट चाहिँ बचाउन चाहिँ थोरै भए पनि मद्दत गर्ने चाहिँ विज्ञान रिसर्चले चाहिँ जनाएको छ। अनि एउटा 2026 यही वर्षमा प्रकाशित एउटा सिस्टमेटिक रिभ्यू र मेटा एनालिसिसले पनि मेडिटेरेनियन डायटमा चाहिँ राम्रो मेटेरियन्स अल कज मोर्टालिटीको कम रिस्कसँग सम्बन्धित रहेको पनि देखाएको छ। र मैले कुरा गरेकी थिएँ ओलिभ ओइलको बारेमा, र यो ओलिभ ओइल चाहिँ किन यति चर्चित छ भन्ने विषयमा चाहिँ यो एक्स्ट्रा भर्जिन ओलिभ ओइलमा चाहिँ एकदमै हेल्दी फ्याट यानि कि मोनोसेचुरेटेड फ्याट र एन्टी अक्सिडेन्ट कम्पाउन्ड्सहरू चाहिँ धेरै पर्याप्त मात्रामा पाइन्छ। र विभिन्न खालको अध्ययनहरूले चाहिँ ओलिभ ओइल यदि तपाईँले प्रयोग गर्नुभयो भने चाहिँ तपाईँको मुटुको स्वास्थ्यको लागि यो एकदमै फाइदाजनक रहेको छ। त्यस कारणले गर्दाखेरि ओलिभ ओइल चाहिँ खानु एकदमै स्वास्थ्य पनि छ। तर फेरि ओलिभ ओइल धेरै हेल्दी छ भनेर तपाईँले चाहिँ अब ओलिभ ओइलको पनि मात्रा चाहिँ धेरै प्रयोग गर्नुभयो भने चाहिँ त्यो तपाईँको लागि हेल्दी हुँदैन नि फेरि, किनभने स्टिल पनि यसमा क्यालोरी डेन्स फ्याटहरू चाहिँ धेरै पनि छन्। त्यसैले तपाईँले आफ्नो पोर्सनमा पनि ध्यान राख्नुपर्ने हुन्छ। र इटालियन खानामा भने एउटा टोमेटो अनि ओलिभ ओइलको कम्बिनेसन चाहिँ एकदमै कमन छ। अनि एउटा अध्ययनमा पनि ओलिभ ओइलसँग पकाएको टोमेटो खाँदा चाहिँ लाइकोपिन एब्जर्प्सन बढेको पाइएको छ। हजुर, पास्ता, टोमेटो, गार्लिक, ओलिभ ओइल, फ्रेस बेजिल, ब्ल्याक पेपर अनि अलिकति सल्ट अनि पार्मेजान चिज भए चाहिँ एउटा एकदमै सजिलो अनि मिठो रेसिपी बन्ने गर्छ, र त्यो रेसिपी भने म तपाईँहरूसँग सेयर गर्ने नै छु। अहिलेको लागि भने सुन्नुहोस् पूजा लामाको सुन सुन सानो।

हजुर श्रोता, यो निकै नै रमाइलो गीत सुन सुन सनम पूजा लामाले गाउनु भएको, सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ हामीलाई बिएफबिएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा सुन्दै हुनुहुन्छ र मझेरी कार्यक्रमको अहिलेको सेगमेन्ट भने फुड एन्ड कल्चरको रहेको छ र मैले भने आज तपाईँहरूलाई घुमाउन लाँदैछु इटली मेडिटेरेनियन रिजनमा। र हामी कुरा गर्दैथ्यौँ इटलीको कसरी चाहिँ टमेटो अलिभ ओइल चाहिँ किन यति प्रचलित छन् अनि यसमा हुने एन्टी अक्सिडेन्ट लाइकोपिनहरूले चाहिँ हाम्रो शरीरलाई धेरै स्वास्थ्यकर फाइदाहरू दिन्छ भन्ने कुरामा चाहिँ हामीले कुराकानी गरिसकेका छौँ। र अब अगाडि बढाउँ, मैले गीतभन्दा अगाडि भनेकी थिएँ एउटा सजिलो इटालियन पास्ता रेसिपी बनाउनतर्फ। यसका लागि तपाईँले सबैभन्दा पहिले पास्तालाई चाहिँ पानीमा पकाउनु पर्ने हुन्छ अनि अर्को प्यानमा भने अलिभ ओइल तताएर गार्लिक हल्का सटे गर्नुपर्छ। त्यसपछि चप्ड टमेटो हालेर चाहिँ केही मिनट पकाउनु पर्ने हुन्छ। टमेटो अथवा टमाटर चाहिँ तपाईँको सफ्ट भएपछि चाहिँ सल्ट अनि ब्ल्याक पेपर हाल्नुहोस्। त्यसपछि कुक्ड पास्ता त्यसमा मिक्स गर्नुहोस्। अन्त्यमा फ्रेस बेसिल र चाहनुहुन्छ भने थोरै पार्मेजान चिज पनि एड गर्न सक्नुहुन्छ। यो सिम्पल कलरफुल मेडिटेरेनियन इन्सपायर्ड मिल चाहिँ तपाईँको रेडी हुन्छ अनि तपाईँको बालबालिकाहरूलाई चाहिँ सायद पास्ता मनपर्छ होला। मेरो छोरालाई पनि पास्ता चाहिँ एकदमै मनपर्छ। अनि यसबाट हामीले के सिक्न सक्छौँ भने एकदमै सिम्पल रेसिपी, एकदमै थोरै हेल्थी खाना अनि बनाउनको लागि चाहिँ एकदम कम्प्लिकेटेड रेसिपी चाहिँदैन अनि एक्सपेन्सिभ पनि हुनु पर्दैन। अनि धेरै पटक चाहिँ फ्रेस इन्ग्रिडियन्ट्स, सही पोर्सन अनि कम प्रोसेस्ड फुड नै तपाईँको डायटको लागि चाहिँ ठुलो कुरा हुनसक्छ। र वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि तपाईँको हेल्दी डायटको आधार नै एडिक्वेसी, ब्यालेन्स, मोडरेसन अनि डाइभर्सिटी हुनुपर्ने बताउँछ। र आजको यो एकदमै सजिलो अनि एकदमै हेल्दी इटालियन रेसिपीबाट चाहिँ तपाईँले पक्कै पनि घरमा ट्राई गर्नुहुनेछ र इटालीको थोरै भए पनि फुड एन्ड कल्चरको बारेमा चाहिँ तपाईँहरूलाई थाहा भयो होला भन्ने पूर्ण आशा गरेकी छु। र यो आजको जानकारी भने म आजको सेगमेन्ट पनि यहीँ टुङ्ग्याउन चाहन्छु श्रोता यो मिठो गीतबाट। यो गीत भनेर रहेको छ हिन्दी गीत सन्जु राठौडको सेकी सेकी इन्जोय।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो BFBS गोर्खा रेडियो हो।

हजुर आँखाइले बोलान सागर आले अनि गरिमा आलेको स्वरमा यो सुन्नुभयो निकै नै मिठो गीत र कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा छौँ हामी श्रोता. अहिले भने समय भएको छ ब्रुनाईमा भएर बस्नका लागि केवल 15 मिनट बाँकी र हाम्रा ब्रिटिस फोर्सेस ब्रुनाईका दिदी बहिनीहरूको लागि एउटा सूचना. कफी मर्निङ हुन गइरहेको छ अब हलिडे सकिने बित्तिकै यो अगस्तको 24 तारिकमा रहेको छ बिहानको 9 बजेदेखि 10:30 बजेसम्म. यो कफी मर्निङ चाहिँ हाम्रो इन्कमिङ जिएमनी दिदी महिमा लिम्बू दिदीको वेलकमको लागि रहेको छ र कार्यक्रममा भने वेलकम प्लस बिङ्गो खेल्न सक्नुहुन्छ. अनि यसका साथसाथै दिदी बहिनीहरूसँग हलिडेको कुरा गर्नु, क्याचअप गर्नु, गफगाफ गर्नु, कसिप गर्नु भन्नुहोस् न, तपाईँहरू इन्जोय गर्नुहोस् गर्न सक्नुहुन्छ यो इभेन्टमा चाहिँ. पक्कै पनि यो हलिडे पछि एउटा अझ रिफ्रेस हुने खालको धेरै इभेन्ट्सहरू चाहिँ आउँदैछन्, त्यस कारणले कफी मर्निङ नछुटाउनुहोस्. 24 अगस्त बिहानको 9 बजेदेखि 10:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा र तपाईँ ड्रेसमा चाहिँ कुर्ता सुरुवाल अथवा इक्विभलेन्ट लाउन सक्नुहुन्छ. हजुर यो जानकारीपछि हामी गीत सङ्गीत सुन्नतर्फ लागौँ. आमैले भन्थे भने यो निकै रमाइलो गीत विरज गौतम, राजेश पायल राई अनि अनु ढकालको आवाजमा. इन्जोय.

हजुर निकिता, थापाले गाउनु भएको यो फिमेल भर्जनमा तिम्रो मनमा एक कान्छा गीत सुनिहाल्नुभयो कार्यक्रम मझेरीमा। हजुर श्रोता, हामी कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ। समय भने अहिले ब्रुनाईमा 12 बज्नका लागि केवल 6 मिनट बाँकी रहेको छ। गीत संगीत अनि त्यसै गरी आजको विषयवस्तु अनि हल्का रोचक प्रसङ्गहरू तपाईँलाई कस्तो लागिरहेको छ पक्कै पनि प्रतिक्रिया दिन भने नभुल्नुहोला र बिएफएस गोर्खा रेडियो पनि सुन्दै गर्नुहोला। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब भने कार्यक्रम दोस्रो घन्टा पनि समापन गर्छु यो गीतबाट। यो गीतको बोल रहेको छ माया पिरतीमा, गायक हुनुहुन्छ तिलक बस्नेत अनि मोलिसा आले मगरको आवाजमा। यो निकै नै रमाइलो गीत रहेको छ श्रोता। यो गीतपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म कार्यक्रम प्रस्तुता बिना गुरुङ अझ रोचक प्रसङ्गहरू लिएर फेरि पनि उपस्थित हुने नै छु। त्यति जेलसम्मको लागि स्टे ट्युन टु बिएफएस गोर्खा रेडियो।

0: बुटवल र भैरहवामा आयल निगम आफैले खाना पकाउने ग्यास बिक्री सुरु गरेको छ। ग्यास अभाव भएपछि निगम ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिलिन्डर बेचिएको हो। स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्ध बाबा, सिद्धनाथ, लुम्बिनी, आरती लगायत आठवटा कम्पनीका 800 सिलिन्डर बुटवलमा र 800 सिलिन्डर भैरहवामा बिक्री गरिएको छ। निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर शैलेन्द्र भूषाल,
1: यहाँ चाहिँ केही दिनदेखि, गत एक हप्ता 10 दिनदेखि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्ने सूचना आइसकेपछि अब हामीले विशेष गरी अपाङ्ग, वृद्धा अनि विद्यार्थी अनि अशक्तहरूलाई फोकस गरेर दुई ठाउँमा, बुटोलको बाल मन्दिर र भैरवामा खाद्य संस्थानमा, दुई ठाउँमा चाहिँ नेपाल आयल निगम अनि जिल्ला प्रशासन कार्यालय र यहाँ उपभोक्ता मञ्च सबैको रोभर र यो उद्योगीहरूको रोभरमा चाहिँ समन्वय कार्य हामी भूमिका खेलिरहेको छ।
0: उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर दिइएको छ। भदौ 23 र 24 घटनाका बेला 179 निकायको श्रेष्ठता जलेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक तोयम रायले आन्दोलनमा श्रेष्ठता क्षति भएका निकायको लेखा परीक्षण हुन नसकेको जानकारी दिनुभएको छ। सह महालेखा नियन्त्रक दीपक लामिछानेले जलेका निकायको गोस्वार भौचर सुरक्षित रहेकाले त्यसबाट श्रेष्ठता कायम गर्न सकिनेछ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले मन्त्रालय अन्तर्गतको राजस्व कुनै क्षति नभएको बताउनु भएको छ। बैठकमा आन्दोलनका क्रममा श्रेष्ठता नष्ट भई लेखा परीक्षण हुन नसकेका कार्यालयका अनियमिततालाई माफी नदिन सांसदहरूले आग्रह गरेका छन्। पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुनले भदौ 23 र 24 प्राकृतिक प्रकोप र दुर्घटना दुवै नभएकाले यस विषयमा के गर्ने भनी सरकारले नै दृष्टिकोण अघि सार्नुपर्ने बताउनु भएको छ। नेपालमा सुगौली सन्धि खोजी भइरहेको सन्दर्भमा मिलेर काम गर्न सकिने भारतीय विदेश मन्त्रालयका अधिकारीले बताएका छन्। नियमित प्रेस भेटघाटमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालसँग सुमधुर सम्बन्ध रहेको र कुनै असमझदारी समाधानका लागि संयन्त्रले काम गर्ने बताउनु भएको छ।
2: भारत और नेपालको बिचमा हाम्रो सम्बन्ध बडे अच्छे हैं। हो सकता है कुछ चीजों पे सहमति ना बना हो, लेकिन उन जो भी उस प्रकार के मुद्दे हैं उसके लिए हमारे पास द्विपक्षीय वार्ता का एक ढांचा है और उस ढांचा के तहत हम इस पे अपनी दोनों पक्ष बैठ के मिलके इस पे बात कर सकते हैं।
0: हेटौडा उपमहानगरपालिका नगरको छुट्टै गान बन्ने भएको छ। सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किने गरी गान बनाउन नगरले रचना आह्वान गरेको छ। नगर गानलाई हेटौडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रूपमा विकास गर्न चाहेको नगर प्रमुख मीना कुमारी लामाले बताउनु भएको छ। नगरपालिकाले नगर गान निर्माण सम्बन्धी अन्य व्यवस्था, हेटौडा उपमहानगरपालिका पर्यटन वर्ष 2083 लोगो तथा नगर गान निर्माण सम्बन्धी कार्यविधि बमोजिम हुने जनाएको छ। यो वर्ष हेटौडा पर्यटन वर्ष मनाउने तयारी भइरहेको छ। सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ।
3: महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार

0: तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ। ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सीट सुरक्षित राख्नुपर्ने व्यवस्था छ। त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ।
1: चितवन डिभिजन वन कार्यालयले 2 चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषका संयुक्त टोलीले विगत 2 दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हेर्न ड्रोनको सहायता लिएको हो। दिनको समयमा नदेखिने र रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले जानकारी दिनुभएको छ। चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन, 5 स्थानमा सिसी क्यामेरा जडान, 3 स्थानमा खोर ट्यापिङ, 3 स्थानमा खुट्टा ट्यापिङको लागि काम गरिएको छ। उहाँका अनुसार एउटा बच्चा चितुवा भरतपुर 15 नियन्त्रणमा लिइएको छ। खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, फेरि पनि स्वागत छ बिएफएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरी, जुन सञ्चालन हुने गर्दा छ हरेक सोमबारदेखि शुक्रबारसम्म बिहानीको 10 बजेदेखि 1 बजेसम्म। र यो 3 घन्टे बसाइमा भने म कार्यक्रम प्रस्तुता बिना गुरुङ चाहिँ विभिन्न विधाका गीत संगीत, नेपाली गीतहरू बजाउँदै आइरहेकी छु र आशा छ तपाईँहरूलाई मन पनि परिरहेको छ होला। यसको साथसाथै केही रोचक प्रसङ्ग अनि केही उपयोगी जानकारीहरू भने पनि पक्कै तपाईँहरूको लागि भने प्रस्तुत गर्नेछु। र अहिले पनि हामी कार्यक्रम मझेरीको बुधबारको बसाईको तेस्रो घण्टा यानि कि अन्तिम घण्टे बसाईमा छौँ र समय भने अहिले दिउँसोको 12:09 गएको छ। हजुर, आज बुधबारको बसाईमा यहाँहरूलाई कस्तो हुँदैछ, के कस्तो हुँदैछ, सन्चै हुनुहुन्छ होला आशा छ। चिया कफी ब्रेकफास्ट पनि खाइसक्नु भयो होला। अब ब्रुनाईमा भने लन्च खाने बेला पनि हुनै लागिसकेको छ। हामीलाई मोबाइल रेडियो एप अनि त्यसपछि रेडियो एप मोबाइलमा बिएफपिएस रेडियोको मार्फतबाट सुन्न सक्नुहुन्छ। त्यसै गरी स्मार्ट स्पिकर एलेक्सा घरमा छ भने, यदि तपाईँले एलेक्सालाई प्ले बिएफपिएस गोर्खा रेडियो भन्यो भने उसले बजाइहाल्छ। त्यस कारणले गर्दाखेरि अहिले पनि हामीसँग जोडिनुको लागि कुनै पनि बाधा भने कति पनि छैन श्रोता। त्यस कारणले गर्दाखेरि बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोस्। कार्यक्रमको तेस्रो घण्टा हामी सुरुवात गर्यौँ यावेश थापाको एकदमै लोकप्रिय, सबैले मनपर्ने कसरी बोलको गीत, र अनि यो गीत एकदमै मन छुने भावनात्मक गीत रहेको छ। र हाम्रा प्राय युवा पुस्ताहरूलाई चाहिँ यावेश थापाको प्राय गीतहरू चाहिँ एकदमै मन पनि पर्छ। आशा छ तपाईँहरूले पनि इन्जोय गर्नुभयो। हजुर, अब भने गीतमा गीत र सङ्गीतले नै कार्यक्रम अगाडि बढाउँ। अब भने सुन्नतर्फ लागौँ सन्जु मोक्तानले गाउनुभएको लै लै।

हजुर, सन्जु मोक्तानले गाउनु भएको यो एकदमै रमाइलो गीत रहेको थियो, लै लै लै। हजुर श्रोता, अहिले हाम्रो बिएपी परिवारहरू पनि हलिडेमा एकदमै रमाइलो गर्दै गरिराख्नु भएको छ होला। बच्चाहरूको स्कुल हलिडेज पनि रहेको कारणले गर्दाखेरि फ्यामिली टाइम भने एकदमै मजाले बिताउँदै हुनुहुन्छ होला। अनि यसै समर हलिडेको एन्डमा चाहिँ हाम्रो ब्रुनाईमा चाहिँ फ्यामिली इभेन्ट, एन्ड अफ समर फ्यामिली इभेन्ट हुन गइरहेको छ। बिहिबारको दिन 27 अगस्त बेलुकीको 4:30 बजेदेखि चौतारीमा, र उक्त एन्ड अफ समर फ्यामिली इभेन्टमा चाहिँ स्क्याभेन्जर हन्ट, विभिन्न पुरस्कारहरू पनि रहेका छन्। अनि यसका साथसाथै बिएफबिएस क्विज पनि आयोजना हुँदैछ 6:30 बजे बेलुकीको। त्यसकारणले यदि तपाईँहरू हलिडेको अन्ततमा आइसक्नु भएको छ भने क्विजको लागि पनि फुल प्रिपेयर हुनुहोला भन्न चाहन्छु, किनभने आकर्षक पुरस्कारहरू तपाईँले पनि जित्न सक्नुहुन्छ। र यो सूचनापछि हामी आज भने मजेरीको तेस्रो घन्टे बसाइमा भने यस्तै यस्तै मिठा मिठा रमाइला गीत सङ्गीतको साथसाथै गफ गफ पनि गर्ने नै छौँ। र विशेष गरी तपाईँहरू चाहिँ अहिले हलिडेमा जानुभएको छ, तपाईँहरूको अनुभवहरू चाहिँ के रहेको छ हामीलाई पक्कै पनि भन्न नबिर्सिनु होला। र आजको तेस्रो घन्टे बसाइमा भने हामी हलिडे अथवा कतै ट्राभल गर्दै जाने क्रममा चाहिँ विभिन्न यात्रुहरूको चाहिँ त्यो एकदमै मन नपर्ने बानीहरूको बारेमा चाहिँ चर्चा गर्नेछौँ, र त्योबाट चाहिँ कसरी बस्ने उपायहरू पनि भन्ने नै छु। त्यस कारणले गर्दाखेरि बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, र अहिलेको लागि भने जे अथरको सुन्दरी सुन्नुहोस्।

0: हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, एकदमै मन छुने गीत तृष्णा गुरुङले गाउनु भएको छ, कति बस्छौ परदेशमा। हुन पनि परदेशमा बस्नु एउटा बाध्यता पनि हो, र बानी पर्दै जाँदाखेरि चाहिँ हामी चाहिँ अब परदेशमै अब रमाउनु दुःख गर्नु सबै थोक चाहिँ यहीँ नै बित्दो रहेछ। अनि गीतको सन्देश पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। श्रोता, मैले गीतभन्दा अगाडि आज चर्चा गर्छु भन्ने टपिक भनेकी थिएँ, र यात्रा गर्ने क्रममा चाहिँ कतिपय यात्रुहरूको चाहिँ त्यो नराम्रो बानीहरू हुन्छ नि, त्यो रिस उठ्ने खालको बानीहरूको बारेमा चाहिँ कुरा गर्छु, अनि त्यसबाट चाहिँ त्यसको उपाय चाहिँ के हो भन्ने पनि म तपाईँहरूलाई बताउँछु है। त हामीले कति दुःख गरेर पैसा जोगाएर चाहिँ कति यात्राको प्लान गरिरहेका हुन्छौँ होइन, वर्षैभरिको सेभिङ्सले चाहिँ हलिडे जाने अथवा कता जाने, आफ्नो नातागोता आफन्तहरू भेट्न जाने भनेर चाहिँ लामो यात्रा तय गर्छौँ। त्यस क्रममा चाहिँ कहिलेकाहीँ चाहिँ यात्रा चाहिँ झन्झटिलो पनि हुन जान्छ, अनि यात्रा भनेको चाहिँ एकदमै रमाइलो हुनुपर्छ भन्ने चाहिँ हाम्रो मेन्टालिटी हुन्छ, किनभने आफ्नो समय आफ्नो व्यस्त जीवनबाट बल्ल बल्ल त हामीले चाहिँ रमाइलो गर्न पायौँ भनेर चाहिँ खुसी भएर चाहिँ निस्केका हुन्छौँ। तर कहिलेकाहीँ भने अन्य यात्रुहरूको बानीले गर्दाखेरि चाहिँ हाम्रो यात्रा चाहिँ स्ट्रेसफुल पनि पर्न सक्छ। जहाज, बस अथवा रेलमा भेटिने केही सामान्य झन्झटिला यात्रुहरू र तिनलाई सभ्य तरिकाले कसरी सामना गर्ने भन्ने बारे चाहिँ म तपाईँलाई छोटो टिप्सहरू दिन गइरहेकी छु। यदि तपाईँले सही प्रतिक्रिया अप्नाउनु भएन भने चाहिँ अनावश्यक विवाद चाहिँ पर्न सक्छ र यात्रा पनि असहज हुन सक्छ। त्यस कारणले गर्दाखेरि सही प्रतिक्रिया चाहिँ अपनाउनु पर्ने हुन्छ, र यसका लागि भने एकदमै नाम पनि झन्झटिला यात्रुहरूको चाहिँ नामै पनि रहेको रहेछ श्रोता। जस्तै आर्मरेस्ट हगर भन्ने सुन्नुभएको थियो, दुवै हात राखेर चाहिँ ठाउँ ओगट्ने यात्रुहरू कि, जस्तै तपाईँ प्लेनमा हुनुहुन्छ अनि हामी त अब सबैले बिजनेस क्लास त अफोर्ड गर्न सक्दैनौँ, र हामी चाहिँ इकोनोमिक क्लासमा चाहिँ अब सिटहरू चाहिँ सानो हुन्छ, अनि कोही व्यक्तिहरू चाहिँ एकदमै ग्रिडी हुने, आर्मरेस्ट हग गरेर बस्ने, उहाँहरूको चाहिँ अब बानी नै होला। कसैलाई चाहिँ अब त्यो कन्सियस नहुनसक्छ, तर पब्लिक ठाउँमा जस्तै आफूले पैसा तिरेर बसेको ठाउँमा चाहिँ अब यस्तो कुराहरूले चाहिँ अलिकति अलिअलि भए पनि इन्कन्भिनियन्स त देखाउँछ नि। र यस्तो केसमा भने तपाईँ नम्रपूर्वक चाहिँ मलाई चाहिँ यो ठाउँ चाहिँ हामी पनि बाँडेर बसौँ भनेर चाहिँ अनुरोध गर्न सक्नुहुन्छ, किनभने यसले दुवै यात्रुको आराम अनि सम्मान चाहिँ कायम राख्छ। यसै गरी कोही यात्रुहरू चाहिँ सिटमा खुट्टा राख्ने पनि हुन्छन्, यसले चाहिँ यदि त्यस्तो खण्डमा चाहिँ तपाईँले चाहिँ कर्मचारी हुन्छ नि एयर होस्टेसहरूलाई चाहिँ जानकारी दिन सक्नुहुन्छ, यसले गर्दा चाहिँ सरसफाई र सबैको सुविधा पनि जोगाउँछ। यदि कसैले लाउड म्युजिक को लाउड आवाजमा चाहिँ सङ्गीत बजाउने अथवा सुन्ने गर्दै हुनुहुन्छ भने चाहिँ इयरफोनको प्रयोग गर्नु भनेर चाहिँ विनम्र अनुरोध गर्न सक्नुहुन्छ। यसै गरी ठुलो आवाजले चाहिँ अरू यात्रुहरूको आराममा पनि बाधा चाहिँ पक्कै पनि पुर्याउँछ। यसै गरी कोही व्यक्तिहरू हुन्छ नि एक्सट्रिम रिक्लाइनर, यानि कि सिट चाहिँ धेरै पछाडि ढाल्ने, यसको लागि भने सिट अलि उठाउन अनुरोध गर्नुहोस्, पछाडिको यात्रुलाई पनि पर्याप्त ठाउँ चाहिँ आवश्यक हुन्छ। यसै गरी सिट किकर, कोही बालबालिकाहरू अलिकति नटी हुन्छन् अनि कोही वयस्कहरू पनि यस्तै गर्न सक्छन्, सिट हल्लाउने अथवा लात हान्ने खालको होइन, गेम खेल्दाखेरि उनीहरू गेम खेल्ने सुरमा चाहिँ यस्ता इन्कन्भिनियन्सहरू चाहिँ पैदा हुनसक्छ। त्यस्तो बेलामा चाहिँ शान्त रूपमा चाहिँ सम्झाउने गर्नुहोस्, समस्यालाई नबढाई समाधान चाहिँ खोज्न सजिलो हुन्छ श्रोता। अथवा एयर होस्टेसलाई पनि फेरि जानकारी दिन सक्छौँ, अथवा कर्मचारीहरूलाई जो पनि हुनुहुन्छ, ट्रेनमा हुनसक्छ अथवा बसमा होइन, कोही व्यक्तिहरू चाहिँ खाली खुट्टा पनि बस्ने हुन्छ, यस्तो अवस्थामा चाहिँ कर्मचारीलाई फेरि पनि जानकारी दिनु एकदमै ठिक हुन्छ, यसले चाहिँ सरसफाई र शिष्टाचार चाहिँ कायम राख्न मद्दत गर्छ। ओ, यसको लिस्ट चाहिँ एकदमै नन स्टप रहेछ श्रोता, थोरै ब्रेक लियौँ अब भने वाङदेन शेर्पाको रोड ट्रिप सुनौ।

हजुर, वाङदेन शेर्पाको रोड ट्रिप रहेको थियो श्रोता, र झन्झटिला यात्रु र त्यसको समाधान के भन्ने विषयमा चाहिँ हामी कुराकानी गर्दैछौँ। र अगाडि बढाउँ लिस्टलाई। कोही व्यक्तिहरू चाहिँ फोनमा एकदमै ठुलो आवाजमा बोल्ने गर्नुहुन्छ, त्यसमा चाहिँ आवाज कम गर्न चाहिँ अनुरोध गर्न सकिन्छ। यसै गरी स्पेस इन्भेडर व्यक्तिगत ठाउँ पनि बस्ने मान्छेहरूको लागि चाहिँ आफ्नो सिमाना चाहिँ स्पष्ट पार्नुपर्ने हुन्छ। अनि व्यक्तिगत पर्सनल कन्भिनियन्स कम्फर्टलाई चाहिँ सबैले सम्मान गर्नु एकदमै जरुरी हुन्छ। यसै गरी कसैको जिउबाट चाहिँ दुर्गन्ध आउने त्यस्तो समस्याहरू छ भने चाहिँ तपाईँले सिट परिवर्तन गर्नुहोस् अथवा मास्क प्रयोग गर्नुहोस्। आफ्नो यात्रा अनुभवलाई चाहिँ अरूको कारणले किन असहज बनाउनु। यसै गरी आयल ब्लकर बाटो छेक्ने व्यक्तिहरूलाई चाहिँ विनम्रतापूर्वक बाटो माग्नुहोस् अनि आवाज जावत चाहिँ सुरक्षित अनि सहज बनाउनुहोस्। यसै गरी कोही व्यक्तिहरू चाहिँ क्यु जम्पर हुन्छन्, जस्तै लाइन मिच्ने पालोको सम्मान गर्न नजाने व्यक्तिहरूले चाहिँ यसरी लाइन मिच्ने काम गर्नुहुन्छ, र यसको लागि चाहिँ उहाँहरूलाई पनि सम्झाइदिनुहोस् अनि निष्पक्षता कायम राख्न पनि आवश्यक हुन्छ। ओभरहेड बिन होर्डर, धेरै सामान राख्ने व्यक्तिहरू पनि तपाईँहरूलाई याद छ होला, आफ्नो यात्राबाट क्याबिन क्रूको सहायता लिन सक्नुहुन्छ यस्तो बेलामा अनि सबैले चाहिँ बराबरी रूपमा चाहिँ सामान राख्न पनि पाउनुपर्छ। यसै गरी सेक्युरिटी जाँचमा चाहिँ एकदमै ढिलो गर्ने व्यक्तिहरू देख्नुभयो भने चाहिँ यस्तो खण्डमा भने तपाईँले केही भन्न अलि अप्ठ्यारो नै हुन्छ। त्यस्तो क्रममा चाहिँ धैर्य राख्नुहोस्, किनभने हतारले गर्दाखेरि तपाईँलाई पनि तनाव हुनसक्छ अनि उक्त व्यक्तिलाई चाहिँ विभिन्न समस्याहरू पनि हुनसक्छ। कहिलेकाहीँ अरूको ठाउँमा बसेर एम्पथी राख्नु पनि आफ्नो लागि फाइदा नै हुन्छ श्रोता। र यदि कोही व्यक्तिहरू चाहिँ एकदमै अत्यधिक गफ गर्ने च्याटर बक्सहरू छन् अथवा ओपन माउथ कफरहरू छन् भने चाहिँ त्यस्ता व्यक्तिहरूबाट चाहिँ दूरी कायम राख्नुहोस् अनि हेडफोन लगाउनुहोस् अनि आराम गर्न चाहेको सङ्केत दिनुहोस्। यदि कोही व्यक्ति चाहिँ अनावश्यक बढी गफ गर्दैछ भने अनि कुनै केसहरूमा चाहिँ अनसुपरभाइज किड्सहरू हुन्छन्, बच्चाहरूलाई चाहिँ यतिकै छोडिदिने कसैको बानी हुनसक्छ, यस्तो खण्डमा चाहिँ अभिभावक अथवा कर्मचारीलाई चाहिँ जानकारी दिनु एकदमै सुरक्षित हुन्छ, किनभने सुरक्षा नै सबैभन्दा ठुलो कुरा हो। यसै गरी ब्याकप्याक स्विङ्गर, झोलाले अरूलाई ठोक्ने व्यक्तिहरू चाहिँ यस्ता व्यक्तिहरूबाट चाहिँ सावधानीपूर्वक झोला राख्नलाई चाहिँ अनुरोध गर्न सकिन्छ, किनभने सानोतिनो दुर्घटना असहजताले तपाईँको होलिडे नै बिगारिदिन सक्छ। यसै गरी कोही व्यक्तिहरू चाहिँ ठुलो स्वरमा चाहिँ घुर्न सक्छ, यस्तो खण्डमा चाहिँ इयरप्लग अथवा हेडफोन प्रयोग गर्नुहोस्। स्क्रिन पिकर, तपाईँले महसुस गर्नुभएको छ होला, तपाईँ कतै जाँदाखेरि चाहिँ आफ्नो फोनमा चाहिँ हेरिराख्ने बेलामा चाहिँ कोही व्यक्ति अथवा बच्चाहरूले चाहिँ स्क्रिनमा हेर्न आउन सक्छ, यस्तो बेलामा चाहिँ तपाईँ के गर्न सक्नुहुन्छ? यो त एकदम सजिलो छ, स्क्रिनको एङ्गल चाहिँ परिवर्तन गर्नुहोस्, किनभने आफ्नो पर्सनल सेक्युरिटीको पनि एकदमै इम्पोर्टेन्स हुन्छ, महत्त्व दिनुपर्छ। यदि तपाईँ कोही व्यक्तिहरू चाहिँ कर्मचारीसँग चाहिँ दुर्व्यवहार गर्ने व्यक्तिहरू पनि फेला पार्नु भएको छ होला, त्यस्तो बेलामा चाहिँ विवादमा नपरी कर्मचारीलाई चाहिँ काम गर्न दिनु पर्ने हुन्छ र स्थिति थप बिग्रिनबाट पनि आफू जोगिनुपर्छ। त्यसै गरी अरूको सिट चाहिँ सिटमा गएर बसिदिने त्यस्ता झन्झटिलो मान्छेहरूलाई चाहिँ तपाईँले आफ्नो टिकट देखाएर आफ्नो सिट चाहिँ एकदमै माग्न सक्नुपर्ने हुन्छ, र यसले गर्दाखेरि चाहिँ सही यात्रुले आफ्नो सुविधा पाउँछन्। र लिस्ट निकै लामो छ श्रोता, अब भने सुन्नतर्फ लागौँ। नितेश जङ्ग कुँवरको फ्लर्टी माया।

हजुर नितेश जङ्गको यो एकदमै मिठो गीत फ्लर्टी माया कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा छौँ श्रोता हामी र आज हामी चर्चा गर्दैछौँ हामी यात्राको क्रममा चाहिँ कुनै झन्झटिला व्यक्तिहरूको बानी बेहोरा अनि यस्तो एकदमै इन्कन्भिनियन्ट अवस्थामा चाहिँ हामीले के कस्ता उपायहरू गर्न सक्छौँ भन्ने विषयमा चाहिँ हामी चर्चा गर्दैछौँ र कन्टिन्यू गरौँ हाम्रो कुराकानी र तपाईँले एरोप्लेन प्लेनबाट चाहिँ झर्ने क्रममा चाहिँ एकदमै रोकिनु अनि बाहिर निस्किनु हतार हुने व्यक्तिहरू त देख्नु भएकै छ होला त्यसलाई चाहिँ अर्ली एक्जिट स्प्रिन्टर भनेर भनिँदो रहेछ त्यस्ता व्यक्तिहरूलाई चाहिँ अनि उनीहरूलाई चाहिँ एकदमै हतार हुन्छ अनि यस्तो केसमा चाहिँ तपाईँ भने आफ्नो एकदमै धैर्यका साथ चाहिँ आफ्नो पालो कुर्ने गर्नुहोस् किनभने यस्तो भिडभाडमा चाहिँ धक्कामुक्की पनि हुनसक्छ होइन कसैलाई चोट पर्न सक्छ आफ्नो लगेजहरू भित्र बाहिर निकाल्ने क्रममा त्यस कारणले एकदमै संयम भएर धैर्य भएर बस्नुहोस् र उनीहरूले यदि हतारै गरे पनि सायद धेरै भनेको एक दुई मिनट नै अगाडि पुग्छन् उनीहरू हामीभन्दा यसै गरी यात्राको क्रममा चाहिँ यदि कोही व्यक्तिहरूले चाहिँ एकदम अनसोलिसिटेड एडभाइस चाहिँ दिने अथवा नमागेको सल्लाह पनि धेरै दिने व्यक्तिहरू छन् भने चाहिँ त्यस्तो केसमा चाहिँ तपाईँले धन्यवाद दिएर विषय परिवर्तन गर्नु नै एकदमै बेस्ट हुन्छ अनावश्यक बहसबाट चाहिँ बच्न पनि सकिन्छ यस्तो गर्नुभयो भने किनभने तपाईँको उद्देश्य भनेको चाहिँ यात्रामा चाहिँ एकदमै रमाइलो गर्नु क्वालिटी टाइम बिताउनु अनि त्यसपछि आफ्नो हलिडे चाहिँ सकेसम्म एकदमै स्ट्रेसबाट चाहिँ टाढा रहनको लागि आउनु भएको हो नि त यसै गरी पब्लिक ग्रुमरहरू पनि देख्न सक्नुहुन्छ यानि कि पब्लिक ग्रुमर भन्नाले चाहिँ पब्लिक स्पेसहरूमा चाहिँ उहाँहरूले चाहिँ नङ काट्ने होइन आफ्नो के अरे नङ काट्ने सार्वजनिक स्थलमा कोही व्यक्तिहरू हुन सक्छन् त्यस्तो केसमा चाहिँ तपाईँहरूले चाहिँ कर्मचारीलाई चाहिँ जानकारी दिनु राम्रो किनभने उनीहरूले अब फोहोर गरिरहेका हुन्छन् जुन चाहिँ हाइजेनिक हुँदैन साझा स्थानमा चाहिँ यस्तो एकदमै सिभिलाइज वेमा चाहिँ बस्नुपर्छ जुन त्यो चाहिँ एकदमै शिष्टाचार कायम गरेको चाहिँ होइन होइन यदि कसैले चाहिँ पब्लिक रूपमा चाहिँ यसरी नङ काट्ने त्यस्तो गर्नुहुन्छ भने चाहिँ कोही व्यक्तिहरू चाहिँ हिँड्दै फोन प्रयोग गर्नेहरू हुन्छ त्यस्तो केसेसमा चाहिँ यदि तपाईँ आफ्नो ठाउँभन्दा चाहिँ अन्त्य कतै जानुभएको छ भने तपाईँले पक्कै पनि आफ्नो रुम अथवा आफू जहाँ हुनुहुन्छ त्यसको इन्भाइरोमेन्ट चाहिँ स्क्यान गर्नुपर्ने हुन्छ यदि कोही व्यक्ति चाहिँ फोन हेर्दै हिँड्ने व्यक्तिहरू छन् भने चाहिँ तपाईँले चाहिँ सुरक्षित दूरी कायम राख्नु एकदमै पाठो कुरो हुन्छ किनभने ठोकिँदा कुनै दुर्घटना अथवा अनावश्यक झगडाहरू निस्किन सक्छ हजुर यात्रामा हरेक व्यक्तिको बानी फरक हुन्छ विभिन्न किसिमका व्यक्तिहरू भेट्न सक्छौँ झर्को लाग्ने व्यवहार पनि देख्न सक्छौँ अनि यस्तो समयमा भने रिस भन्दा पनि तपाईँको धैर्य सभ्य संवाद र आवश्यकता परे कर्मचारीको सहयोग लिनु नै सबैभन्दा प्रभावकारी उपाय हुन जान्छ त्यसैले हामीले आफू मात्र होइन अरूका लागि पनि यात्रा अझ सुरक्षित र सुखद बनाउन सक्छौँ भन्ने सन्देशको साथ म यो टपिक भने यहीँ नै एन्ड गरेँ तपाईँहरूको यात्राको यस्तै राम्रा नराम्रा केही अनुभव छन् भने पक्कै पनि हामीलाई सुनाउनु होला अब भने सुन्नतर्फ लागौँ बेक अनि जेम्सीको एम्स्टरडाम

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, अस्मिता अधिकारी अनि उर्गेन दङको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत टाढा भए पनि। गीत अनुरोध गर्नुभएको थियो लोक सुब्बा जीले। उहाँले नमस्कार बिना बहिनी, लौ बिहानीको शीतल सँगै ड्युटीबाटै इन्जोय लिँदै हाजिर जनाए है, अनि समय मिले उर्गेन डोङको टाढा भए पनि भन्ने गीत तपाईँ लगायत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र श्रोताहरूलाई सुनाइदिन आग्रह गर्दछु। धन्यवाद लोक सुब्बा रिडिङ भन्नुभएको थियो, धन्यवाद दाई गीत रिक्वेस्टको लागि। र गीत रिक्वेस्ट पढ्ने क्रममा अब भने हाम्रा रेगुलर लिसनर खर्क गुरुङ मामाले पनि मेसेज पठाउनु भएको छ। नमस्कार बिना भान्जी, मजेरी कार्यक्रममा हाजिर भएँ है, र समय मिलेमा एउटा गीत सुन्न र सुनाइदिन विनम्र अनुरोध गर्दछु। गीत हो नम्बरी गोर्खा पल्टनको बाई शुक्र तामाङ, मनमाया वाइबा, सम्झना हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद नमस्ते भन्नुभएको छ। र खर्क गुरुङ मामाको रोजाइमा सुन्नुहोस् नम्बरी गोर्खा पल्टनको।

हजुर श्रोता, यो गीत रहेको थियो नम्बर एक गोर्खा पल्टनको शुक्र तामाङ अनि मनमाया वाइबाको आवाजमा। भर्खरै न्युजहरू पढ्ने क्रममा चाहिँ मैले एउटा रोचक खबर पनि देख्न पाएँ श्रोता। अमेरिकाको ट्रम्प प्रशासनले भने विभिन्न अपराधमा संलग्न रहेको आरोपमा 175,000 भन्दा बढी विदेशीको चाहिँ भिसा रद्द गरेको भन्ने उल्लेख गरेको रहेछ। अनि विशेष गरी मेरो आँखा चाहिँ यो बर्थ टुरिज्म भन्नेमा गयो कि, यो चाहिँ बर्थ टुरिज्म चाहिँ अमेरिकामा चाहिँ प्रायः जसोले गर्ने रहेछ। यो यसको मतलब चाहिँ अमेरिकामा चाहिँ बच्चा जन्माउने उद्देश्यले चाहिँ आएका विदेशी नागरिकहरू अनि उनीहरूको चाहिँ भिसा भने रद्द गरिएको पनि उक्त न्युजमा चाहिँ देखाइएको छ। र यो निकै इन्ट्रेस्टिङ लागेर तपाईँहरूलाई भनिहालेँ, मलाई थाहा थिएन बर्थ टुरिज्म भन्ने कुरा पनि हुँदो रहेछ भनेर। आशा छ तपाईँहरूलाई पनि यो कुरा चाहिँ उपयोगी भयो। र यो जानकारी पछि हामी कार्यक्रमको लगभग अन्त्यमा आइसकेका छौँ। श्रोता, किनभने अहिले ब्रुनाईमा समय 1 बज्नको लागि केवल 5 मिनट बाँकी रहेको छ। र अहिलेसम्म कार्यक्रम मझेरीको यो बसाइमा चाहिँ सुनेर साथ दिनुभएको सम्पूर्ण श्रोताहरूलाई चाहिँ म मनैदेखि धन्यवाद भन्न चाहे। कार्यक्रम चाहिँ सधैँ सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुने गर्दछ। र यो 3 घन्टे बसाइमा भने सदा चाहिँ मिठा मिठा गीत सङ्गीत अनि रोचक प्रसङ्गहरू लिएर म सधैँ उपस्थित हुने गर्छु। अब भने कार्यक्रम आजको बुधबारको बसाइबाट भने बिदा लिने बेला भएको छ। भोलि फेरि कार्यक्रममा चाहिँ बिहानको 10 बजे उपस्थित हुने बाचाको साथ तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ भने आजको बसाइबाट चाहिँ बिदा माग्न चाहे। तपाईँको बाँकी दिन भने एकदमै शुभ रहोस् भन्दै म कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार अनि बाई।

0: गण्डकी प्रदेश सरकारले दैनिक काममा अवरोध गर्ने 16 कानूनी तथा प्रशासनिक जटिलता हटाउन संघीय सरकारलाई भन्ने भएको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकले कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँड र प्रशासनिक क्षेत्राधिकारका विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ। बैठकले कृषि आयमा कर लगाउने संवैधानिक अधिकार स्पष्ट पार्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। सवारी जरिवाना बापतको रकम प्रदेशमा तत्ल्याउन कानूनी व्यवस्था मिलाउनु पर्ने माग पनि अघि सारिएको छ। ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त हुने राजस्व बाँडफाँडमा देखिएको विवाद, खनिज रोयल्टी, अन्नबाड र मनास्लो संरक्षणको व्यवस्थापन जिम्मा आफैले पाउनुपर्ने माग प्रदेशले पुनः दोहोऱ्याएको छ। काङ्ग्रेसले सुनसरीको कप्तानगंज र सिराहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कङ्ग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको छ। कङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा हालसम्म 4 जनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन नभएको भनिएको छ। केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि धारणा राख्नेछन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन सम्बन्धी नयाँ कानूनमा सुझाव नदिने भए आलोचना नगर्न भन्नुभएको छ। मन्त्रालयले विधेयकबारे सुझाव मागिरहेको भन्दै पुनले विधेयकबारे अहिले सुझाव दिन र नदिने भए बन्ने कानूनमा चित्त बुझाउन आग्रह गर्नुभएको हो। नेपालमा नै बसेर वा विदेशमा बसेर कानून बनाउन सुझाव दिन सकिने भन्दै उहाँले इमेल गर्न वा भेट्न आउन आग्रह गर्नुभएको छ। मस्यौदा अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई सकभर प्रशासनिक झमेला र दुःख नदिकन काम गर्ने वातावरण मिलाउने व्यवस्था गरिएको उहाँको दावी छ। तर सुझाव पनि नदिने र पछि चित्त नबुझेर मिडियामा आलोचना गर्न नपाइने उहाँले बताउनु भएको छ। पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएको बसहरू बस पार्क भित्रैबाट छुट्न सुरु गरेका छन्।
1: सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सड़क पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सास्ती खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनु भयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ।
0: कोलम्बियाको भुइँचालोपछिको भग्नावशेषमा पुर्याइएकाको खोजी तथा उद्धार जारी छ। सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरूले पुर्याइएकाको खोजी गरिरहेका छन्। हालसम्म 240 जनाको निधन हुँदा 200 बढी हराइरहेका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली सहरबाट पत्रकार जोजे कार्लोस क्वेटो।
2: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that, there are no more hope.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना हठात जहाज बदलेर टर्की छाडेको खबर पुष्टि

0: गर्नु भएको छ। संवाददाताहरूसँग ट्रम्पले सुरक्षाकर्मीको सुझाव अनुसार जहाज बदलेको बताउनु भएको छ।
1: Well, it's only up to Secret Service. I just follow what they'd like to do. So I go by Secret Service and the military. They wanted me to go on a different flight, a different plane, equal safety, but they wanted me to do it, so I do it. I do what they say.
2: Why did they want you to do that?
1: I guess there was a threat out there. I didn't really ask them much about it. I get a lot of threats.
0: गएको जुलाई 8 तारिकमा क्यामेरा अघि देखिँदा एयरफोर्स वान चढेका ट्रम्पले लगत्तै एकछिन क्याटरिङ डिब्बामा बसी विमान बदलेर फर्किएको खबर आएका थिए। र फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जोर्जिया रोड्रिगेजसँग विवाह गर्नुभएको छ। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले आफ्नै मुलुकमा विवाह गरेको भन्दै तस्विर सार्वजनिक गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: Yes, Gorkha.

एमए एफपीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी लक्ष्मीपति भगवान विष्णुको मुक्तिदाताको रूपमा, पालनकर्ताको रूपमा र समग्रमा जीवनदाताको रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर क्षीर साई भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामीले चर्चा गर्ने गर्दछौँ विविध विषयहरूको, जसमा धार्मिक, सांस्कृतिक, आध्यात्मिक, यो परम्परा र हाम्रो लोक व्यवहारमा प्रचलित विविध विषयहरूको हामी चर्चा गर्ने गर्दछौँ। त्यस्ता चर्चाहरूबाट हामीले के लाभ गरिरहेका छौँ र के लाभ गर्ने सोच बनाइरहेका छौँ र श्रवण गरिरहेका छौँ, वास्तवमा यो विषय एउटा गम्भीर चासोको विषय हो। हामीले श्रवण गरेको जो विषय छ त्यसले हाम्रो जीवनमा कुनै न कुनै रूपमा अवश्य पनि यदि परिवर्तन गराएको छैन भने वास्तवमा हाम्रो सुनाई अपूर्ण र अधुरो भएको हुनसक्छ। यदि हामीले श्रवण सही तरिकाले श्रद्धा र भक्तिपूर्वक साँच्चै नै गरेका छौँ भने हाम्रा व्यवहारगत आचरणहरूमा सुधार आएको हुनुपर्छ। यसको मापन गर्ने विषय त्यही हो। अझ त्यसमा पनि हामीले भगवान्प्रतिको एउटा स्मरण, कुनै न कुनै रूपमा भगवान्को अस्तित्वको विषयमा आफ्नो हृदयमा एउटा सामान्य चिन्तन धारा यदि विकास गर्न सकिएको रहेछ भने त त्यो त जन्मौँ जन्मदेखिको हाम्रो प्रतीक्षाको विषय भगवान्ले पुरा गराइदिनु भएको हो भनेर बताइएको छ। त्यस्तो अवश्य पनि हुँदै हो, त्यसैले हामीले श्रवण गर्ने पनि त्यसैका लागि हो। भगवान्प्रति एउटा भक्ति, श्रद्धा र विश्वास उत्पन्न नहुने कुनै पनि सुनाई, कुनै पनि पढाइ, कुनै पनि गराई वास्तवमा त क्षणिक छ, दुःखदायी छ र त्यसले अन्तिममा हामीलाई नष्ट गर्ने गर्दछ। तर यदि कतै न कतै प्रभुप्रतिको हाम्रो एउटा सामान्य सानो भए पनि एकैचोटि एकै क्षण भए पनि यदि भाव आयो भने भगवान् कारुणिक हुनुहुन्छ, कृपालु हुनुहुन्छ र भगवान्ले हामीलाई सम्पूर्ण रूपमा पालन, मर्यादित रूपमा जीवनयापन र हाम्रो इच्छाहरूको पूर्ति गरिरहनु भएको भगवान्ले हाम्रो कल्याण नगर्नेमा कुनै सन्देह रहँदैन भनेर भनिएको छ। त्यसैले त्यतातर्फको हाम्रो यात्रा हामी निरन्तर रूपमा गरिरहेका छौँ र आज यही शास्त्रीय परम्पराको सेरोफेरोमा रहेर एउटा तान्त्रिक साधना मार्गको जो विशेषता बताइएको छ त्यही तान्त्रिक साधना मार्गको संक्षेपमा हामी यस कार्यक्रममा आजको दिनमा चर्चा गर्नेछौँ। यस संसारमा जति पनि साधनाका प्रकार छन् तीमध्ये चार प्रकारका साधना नै श्रेष्ठ मानिएका छन् र तिनीहरूलाई नै मनुष्यहरूले अगालेका पाइन्छन्। पहिलो वेदविहित साधन चतुष्टय, दोस्रो साङ्ख्य प्रदर्शित साधन त्रय, तेस्रो योगशास्त्रोक्त साधनाको रीति तथा तन्त्रशास्त्रोक्त साधन प्रणाली। यिनै चारवटा साधनाका प्रकारहरूमै संसारमा जति पनि क्रियाकलापहरू, धार्मिक आध्यात्मिक अनुष्ठानहरू अगाडि बढेका छन् तिनीहरू यिनै चारवटा कोटीभित्र पर्दछन्। त्यसै अन्तर्गत तन्त्र शास्त्रोक्त साधन प्रणालीको विषयमा, तान्त्रिक साधनाको विषयमा हामी चर्चा गर्नेछौँ। तर कलिकालमा केवल तन्त्र शास्त्रोक्त साधना नै प्रशस्त र सिद्धिप्रद छ भन्ने शास्त्रको उक्ति छ। महानिर्वाण तन्त्रमा यस कुरालाई पुष्टि गर्दै यसरी भनिएको छ, तपः स्वाध्याय हीनानां निर्णामल्पायुषामपि क्लेश प्रयासासक्तानां कुतो देह परिश्रमः, गृहस्थस्य क्रिया सर्वा आगमोक्ता कलौ शिवे नान्यमार्गै क्रियासिद्धिः कदापि गृहमेधिनाम्। अर्थात् कलियुगमा मनुष्य तपहीन, वेदपाठरहित र अल्पायु हुन्छन्। ती दुर्बलताको कारणले त्यस्ता प्रकारका क्लेश र परिश्रमलाई सहन गर्न असमर्थ हुन्छन्। त्यस्ता दुर्बल मनुष्यद्वारा दैहिक परिश्रम कसरी सम्भव हुन सक्छ, अर्थात् शारीरिक परिश्रम कसरी गर्न सक्छन् त्यस्ता मनुष्यहरूले? कलियुगमा गृहस्थहरू केवल आगमोक्त अर्थात् तान्त्रिक विधि विधान अनुसार नै कर्मानुष्ठान गर्छन्,
अन्य विधि अर्थात वैदिक पौराणिक र स्मार्त सम्मत विधिहरूको अवलम्बन गरेर क्रियानुष्ठान गर्नाले कदापि सिद्धिलाभ गर्न समर्थ हुँदैनन् भनेर यो एउटा तान्त्रिक साधनाको प्रसिद्धिलाई उल्लेख गर्ने यो एउटा परम्परागत एउटा भनाइ हो र तान्त्रिक साधनाले आफूलाई शीघ्र फलदाता मार्गको रूपमा अगाडि ल्याएको छ। शास्त्रमा ती कुराहरूको वर्णन प्राप्त गर्न सकिन्छ। त्यसैले यतातर्फ हामी पनि आकर्षित हुने हौँ कि भन्ने हामीलाई लाग्छ भने वास्तवमा त्यो एउटा साधनाको मार्ग हो, तर तान्त्रिक साधनाबाट भगवान चाहिँ प्राप्त हुन सक्नुहुन्न। तर तान्त्रिक साधनालाई लौकिक संसारमा रहेका जति पनि विषयहरू छन् तिनीहरूको प्राप्तिको एउटा माध्यम बनाउन सकिन्छ भन्ने भनाइ पनि नभएका होइन। त्यसैले यतातर्फको यात्रा हामीले गरौँला नगरौँला, तर हामीले यो यात्रा गरेकाहरूले बताएका र गर्न चाहनेहरूका लागि केही संक्षिप्त यो चर्चा गरिरहेका छौँ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा तान्त्रिक साधनाको विषयमा चर्चा गर्दैछौँ र तान्त्रिक साधना भन्नासाथ षट्चक्र भेदको जो एउटा परम्परा छ त्यो अगाडि आउने गर्दछ। त्यो षट्चक्र भेद अर्थात् छवटा चक्रहरूलाई भेदन गरेर तिनीहरूको ज्ञान प्राप्त गरेर जो एउटा मुक्ति लाभ गर्ने व्यवस्था बताइएको छ त्यसको संक्षिप्तमा हामी चर्चा गरौँ। षट्चक्र भेद तान्त्रिक साधना दुई प्रकारको हुन्छ, बहिर्याग र अन्तर्याग। बहिर्याग भनेको बाहिरी र अन्तर्याग भनेको भित्री। गन्ध, पुष्प, धूप, दीप, तुलसी, बिल्वपत्र र नैवेद्य आदिद्वारा गरिने पूजालाई बहिर्याग भनिन्छ। अन्तर्यागमा कुनै पनि बाह्य वस्तुको आवश्यकता पर्दैन। मानसोपचारका उपकरण स्वतन्त्र हुन्छन्। त्यसमा पञ्चभूतहरूद्वारा उपचार कल्पना गर्नुपर्छ भनेर यसरी उल्लेख गरिएको छ। पृथिव्यात्मक गन्ध स्यादा कासात्मक पुष्पकम धूपो बारवात्मक प्रोक्तो दीपो वहन्यात्मक पर रसात्मकम च नैवेद्यम पूजा पञ्चोपचारिका भनेर उल्लेख गरिएको छ। अर्थात् पृथ्वी तत्त्वलाई गन्ध, आकाश तत्त्वलाई पुष्प, वायु तत्त्वलाई धूप, तेजस तत्त्वलाई दीप, रसात्मक जल तत्त्वलाई नैवेद्यको रूपमा कल्पना गरेर पञ्चोपचारद्वारा पूजा गर्नुपर्छ, यसैलाई अन्तर्याग भनिएको छ भनेर उल्लेख गरिएको छ। यो पञ्चमहाभूत नै वास्तवमा पृथ्वीको एउटा स्वरूप हो अथवा सृष्टिको एउटा स्वरूप हो र यसैद्वारा नै भगवानको अथवा एउटा श्रेष्ठ पुरुषको जो उपासना गरिन्छ त्यसैलाई षट्चक्र भेद भनिन्छ। र त्यो षट्चक्रलाई छवटा ठाउँमा शरीरका विभिन्न अङ्गहरूमा कल्पना गरेर तिनीहरूको साधन सिद्ध गर्ने प्रचलन रहेको छ भनेर उल्लेख गरिएको छ। षट्चक्रहरूको भेदन नै अन्तर्यागको प्रमुख अङ्ग हो। भेदन भनेको तिनीहरूको यथार्थ जानकारी लिनु नै, त्यसलाई भेदन गरेर तिनीहरूसम्मको पहुँचलाई विस्तार गर्नु हो भनेर बुझ्नुपर्छ भनिएको छ। षट्चक्रहरूको अभ्यास नगरी आत्मज्ञान हुँदैन, किनभने कुनै वस्तु प्रत्यक्ष नभएसम्म मनको सन्देह छुट्दैन। प्रत्यक्ष नदेखेसम्म मनले मान्दैन कि यो छ, त्यसैले वास्तविक ज्ञान हुन सक्दैन। दार्शनिक विचारद्वारा केवल मौखिक ज्ञान मात्र हुन्छ, यथार्थ ज्ञान हुँदैन। वस्तुको प्रत्यक्ष हुने उपाय षट्चक्र साधन हो भनेर उल्लेख गरिएको छ। षट्चक्र भनेको के हो भनेर पनि हामीले जान्नु पर्दछ र त्यसको उल्लेख गर्दै शास्त्र भन्छ, इडा पिङ्गलयोर मध्ये सुषुम्नाया भवेत खलु षट् स्थानेषु च षट् शक्तिम षट् पद्मम योगिनो विदुः। अर्थात् इडा र पिङ्गलात्मक दुई नाडीहरूको बिचमा जुन सुषुम्ना नामक नाडी छ त्यसको छ ग्रन्थिहरूमा पद्माकार रूपमा छ चक्र संलग्न छन् जुन मनुष्यको शरीरमा स्थित छन् भनिएको छ। गुह्य स्थानमा मूलाधार चक्र चतुर्दलयुक्त छ,
त्यसभन्दा माथि लिङ्गमूलमा स्वाधिष्ठान चक्र सर्दलयुक्त छ। नाभिमण्डलमा मणिपुर चक्र दशदलयुक्त छ। हृदयमा अनाहत चक्र द्वादश दलयुक्त छ। कण्ठदेशमा विशुद्ध चक्र षोडश दलयुक्त छ र भ्रूमध्यमा आज्ञा चक्र दुई दलयुक्त छ। यी षड्चक्र सुषुम्ना नाडीमा ग्रथित रहेका छन् भनेर उल्लेख गरिएको छ। मानव शरीरमा 350,000 नाडीहरू छन्, अर्थात् नसाहरू छन्। यी नाडीहरूमध्ये 14 नाडीहरू प्रधान छन्। सुषुम्ना, इरा, पिङ्गला, गान्धारी, हस्तिजिह्वा, कुहु, सरस्वती, पूषा, शङ्खिनी, पयस्विनी, बारुडी, अलम्बुसा, विश्वेदरी र यशस्विनी गरी 14 प्रकारका छन्। यिनीहरूमध्ये पनि इरा, पिङ्गला र सुषुम्ना प्रधान नाडी हुन्। पुनः यीमध्ये पनि प्रधान नाडी सुषुम्ना नाडी हो। यसले योग साधनामा सहयोगी भूमिका खेल्छ भनेर तान्त्रिक परम्परामा उल्लेख गरिएको छ। पुनः अर्को एउटा वर्णन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, यो बिह बिहस गोर्खा रेडियो हो र हामी बिह बिहस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा छौँ र नवचक्र साधनको विषयमा हामी अब संक्षिप्तमा चर्चा गर्दछौँ। किनभने हामी दार्शनिक चिन्तन धारामा हामी तान्त्रिक साधनाको सरचक्र भेदको चर्चा गरेर नवचक्र साधनको संक्षिप्त चर्चाको क्रममा आइपुगेका छौँ। तन्त्र मार्गमा नवचक्रको उल्लेख पनि प्रमुख रूपमा पाइन्छ। नवचक्रम कलाधारम त्रिलक्ष्यम व्योम पञ्चकम स्वदेह यो न जानाति सहयोगी नामधारक भनेर शास्त्र भन्छ। अर्थात् शरीरमा षोडशाधार त्रिलक्ष्य र पञ्च प्रकारका व्योमहरूलाई जसले जान्दैन त्यो व्यक्ति केवल नामधारी योगी हो भनेर उल्लेख गरिएको छ। नवचक्र भनेका मूलाधार स्वाधिष्ठान मणिपुर अनाहत विशुद्ध आज्ञा तालु ब्रह्मरन्ध्र र सहस्रार हो। षोडश कलाधार भनेको अङ्गुष्ठ पादमूल गुह्यदेश लिङ्गमूल जठर नाभि हृदय कण्ठ जिह्वाग्र तालु जिह्वामूल दन्त नासिका नासापुट भ्रूमध्य र नेत्र हो। त्रिलक्ष्य भनेको स्वयम्भूलिङ्ग बाणलिङ्ग र ज्योतिर्लिङ्ग हुन् भने पञ्चव्योम भनेको आकाश महाकाश पराकाश तत्वाकाश र सूर्याकाश हो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, यसरी यो नवचक्र षड्चक्र र तान्त्रिक परम्परामा यो व्यवस्थाहरू उल्लेख गरिएको छ र यसले के भन्छ भने तान्त्रिक परम्पराले शीघ्र रूपमा जो सिद्धिहरूको लाभ प्राप्त गर्न इच्छुक जो छन् तिनीहरूले तन्त्र मार्गको उपासना गर्नुपर्दछ भन्दछन् र भगवानको प्राप्तिको लागि पनि तन्त्र मार्गबाट सिद्धि प्राप्त गर्न सकिन्छ तर त्यो अत्यन्तै दुर्लभ छ भनेर बताइएको छ। यही तन्त्र मार्गको षड्चक्र र नवचक्रको जो व्यवस्थाको सामान्य परिचय हो, वास्तवमा हामीले यसको जानकारी लिने यस कार्यक्रम मार्फत अवसर प्राप्त गरेकोमा भगवान्सँग हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक भेषमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले बेलायतमा। एज युजुअल सधैँ जस्तो हामी आज बिहानीको सो लिएर उपस्थित भएका छौँ। बिहानको 6:36 गएको छ अहिले र अब 9 बजेसम्म हामी अगाडि हुने सँगसँगै जानेछौँ। 9 बजेपछि पनि विनोद दाई आइपुग्नुहुन्छ काठमाडौँबाट, काठमाडौँको सो, काठमाडौँको सौगात लिएर। आज बिहानको 5:41 जाँदा लन्डन एरियाबाट सूर्योदय भएको छ र आज 8:30 जाँदा अर्थात् 8:30 चाहिँ सूर्यास्त हुन्छ। झन्डै झन्डै आजको सूर्य ग्रहण सँगसँगै सूर्यास्त हुन्छ आज लन्डन एरियाको कुरा गर्नुपर्दाखेरि। र अन्य ठाउँमा समय अलिअलि फरक हुन्छ। सूर्य ग्रहण तपाईँ हामीले आज मजाले देख्न सक्छौँ। बेलायतबाट पार्सियली भनिएको छ, झन्डै 90% भन्दा अलिकति बढी चाहिँ छेकिएको देख्न पाइन्छ आज विभिन्न ठाउँबाट। अब कहाँ कहाँ आकाश खुल्ला हुन्छ, प्राय आज आकाश खुल्ला हुने नै देखिएको छ, होइन? र पछि भरे साँझतिर 6:00 समयमा चाहिँ हो आज यो सूर्यग्रहण सुरु हुने, यहाँ बेलायतको स्थानीय समय समर टाइम। र यसपालि जुन सूर्यग्रहण हामीले बेलायतबाट देख्छौँ त्यो चाहिँ 1999 पछिको एकदमै क्लियर, एकदमै ठुलो चाहिँ यो सूर्यग्रहण हो यहाँ अहिले बेलायतबाट, युरोपबाट देख्ने एक्चुअली। र यो 1999 पछि त्यतिखेर चाहिँ भएको थियो अहिलेको जस्तो ठुलो सूर्य, हामीले सूर्यग्रहण देख्न पाएको, होइन? र अब अहिले यो हुँदैछ एकदमै धेरै। आज डेभोन, कर्नवल, वेस्टर्न पार्ट यो वेल्सको, होइन, यी ठाउँबाट चाहिँ फुलेस्ट देख्न सकिन्छ। झन्डै 94-94% 96%सम्म चाहिँ चन्द्रमाले सूर्यलाई छेकिएको हामीले देख्न सक्छौँ। अर्थात् यो थोरै मात्राले फरक हो, होइन, लगभग ठुलै नै पुरै फुल मुन पुरै रूपमा नै ग्रहण लागेको नै हामीले देख्न सक्छौँ आज। र एकदम एक्साइटेड मानिसहरू हिजो अस्तिदेखि नै लागिसकेका छन् यो हेर्नको लागि। यसको बाटो हुन त यहाँ बेलायत बाटो त परेको छैन, नजिकै अलि पर युरोपतिर चाहिँ अझै मजाले देख्न सकिन्छ स्पेनतिरबाट, होइन? र स्पेनतिरबाट त 99% हो। स्पेनमा धेरै मानिसहरू यही सूर्यग्रहण हेर्नको लागि गएका छन्, विशेष गरिकन बिलबाओ, अनि भ्यालेन्सिया, पाल्मा, मालोक्रा, यी ठाउँबाट, इभन बार्सिलोना र मड्रिडबाट पनि 99% कभरेज, झन्डै झन्डै 1% कमी त हो, होइन? फुल सूर्यग्रहण चाहिँ स्पेनको यी ठाउँहरूबाट देख्न सकिन्छ। र अब त्यहाँको लोकल टाइम कतिखेर पिक हुन्छ, होइन, त्यो अनुसार यसको कुरा हामी अझै पनि एकछिनमा गरौँला। अब नेक्स्ट हेर्नलाई कहिलेसम्म कुर्नुपर्छ त हामीले भन्ने कुरा पनि म गर्नेछु पक्कै पनि, होइन? हिजो अस्ति मैले अब आँखालाई यसो केयर गरेर जोगाउनु होला है भन्ने कुरा पनि गरिरहेको थिएँ। अब त्यो छँदैछ, अहिलेलाई गीत मैले सुरु गरेको छु आँखामा तिमीलाई, नवीन के भट्टराई गाउँदै हुनुहुन्छ।

0: BS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बिहानको 6:50 गएको छ. गुड मर्निङ, नमस्ते. फेरि पनि आजको यो कार्यक्रम नमस्ते युके जो बुधबारको सञ्चालन भइरहेको छ, यहाँहरू सबै सबैलाई यो कार्यक्रममा न्यानो न्यानो स्वागत गर्न चाहन्छु. र हामी 9 बजीसम्म साथै रहन्छौँ, होइन, 9 बजीसम्मै पुग्ने हो जाने हो. साथसाथै आज लेख्दै गर्नुहोला र तपाईँका आजको के छ, आज सूर्यग्रहण कसरी हेर्न चाहनुहुन्छ, कति त भित्रै बस्नुहुन्छ होला. आँखाले डाइरेक्ट चाहिँ हेर्नु हुँदैन है, र आँखाले डाइरेक्ट हेर्न नसक्ने हेर्नु नै हुँदैन कि, हाम्रो रेटिना आँखाको ड्यामेज हुन्छ. हिजो अस्तिदेखि भनिरहेको छु मैले, यसको लागि स्पेसल ग्लासेस हुन्छ, चस्मा हुन्छ, त्यो चस्मा किनेर लगाएर हेर्नुपर्छ. यदि हेर्ने हो भने, होइन भने चाहिँ हेर्नु हुँदैन. तर त्यसलाई माथि डाइरेक्ट नहेरिकन यसो अर्को तरिकाले हेर्ने तरिका चाहिँ म अहिले एकछिनमा भन्छु है त. नेक्स्ट आवरमा छँदैछ त्यो कुरा, यो कुराहरू, होइन, वेदरको चर्चा पनि गर्नेछु. वेदर एकदम मौसमले साथ पनि दिन्छ, र तपाईँहरू लन्डनवासीहरू हुनुहुन्छ भने चाहिँ कहाँ कहाँ तपाईँले हेर्न सक्नुहुन्छ त भन्ने कुरा पनि यहाँ हामी गरौँला, होइन. लन्डनवासीहरूले अब कहाँ कहाँबाट हेर्न सक्नुहुन्छ, यो ठाउँ ठाउँमा छ कि यो यसको आफ्नै सोसाइटी छ, होइन. यो विशेष गरिकन तपाईँहरूले लन्डनमा भिभिङ गर्ने ठाउँहरू कहाँ कहाँ छ त, यो एस्ट्रोनोमल सोसाइटीहरूले कहाँ कहाँ अर्गनाइज गरेका छन् भन्दाखेरि चाहिँ टेलिग्राफ हिल यो लुइसामको छेउमा, प्रोमिस हिल रिजेन्ट पार्कको छेउमा, नर्थ रिजेन्ट पार्क, होइन, पार्लियामेन्ट हिल ह्याम्स्टेड हिथमा, अनि क्रिस्टल प्यालेस पार्क मा ग्रिनिज पार्कमा भयो, भिजिटरहरू त्यहाँ जान सक्नुहुन्छ. र त्यहाँ टिकटहरू पनि हुन्छ कति, त्यहाँनिर चाहिँ यो कस्तो भने त्यहाँ गएर सबै मिलेर हेर्ने हो. अनि त्यहाँ गएर चाहिँ हामीले कस्तो भने त्यहाँ चस्माहरू पनि पाइन्छ कि, बिक्रीमा पनि राखेका हुन्छन्, कतिले चाहिँ फ्री पनि वितरण गरिरहेका हुन्छन् त्यहाँनिर. टिकटभित्र लिएर जानुपर्छ कति ठाउँमा, कति ठाउँमा फ्री छ है. यो विभिन्न ठाउँहरू छ, तपाईँले यसो गुगल गर्नुभयो भने भेट्नुहुन्छ. लन्डनको यो एरिया भयो, होइन, यो एस्ट्रोनोमिकल सोसाइटी, क्रोइडनको एस्ट्रोनोमिकल सोसाइटीले पनि अर्गनाइज गरेको छ त्यहाँ. हामी कहाँ पनि छ, माथि स्कटल्यान्डसम्म पुरै छ आज, होइन. र यो एउटा विशेष गरिकन यो ग्रहण हेर्नेहरूको लागि चाहिँ एक्साइटिङ एक्साइटिङ दिन छ आज. यसको बारेमा अहिले एकछिनमा, अहिलेलाई चाहिँ कर्णदासले गाउनुभएको मैले यो गीत राख्न खोजेको छु. गीत सुन्दै अगाडि बढ्ने हो. र यसपालिको प्रश्न के छ, हजुर, यो प्रश्न पनि हामीले सुन्न बाँकी नै रहेको छ. र यो प्रश्न चाहिँ यस्तो छ, एउटा आवाज म सुनाउँछु यहाँहरूलाई, गीत सुनाउँछु, गायिका को हुन् यहाँहरूले चिन्नुपर्छ.

कसले गाउनु भएको हो यो गीत? हजुर, यो गीत गाउने गायिकाको नाम हामीलाई पठाउनुहोस्। मैले यो गीतको सुरुबाट होइन कि बीचबीचबाट तपाईँलाई सुनाएको छु अन्तरा एउटा होइन, र यो गीत गाउने गायिकालाई तपाईँले पत्ता लगाउनुपर्छ यसपालि। यति नै हो सिम्पल मेरो सोधाइ, क्वेसन यही हो कम्पिटिसनको लागि। अब नाम पठाउनु होला यो आउने शुक्रबार बिहान 8 बजेसम्ममा, 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो भइहाल्छ र एकजना लकी विनरको नाम हामी एनाउन्स गर्नेछौँ शुक्रबार बिहान 9 बजेभन्दा अगाडि। अब गीत सुनौ, कर्ण दासले गाउनु भएको यो गीत जिन्दगीको के भरोसा। जब यो गीत बजारमा निस्केको थियो यहाँहरूको यति धेरैको फेभरेट भएको थियो, यति धेरैले गाउँदै हिँडेका थिए, यो गीत सुन्दै हिँडेका थिए भने अहिले पनि त्यति नै कर्णप्रिय अनि लोकप्रिय छ यो गीत। उहाँलाई सुनौ अनि समाचारतिर लागौँ।

0: संज्ञा समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर देशका धेरै भागमा गर्मी हुने पूर्वानुमान गरेको छ मौसमविद डेभिड ढकालले हाल वर्षा गराउने प्रणाली सक्रिय नरहेको बताउनु भएको छ
4: मनसुन ट्रफ चाहिँ सरदर स्थान भन्दा सदर स्थानकै आसपासमा रहेको जस्तो देखिन्छ जसले गर्दाखेरि चाहिँ नेपालमा वर्षाको गतिविधि कम हुने जस्तो देखिन्छ यति बेला पनि हामीले सेटेलाइट तस्विर हेर्दाखेरि चाहिँ देशका विभिन्न भूभागहरूमा चाहिँ घाम लागेकै अवस्था देखिन्छ धेरैजसो भूभागमा घाम लागेकै छ भने कतै कतै बादल पनि लागेको जस्तो देखिन्छ
3: साँझ र रातिका लागि पानी नपरे पनि भोलिबाट भने पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ
4: आजको तुलनामा भोलि चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जस्तो देखिन्छ विशेष गरी भोलि बेलुकाको लागि चाहिँ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ
3: आज जनकपुरमा अधिकतम तापक्रम 39 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ भैरहवा र सिमरामा बढीमा 38 डिग्री सेल्सियससम्म तापक्रम हुनेछ काठमाडौँ पोखरामा अधिकतम 33 तथा धरानको तापक्रम बढीमा 37 डिग्री सेल्सियससम्म पुग्न सक्नेछ आज लाग्ने दुर्लभ खगरा सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ पञ्चाङ्ग निर्णायक समितिले नेपालबाट ग्रहण नदेखिने जनाएको छ खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ यसै कारण ग्रहण लाग्ने गरेको छ आजको सूर्यग्रहण उत्तरी रुस ग्रिनल्यान्ड आइसल्यान्ड स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्ण ग्रहणको रूपमा देखिनेछ अमेरिकाको उत्तरी भाग क्यानाडा उत्तर पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक सूर्यग्रहण देखिनेछ केही ठाउँमा सूर्यको 90% वा सबभन्दा बढी भाग टाकिएको देखिने वैज्ञानिकहरूले बताएका छन् सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरूको भनाइ छ विशेष चस्मा लगाएर मात्र सूर्यग्रहण हेर्न सकिने उनीहरूले सल्लाह दिएका छन् सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ बुटवल र भैरहवामा अयल निगम आफैले खाना पकाउने ग्यास बिक्री सुरु गरेको छ ग्यास अभाव भएपछि निगम ग्यास विक्रेता सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिलिन्डर बेचिएको हो स्वस्तिक त्रिशुल बुटवल सिद्धार्थ जानकी सिद्धनाथ लुम्बिनी आरती लगायत 8 कम्पनीका 800 सिलिन्डर बुटवलमा र 800 सिलिन्डर भैरहवामा बिक्री गरिएको छ निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर शैलेन्द्र भुषाल
5: यहाँ चाहिँ केही दिनदेखि गत एक हप्ता 10 दिनदेखि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्ने सूचना आइसकेपछि अब हामीले विशेष गरी अपाङ्ग अनि वृद्धा अनि विद्यार्थी अनि अशक्तहरूलाई फोकस गरेर दुई ठाउँमा बुटोलको बाल मन्दिर र भैरवामा खाद्य संस्थानमा दुई ठाउँमा चाहिँ नेपाल आयल निगम अनि जिल्ला प्रशासन कार्यालय र यहाँ उपभोक्ता मञ्च सबैको रोभर र यो उद्योगीहरूको रोभरमा चाहिँ समन्वय कार्य हामी भूमिका खेलिरहेछ
3: उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर दिइएको छ सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ
6: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ
3: हेटौँडा उपमहानगरपालिका नगरको छुट्टै गान बन्ने भएको छ सामाजिक सांस्कृतिक भौगोलिक धार्मिक ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किने गरी गान बनाउन नगरले रचना आह्वान गरेको छ नगरगानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रूपमा विकास गर्न चाहेको नगर प्रमुख मीना कुमारी लामाले बताउनु भएको छ भालुको खुट्टासहित रसुवाबाट 2 पक्राउ परेका छन् रसुवा आमा छोदिङमो गाउँपालिका 5 29 वर्षीय गुम्बो तामाङ र आमा छोदिङमो 3 24 वर्षीय तोपदेन तामाङ पक्राउ परेका हुन् गोसाईकुण्ड गाउँपालिका 6 धुन्सेको पासाङ लामो राजमार्गबाट उनीहरूलाई पक्राउ गरिएको

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी इन्स्पेक्टर डेलीराज सापकोटाले जानकारी दिनुभएको छ। गतलाङबाट त्रिशुलीतर्फ जाँदै गरेको ट्रिपरको हाइड्रोलिक पाइप पनि रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद भएको हो। उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज थुन्चेमा बुझाइएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ यहाँहरू सबै सबैलाई. आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 7:10 गएको छ. हामीले भुपु पाण्डे साथीहरूले गाउनु भएको गीत सुनिरहेका थियौँ यति बेला यतिन्जेलसम्म. बिहानको समय छ अहिले बेलायतमा, यहाँ 7:10 गएको भए पनि नेपालमा चाहिँ दिउँसोको 12 बज्नै लाग्यो. त्यहाँनिर 12 बज्नको लागि झन्डै 4:30 बाँकी छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:10 गइरहेको छ अहिलेको समयमा. अब आजको दिन, आज बुधबार हो र एक्साइटेड दिन अहेड छ पक्कै पनि तपाईँ हामी सबैको लागि. अझ यो अन्तरिक्ष सम्बन्धी एकदमै जानकारहरू अनि यतातिर हेर्न रुचाउनुहुने, अध्ययन गर्न रुचाउनुहुने व्यक्तिहरूको लागि एकदमै स्पेसल दिन छ आज. सूर्यग्रहण लाग्ने होइन, सोलर इक्लिप्स, टोटल सोलर इक्लिप्स झन्डै झन्डै, र 1999 सालमा मात्रै यति ठुलो हामीले हेर्न पाएका थियौँ बेलायतवासीले. विशेष गरिकन एसियन कन्ट्रीहरूबाट त्यति साह्रो देखिँदैन अहिले यो चाहिँ. यसको बाटो अहिले कतातिर छ भने रसियाको उत्तरी रसियाबाट चाहिँ छड्के हुँदै यो आउँछ भरे, अन्तमा चाहिँ स्पेनसम्म आएर फर्किन्छ कि सकिन्छ यो बाटो, कि यसको बाटो चाहिँ यसरी आइरहेको छ. त्यसैले गर्दाखेरि यो बाटोमा नजिक पर्ने देशहरूले चाहिँ एकदम राम्रोसँग देख्छन्. बेलायतले पनि झन्डै 96% भनेपछि यो कर्नलबाट हो 96.96% फुल इक्लिप्स देख्ने, बाँकी 4% चाहिँ त्यो नछेकिए पनि, जुनले चाहिँ सूर्यलाई नछेकिए पनि चन्द्रमाले, त्यो चाहिँ आज देख्न पाइन्छ कि. यति ठुलो इक्लिप्स हेर्नको लागि, यति ठुलो हेर्नको लागि अब फेरि अर्को धेरै वर्ष पर्खिनुपर्छ. फेरि बेलायतले विशेष गरिकन, अरू ठाउँमा हुन त यो बेला बेलामा देखिन्छ, ठाउँ ठाउँमा देखिन्छ पनि, ठाउँ ठाउँ भन्दा पनि टाइम टाइममा देखिन्छ. स्पेनबाट यसपालि सबभन्दा धेरै देख्छन् मान्छेहरूले होइन, ठुलो देख्छन्, 99% त्यहाँ स्पेनबाट देख्न सकिन्छ. त्यसरी होलिडे मेकरहरू पुरा त्यतातिर गएका छन्. एक त होलिडे मेकरहरू त्यतातिर, अहिले होलिडे सिजन, बच्चाहरूको स्कुल छुट्टी भएको कारणले गर्दाखेरि त्यता गएका छन्, र अर्को चाहिँ फेरि यही सूर्यग्रहण त्यहाँबाट एकदमै राम्रो देखिने कारणले गर्दाखेरि चाहिँ स्पेनका बिचहरूमा होइन, डाँडाहरूमा कति ठाउँमा चाहिँ त्यहाँ मानिसहरू ठाउँ ठाउँमा छ अर्गनाइज गरेको, त्यहाँ पुगेका छन्. विशेष गरिकन बिचमा जो चाहिँ जुन बिच समुद्री किनारा चाहिँ पश्चिमतिर फर्केको हुन्छ होइन, त्यतातिर, किनभने यो सूर्यास्त भरे अहिले भर्खरको बेलामा देखिँदैन, दिउँसो होइन, भरे साँझ हुने बेलातिर देखिने हो. त्यसैले पश्चिमतिर फर्केको समुद्र किनारामा चाहिँ पुरै आज चाहिँ मिलियन टुरिस्टहरू जानेवाला छन्. टुरिस्ट भन्दाखेरि पनि यही हेर्नको लागि, टुरिस्ट त छँदैछन् त्यहाँको रेगुलर, त्यसमा थपेर यो त्यता मानिसहरू लाग्ने कारणले गर्दाखेरि धेरै सेक्युरिटी सुरक्षाहरूदेखि लिएर प्रहरीको बन्दोबस्त पनि गरिँदैछ है विभिन्न ठाउँमा, स्पेनमा अझै धेरै. र अब यहाँ बेलायतबाट चाहिँ यस्तै अर्को यति ठुलो मुन हेर्नको लागि फेरि पर्खिनुपर्छ, धेरै समय पर्खिनुपर्छ. हामीले ब्रिटिस आइल्समा झन्डै नेक्स्ट टाइम चाहिँ 2081 सालमा देखिन्छ, र अर्को टोटल सोलर इक्लिप्स चाहिँ अब झन्डै एकदमै ठुलो पुरै ग्रहण चाहिँ 2090 सालमा मात्र देखिन्छ यहाँबाट, बेलायतबाट विशेष गरिकन. अरू बिचबिचमा साना त देखिन्छन् नै, अब धेरै वर्ष हेर्न बाँकी नै छ होइन, तर टोटल हेर्नको लागि चाहिँ निकै समय पर्खिनुपर्छ अरे भन्ने यहाँ वैज्ञानिकहरूको भनाइ पनि छ. त्यसैले गर्दाखेरि एनिवे यो सबै एक्साइटेड छन्, सायद तपाईँ पनि हुनुहुन्छ होला. नाङ्गो आँखाले नहेर्नु होला, माथि चस्मा किन्नुपर्ने हुन्छ, स्पेसल चस्मा. चस्माको दोकानमा 1 घन्टा लाइन लागेको पनि यहाँ तस्विरहरू तपाईँले सायद देख्नुभयो होला होइन, 1 घन्टा लाइन रहे चस्माको दोकानमा यहाँ चस्मा किन्नको लागि, यो ग्रहण हेर्नको लागि. र आज कति लाइन हुने त्यो थाहा छैन, हिजोको लाइनको त्यहाँ देखिएको छ होइन, फोटोहरू आइरहेका छन्। र अब तपाईँहरू यसो आफ्नो एरियामा गुगल पनि गर्न सक्नुहुन्छ कहाँ हेर्न पाइन्छ भनेर. मैले अघि लन्डनको कुरा गरेको थिएँ होइन, आफ्नो आफ्नो एरियामा छ, कति ठाउँमा त्यहीँ बेच्न राखिएको हुन्छ, कति ठाउँमा टिकट पनि व्यवस्था गरेको हुन्छ, कति ठाउँमा फ्री हुन्छ, चस्मा पनि फ्री हुन्छ कतिपय ठाउँमा होइन. त्यसैले गर्दाखेरि यसो हेर्नु होला, म पनि यहाँ यसो राख्ने कोसिस गर्छु. र विशेष गरिकन यदि तपाईँले चस्मा पाउनु भएन र चस्मा खोज्न तपाईँले भ्याउनु भएन अथवा छैन भने चाहिँ त्यहाँनिर तिन तरिका छ कि त्यो हेर्नको लागि. माथि डाइरेक्ट आँखामा हेर्ने होइन कि, आँखाले माथि डाइरेक्ट सूर्यलाई त हेर्दै हेर्नुहुन्न, इभन क्यामेराले फोटो खिच्छु भनेर हेर्नु पनि हुँदैन, स्पेसल क्यामेरा हुन्छ. अनि अर्को मोबाइल फोनले पनि डाइरेक्ट फोटो खिच्छु भनेर माथि हेर्नु हुँदैन अरे, मोबाइल फोनले पनि हेर्न, फोनले खिच्नलाई पनि त माथि आँखा फर्किनै पर्ने त होइन आकाशतिर. त्यसैले गर्दाखेरि मोबाइल फोनले पनि खिच्न डेन्जर हुन्छ, आँखा त्यसले ड्यामेज गर्छ. त्यसैले गर्दाखेरि
चाहिँ यसमा तिनवटा तरिका छ, अझै एउटा थपेर चाहिँ चारवटा बनाएको छु मैले होइन. त्यसैले गर्दाखेरि त्यो सेयर गर्नेछु मैले यसरी मा 8 बजीभन्दा अगाडि. अहिले चाहिँ मौसमको चर्चा गर्नुपर्दाखेरि अब मौसम आज अब गर्मी नै हुन्छ क्यारे होइन. यो एम्बर हिट हेल्थ अलर्ट जारी गरिएको छ, एक्सट्रिम हिट आज कहाँ कहाँ हुन्छ. आज भोलि भन्दाखेरि आज भोलि बिहिबारको दिनमा आजदेखि भोलि बिहिबारसम्म कहाँ कहाँ हुन्छ भन्दाखेरि चाहिँ यो लन्डन एरिया भयो एक्सट्रिम हिट हुने ठाउँ, एकदम अत्यधिक गर्मी हुने ठाउँ. रेडिङ भयो, अक्सफोर्ड, मिल्टन केन्स, क्याम्ब्रिज, पिटरबर, लेस्टर, बर्मिङहामतिर, नटिङहाम, लिन्कन अनि सेफिल्डसम्म चाहिँ एकदम एक्सट्रिम हिट वेदर वार्निङ छ त्यहाँनिर. एम्बर वार्निङ हिट हेल्थ एम्बर हिट हेल्थ अलर्ट छ त्यो. सो त्यतातिर अलिक ध्यान दिनु होला, त्यही ठाउँहरूमा अत्यधिक गर्मी हुन्छ. र अब आज आकाश एकदम उग्रेको छ सोलर इक्लिप्सको लागि, सूर्यग्रहणको लागि एकदमै पर्फेक्ट मौसम. आज नर्दर्न आयरल्यान्ड, इङ्ल्यान्ड, वेल्समा छ, अलिअलि स्कटल्यान्डतिर चाहिँ अहिले बिहानको समयमा बादल लागेर हल्का हल्का पानी परे पनि आकाश उग्रन्छ दिउँसोको समयमा. र अलिकति माथि हाइल्यान्डतिर मात्रै अलिअलि बादल लाग्ला, नत्र भने प्रायः स्कटल्यान्डतिर पनि आकाश उग्रेको हुन्छ. नर्दर्न आयरल्यान्डतिर चाहिँ भरे अलि साँझ पखतिर चाहिँ अलिअलि बादल पनि लाग्दो रहेछ. इङ्ल्यान्ड, वेल्स अनि स्कटल्यान्डको मध्यदेखि दक्षिण भेग पुरै घाम लाग्छ, आकाश उग्रन्छ आज भरेसम्म नै. सो लन्डन एरियामा तापक्रम आज 32 डिग्री सेल्सियस, कार्डिफतिर अनि बर्मिङहामतिर 33, लिभरपुलतिर 31 भयो, बेलफास्टतिर 24, माथि स्कटल्यान्डमा म्याक्सिमम भनेको 18 डिग्री सेल्सियससम्म हुन्छ. सो स्कटल्यान्डतिर पनि तापक्रम त बढ्छ तर त्यतातिर तुलनात्मक हिसाबले चाहिँ शीतलै हुन्छ. र अब थर्सडे एक्सट्रिम हिट वेदर वार्निङ कहाँ कहाँ छ भनेर मैले भनिहालेँ होइन, बिहिबारको दिनमा. र आकाश एकदमै खुल्ला हुन्छ अनि यो इङ्ल्यान्ड, वेल्समा पुरै खुल्ला हुन्छ अनि यो नर्दर्न आयरल्यान्डमा अलिअलि छिटफुट पानी पर्न सक्छ अनि माथि स्कटल्यान्डमा चाहिँ पानी पर्छ 18 डिग्री सेल्सियसको टेम्परेचर त्यहाँ हुन्छ भने यता लन्डनतिर 35 डिग्री सेल्सियस है, बर्मिङहामतिर, लन्डनतिर र जहाँ यो जहाँ जहाँ मैले अघि भने यो ठाउँमा एक्सट्रिम हिट हुन्छ भनेको त्यहाँनिर 35 डिग्री वरपर तापक्रम हुन्छ अनि कार्डिफतिर 31 होइन, त्यसपछि माथि लिभरपुलतिर 29 डिग्री सेल्सियस. यो भोलिको प्रसङ्ग सँगसँगै होइन तापक्रम यो हेर्दाखेरि यस्तो छ. र अब त्यसपछि फ्राइडे हेर्दाखेरि फ्राइडे पनि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर अलिअलि पानी मौसम मिश्रित हुन्छ अनि इङ्ल्यान्ड, वेल्समा प्रायः घमाइलो नै हुन्छ, अलिअलि पछि चाहिँ बादल लागेर हल्का हल्का छिटफुट पानी पर्न सक्छ उत्तरी इलाकातिर वेल्सको, इङ्ल्यान्डको. अनि तापक्रम अलिकति घट्छ, फ्राइडे चाहिँ 31 डिग्री सेल्सियस लन्डनमा, कार्डिफतिर 26 र माथि स्कटल्यान्डमा 17 देखि 20 हुँदै विकेन्डसम्मतिर लाग्दाखेरि चाहिँ तापक्रम घट्दै जान्छ. मौसमको चर्चा यति नै गरिकन अब गीत सुनाउँछु फेरि म यहाँहरूलाई. यो गीत गाउँदै हुनुहुन्छ रेखा शाह.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

छोटो मिठो गीत उर्गेन्दोङ अनि साथीहरूले गाउनु भएको हामीले सुनिरहेका थियौँ। बिहानको समय गीत सँगसँगै हेर्दाखेरि 7:27 पनि गयो। अब आजको वैदेशिक विनिमय दर के छ त्यो हेर्ने बेला पनि भएको छ। पात्रो पनि हेर्नुपर्छ, हजुर, नेपाली पात्रो पनि हामी सधैँ हेर्ने गर्छौँ। र आजको पात्रोले के भनेको छ त, आज कति गते हो भनेको छ? हजुर, साउन महिना सकिने लाग्यो। हेर्नुहोस् न, साउन महिना सकिनको लागि जम्मा 4 दिन बाकी रहेको छ। हजुर, आज विक्रम सम्बत 2083 साल साउन महिनाको 27 गते बुधबारको दिन हो। तदनुसार 12 अगस्त सन् 2026 दिन अन्तर्राष्ट्रिय युवा दिवस परेको छ आज। हजुर, र आज सूर्यग्रहण लाग्ने पनि समय, विशेष गरिकन सबभन्दा धेरै हामीले 99% यो ग्रहण चाहिँ एकदमै ठुलो र सब फुल झन्डै फुल नै हामीले स्पेनबाट देख्न सक्छौँ, आज स्पेनले देख्न सक्छ भनौँ, अनि यहाँ बेलायतबाट पनि हो। त्यति ठुलो नभए त्यति धेरै मात्रामा नभए 96%सम्म 90-96% हामीले देख्छौँ आज। त्यसैले धेरै मानिसहरू आज चाहिँ हलिडे कसरी मनाउने भन्ने कुरा चाहिँ यसरी नै मनाउँदै पनि छन्। आजको दिनलाई सेलिब्रेट गर्दैछौँ भनौँ न, गर्दैछन् भनौँ न कतिपय मानिसहरूले चाहिँ। र बच्चाहरूको हलिडे छ, छुट्टी छ अहिले। छुट्टीमा चाहिँ कसरी बच्चाहरूलाई अब चस्मा किन्न पाउनुभयो नि? पाउनुभयो होइन, हिजो 1 घन्टाको लामो लाइन थियो अरे सबै ठाउँमा त, होइन कतिपय ठाउँमा एभाइलेबल पनि छैन, अनलाइनमा छैन भन्ने कुरा सुनेको थिएँ। आउन ढिलो हुन्छ, भए पनि। र कसरी तपाईँ हामीले हेर्ने हो त त्यो भनेर घरमा बच्चाहरूलाई विशेष गरिकन यो बच्चाहरूको लागि स्पेसली एक्साइटेड हुन्छ, होइन समय हो त्यो सिकाउने उनीहरूलाई, होइन के कसरी गराउने त्यो बनाउने भन्ने कुराहरू केही क्षणमा सेयर गर्छु। कसरी हेर्न सकिन्छ है त घरमै त्यो चिजहरू बनाएर भन्ने कुरा अहिलेलाई चाहिँ। अब आजको वैदेशिक विनिमय दर कति छ हेरौँ। पाउन्ड स्टर्लिङको भाव आज 1 को खरिद दर 205.76 रुपियाँ छ, बिक्री दर 206.57 रुपियाँ। पाउन्ड स्टर्लिङ 1 को खरिद दर 205.76 रुपियाँ, बिक्री दर 206.57 रुपियाँ छ भने आज यो एक्सचेन्ज रेट पाउन्ड स्टर्लिङको। सुन र चाँदीको मूल्य चाहिँ प्रति तोला सुनको मूल्य 306,700 रुपियाँ। हजुर, प्रति तोला सुनको मूल्य आज 306,700 रुपियाँ छ, अनि चाँदी प्रति तोलाको मूल्य चाहिँ आज 7,745 रुपियाँ 7,745 रुपियाँ छ आज प्रति तोला सुनको मूल्य। अब सुनको भाव त बढिरहेको छ, होइन लास्ट टाइम भन्दा त कमै हो यो, लास्ट टाइम एकदमै निकै बढेको थियो यो 306,000, होइन कति हजार समथिङ मैले याद भएन, तर यो धेरै नै बढेको थियो। अहिले अब बढिरहेको छ, यो बढ्ने क्रम जारी नै छ भन्नु पर्यो। अब लडाइँकै कारणले यी सब भइरहेको छ, त्यही माथि सुक्खापना आइरहेको छ अहिले। यो सुक्खापनाले गर्दाखेरि पनि अहिले यहाँनिर खाद्य पदार्थहरूको उत्पादनमा यसले असर गरेको छ सिधै, त्यसैले आउने दिनहरूमा अझै पनि यसले असर गर्न सक्छ मूल्यमा, यसको उपलब्धतामा, होइन र यो यसले असर गर्दै नै छ प्रायः जसो हामीले यहाँनिर युरोपमा अनि बेलायतमा हेर्दाखेरि। तपाईँ हाम्रो बारीमा के भइरहेको छ त्यो स्थिति देखेर, अब फार्मरहरूको बारीमा के भइरहेको छ, किसानहरूकोले पनि त्यस्तै समस्या भइरहेको छ, होइन त्यसले गर्दाखेरि अब यहाँ होस पाइप ब्यान्डदेखि लिएर कारहरू धुन नमिल्ने, स्विमिङ पुलहरू त्यहाँनिर बनाउन नमिल्ने त्यो त छँदै नै छ। पानीको रिजर्भ नै कम भएको कारणले गर्दाखेरि अब त्यसबाट अरू चिजहरू पनि आउँदै नै छन्, होइन र तेलको मूल्य बढिरहेको छ मिडल इस्टको टेन्सनको कारणले गर्दाखेरि, र तेलको मूल्य बढेको बढेकै छ, अरू चिजहरूको मूल्य पनि बढिरहेका छन्। अनि अर्को चाहिँ फाइदा गर्ने कुराहरू कम्पनीहरू पनि धेरै छन्, यीमध्ये डेटिङ साइट, हजुर, आजभोलि डेटिङ साइटको चाहिँ सेयरहरू, यसको मूल्यहरू बढेको, मूल्य भन्दा पनि यसको कस्ट त होइन तर पनि यसमा मानिसहरू धेरै भिजिट गर्ने र डेटिङ साइट प्रयोग गर्ने मानिसहरू धेरै फोनमै अल्झिन थाले, सोसियलाइज फोनबाटै अथवा यो विभिन्न सोसियल साइटबाटै गर्न थालेपछि डेटिङ साइटको त्यहाँनिरको भिजिट त बढ्ने नै भयो। त्यसैले गर्दाखेरि यो डेटिङ साइटको भ्यालु अर्थात् त्यसको सेयर प्राइसहरू पनि बढेको छ अरे, त्यताका कम्पनीहरूले पो फाइदा गरिरहेका छन् रे भन्ने चाहिँ सुनेको छु। एनिवे, अब अहिलेलाई चाहिँ त्यतातिर नजाउँ होला, गीत सुनाऊ आउनुहोस्। खड्कबहादुर बुढा र लावती बुढाले गाउनु भएको केही समय अगाडिको गीत म सुनाउँछु यहाँहरूलाई।

0: एउटा मिठो गीत हामीले सुन्यौँ भर्खरै, खड्ग गुरु खड्गबहादुर बुढा अनि लावती बुढाले गाउनु भएको, र यस्तै अर्को पनि छ फेरि तपाईँहरूको लागि हामी राख्छौँ, लोक भाकाहरू राख्दै जान्छौँ, दोहोरी भाकाहरू होइन, अनि अन्य प्रकारका गीतहरू पनि सुन्दै जान्छौँ। अहिले समय बिहानको 7:36 गएको छ, अब राशिफल सुन्ने बेला भयो। तपाईँ हाम्रो राशिफलको लागि तयार हुनुहुन्छ भने अब सुरु पनि गरिहालौँ। सबभन्दा पहिले मेष राशिको पालो छ। आज मेष राशिको लागि विगतको निर्णयले काम बिग्रन सक्छ, ध्यान दिनुहोला। बेसुरमा वचन दिने बानीले दुःख पाइने पनि देखिन्छ। घर गृहस्थीमा समस्याहरू आउन सक्छन् र परिवारजनसँग असमझदारी बढ्नुको साथसाथमा काममा बाधा पनि पुग्न सक्छ। वृष राशिको सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकेका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग पनि छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मिथुन राशिको भने आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैषीजनले समेत आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलिकति ध्यान दिनुहोला। कर्कट राशि, आफन्तको साथले उत्साह जगाउनेछ, नयाँ कामतर्फ अग्रसर भइनेछ। समय फुर्सदिलो रहला, स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ र आज साथीहरूले साथ पनि दिनेछन्। सिंह राशिलाई आज अवसरको खोजीको केही दौडधुप गर्नुपर्ने समय छ। फाइदाका पछि लाग्दा साथीभाइसँग अलिकति असमझदारी पनि बढ्न सक्छ। खर्च बढ्नुका साथसाथै आर्थिक अभाव पनि देखा पर्न सक्छ र आक्षेप लगाउनेहरू सक्रिय होलान्। कन्या राशि, व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बढ्नुको साथसाथमा आमदानीको स्रोत समेत पनि बढ्नेछ र पारिवारिक आवश्यकता पूर्ति होलान्। तुला राशिलाई भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला पनि छ। सामाजिक कामको दायित्व पनि बढ्ला। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ पनि मिल्ने देखिन्छ। व्यापारमा पनि प्रशस्त फाइदा होला। वृश्चिक राशिलाई भने आज स्वास्थ्य कमजोर रहनाले काम गर्न अलि गाह्रो होला। जिम्मेवारी बढी रहनेछ। बाध्यतापूर्ण काममै समय बित्न सक्छ र व्यवसायिक काममा अलिक खर्च बढ्ने पनि देखिन्छ। अरूका काममा समयहरू बित्न सक्छन्। धनु राशिको लागि आजको प्रयत्न निष्फल जस्तै हुने देखिन्छ। काम बिग्रने भयले सताउन सक्छ। लगानी दौडधुप श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने पनि समय रहेको छ। आज नयाँ काममा हात हाल्न केही समय पर्खिँदा राम्रो हुनेछ। मकर राशिको केही विवादमा परिने योग छ, सचेत रहनुहोला। अलि बाध्यताका काममा जुट्नु पर्ने देखिन्छ, तैपनि दिन मनोरञ्जन पूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना देखिन्छ। आज आमदानी प्रशस्तै बढ्नेछ र प्रेमको बन्धन पनि कसिएला। कुम्भ राशिलाई हेरौँ, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। आज यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ आज। मीन राशिको राशिफल अन्तमा, आज समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइने देखिन्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन अलिक खिन्न हुन सक्छ आजको दिन। यति नै राशिफल हामीले नेपाली पात्रबाट राशिफल राखिसक्यौं। अब गीत सुन्न पर्छ यो छोटो जानकारी पछि।
1: यो BFBS गोरखा रेडियो हो।
2: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स रेजर्भिस तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

कृष्ण बिका अनि शान्ति श्री परियारले गाउनु भएको यो गीत हामीले अहिले सुन्यौँ। आजभोलि लु गीतहरूमा धोरी गीतहरूमा शान्ति श्री परियारको आवाज हामीले एकदमै धेरै सुन्छौँ नयाँ गीतमा। आजभोलि एकदमै सबभन्दा धेरै गीत रेकर्ड गर्ने गायिका हुनुहुन्छ अरे शान्ति श्री परियार भन्ने सुनेको छु मैले है। अब धेरै गीत रेकर्ड गर्नुहुने गायिकाहरूमध्ये उहाँ एकदम धेरै अहिले चर्चामा पनि हुनुभएको अनि गीत पनि एकदम धेरै रेकर्ड गरिरहनु भएको छ अरे उहाँले। उहाँको डिमान्ड धेरै छ भनौँ न, अहिले त्यो सुनिरहेको थिएँ मैले। अहिले बिहानको 7:46 गएको छ। नमस्ते युके कार्यक्रम सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँ र मेरो भेट भएको छ भने यहाँलाई मेरो एकदमै न्यानो नमस्कार छ। बेलायतबाट म आशा स्लास फुलमाया छु अहिले कार्यक्रमको साथमा यहाँहरूसँगै। आज 9 बजीसम्म नै अगाडि बढ्ने हो, तपाईँ सँगसँगै नै हुन्छु म। र मेसेजहरू आइरहेका छन् है तपाईँहरूको, लेख्दै गर्नुहोला कि राइटिङ। म अहिले यतिखेर चाहिँ प्रश्न राख्न चाहन्छु एकचोटि। यो प्रश्न यस्तो छ, एउटा गीत छ, एकजना महिलाले गाउनुभएको छ यो गीत, गायिका भनौँ, र गायिकाको नाम चिन्नुपर्छ, तपाईँले यो स्वर चिन्नुपर्छ अनि उहाँको नाम बताउनुपर्छ हामीलाई। गीत सुनाउँछु अलिकति।

हजुर, के भन्दै हुनुहुन्थ्यो, रोकिहाल्यो. यही हो गीत, यसपालिको लागि राखिएको प्रश्नको स्वरूपमा राखेको गीत यही हो. र अब यो गीत कसले गाउनु भएको हो, यहाँहरूले नाम बताउनुपर्छ उहाँको. शुक्रबार वा आज बुधबार भइहाल्यो, भोलि बिहिबार, एकदमै गर्मी हुने ठाउँ समय होइन, सबै ठाउँमा होइन, मैले अघि केही ठाउँमा भनेको चाहिँ इङ्ल्यान्डको मध्य भूभाग विशेष गरिकन. र भोलि बिहिबार पर्सि शुक्रबार बिहान 8 बजेसम्ममा चाहिँ उहाँको नाम पठाइसक्नु होला है त हामीलाई. मेसेन्जर मार्फत सबभन्दा धेरै उत्तर आउने गर्छ आज भोलि, इमेलमा पनि आउँछ, इमेलमा पनि तपाईँले पठाउन सक्नुहुन्छ, म हेरिरहेको हुन्छु. हामी सबै हेर्छौँ प्राय जसो आफ्नो कार्यक्रम हुँदाखेरि. र हाम्रो इमेल ठेगाना चाहिँ bfbsgorkha@bfbs.com. हजुर, bfbsgorkha@bfbs.com यो हाम्रो इमेल ठेगाना हो. अब फेसबुकको मेसेन्जरमा त हामीलाई सजिलै भेट्न सक्नुहुन्छ, बिएफबिएस गोर्खा रेडियो गर्नुभयो भने हामीलाई भेटिहाल्नुहुन्छ. हाम्रो निलो त्यो ब्याकग्राउन्ड छ, निलो छाप, त्यसमा बिएफबिएस सेतो रङले लेखिएको होइन, अनि गोर्खा पनि सानो त्यसको तल लेखिएको, साइडमा खुकुरी क्रस भएको, क्रस खुकुरी भएको त्यो नक्सा हाम्रो. र त्यहाँ पठाउनु भयो भने, थम्सअप गर्नुभयो भने अटो रिप्लाई पाइहाल्नुहुन्छ यहाँहरूले. हजुर, अब यो यहाँहरूको मेसेजहरू निकै धेरै देखेको छु, अहिले एकछिनमा म राख्ने नै छु होइन. तपाईँहरूले यहाँहरूले भन्नुभएको विशेष विशेष प्रसङ्गहरू पनि राख्छु. अहिलेलाई चाहिँ अब गीत सुनौँ है, फेरि अर्को सन्जु मोक्तान गाउनुहुन्छ यो गीत.

हजुर, नजानु है कतै छोडी मलाई भन्दै हुनुहुन्थ्यो सन्जु मोक्तान। समय बिहानको 7 बजेर अहिले 52 मिनट गयो, 8 बजे लाग्यो, समाचार सुन्ने बेला हुन लागेको छ। समाचारपछि आज पत्र पत्रिकाका हेडलाइनहरू हुनेछन् एज युजल, अनि त्यसपछि आज हेल्थ पोडकास्ट अन्तर्गत चाहिँ फेरि हेल्थ सम्बन्धी कलेक्सनहरू श्री सुनाजीले तयार पार्नुभएको छ। विगतमा हामीले सुनेका कुराहरूको हाइलाइटहरू त्यो हामी अलिकति सुन्नेछौँ। र आजको यो क्षण, अब आज सूर्यग्रहण होइन, सूर्यग्रहणको समय हो र यो समय चाहिँ एकदम एक्साइटिङ, सबैजनाको लागि एक्साइटेड दिन छ भन्नुपर्छ। किन भन्दा धेरै वर्षपछि हामीले देखेका छौँ यति, हुन त यो सूर्यग्रहण लाग्छ समय समयमा लाग्छ, अब अर्को साल पनि देख्न सकिन्छ, तर यति ठुलो मात्रामा देख्नको लागि पनि, यो ठुलो मात्रामा देख्नको लागि पनि, देख्नको लागि भने धेरै समय कुर्नुपर्छ। त्यसैले यो साल चाहिँ धेरै ठुलो र यही नजिकैबाट ग्रहण लाग्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ धेरै मानिसहरू एक्साइटेड छन्। स्पेनतिर धेरै लागेका छन् भनिहाल्यो, त्यहाँबाट फुल इक्लिप्स देख्न सकिन्छ आज र बेलायतबाट पनि देखिन्छ। र आज घाम आकाश खुल्ला हुन्छ, स्कटल्यान्डको उत्तरी इलाकातिर चाहिँ अलिअलि बादल लाग्छ त्यतातिर होइन, र नर्दर्न आयरल्यान्डमा पनि अलिअलि भरे साँझको समय अहिले आकाश खुल्ला भएको भए पनि, अनि अन्य ठाउँमा धेरै देख्न सकिन्छ। कर्नलबाट सबभन्दा ठुलो देख्न सकिन्छ होइन, र ठुलो भन्दाखेरि पनि क्लियर अनि धेरै ढाकेको। आज चाहिँ मैले अघि यसलाई चाहिँ अब नाङ्गो आँखाले हेर्नु हुँदैन भनेर हामी धेरै कुरा गरिरहेका छौँ। यसलाई चाहिँ चस्मा पाउनु भएन भने चाहिँ यसको लागि सेफ्टी ग्लास हुन्छ कि, यसको स्पेसली सोलर इक्लिप्सकै लागि भनेर, यो सूर्यग्रहणकै लागि भनेर चस्माहरू पाउँछन्, त्यो लगाएर मात्रै हेर्नुपर्ने हुन्छ। र यदि यो पाइएन अथवा किन्न भ्याइएन, तपाईँले अनलाइन अर्डर गर्न पाउनु भएन भने, यसलाई हेर्ने तरिकाहरू चाहिँ डाइरेक्ट माथि हेर्न भएन र यसलाई हेर्ने तरिकाहरू चाहिँ पिन होल प्रोजेक्टर भनेर भनिन्छ कि। यो पिन होल प्रोजेक्टर भनेपछि दुईवटा पेपर चाहियो, कार्डबोर्ड अथवा पेपर होइन, एउटा सेतो पेपर तल राख्यो अनि अथवा कार्डबोर्ड राख्यो भुइँमा, र अर्को चाहिँ एउटा चाहिँ फेरि अर्को एउटा कार्डबोर्डमा चाहिँ तपाईँ हामीले पेनले पिन होल भनेपछि ठुलो होल बनाउने होइन, झन्डै 3 mmसम्मको पेनले घोच्यो भने त्यो त्यतिको इनफ हुन्छ। पेनले घोच्ने होइन, बल पेनले एउटा तपाईँको त्यो कार्डबोर्डलाई घोचेर पाल बनाउने, अनि त्यसपछि सूर्यतिर फर्किने होइन, आफू सूर्यलाई चाहिँ आफ्नो पछाडि ब्याक फर्काउने, अनि त्यसपछि त्यो कार्डबोर्ड जहाँ पाल पार्नु भएको छ पेनले, त्यहाँबाट चाहिँ एउटा आँखाले हेर्ने, र त्यो एउटा आँखाले चाहिँ तलको भुइँमा कागजमा हेर्ने, तल भुइँमा तपाईँले के कागज राख्नु भएको हुन्छ त्यहाँ चाहिँ सूर्यको त्यहाँ छाया आएको हुन्छ होइन, हो त्यो पालबाट हेर्ने हो भने चाहिँ ग्रहण मजाले त्यहाँ देख्न सकिन्छ कि, तपाईँले मजाले कति छि लाग्यो भनेर हेर्न सक्नुहुन्छ। यस्तै गरिकन अर्को पिन होल चाहिँ फेरि यो क्यालेन्डर भन्ने हुन्छ नि, क्यालेन्डर त्यो हाम्रो त्यो छान्ने हुन्छ नि, त्यो सब्जीहरू छान्ने, हजुर हो, त्यहाँबाट सब्जीको पानी छान्ने, धोएपछि छान्नेहरू हुन्छ होइन, धोएर छान्ने चिजहरू हो त्यो हुन्छ नि, त्यो कोल्यान्डर हो, त्यसबाट पनि हेर्न सकिन्छ है। त्यसबाट चाहिँ फेरि उही सूर्यतिर फर्किने होइन कि, ब्याक चाहिँ सूर्यलाई पछाडि सूर्य होस् होइन, आफ्नो पछाडि सूर्य होस्, अघि जस्तै कार्डबोर्डमा हेरे जस्तै, र त्यसमा चाहिँ त्यो कोल्यान्डर छान्ने चिजलाई चाहिँ ल्याउने, अनि त्यसपछि यसो अगाडि घाममा राख्ने, तल छायामा चाहिँ धेरै जतिवटा पाल छ त्यसमा त्यति नै सूर्य त्यहाँ देख्न सकिन्छ। त्यो पनि एउटा एक किसिमको रमाइलो, बच्चाहरूको लागि विशेष गरिकन होइन। र अर्को चाहिँ पिन होल भ्युअर कार्डबोर्ड बक्सको पनि बनाउन सकिन्छ है। यो भ्युअर चाहिँ यो चाहिँ कस्तो भने, एउटा कार्डबोर्ड लेट्स से तपाईँको घरमा यो के हुन्छ भनेपछि त्यो कर्नफ्लेक्सको बक्स हुन्छ नि, हजुर कर्नफ्लेक्सहरूको बक्स लिने, बच्चाहरूको लागि विशेष गरिकन एक्साइटिङ हुन्छ। आज बच्चाहरू घरमै छन् भने तपाईँहरूले यो पनि बनाएर उनीहरूलाई त्यो देखाउनको लागि प्रेरित गर्न सक्नुहुन्छ, अथवा बनाउनको लागि पनि प्रेरित गर्न सक्नुहुन्छ नि होइन। कसरी बनाउने भन्ने कुरा चाहिँ त्यो पाइन्छ, तपाईँले यसो युट्युबतिर हेर्नुभयो भने पनि होइन, अथवा कसरी बनाउने यो कार्डबोर्ड को चाहिँ पिन होल भ्युअर भनेर हेर्नुभयो भने, र यसमा चाहिँ के चाहिन्छ भने, एउटा कार्डबोर्ड बक्स चाहिहाल्यो, एउटा चाहिँ कर्नफ्लेक्सको बक्स, अनि त्यसपछि फोल पेपर चाहियो होइन, फोन अनि त्यसलाई पाल पार्ने चिज पनि चाहियो, काट्नु पऱ्यो नि त। र यसमा चाहिँ कस्तो भने, एउटा त्यो कर्नफ्लेक्सको बक्स लिने, अनि त्यसको एक साइडमा चाहिँ एक साइडमा चाहिँ त्यो लामो भागको साइडहरू छान्ने, अनि त्यसपछि भित्रपट्टि चाहिँ एउटा सेतो कागज टेप टाँस्ने, अनि त्यसपछि अर्को साइडको चाहिँ बाहिरबाट दुईवटा पाल बनाउने, एउटा सानो पाल भिभिङ पोइन्ट पाल, अनि त्यसपछि अर्कोलाई चाहिँ अलिक ठुलो बनाउने, र त्यसमा चाहिँ फोइल पेपर राख्ने,
फोइल पेपर टिन एल्मुनियम फोइल पेपर है टिन फोइल पेपर राख्ने अनि त्यसपछि सानो पाल बनाउने त्यसमा अनि त्यसपछि त्यो पालबाट चाहिँ सूर्य घामको किरण त्यहाँबाट छिराउने अर्को पालबाट चाहिँ हेर्ने त्यो पाल त्यो त्यो कस्तो भने त्यो एल्मुनियम फोइलको पालबाट चाहिँ घामको किरण तलपट्टि टाँसेको पेपरमा छिराउने अनि त्यसपछि भ्युविङबाट चाहिँ हेर्ने हो अर्को भ्युविङ कटआउटबाट चाहिँ हेर्ने त्यो कसरी बनाउने भन्ने कुरा यसो हेर्नुहोस् है त एम्प्टी सिरियल बक्सहरू प्रयोग गर्न सकिन्छ यसको लागि र अर्को चाहिँ हामीले टेलिभिजनमै लाइभ छ कि अहिले त्यसैले टेलिभिजन लाइभ हेर्नुहोस् टेलिभिजनमा लाइभ दिइरहेको हुन्छ अनि अनलाइनहरूमा नि लाइभ हेर्न पाइन्छ हाम्रो दिपेन्द्र प्रजापतिजीले एउटा कुरा सेयर गर्नुभएको छ कि यो पहिले पहिले यो हामीले यो गरिन्थ्यो होइन पहिले पहिले कहाँ डिजिटल यो के अरे यो हुन्थ्यो त होइन चस्माहरू कहाँ पाइन्थ्यो सजिलै नेगेटिभले हेर्ने चलन थियो नि फोटोको नेगेटिभ आजभोलि त छैन डिजिटल क्यामराले गर्दाखेरि नेगेटिभ पनि पाइँदैन होइन त्यसैले यिनै कुराहरू मैले चारवटा भने होइन अब नेगेटिभसम्म त पाँचवटा तर आजभोलि नेगेटिभहरू हुँदैन यो नेगेटिभ अलिकति यही सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन त्यसैले गर्दाखेरि अनलाइनमा हेर्न सकिन्छ डाइरेक्ट आँखाले माथि नहेर्ने होला आजको सूर्यग्रहण अब गीत सुनौ मिस्टर डी अनि नितु पुनले गाउनु भएको यो गीत सुन्दै समाचार

0: कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँड र प्रशासनिक क्षेत्राधिकारका विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ। बैठकले कृषि आयमा कर लगाउने संवैधानिक अधिकार स्पष्ट पार्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। सवारी जरिवाना बापतको रकम प्रदेशमा तहत ल्याउन कानूनी व्यवस्था मिलाउन पर्ने माग अघि सारिएको छ। ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त हुने राजस्व बाँडफाँडमा देखिएको विवाद, खनिज रोयल्टी, अन्नपूर्ण र मनासु संरक्षण क्षेत्रको व्यवस्थापन जिम्मा आफैले पाउनुपर्ने माग पुनः दोहोराएको छ। प्रमुख प्रतिपक्षी तथा कांग्रेस संसदीय दलका नेता विष्णुराज आङ्दामेले जेन्जी आन विद्रोह र निर्वाचनबाट प्राप्त जनादेश अनुसार बनेको बालेन सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढेको दावी गर्नुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले देशका युवाहरूले आत्मदाह गर्ने अवस्था बनेको भन्दै सरकारको टिप्पणी गर्नुभएको छ। रोजगारी, सुशासन र विदेशीका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति सरकारको योजना खोइ भन्दै प्रश्न गर्नुभएको छ। वहाँले निर्वाचन अगाडि सत्तारूढ दल राष्ट्रपतिका सभापति रवि लामिछानेले अमेरिका, क्यानाडा र युरोपका विभिन्न देशका गल्ली गल्लीमा पुगेर सरकार बनेको 100 दिनभित्र विदेशीका नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर टाँच्ने र स्वदेशमै रोजगारी दिने घोषणा गरेको स्मरण पनि गराउनु भएको छ। आङ्दामेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभएर राष्ट्रिय निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताउनु भएको छ। आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा विभिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2004 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीखका दिन यो दिवस मनाइँदै आएको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शन गरिँदैछ। यस्तै प्रकृति मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड आयोजना भएको छ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रबन्धन विषयमा उच्च स्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसको अवसरमा सूचना प्रविधि, उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर देशका धेरै भागमा गर्मी हुने पूर्वानुमान गरेको छ।
1: मौसमविद डेभिड ढकालले हाल वर्षा गराउने प्रणाली सक्रिय नरहेको बताउनु भएको छ।
2: मनसुन ट्रफ चाहिँ सरदर स्थानभन्दा सदर स्थानकै आसपासमा रहेको जस्तो देखिन्छ, जसले गर्दाखेरि चाहिँ नेपालमा वर्षाको गतिविधि कम हुने जस्तो देखिन्छ। यति बेला पनि हामीले सेटेलाइट तस्विर हेर्दाखेरि चाहिँ देशका विभिन्न भूभागहरूमा चाहिँ घाम लागेकै अवस्था देखिन्छ। धेरैजसो भूभागमा घाम लागेकै छ भने कतै कतै बादल पनि लागेको जस्तो देखिन्छ।
1: साँझ र रातिका लागि पानी नपरे पनि भोलिबाट भने पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ।
2: आजको तुलनामा भोलि चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जस्तो देखिन्छ। विशेष गरी भोलि बेलुकाको लागि चाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको 1-2 स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: आज जनकपुरमा अधिकतम तापक्रम 39 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। भैरहवा र सिमरामा बढीमा 38 डिग्री सेल्सियससम्म तापक्रम हुनेछ। काठमाडौँ पोखरामा अधिकतम 33 तथा धरानको तापक्रम बढीमा 37 डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।
0: कोलम्बियाको भुइँचालोपछिको भग्नावशेषमा पुरिएको खोजी तथा उद्धार जारी छ। सैनिक अग्नि नियन्त्रक स्वयंसेवकहरूले पुरिएकाहरूको खोजी गरिरहेका छन्। हालसम्म 240 जनाको निधन हुँदा 200 बढी हराइरहेका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोसे कार्लोस क्वेटो।
3: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that there are no more hope.
0: Football superstar Cristiano Ronaldo-le lamo samay dekhi ki premika Georgia Rodrigo Pet sang vivah garna bhayeko cha. Haus ta aile samma ka khabar eti nai. Namaskar, ma Krishna.
4: Yo BFBS Gorkha Radio.

0: नमस्ते, गुड मर्निङ, वेलकम ब्याक यहाँहरू सबैलाई आज बिहानीको यो शो नमस्ते युकेमा स्वागत गर्छु. फेरि पनि 8 बजेर अहिले 10 मिनट गइसकेको छ. हामीले विकास सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको गीत सुनिरहेका थियौँ. अब एकछिनमा चाहिँ साथी तिमी मेरो भन्ने गीत सुन्छौँ. हाम्रो मुकेश राईजी हुनुहुन्छ, यही स्थानीय प्रतिभा, उहाँले लेख्नुभएको गीत. मेलिना राई र तारा प्रकाश लिम्बूले गाउनुभएको गीत हामी सुन्नेछौँ. हाम्रो कृष्ण चामलिङज्यूले चाहिँ अनुरोध गर्नुभएको छ उहाँको गीत. अब पत्र पत्रिकाका हेडलाइनतिर एकैछिन ध्यान दिउँ. आज पत्र पत्रिकाका हेडलाइनमा यो हिट वेभको कुरा छ. आज बेलायतमा फेरि यो साता 5 हिट वेभ को कन्डिसन अवस्था छ र यो हिट वेभ अनि तातोपना, त्यसमाथि पनि सुक्खापना, यो तातोपना र सुक्खापनाको कारणले गर्दाखेरि चाहिँ यहाँ बेलायतमा चाहिँ सरकारलाई यसले चाहिँ थप भार परिरहेको छ कि एनर्जी सप्लाई गर्नको लागि. फेरि एनर्जी भनेपछि यो ग्यास तेलहरू त बाहिरबाट लिनु पऱ्यो, होइन? ग्यास अब तेल बाहिरबाटै इम्पोर्ट गर्छ यहाँ धेरै जसो, बेलायतले चाहिँ यहाँबाट उत्पादन गरिँदैन, बाहिरबाट ल्याइन्छ. र यो बाहिरबाट ल्याउने बेलामा एकदमै महँगो पर्न गयो र त्यसमाथि पनि फेरि यो यहाँ पानी नपरेको कारणले गर्दाखेरि पनि अझै धेरै चाहियो कि इलेक्ट्रिसिटीहरू, झन् धेरै चाहियो नि त, त्यसैले प्रयोग पनि धेरै हुने भयो. त्यसैले गर्दाखेरि यो चाहिँ सरकारले चाहिँ अझै धेरै पैसा खर्च गर्नुपर्ने भयो यहाँको पावर इन्डस्ट्रीको लागि, पावर इन्डस्ट्रीमा. हजुर, अहिले फेरि कस्तो भने युरोपमा यो समरमा पानीको लेभल पनि एकदमै कम भएको कारणले गर्दाखेरि न्युक्लियर प्लान्टहरूमा पनि पावर डाउन गर्नुपर्ने अवस्था आएको छ, होइन? त्यसैले इलेक्ट्रिसिटी पनि अहिले फेरि कम हामीले प्राप्त गरिरहेका र फेरि बाहिरबाट ल्याउनुपर्ने स्थिति छ. त्यसैले गर्दाखेरि पनि सरकारलाई अझै भार पर्ने कुरा पत्र पत्रिकाले उल्लेख पनि गरेको हामी आज देख्न सक्छौँ. र यसले गर्दाखेरि अब होस पाइप ब्यान्डदेखि लिएर गाडीहरू धुन नमिल्ने, होइन, त्यो छँदै नै छ, होस पाइप ब्यान्डदेखि लिएर. र अहिले चाहिँ यो साउथर्न वाटरले चाहिँ स्विमिङ पुलहरू भयो, कार वासेसहरू भए, होइन, यिनीहरू पनि सबै ब्यान गरेको छ. वाटर सर्टेज भएको कारणले गर्दाखेरि यस्तो रेयर ब्यानहरू छन् अहिले यहाँ चाहिँ. साउथर्न वाटरले यो सिनारियो पनि दिइरहेको छ. अनि यो अरू साउथर्न वाटर प्रयोग गर्ने एरियाहरू लगायत फेरि यो साउथ ह्याम्प्टन भयो, इस्टली भयो, होइन, यहाँ बस्ने मानिसहरू झन्डै 1,65,000 मानिसहरूलाई असर गर्छ यसले भन्ने कुराहरू छन् आज पत्र पत्रिकामा. र यसबाहेक अन्य प्रसङ्गमा चाहिँ यहाँ बेलायतका प्रहरीहरू मिलेर चाहिँ यता प्रधानमन्त्री एन्डी बर्नामलाई चाहिँ सचेत गराउन खोजेका छन्. उहाँहरूले आग्रह गरेका छन् कि यहाँ भएका जुन क्रिमिनलहरू, अपराधीहरू छन्, कति हत्याराहरू छन्, होइन, उनीहरूलाई चाहिँ छोड्नुभन्दा अगाडि चाहिँ एकदमै ध्यान दिनु पऱ्यो. उनीहरूलाई कि छोड्नु भएन, होइन, कि चाहिँ उनीहरूलाई चाहिँ एकदमै यो पब्लिकलाई प्रोटेक्ट गर्ने गरिकन चाहिँ यो व्यवस्था मिलाउनु पऱ्यो भन्ने कुरा चाहिँ गर्न खोजेका छन्. यहाँनिर पत्र पत्रिकाले कतिले झन्डै 50 भनेर भनेका छन्, कतिले चाहिँ 43 चिफ कन्स्टेबलहरू मिलेर चाहिँ यसरी सिरियस एकदमै खतराजनक अपराधीहरूलाई चाहिँ अब यहाँको जेलको ओभरक्राउडिङ, भिडभाड घटाउनको लागि चाहिँ पब्लिक सेफ्टीलाई, जनधनको जनताको सुरक्षालाई चाहिँ यसरी जोखिममा पार्न भएन र जस्टिस सिस्टमलाई चाहिँ अन्डरमाइन गर्नु भएन, त्यसैले यसप्रति ध्यान दिनको लागि आग्रह गरेका छन् प्रहरीहरूले. हजुर, प्रहरीहरू चाहिँ युनाइट भएका छन् यो अपराधीहरूलाई अर्ली रिलिज गर्ने जुन छ अहिले व्यवस्था सिस्टम, यस विरुद्धमा फाइट गर्नको लागि उनीहरू एकत्रित भएका छन्. विशेष गरिकन पिसी हार्पर लगायत अरू किलरहरूलाई चाहिँ यहाँ छोड्नु भएन भन्ने कुराहरू, र यसमा चाहिँ अरू लफुल अप्सनहरू चाहिँ हेर्नको लागि प्रहरीहरूले चाहिँ प्रधानमन्त्रीलाई आग्रह गरेका छन्. र अब प्रधानमन्त्री एन्डी बर्नामले पनि यसलाई हेर्दै हुनुहुन्छ, अब कसरी यसलाई अगाडि बढाउने त भन्ने कुराहरू. अब यसमा उहाँको ध्यान छँदै नै छ, होइन? र यसबाहेक अर्को चाहिँ फेरि प्रधानमन्त्रीले अहिले के भन्नुभएको छ भन्ने कुरा चाहिँ यहाँ अर्को पत्रिकामा चाहिँ के आएको छ अर्को विषय भने, यहाँनिर अहिले जो जति शरणार्थीहरू आएका छन् उनीहरूलाई राख्दाखेरि चाहिँ विशेष गरिकन पिछडिएका समुदायहरूमा, कम्युनिटीहरू, पिछडिको अलिकति कम्युनिटीहरू, अलिकति निम्न आयस्तर भएका कम्युनिटीहरू छन्, समाजहरू, स्थानहरू, होइन, परिवारहरू, उनीहरूले मात्रै यो शरणार्थीहरू बस्ने ठाउँको भार बोक्ने होइन कि यसभन्दा अगाडि मध्यम वर्गीयका मानिसहरूले पनि आफ्नो पार्ट यसमा प्ले गर्नु पर्यो भनेर उहाँले भन्नुभएको छ, प्रधानमन्त्रीले भन्नुभएको है। यो चाहिँ कस्तो भने शरणार्थीहरूले चाहिँ आफ्नो अकोमोडेसन को लागि घरहरू खोज्दाखेरि, बस्नको लागि बासहरू खोज्दाखेरि चाहिँ, उनीहरूलाई बस्नको लागि बासको व्यवस्था गर्दाखेरि र बस्न खोज्दाखेरि चाहिँ अरू कम्युनिटी मध्यमवर्गीय परिवारहरूले पनि यसलाई मद्दत गर्नु पर्यो, बुझिदिनु पर्यो, छेउछाउमा उनीहरूलाई बस्ने व्यवस्था गर्नको लागि सहयोग गर्नु पर्यो भन्ने भनाइ चाहिँ प्रधानमन्त्रीको आएको छ। हजुर, र वर्किङ क्लास एरियामा मात्रै होइन कि अरूहरूले पनि मद्दत गर्नु पर्यो भन्ने कुरा छ, होइन, उहाँको भनाइ आएको छ यसरी। र यसबाहेक अर्को चाहिँ जिपी प्र्याक्टिसनरहरूको कुरा, जिपीहरूको स्यालेरी कतिको चाहिँ स्यालेरीहरू वर्षको 2,50,000 पाउन्ड बराबर स्यालेरी हुँदो रहेछ भन्ने कुरा आज आएको छ। यो चाहिँ एचएम रेभिन्यू अनि कस्टमले चाहिँ अहिले भनेको छ यसको फिगर, होइन, र यसमा चाहिँ जिपी प्र्याक्टिसहरू जसले चाहिँ ओन गर्छन्, जिपीहरूले नै गर्छन् प्रायः जसो, होइन, प्र्याक्टिस यो जिपी सर्जरीहरू उनीहरूले नै, उनीहरूले त्यो ओन गरिरहेका हुन्छन्, उनीहरूको आफ्नै हुन्छ त्यो, कतिले खोलिरहेका हुन्छन्। र यसमा चाहिँ 10 जनामा एकजना जिपी जसले चाहिँ आफ्नो ओन प्र्याक्टिसहरू चलाइरहेका छन्, होइन, सर्जरीहरू चलाइरहेका छन् हो, उनीहरूको चाहिँ झन्डै 2,50,000 पाउन्ड बराबरको जिपीको चाहिँ स्यालेरी हुन्छ अरे। अनि कतिको चाहिँ झन्डै 20 जनामा एकजनाको चाहिँ 3,00,000 प्लस स्यालेरी हुँदो रहेछ वर्षको। र यसको मतलब गएको पास्ट डिकेड, गएको दशकमा, एक दशकमा चाहिँ 20% भन्दा बढीले चाहिँ कतिपय जिपी जेनरल प्र्याक्टिसनरहरू, डक्टर भनौँ न, डक्टरहरूको चाहिँ स्यालेरी बढिरहेको छ अरे। यो कुरा पनि आज पत्र पत्रिकामा आएको छ। र यस्तै गरिकन अर्को चाहिँ पब्लिकको लागि यहाँनिर विभिन्न ठाउँमा पब्लिक ल्याबोरेटरी अर्थात् पब्लिक टोयलेटहरूको व्यवस्था भएको हुन्छ बेलायतमा। र यसमा कतिपय ठाउँमा चाहिँ फेरि इङ्ल्यान्डमा धेरै जसो, यो इङ्ल्यान्डमा चाहिँ गएको एक दशकमा चाहिँ, दशकभरिमा चाहिँ झन्डै 14% चाहिँ यो पब्लिक टोयलेटहरू घटेका छन् रे, अब बनेका छैनन् धेरै, तर जे जति छन् त्यसमा चाहिँ कतिपय ठाउँमा पैसा पनि लाग्छ। हजुर, अब चाहिँ काउन्सिलहरूले के प्लान गरिरहेका छन् भने पब्लिक ल्याबोरेटरी टोयलेटहरूमा चाहिँ कन्ट्याक्टलेस पेमेन्टहरू गराउने, राख्ने, कतिले क्यास, पहिला लन्डनतिर तपाईँहरू जानुभयो भने तल जाँदाखेरि क्यास तिर्नुपर्छ, होइन, पर्थ्यो, अहिले चाहिँ के छ मलाई थाहा भएन, मैले एकचोटि धेरैचोटि तिरेको छु, अहिले तत्काल चाहिँ म त्यतातिर गएको छैन, अलिक फ्री नै छ क्यारे, पछिल्लो समयमा फ्री बनाएको थियो क्यारे, र पछि अहिले पछाडि फेरि कतिपय ठाउँहरूमा यस्तो पब्लिक टोयलेटहरूमा चाहिँ अब क्यास उठाउने चाहिँ होइन कि, बरु कार्ड, कन्ट्याक्टलेस कार्ड नै त्यहाँनिर ट्याप गर्न सक्ने हिसाबले त्यो बनाउने भनेर भनिएको छ। यसमा चाहिँ अब बिजिएस्ट एरियामा त्यो पेनी लिँदाखेरि गाह्रो भयो, होइन, त्यसैले चाहिँ त्यो गर्ने भनेर आएको छ, यहाँ सल्लाह हुँदै रहेछ। जस्तो अब कहाँ भन्दाखेरि कट्सवल डिस्ट्रिक्टमा त्यहाँको डिस्ट्रिक्ट काउन्सिलले, होइन, त्यहाँ कन्सल्टिङ गर्दैछ कि, सल्लाह गर्दैछ यो मोडेल ल्याउने कि र यसमा पैसा पनि बढाउने कि भनेर। अनि यस्तै गरिकन सेफ्टन काउन्सिल भयो, मर्सिसाइड मा को काउन्सिलले, होइन, हो, यिनीहरूले चाहिँ नयाँ टेक्नोलोजी गर्ने, प्रयोग गर्ने हो कि पब्लिक टोयलेटहरूमा भन्ने कुरा गरिरहेका छन्। सो यो पनि आउँदैछ है, आजभोलि यो पत्र पत्रिकामा आइरहेको छ, यो कुरा छलफल हुँदैछ। र यस्तै अर्को चाहिँ यहाँनिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको त पनि कुरा आइरहेको छ, केही समय अगाडिको कुरा, यो चाहिँ टर्कीमा जाँदाखेरि हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ गत महिना टर्कीमा त्यहाँ जाँदाखेरि हो, उहाँ चाहिँ टर्कीमा इरानले आक्रमण गर्न सक्छ भन्ने डरले गर्दाखेरि आफूले चाहिँ विमान, आफ्नो हवाई जहाज चाहिँ बदलेको कुरा चाहिँ उहाँले स्वीकार्नु भएको रहेछ पत्रकारहरूसँग कुराकानीमा चाहिँ, यो नेटोको शिखर सम्मेलनमा भाग लिन जाँदाको यो बेला हो। उहाँले चाहिँ विमानमा आक्रमणको खतरा भएको कारणले गर्दाखेरि आफू चाहिँ त्यो एउटा ट्रकमा बसेर चाहिँ अर्को विमानमा जानुभएको भन्ने कुरा चाहिँ उहाँले स्वीकार्नु भएको रहेछ. अब सुरक्षा निकायले उहाँहरूको सुरक्षाकर्मीहरूले जे भन्नुहुन्छ त्यही मैले गरेँ भनेर उहाँहरूले भन्नुभएको रहेछ. सो यो पनि पत्र पत्रिकामा आज आएको छ. यति नै गरौँ है आजको लागि. हजुर, यति नै गरिकन अब अगाडि बढ्नुपर्छ गीत सुन्दै. यो गीत छ मेलिना राई अनि प्रकाश लिम्बूले गाउनु भएको, मुकेश राईले लेख्नु भएको गीत हो, तारा प्रकाश लिम्बूले सङ्गीतले सजाउनु भएको गीत. अबको केही क्षणमा सुन्नेछौँ, पहिले छोटो जानकारी लिउँ. अनि यो गीत चाहिँ अनुरोध गर्नुभएको हो कृष्ण चामलिङज्यूले सुनाइदिनुहोस् है सबैलाई भन्नुभएको थियो. सो हामीले अब सुन्दैछौँ भन्नु पर्यो, तर यो छोटो जानकारी चाहिँ पहिला लिन्छौँ.
1: PFPS गोर्खा रेडियो.
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ.
3: त्यसलाई सहेर नबसौँ.
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ.
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ. द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ.
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे. न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो. अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो. अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु.
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691. सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन.
1: यो PFBS गोर्खा रेडियो हो.

0: समय बिहानको अहिले 7:30 जानै लागेको छ, 7:28 गयो, माफ गर्नु 7 बजेर होइन 8:28 गयो। यो समय आज हामी हेल्थ पोडकास्ट अन्तर्गत विभिन्न डाक्टरहरूसँग गरिएको कुराकानी सुन्ने गर्छौँ र आज श्री सुनवारजीले तयार पार्नुभएको यो हेल्थ पोडकास्ट रिक्याप, यसमा चाहिँ अब पहिले हामीले सुनेका कतिपय महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी जानकारीहरूको रिक्याप आज हामी सुन्नेछौँ र पहिलो अंश चाहिँ अब म यहाँहरू समक्ष राख्दैछु। श्री सुनवारजीले तयार पार्ने गर्नुहुन्छ हेल्थ पोडकास्ट।
1: हजुर, त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई यतिखेर सुन्दै हुनुहुन्छ तपाईँले, र यो बेलामा तपाईँको लागि हेल्थ पोडकास्टको यो समय परेको छ। हेल्थ पोडकास्टको यो समयमा चाहिँ आज भने हामी हेल्थ पोडकास्टको यात्रालाई अलिकति फर्केर हेर्छौँ। 6 श्रृङ्खलाहरू हामीले पुरा गरिसकेका छौँ, समय नभइसकेको छ हेल्थ पोडकास्टको सुरुवात भएको, र यो बेलामा अब एकैछिन फर्किएर हामीले जति पनि कुराकानी गरेका छौँ अहिलेसम्म 6 विशेषज्ञहरूसँग, उहाँहरूसँग गरिएको कुराकानीको छोटो छोटो अंशहरू सुन्दै उहाँहरूले दिनुभएको जानकारीहरूलाई एकपटक फेरि पनि हामी रिमाइन्ड गर्ने तयारीमा रहेका छौँ। यति बेला हामी छोटो विश्राम लिँदैछौँ हेल्थ पोडकास्टबाट केही सप्ताहको लागि, र आगामी अर्को पारीमा फेरि पनि हाम्रो कुराकानीहरू त छँदैछ, विशेषज्ञहरू त हुनुहुन्छ नै, उहाँहरूले दिनुहुने जानकारीहरू लिएर म तपाईँसँग सेयर गर्नको लागि आउने नै छु। तर यो सप्ताह लगायत अर्को सप्ताहसम्मको लागि भने अलिकति हामी फर्केर हेर्छौँ हाम्रो हेल्थ पोडकास्टको यो जर्नीलाई। सबैभन्दा अगाडि आउनुभएको थियो डाक्टर अमिता राजेश्वरी थापा, महिलाहरूको सेक्सुअल हेल्थको बारेमा उहाँले कुरा गर्नुभएको थियो। त्यसपश्चात डाक्टर सुरेश थपलिया आउनुभयो, साइकाइट्रिस्ट हुनुहुन्छ, मनोरोग विशेषज्ञ, मनोरोगहरूको बारेमा उहाँले कुरा गर्नुभएको थियो। त्यसपश्चात डेन्टल सर्जन सुजाना राज भण्डारी आउनुभयो, उहाँले पनि कुरा गर्नुभयो दाँतको विषयमा, ओरल हेल्थको विषयमा। यसै गरिकन डाक्टर अनुप प्रधान आउनुभयो त्यसपश्चात, र उहाँले चाहिँ हामीलाई जानकारी दिनुभयो ओस्टियोपोरोसिस एवं बोन हेल्थको बारेमा। अनि डाक्टर जोलिसा सिंह आउनुभएको थियो, जसले चाहिँ क्रोनिक इलनेसेसहरू जस्तो कि ब्लड प्रेसर भयो, मधुमेह भयो, अनि कोलेस्ट्रोल भयो, यिनको विषयमा जानकारी गराउनु भयो। भने डाक्टर सुप्रिया राई आउनुभएको थियो, कार्डियोलोजिस्ट हुनुहुन्छ उहाँ, र उहाँले हाम्रो हृदय रोगसँग सम्बन्धित समस्याको बारेमा जानकारी गराउनु भएको थियो। उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद एकपटक फेरि पनि मैले टक्राउन चाहेँ, र हामी रिक्याप गर्छौँ उहाँहरूले भन्नुभएको कुराहरूलाई अब यो केही सप्ताहसम्म। त्यसपश्चात फेरि पनि हेल्थ पोडकास्टको हाम्रो यात्रालाई जारी राख्नेछौँ, र अहिले तपाईँलाई जानकारी गराइहालौँ हाम्रो नेक्स्ट स्पिकर हुनुहुन्छ डाक्टर पूजा देव, उहाँ चाहिँ कन्सल्टेन्ट पेडियट्रिसियन हुनुहुन्छ इस्ट केन्ट एनएचएसमा, र उहाँले चाहिँ बाल रोगको बारेमा हामीलाई जानकारी गराउनुहुनेछ। र उहाँसँगको कुराकानी सुन्नको लागि केही सप्ताह प्रतीक्षा गर्दै गर्नुहोला। यो बिचमा चाहिँ यो हाम्रो हेल्थ पोडकास्टलाई, जुन हाम्रो जर्नी अहिलेसम्मको रहेको छ, यसलाई एकपटक रिक्याप गर्ने मेरो तयारी छ। आउनुहोस् यही सिलसिलामा अब हामी दिदी हुनुहुन्छ डाक्टर अमिता राजेश्वरी थापा, हाम्रो फर्स्ट स्पिकर हुनुहुन्थ्यो हेल्थ पोडकास्टको, उहाँसँग गरिएको कुराकानीको चुरो कुरो अलिकति सेयर गर्छु। उहाँले महिलाहरूको सेक्सुअल हेल्थको बारेमा कुरा गर्नुभएको थियो यसरी।
2: अब पहिला सुरु त यो मेनार्की भन्छौँ जब चाहिँ महिनावारी सुरु हुन्छ,
1: हजुर।
2: अब जस्तै हाम्रो पालोमा 12-14 बिचमा हुन्थ्यो भने अहिले 8-9 पनि बच्चाहरूको चाहिँ पिरियड्सहरू सुरु हुन्छ,
1: हजुर।
2: अब यो जम्मै यो हर्मोनल चेन्जेसहरू खानपिनको कारणले हो कि, अब यो सबै यो रिसर्च भइरहेछ, तर त्यसले गर्दाखेरि चाहिँ नि हो हामीले अचम्म मान्न चाहिँ पर्दैन है। तर 16 पनि पिरियड भएन भने चाहिँ, 16-17 पनि भएन भने चाहिँ नि एकचोटि जिपीसँग कुरा गर्ने हो कि किन भएन, हर्मोनल चेकअप गराउने हो कि डिसब्यालेन्स भएको छ कि भनेर, किनभने नर्मली त यो साइकल सुरु हुनुपर्ने हो। यो चाहिँ हाम्रो सबै पिट्युटरी ग्ल्यान्डबाट चाहिँ नि सिक्रेट हुने सबै हर्मोनले कन्ट्रोल गर्ने हो, सो त्यसले गर्दा फेरि त्यसमा केही प्रब्लम छ कि भनेर एकचोटि जिपीसँग पनि सल्लाह गरे राम्रो हुन्छ।
1: यसै गरिकन महिलावारी हुँदाखेरि विभिन्न महिलाहरूमा फरक फरक तरिकाको हुन्छ, कसैलाई एकदमै भारी हुन्छ, कसैलाई हल्का हुन्छ, यो डिफरेन्स किन त होइन, कसैलाई एकदमै गाह्रो हुन्छ महिनावारी हुँदा, कसैलाई चाहिँ एकदमै सहजै हुन्छ भनेर मैले यो प्रश्न पनि राखेकी थिएँ, र उहाँले यसरी यसलाई चाहिँ समराइज गरिदिनु भएको थियो।
2: त्यो चाहिँ नि त्यही हो, त्यही हर्मोनल डिसब्यालेन्स, हर्मोन्सले गर्दा फेरि पनि हुन्छ। र कसैलाई एकदमै धेरै पेट दुख्ने, तपाईँले भन्नुभयो जस्तो एकदम धेरै नै बेसी मात्रामा ब्लिडिङ भए भने पनि त्यसको पनि उपचार गर्न सकिन्छ, त्यसमा पनि औषधिहरू खाएर उपचार गर्न सकिन्छ, तर त्यसमा पनि फेरि जिपीका जानु पर्यो। त्यो बाहेक एउटा अब कन्ट्रासेप्सन पिल्सहरू छ, त्यो कन्ट्रासेप्सन पिल्सले पनि तपाईँको पिरियड्सलाई चाहिँ रेगुलेट गर्न सक्छ
1: है।
2: यो बारेमा त्यही हो, अब एकचोटि आमा बाउसँग कुरा गर्नु पऱ्यो, आमालाई भन्नु पऱ्यो, आमासँग गएर यदि बच्चा सानै छ भने 12-15-16 वर्षसम्म छ भने आमालाई भनेर क्लिनिकमा जाने अथवा आफै पनि जान सकिन्छ. सेक्सुअल हेल्थ एन्ड कन्ट्रसेप्सन भन्ने क्लिनिक छ, हरेक एरियामा हुन्छ त्यो. त्यहाँ चाहिँ नि 13 वर्षभन्दा माथिको केटीले आफैले गएर गर्न सकिन्छ. सो आफ्नो कोही आमा बाउ कसैलाई लानु पनि पर्दैन, आफै एक्लैले गर्न सकिन्छ, कन्फिडेन्स छ भने. यदि कसैलाई प्रब्लम छ भने यो चाहिँ नि दिदी बहिनीहरू सबैलाई म के भन्न चाहन्छु भने जिपीसँग कुरा गर्नुहोस् र यदि केही गरेर जिपीसँग एक्सेस भएन भने हरेक एरियामा सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ भन्ने क्लिनिक हुन्छ, त्यहाँ फोन गर्नुहोस्, अपोइन्टमेन्ट लिएर स्पेसलिस्टलाई भेट्न जानुहोस्. हुनसक्छ अब त्यही हो गएर इन्भेस्टिगेट गर्नु पर्यो, पिसिओएस पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम हो कि होइन, ओभरीमा केही सेस्टहरू भएको छ कि अथवा कुनै पनि हर्मोनको कमीले हो कि भनेर, यो चाहिँ नि एकदमै जरुरी कुरा हो. यो चाहिँ जिपीसँग गएर कुरा गर्नै पर्छ र फर्दर इन्भेस्टिगेसन चाहिँ गर्नु.
1: यसै गरिकन यो महिनावारीको समस्यामा चाहिँ नि कन्ट्रासेप्सनले पनि मद्दत गर्न सक्छ केही यसको सिम्टम्सलाई कम गर्नको लागि, राहत दिलाउनको लागि भनेर उहाँले भन्नुभएको थियो. यसमा उहाँले अझ बढी प्रकाश यसरी पारिदिनुभयो.
2: सो कन्ट्रासेप्सन चाहिँ नि दुई किसिमको हुन्छ, एउटा चाहिँ नि प्रोजेस्टेरोन ओन्ली भनेर एउटा मात्रै हर्मोन भएको, अर्को चाहिँ नि इस्ट्रोजन एन्ड प्रोजेस्टेरोन.
3: हजुर.
2: सो जसलाई चाहिँ नि हेभी पिरियड्स छ उसलाई आइदर प्रोजेस्टेरोन ओन्ली भन्ने पिल खाएर अथवा त्यसमा अर्को इन्जेक्सन पनि हुन्छ डेपो प्रोभेरा भन्ने, हरेक 3-3 महिना लिने, अथवा अर्को छ एउटा इम्प्लान्ट भन्ने लगाउने जुन चाहिँ नि 3 वर्षले चाहिँ नि त्यसले काम गर्छ, त्यसको लाइसेन्स चाहिँ 3 वर्षको छ. र सबैभन्दा राम्रो चाहिँ नि कोइल चाहिँ नि हर्मोनल कोइल जुन चाहिँ नि एज अ कन्ट्रासेप्सन फर 8 इयर्स, फर हेभी ब्लिडिङ 5 इयर्स. सो त्यसले गर्दाखेरि त्यो ब्लिडिङलाई चाहिँ नि एन्डोमेट्रियमलाई थिन बनाएर तपाईँको ब्लिडिङै बन्द हुन्छ र विदिन 1 इयर आइदर तपाईँको कम्प्लिटली स्टप हुन्छ ब्लिडिङ कि चाहिँ एकदमै लाइट ब्लिडिङ हुन्छ. त्यसले गर्दाखेरि धेरै सुविधा भयो नि त नि.
3: हजुर हजुर. होइन कन्ट्रासेप्सन can be used for other
2: things
3: as well. हामीले त अब एकदम ट्रेडिसनल पारामा कन्ट्रासेप्सन भन्ने बित्तिकै अब फ्यामिली प्लानिङको लागि भनेर भनिन्छ होइन, तर त्यो होइन रहेछ, त्यसबाट अरू पनि मद्दत मिल्दो रहेछ
2: धेरै कुराले.
3: र तपाईँले यो अफेयर कुरा गर्दाखेरि कुरा गर्नुभएको थियो नि दिदी, जस्तो कि अब युएसमा त यो युजमा आइसकेको छ, युकेमा चाहिँ अब अहिलेसम्म हुन्छ होला छिटै नै भन्नुभएको थियो. एउटा यस्तो खालको कन्ट्रासेप्सन जसले चाहिँ पिरियड्सलाई पूर्ण रूपमा चाहिँ फर सम टाइम चाहिँ रोकिदिन्छ, सो द्याट वुमेन क्यान बी मोर प्रोडक्टिभ अर दे क्यान
2: हजुर. अब यो चाहिँ कन्ट्रासेप्सन चाहिँ पिल जस्तै हामीले यो भन्यो भने एउटा चाहिँ नि कम्बाइन्ड हुन्छ, एउटा चाहिँ नि कम्बाइन्ड भनेको इस्ट्रोजन र प्रोजेस्टेरोन, एउटा चाहिँ प्रोजेस्टेरोन मात्रै. र तपाईँले यदि भन्नुभयो नि जस्तै मुखमा चाहिँ नि पिम्पल्सहरू आयो भने एक्ने भन्छ त्यसलाई होइन, त्यसको लागि चाहिँ नि इस्ट्रोजनको मात्रा अलिकति दियो भने कन्ट्रासेप्सनमा त्यो सबै मुखको छालाहरू क्लियर हुन्छ. सो र त्यो पनि ब्याक टु ब्याक, अब जस्तै पहिला ट्रेडिसनल चाहिँ 3 हप्ता लिने पेल, त्यसपछि 1 हप्ता पिरियड्स हुन्छ, मेन्सेस हुन्छ होइन, अनि त्यसपछि फेरि स्टार्ट गर्ने. तर अब चाहिँ नि ब्याक टु ब्याक भनेको 3 हप्तापछि 1 हप्ता कुर्नै परेन तपाईँलाई, यो चाहिँ तपाईँको इच्छा अनुसार. यु हेभ द फ्रिडम वेन यु वन्ट टु ब्लिड ब्याक टु ब्याक. सो यु क्यान ब्लिड सिजनल, यु क्यान ब्लिड आफ्टर 3 मन्थ्स, 4 मन्थ्स, 5 मन्थ्स. सो यो त तपाईँको धेरै ठुलो एउटा ऊ हो नि, बेनिफिट हो नि त. सो यु क्यान चुज. As a woman, we have all these now choices. So, त्यसले गर्दाखेरि तपाईँले 3 महिनामा back to back लिएर अलिकति ब्लिड भएपछि देन 4-3 मात्रै रोक्ने, अनि आफ्टर 4 डेज यु क्यान स्टार्ट कन्टिन्युङ अगेन ब्याक टु ब्याक. सो द्याट मिन्स तपाईँले वर्षमा 3-4 चोटि ब्लिड भइपुग्यो, 12-12 चोटिको सट्टा. भनेपछि जस्तै अब फर एक्जाम्पल कसैलाई एकदम हेभी ब्लिडिङ छ, पेट दुख्ने, डिबिलिटेटिङ हुने पेट दुखेर होइन पेनले, भनेपछि त त्यसबाट उसले मुक्त पाए नि त, मुक्ति पाए नि होइन. तपाईँको ओभरिजको त्यो जहाँबाट हाम्रो एग निस्किन्छ त्यसलाई नै तपाईँले सुताइदिनु भएको छ. सो यो ओभरिज आर स्लिपिङ, सो देयर इज नो एग प्रोडक्सन होइन. अनि त्यसपछि एग प्रोडक्सन भए पनि तपाईँको त्यो एन्डोमेट्रियम त्यो यस्तो थिन हुन्छ कि यस्तो पातलो हुन्छ कि त्यहाँ चाहिँ फर्टिलिटी भए पनि फर्टिलाइज एग गरेर इम्प्लान्ट गर्न सक्दैन.
3: Okay.
2: So this is not an abortion. This is not a termination, but it just does not happen. र अर्को कुरा चाहिँ के पनि भन्न मन छ भनेदेखि इस्ट्रोजनले चाहिँ नि इस्ट्रोजन दिँदाखेरि चाहिँ अलिकति होसियार हुनुपर्छ, किनभनेदेखि जस्तै कसैलाई चाहिँ नि एकदमै यो माइग्रेनको प्रब्लम छ भने होइन माइग्रेन विथ फ्ल्यासिङ लाइट्स त्यो ओरा भन्छौँ त्यो साउन्ड्सहरू सुन्ने न्युरोलोजिकली तिनीहरूलाई चाहिँ इट्स कन्ट्राइन्डिकेटेड. यदि तपाईँलाई चाहिँ नि ब्लड क्लट्सहरू छ भने खुट्टामा ब्लड क्लट भएको छ अथवा पल्मोनरी एम्बोलिजम ब्लड क्लट भएको छ भने त्यो पनि कन्ट्राइन्डिकेटेड. फ्यामिली हिस्ट्री अफ क्यान्सर ब्रेस्ट क्यान्सर हजुर हजुर अनि कार्डियोभास्कुलर डिजिज अन्डर द एज अफ 45 भन्छौँ तिनीहरूको चाहिँ नि त्यो सबै तपाईँलाई दिनुभन्दा अगाडि यो चाहिँ सबै हामीले हेरेर कन्ट्राइन्डिकेसन के छ फ्यामिली हिस्ट्री के छ भनेर यो सबै तपाईँलाई सोद्धाखेरि चाहिँ नि एकदमै सबै हिस्ट्री बुझाउन सक्नुभयो भने चाहिँ अनि हामीले तपाईँलाई राइट कन्ट्रासेप्सन दिन सक्छौँ. र कन्ट्रासेप्सन इज नट जस्ट फर फ्यामिली प्लानिङ, इट क्यान बी युज टु कन्ट्रोल यु ब्लिडिङ एन्ड यु टु हेल्प यु इन यु डे टु डे लाइफ.
3: ओके, द्याट मेक सेन्स दिदी. भनिसकेपछि यसको लागि चाहिँ जिपीको थ्रुबाट जानुपर्छ कि अघि फेरि तपाईँले भन्नुभयो जस्तै सेक्सुअल हेल्थ क्लिनिक थ्रुबाट जान्छ?
2: सेक्सुअल हेल्थ क्लिनिक थ्रुबाट जानुभयो हुन्छ. सेक्सुअल हेल्थ एन्ड कन्ट्रासेप्सन भन्छ, इट्स एन इन्टिग्रेट sexual health clinic where we have under one umbrella both sexual health as well as contraception.
3: त यसरी हामीलाई महिलाको जुन यौन स्वास्थ्यको बारेमा थुप्रै जानकारी उक्त पोडकास्टमा मिलेको थियो. डाक्टर अमिता राजेश्वरी थापा उहाँसँगको कुराकानीबाट हामीले महिलाको सेक्सुअल हेल्थको बारेमा अनि महिनावारी हुँदाखेरिको जति पनि समस्याहरू छ त्यसको बारेमा कुरा गरेका थियौँ. एकदमै फलदायी त्यो कुराकानी रहेको थियो र यसको रिक्याप मैले तपाईँहरूसँग अहिले छोटकरीमा सेयर गरेँ र यो रिमाइन्डर पनि हो. हुन त धेरै कुराहरू भएको थियो तर त्यसको पनि एकदमै महत्त्वपूर्ण एउटा सानो सेगमेन्ट मैले तपाईँसँग आज सेयर गरेँ. अब हामी लिन्छौँ छोटो विश्राम.

0: यो PFBS
1: गोर्खा रेडियो हो।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि
3: आदरणीय श्रोतावृन्द, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र हेल्थ पोडकास्टमा रहेका छौँ हामी यति बेला। र हेल्थ पोडकास्टमा आज भने नयाँ कुनै विशेषज्ञलाई मैले निम्ताएको छैन, बल्कि आज हामीले चाहिँ फर्केर हाम्रो विगतमा हेर्दैछौँ। हाम्रो छजना विशेषज्ञ जसले चाहिँ आएर हेल्थ पोडकास्टमा एकदमै गहन रूपमा विभिन्न स्वास्थ्य समस्याको बारेमा चर्चा परिचर्चा गरिदिनु भएको छ, उहाँहरूकै कुराहरूलाई चाहिँ हामी रिक्याप गर्दैछौँ। किनभने हामीलाई बारम्बार रिक्याप गर्नु जरुरी पनि छ। हामीले सुन्छौँ, कुनै पनि कुरा जानकारी लिन्छौँ, त्यति बेलासम्म त त्यो ताजा रहन्छ, फेरि एकछिन पछाडि त्यो हामी बिर्सेर जान्छौँ। त्यस कारण गर्दाखेरि अहिलेको सप्ताहसम्म आइपुग्दा हेल्थ पोडकास्ट सुरु गरेको 6 महिना भइसकेको छ। हेल्थ पोडकास्टमा 6 जना विशेषज्ञहरू आइसक्नु भएको छ। यस अर्थमा चाहिँ यो 6 वटा हाम्रो श्रृङ्खला पश्चात हामीले छोटो विश्राम लिएका छौँ र हाम्रो विगतमा आउनुभएका 6 जना विशेषज्ञहरूले दिनुभएको केही जानकारीहरूलाई चाहिँ उहाँहरूको मुख्य मुख्य कुराहरूलाई चाहिँ मैले समेटेर एकपटक रिक्याप तपाईँहरूलाई पनि गराउने, आफैलाई पनि रिक्याप गर्ने यो एउटा चाहिँ मैले अहिले कोसिस गरेकी छु। र यही सिलसिलामा हामीले छोटो विश्रामभन्दा अगाडि दिदी हुनुहुन्छ डाक्टर अमिता राजेश्वरी थापा, उहाँसँग वुमेन्स सेक्सुअल हेल्थको बारेमा कुरा गरेका थियौँ, त्यसको छोटो अंश सुन्यौँ। अब भने डाक्टर सुरेश थपलिया जो चाहिँ साइकाइट्रिस्ट हुनुहुन्छ, मनोरोग विशेषज्ञ, उहाँसँग गरिएको कुराकानीको पनि छोटो अंश तपाईँसँग सेयर गर्छु। मैले उहाँसँग मेन्टल हेल्थको चाहिँ अर्थ अथवा मेन्टल हेल्थको डेफिनेसन के हो, कस्तो कुराहरूलाई चाहिँ मेन्टल हेल्थको क्याटेगोरीमा राख्न सकिन्छ भनेर सोद्धा उहाँले यसो भन्नुभएको थियो।
4: तर मेन्टल हेल्थ भन्दाखेरि चाहिँ विशेष गरी हामीले 3 पक्षलाई हेर्छौँ। एउटा त हाम्रो मनमा चित्तमा उत्पन्न हुने भावनाहरू, त्यसपछि गएर विचारहरू, र यो भावना र विचारले कस्तो किसिमको व्यवहारहरू हामीले गर्छौँ, होइन? यो 3 पक्षमा कुनै पनि किसिमको विचलन भयो भने होइन आफ्नो नर्मल जुन स्वाभाविक जुन भावना छ, स्वाभाविक विचार सोच्ने शैली छ र स्वाभाविक व्यवहार छ, त्योभन्दा चाहिँ विचलन भयो र त्यसले गर्दाखेरि त्यो व्यक्तिको चाहिँ दिनचर्यामा, व्यक्तिको सामाजिक अवस्थामा, होइन, व्यक्तिको काममा उल्लेख्य असर गर्यो भने त्यो बेलामा चाहिँ हामीले चाहिँ विशेष गरी मेन्टल हेल्थ प्रब्लम भयो भनेर बुझ्छौँ, र विशेष गरी मेन्टल हेल्थ डिसअर्डर भयो भनेर बुझ्छौँ हामीले, होइन? सो 3 पक्ष भयो, एउटा भयो भावना, एउटा भयो विचार, र अर्को पक्ष भयो त्यो 2 कुराले गर्दाखेरि व्यवहारमा हुने फरक, होइन? त्यसरी बुझ्छौँ। र मेन्टल हेल्थ हामीले त्यसरी बुझिसकेपछि यही पक्षहरूमा विचलन हुने आधारमा चाहिँ हामीले अलग अलग किसिमको चाहिँ मानसिक समस्याहरूको बारेमा पनि हामीले छलफल गर्छौँ, होइन? मानसिक समस्याहरू धेरै किसिमका छन्। अब जस्तो कमन मेन्टल डिसअर्डर भनेर भन्छौँ हामीले, जसमा चाहिँ हामीले अब एङ्जाइटी भनौँ, तनावको रोग भयो, त्यसपछि गएर सामान्य किसिमको डिप्रेसनलाई पनि हामीले कमन मेन्टल डिसअर्डरमै राख्छौँ, तर सिभियर डिप्रेसन छ भने त्यसलाई चाहिँ हामीले फेरि सिभियर मेन्टल डिसअर्डरमा राख्छौँ। र त्यो बाहेक अब जो चाहिँ हामीले मुड डिसअर्डरको क्याटेगोरीमा पनि राख्छौँ, हामीले मुड डिसअर्डर भनेको चाहिँ मनको भावनामा विचलन हुन आउने अवस्था, होइन, अनि त्यसले गर्दाखेरि विचारमा समस्या आउँछ र मन चाहिँ उदासीन हुने, उदासीनताको बिमारी भयो। र अर्को चाहिँ कस्तो छ भन्दाखेरि मन एकदम तेज हुने, होइन, विचारहरू तेज हुने, व्यवहारहरू एकदमै अस्वाभाविक व्यवहार हुने, जसलाई चाहिँ हामी बाइपोलर डिसअर्डर भन्छौँ, त्यो पनि मुड डिसअर्डरमा आउँछ। र अब गम्भीर किसिमको बिमारीहरूमा चाहिँ विशेष गरी एकदमै धेरैको चासोको विषय रहेको चाहिँ हामीले भन्छौँ साइकोटिक डिसअर्डरहरू भन्छौँ, र त्यसमा नाम धेरैले सुन्नुभएको चाहिँ सिजोफ्रेनिया भनेर जुन भन्छौँ हामीले, होइन? अब सिजोफ्रेनियामा चाहिँ अब आफ्नो रियालिटीभन्दा, होइन, बाहिर रहने मान्छे जहिले पनि होइन अरूले नसुनेको कुरा सुन्ने, अरूले नदेखेको कुरा देख्ने, अनुभव गर्ने, अनौठो अनौठो कुराहरू अनुभव गर्ने होइन, भ्रम मनमा पाल्ने होइन, त्यो किसिमको चाहिँ समस्याहरू भएको चाहिँ हामी सिजोफ्रेनिया भनेर भन्छौँ, साइकोटिक डिसअर्डरमै आउँछ। त्यो बाहेक अरू थुप्रै किसिमका बिमारीहरू छन्, अब जस्तो कि बुढेसकालमा विशेष गरेर देखिने डेमेन्सिया पनि मानसिक रोगमै आउँछ। तर डेमेन्सियामा चाहिँ के फरक भयो भने हजुरको ब्रेन जुन हुन्छ, हाम्रो मस्तिष्क हुन्छ, मस्तिष्कमा चाहिँ एक किसिमको चाहिँ डिजेनरेसन भनौँ न, क्रमिक रूपमा चाहिँ मस्तिष्क कमजोर हुँदै गएको, त्यो चाहिँ स्क्यानमा पनि देखिन्छ। अब अरू मानसिक समस्याहरू चाहिँ स्क्यानमा देखिँदैन धेरै जसो, तर डेमेन्सिया चाहिँ फेरि भुल्ने रोग बिमारी चाहिँ देखिन्छ फेरि। त्यस्तै अरू र अब बुढेसकाल बाहेक अब बच्चाहरूमा हुने हामीले बिहेभियरल प्रब्लम देखिने एडिएसडी भनौँ होइन, त्यसपछि गएर अब न्युरो डेभलपमेन्टल डिसअर्डर जस्तै अटिजम भयो होइन, यो पक्षहरू पनि फेरि मानसिक समस्यामै आउँछ। त्यही भएर धेरै किसिमको समस्याहरू छ। अब कुलतको समस्या भयो होइन, नसाको लागु पदार्थको वा रक्सीको कुलतको समस्या, त्यसले निम्त्याउने समस्या पनि मानसिकमै पर्यो होइन। त्यही भएर एकदमै बृहत् छ मानसिक समस्याहरू चाहिँ। अब कुन हिसाबले मान्छेलाई एउटा व्यक्तिलाई पूर्ण रूपमा मानसिक रूपमा स्वस्थ भन्ने वा ऊ मेन्टल्ली चाहिँ फिट छ भन्ने कुरा चाहिँ अलिकति दुविधाजनक नै हुन्छ, किनभने हामी सबैको केही न केही समस्या हुन्छ। तर हामी समस्यासँग जुडेर चाहिँ दैनिक रूपमा चाहिँ हामी आफ्नो काम गरिरहेका हुन्छौँ, परिवारमा समाजमा बसिरहेका हुन्छौँ होइन, त्यो गर्ने क्षमतामा हाम्रो ह्रास आयो उल्लेख्य रूपमा भने तब चाहिँ हामीले मानसिक समस्या चाहिँ विकास भइरहेको छ है, यहाँनिर मानसिक समस्या देखिरहेको छ भनेर बुझ्ने गर्दछौँ।
3: र मानसिक स्वास्थ्यको परिभाषा यसरी उहाँले हामीलाई दिनुभयो, र मानसिक स्वास्थ्य गडबड हुँदाखेरि चाहिँ के कस्तो हुन्छ भन्ने कुरा पनि अलिकति यसमा समेटिएको थियो, र त्यस पश्चात चाहिँ अब मानसिक समस्या भयो भने त्यसको हल के त कसरी त्यसको चाहिँ उपचार गर्छौँ त, हाम्रो शारीरिक स्वास्थ्यमा तलमाथि हुँदाखेरि जसरी हामीले चाहिँ त्यसलाई उपचारतर्फ लान्छौँ, हाम्रो मानसिक स्वास्थ्यमा तलमाथि हुँदा पनि त्यसको उपचार त गर्नै पर्यो होइन, यस विषयवस्तुमा पनि उहाँले केही बोलिदिनु भएको थियो यसरी।
4: सो हामीले विचार गर्नुपर्ने कुरा के छ भने अब मानसिक समस्या कुन हो, कतिको कडा छ भन्ने कुराले पनि उपचार कस्तो हुन्छ, कहाँ गर्ने भन्ने कुरामा धेरै ठुलो फरक पार्छ। अब जस्तो किसिमको एकदमै किसिमको कडा खालको समस्या छ, एकदम एक्युट खालको इमर्जेन्सी खालको सिचुएसन छ भने त्यो हस्पिटलहरूमा म्यानेज गर्नुपर्ने हुन्छ। अब अलिकति क्रोनिक छ तर म्यानेजेबल छ भने जिपीको थ्रुबाट पनि गर्न सकियो होइन, किनभने सेटिङ ट्रिटमेन्ट सेटिङ पनि इम्पोर्टेन्ट कुरा हो, ट्रिटमेन्टको बारेमा कुरा गर्नुभन्दा अगाडि होइन। अब त्यो बाहेक कतिलाई चाहिँ जस्ट अब लाइफ रिलेटेड स्ट्रेस, यु नो लाइफ चेन्जेस रिलेटेड स्ट्रेस भएको छ, जीवनमा केही परिवर्तन भएर भने त्यो सिम्पल काउन्सिलिङहरूबाट पनि ठिक हुन्छ, जिपीको थ्रुबाट एसेस गर्न सकिन्छ, प्राइमेरी काउन्सिलिङ होइन। अब त्यो बाहेक अब कोर मेन्टल हेल्थ डिफिकल्टिजहरू जुन हुन्छ, जुन मैले हजुरलाई भने डिप्रेसन, साइकोसिस, त्यसपछि गएर बाइपोलर डिसअर्डरलाई नै फोकस र साइकोलाई नै फोकस गरेर कुरा गरौँ, किनभने सब्सटेन्स युजको आफ्नै डिफ्रेन्ट पाथवे हुन्छ होइन। अब त्यसको लागि चाहिँ ट्रिटमेन्टको अब बायोलोजिकलमा चाहिँ हामीले हेर्ने हो भने जस्तो अब डिप्रेसनको लागि हामीले एन्टी डिप्रेसेन्ट भनेर भन्छौँ दबाईलाई होइन, जसले चाहिँ ब्रेनको केमिकललाई ब्यालेन्स गर्ने दबाईहरू हुन्छ, विभिन्न किसिमको छ त्यो दबाईहरू, अप्सन छ थुप्रो छ, त्यो एन्टी डिप्रेसेन्टहरू छ। त्यस्तै गरेर अब मेनियामा छ वा बाइपोलरमा छ भनेदेखि चाहिँ, बाइपोलर डिसअर्डर कसैलाई छ भने, तेजीको बिमारी छ भने चाहिँ त्यसमा चाहिँ हामीले मुड स्टेबिलाइजर भन्छौँ, त्यसमा पनि विभिन्न अप्सन्सहरू छन् होइन। अब साइकोसिसमा पनि हामीले एन्टिसाइकोटिक मेडिकेसन भनेर भन्छौँ फेरि होइन, र विशेष गरी यिनीहरू चाहिँ मेजर क्लासेस अफ ट्रिटमेन्ट, मेडिकेसन ट्रिटमेन्टमा चाहिँ यिनीहरू आउँछन्, बायोलोजिकल ट्रिटमेन्टमा पनि, मेडिकेसन ट्रिटमेन्टमा चाहिँ होइन। अब हामी भित्र नजाउँ साइड इफेक्टहरूको बारेमा, तर साइड इफेक्टहरू पनि केही हुन्छ, त्यसलाई म्यानेज गर्नु पनि सकिन्छ, किनभने साइड इफेक्ट हुन्छ भनेर वा मेडिसिनले एडिक्सन हुन्छ भनेर चाहिँ एउटा किसिमको मेडिसिनसँग डराउने खालको परिपाटी पनि देखिन्छ, नेपालमा पनि देखिन्थ्यो, यहाँ पनि देखिन्छ कतिपय अवस्थामा होइन। त्यो बाहेक चाहिँ हामीले अब जस्तो कि मेडिकेसन बाहेक अब एडभान्स किसिमको चाहिँ बिमारीहरूमा चाहिँ हाम्रो जस्तो इलेक्ट्रोकन्भल्सिभ थेरापी भनेर भन्छौँ हामीले होइन, ब्रेनबाट इलेक्ट्रिक करेन्ट पास गरेर त्यो चाहिँ एकदम सुपरभाइज सेफ इन्भाइरोमेन्टमा गरिन्छ। त्यो हामीले सोचे जस्तो करेन्ट लगाउने भन्ने जुन धेरैले सोच्छन् होइन, त्यस्तो खालको करेन्ट त लगाउने हो तर सुपरभाइज डक्टरको नर्सको चाहिँ निगरानीमा एकदमै सेफली लगाउने हो। त्यो चाहिँ अब कडा खालको बिमारीहरू जुन ठिक भएन भने होइन, अब हस्पिटल एडमिसन मेडिकेसनबाट पनि ठिक भएन भने त्यो उपचार छ। र त्यो बाहेक अरू अरू किसिमको नयाँ नयाँ खालको चाहिँ टेक्नोलोजीहरू पनि आइरहेछ अहिले, होइन बायोलोजिकल ट्रिटमेन्टमा अब रिपिटेटिभ ट्रान्सक्रानियल म्याग्नेटिक स्टिमुलेसन भन्छ, सुन्दा अलिकति कम्प्लिकेटेड लाग्ला, तर सिम्पल कुरा के हो भने लगभग इसिटी जस्तै दिमागमा चाहिँ चुम्बकीय तरङ्गहरू पठाएर दिमागको केमिकलहरूलाई चाहिँ सन्तुलनलाई मिलाउने। अब त्यो बाहेक यो चाहिँ अब बायोलोजिकल ट्रिटमेन्टमा भयो, त्यसमा पनि अब नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ रिसर्चमा, तर सालाखाला कमन युज हुने भनेको चाहिँ मेडिकेसन ट्रिटमेन्ट नै हो, मेडिसिनहरू। अब साथसाथमा अब मनोवैज्ञानिक उपचार छ, साइकोलोजिकल ट्रिटमेन्ट, मनोवैज्ञानिक परामर्श होइन, र मनोवैज्ञानिक थेरापी पनि छ, उपचार नै पनि हुन्छ, विभिन्न किसिमको छ त्यो। अब जस्तो कि अब डिप्रेसनको लागि चाहिँ हाम्रो तपाईँको कमन भनेको चाहिँ अब एउटा कग्निटिभ बिहेभियरल थेरापी सिबिटी भन्छ हामी, जसमा चाहिँ मनको अलि विचलन भएको विचारहरू र भावनाहरूलाई कसरी व्यवस्थापन गर्ने, त्यसलाई कसरी नयाँ तरिकाबाट हेर्ने सोच्ने भन्ने कुरामा चाहिँ मनोवैज्ञानिकसँग चाहिँ केही समय उपचार गराउने, हप्तै पछि भेटेर होइन, अनि त्यसले चाहिँ प्रोग्रेसिभ बिस्तारै परिवर्तन ल्याउँछ मनको अवस्थामा। कग्निटिभ बिहेभियरल थेरापी छ, र त्यो बाहेक थुप्रै किसिमको थेरापीहरू छ, इभन तपाईँको माइन्डफुलनेस बेस्ड कग्निटिभ थेरापी भनेर अझ माइन्डफुलनेस विपस्सनाको कम्पोनेन्टलाई पनि त्यसमा हालेर पनि प्रयोग गरिन्छ, त्यो पनि फेरि एभिडेन्स बेस्ड नै छ, वेस्टर्न मेडिसिनमै एभिडेन्स छ त्यसको होइन। र त्यो लगायत चाहिँ विभिन्न किसिमको साइकोलोजिकल थेरापीहरू चाहिँ अब फ्यामिली इन्टरभेन्सन पनि छ, जहाँ चाहिँ अब मानसिक समस्या भएको व्यक्ति मात्रै होइन वरिपरिकोलाई पनि परामर्श गर्नुपर्ने देखियो भनेदेखि चाहिँ फ्यामिली इन्टरभेन्सन, फ्यामिली थेरापी भनेर भन्छन्, जसमा चाहिँ अब कतिपय अवस्थामा चाहिँ मेन्टल हेल्थ टिम घरमै गएर पनि फ्यामिलीसँगै पेसेन्टसँगै बसेर चाहिँ थेरापी अगाडि बढाउने, छलफल अगाडि बढाउने होइन, सेसनहरू लिने त्यस्तो खालको थेरापी पनि छ, फ्यामिली थेरापी धेरै किसिमको छ भनौँ होइन। र अझ कतिपय अवस्थामा चाहिँ रोगसँग सम्बन्धित भएर पनि विभिन्न किसिमको थेरापीहरू चाहिँ डेभलप भएको छ है, त्यो चाहिँ अब साइकोलोजिकल भयो भने। अब सोसल भनेको चाहिँ कस्तो भयो भने दुई तिनवटा पक्ष भयो, एउटा पक्ष भनेको त अब सोसाइटीमा एउटा मेन्टल इलनेस भइसकेपछि आफूले आफ्नो विभिन्न समस्याहरू आउनसक्छ, फाइनेन्सियसको समस्याहरू, जब लस होइन, अब हाउसिङको इस्युजहरू आउनसक्छ, त्यो कुराहरूलाई एड्रेस गर्ने र त्यो कुरालाई चाहिँ एड्रेस गरेर सोसल स्टेबिलिटी एउटा व्यक्तिको लागि चाहिँ दिने त्यो त्यो त्यो कुराले पनि एउटा उपचारको रूपमा सोसल ट्रिटमेन्ट भन्छौँ हामीले होइन, त्यो पक्ष पनि उपचारमै आउँछ, त्यो भएर थेरापी र मेडिसिन मात्रै उपचार हो भन्नु पनि मिल्दैन। र विशेष गरी युकेमा त्यसमा ठुलो लगानी पनि भइरहेको छ सोसल ट्रिटमेन्ट, सोसल स्टेबिलिटीको लागि चाहिँ होइन। यो बाहेक अब कम्युनिटी इन्टिग्रेसन भनौँ हामीले होइन, कम्युनिटी इन्टिग्रेसन अनि कम्युनिटी बेस्ड एक्टिभिटिजहरू, थेरापिटिक एक्टिभिटिजहरू पनि छ, एनएचएस मात्र नभएर एनएचएससँग नजिक रहेर काम गर्ने विभिन्न कम्युनिटी सर्भिसेसहरू पनि छन् है, र त्यो कम्युनिटी सर्भिसेस छ, सोसल नेटवर्किङ छ होइन। अब अर्को चाहिँ हाम्रो अब त्यस्तै किसिमको चाहिँ विभिन्न मानसिक समस्याहरू भएको जुन समूह छ, त्यो समूहहरूसँग रहेर चाहिँ हामीले नयाँ खालको उपचार पद्धतिहरू पनि विकास गरिरहेका छौँ आजकल होइन, विशेष गरी एकदम कम्प्लेक्स मेन्टल डिसअर्डरहरूको लागि चाहिँ, जहाँ चाहिँ जसलाई समस्या छ, जसलाई बिरामी छ, उहाँहरूले नै थेरापी कस्तो हुनसक्छ भन्ने किसिमको चाहिँ एउटा छलफल गरेर डेभलप गर्ने एउटा परिपाटी पनि आइरहेको छ एनएचएसमा। किनभने हामीले बिरामीलाई कस्तो उपचार चाहिन्छ भन्दा पनि यदि बिरामीमा त्यो किसिमको चेतना राम्रो छ भने यस्तो किसिमको उपचारले चाहिँ मलाई काम गर्छ है भनेर चाहिँ त्यो कुरा जानकारी भयो भने पनि अझ उपचार विधि चाहिँ इफेक्टिभ हुन्छ। नत्र हामीले लादेको जस्तो, थोपरेको जस्तो मात्रै देखिन्छ कि तिमीलाई यो ठिक हुन्छ भनेर होइन। अब च्यालेन्जेस फेरि अर्को पनि छ कि सिभियर मेन्टल डिसअर्डरहरूमा मेडिसिन नदिकन हुँदैन, फेरि साइकोलोजिकल ट्रिटमेन्टले मात्र पनि हुँदैन, तर एउटा एज अ साइकियाट्रिस्ट कसैलाई एसेस गर्दाखेरि वा इभन साइकियाट्रिक नर्सले नै एसेस गर्यो भने यो तिनैवटा पक्षलाई हेरेर एसेसमेन्टमा पनि र ट्रिटमेन्टमा पनि यो तिनै पक्षलाई हेरिरहेको हुन्छ। त्यही भएर धेरैजनामा के भ्रम पनि हुन्छ भने अब रिसोर्सेस नभएको भएर हो नेपालमा पनि होइन, कि लाइक मेडिसिन मात्रै दिन्छ, एडिक्सन हुन्छ भन्ने छ, तर साइकियाट्रिस्टले एसेसमेन्ट पनि र ट्रिटमेन्ट प्लान पनि होलिस्टिक किसिमको बनाउँछ। र कतिपय अवस्थामा बिरामीले म मेडिसिन होइन, मलाई त थेरापी भए पुग्छ भन्यो भने ठिक छ, थेरापी भए पनि ठिक छ, त साइकोलोजिस्टकोमा हामी पठाइदिन्छौँ, सोसल वर्करकोमा पठाइदिन्छौँ होइन, सोसल स्टेबिलिटीको लागि, एसेसमेन्ट, केयर निड्स एसेसमेन्टको लागि। सो धेरै पक्ष छ ट्रिटमेन्टको।
3: यहाँ हुनुहुन्थ्यो डाक्टर सुरेश थपलिया, मनोरोग विशेषज्ञ, उहाँसँग गरिएको कुराकानीको छोटो अंश मैले तपाईँको लागि रिक्यापको रूपमा राखेँ। र यसैको साथमा यो सप्ताहको हेल्थ पोडकास्टको यात्रालाई यहीँ आएर टुङ्ग्याउँछु। अर्को सप्ताह फेरि पनि हाम्रो दुईजना अन्य हाम्रो हेल्थ विशेषज्ञहरू जो हुनुहुन्छ, डक्टरहरू जो हुनुहुन्छ, उहाँहरूसँग गरिएको कुराकानीको छोटो छोटो अंश म तपाईँसँग सेयर गर्नेछु। र नेक्स्ट विक चाहिँ डेन्टल सर्जन हुनुहुन्छ डक्टर सुजाना राज भण्डारी, उहाँसँग ओरल हेल्थको विषयमा कुरा गरेकी थिएँ, त्यस विषयवस्तुको छोटो रिक्याप म तपाईँसँग सेयर गर्नेछु। अनि डक्टर अनुप प्रधान, उहाँ चाहिँ ओस्टियोपोरोसिसको बारेमा कुरा गर्नको लागि आउनुभएको थियो स्पेसली, अनि बोन हेल्थको बारेमा पनि कुरा गर्नुभएको थियो, उहाँसँग गरेको कुराकानीको छोटो रिक्याप नेक्स्ट विक हामी सुन्नेछौँ। र यसैको साथमा आजको हेल्थ पोडकास्टलाई यतिमै सम्पन्न गर्न चाहन्छु म।
1: शिरीष सुनवारजीले प्रस्तुत गर्नुभएको हेल्थ पडकास्ट रिक्याप हामीले आज सुन्यौँ दुई भागमा। अब छुट्टिने बेला पनि हुन लागेछ, थोरै समय बाँकी रह्यो, साढे दुई मिनट जति कार्यक्रमको लागि समय, म आशा यही समय आएर छुट्टिन्छु। अब यहाँहरूलाई धेरै धेरै धन्यवाद जो जतिले प्रतिक्रिया जनाउनु भएको छ, लेख्नु भएको छ, सुन्नु भएको छ, हामीलाई भोइस मेसेज पठाउनु भएको छ होइन। आज प्रेम बान्तवाजीको भोइस मेसेज पाएको छु। केबी तामाङजीले आज म सूर्यग्रहण नहेर्ने किन आँखा बिगार्ने भन्नुभएको छ होइन। यस्तै थुप्रै श्रोताहरू आउनुभएको छ। हाम्रो बिमला थेवी पान्दक पनि नेपालबाट आज युवाहरूलाई शुभकामना भनेर भन्दै हुनुहुन्छ उहाँले युवा दिवसको लागि, र अरू गीत पनि भन्नुभएको छ। अब गीत मैले सुनाउन सकिनँ, मलाई माफ गर्नुहोला। अरूको पनि छन् मेसेजहरू, एन्सरहरू, तपाईँहरूको यसको लागि आभार व्यक्त गर्न चाहन्छु। र आजको अब सबैको नाम लिन सकिनँ, मलाई माफ गर्नुहोला। हाम्रो इजरायलबाट चाहिँ हाम्रो नुतनजीले कहाँ कहाँबाट देख्न सकिन्छ होला आज सूर्यग्रहण भनेर लेख्नु भएको रहेछ। उहाँहरूको ठाउँबाट, तपाईँहरूको ठाउँबाट देखिन्न रहेछ, आज इजरायलबाट देखिँदैन। यो विशेष देख्ने भनेको ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेनबाट सबभन्दा धेरै देखिने त्यताबाट होइन, अनि ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र युकेबाट पनि देखिन्छ, एकदम ठुलो आज देखिन्छ। र तपाईँहरूको इजरायलबाट चाहिँ देखिँदैन, यो एसियाबाट पनि देखिँदैन, किन भन्दा रात परेको हुन्छ नि त, त्यसैले गर्दाखेरि त्यो सूर्यग्रहण देखिँदैन रातको समयमा। अब आज त दिउँसो सूर्यग्रहण हुँदाखेरि दिउँसै रात पर्ने, एकछिन त रातै पर्छ होइन, त्यसैले गर्दाखेरि पुरा झमक्क एकछिन बनाउँछ, अँध्यारो हुन्छ, त्यसपछि फेरि उज्यालो हुँदै जान्छ। सो बेलायतवासीले चाहिँ आज 6 बजे पछाडिको समयमा इन्जोय गर्न सक्नुहुन्छ। यति नै आजको लागि, समय भयो, आज छुटिन्छु। नमस्ते युकेबाट, हवस् त, बाई, नमस्ते, भोलि भेट।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिभुवन विमानस्थल कार्यालयले भोलि विमानस्थलमा हवाई यात्रुलाई सहजीकरण गर्न तयार रहेको जनाएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई वहाँ सम्बद्ध कांग्रेसका नेता कार्यकर्ताले स्वागत गर्ने भएपछि

0: 70,000 जना मान्छे आउने भनिएको छ। अब त्यस्तो अवस्थामा चाहिँ त्यस्तो क्षमता छ कि छैन विमानस्थलमा?
1: हो त्यही त, 7,000 या 8,000 या 20,000 होइन, किनभने हाम्रो नर्मल त जे अहिले जे प्यासेन्जरहरू आउने हो त्यसलाई मात्रै फेसिलिटेट गर्छौँ होइन। अब त्यसरी 7,000 या 70,000 कतैबाट गरिदियो भने त हामी त गाह्रो हुन्छ। फेरि त हामी त के हौ, एयरपोर्टमा प्यासेन्जरलाई फेसिलिटेट गर्ने या भिभिआइपी भिआइपीलाई जे जस्तो नर्म छ त्यसलाई गरिरहेको छ अहिलेसम्म। अब त्यसरी त सम्भव हुँदैन, त्यही भएर त हामी आज के स्ट्राटेजी अप्नाउने, के गर्ने, कति मान्छेले हामी चाहिँ एलाउ गर्ने, कसले एलाउ गर्ने नगर्ने, त्यसैको लागि चाहिँ हामी बसिरहेको छौँ स्पेसल्ली यही कन्टेक्स्टलाई लिएर।
0: हजुर, अब यात्रुलाई असर नपर्ने गरी सुविधा दिलाउनको लागि आयोजकहरूसँग पनि यहाँहरूले छलफल गरिरहनु भएको छ होला?
1: अहिलेसम्म त त्यस्तो किसिमको एप्रोच आएको भएको छैन होइन, र यदि भयो भने अब कतिसम्म गर्न सकिन्छ गर्न सक्छौँ, हामी प्रयास गरौँ।
2: गएको भदौ 24 गते घरमा आक्रमण र कुटपिटपछि प्रायः जसो विदेशमै रहेका देउबा पछिल्लो 5 महिना स्वदेश आउनु भएको थिएन। कांग्रेसको उहाँपक्षीय नेता कार्यकर्ताले देउबालाई भोलि विमानस्थलमा स्वागत गरेर धुम्बा राई निवासमा पुर्याउने बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्य 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन चाहिने देखिएको छ। चिकित्सा शिक्षा संघर्ष अभियानले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अनियमितता विरूद्ध अभियानले आन्दोलन थालेको हो। पहिलो चरणमा पीजी र इन्टर्न चिकित्सकले आज 1 बजेपछि पेन डाउन गर्ने बताएका छन्। कलेज संचालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रन बाध्य पारेको बताउँदै राज्यमाथि गैर कानूनी र अवैज्ञानिक दबाव सृजना गर्न खोजेको अभियानको निष्कर्ष छ। अभियानले देशभरका आवासीय इन्टर्न मेडिकल अफिसर्स स्वास्थ्यकर्मी तथा बुद्धिजीवीहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन अपील गरेको छ। यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको चेतावनी छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको संख्या घटाएको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यो सँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1,102 प्रकारका मात्र औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रम अन्तर्गत 1,279 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएको हो। बोर्डका अनुसार अधिकारी विकेश मल्लले बोर्डका सूचना अधिकारी विकेश मल्लले औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु भएको बताउनु भएको छ। नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाएको उहाँले बताउनु भएको छ। बोर्डले नयाँ सुविधा थैली 30 असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था 5 साउनदेखि कारणमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश भएका थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो सेवा व्यवस्था हटाइएको बोर्डको दावी छ। खबर यति नै।

पुरानो गीत सुन्नुभयो यहाँले आनन्द खार्की उदित नारायण शाह र साधना संगमको यो गीत थियो श्रोताहरू भन्दै अब हामी सबभन्दा पहिला श्रोतालाई नमस्कार भनौँ कार्यक्रममा स्वागत पनि भनौँ श्रोताहरू आजको यो बसा यानि कि काठमाडौँको सौगातको यस सौगातलाई लिएर संचालक विनोद खड्का हजुरको सेवामा छु देश विदेशमा हुनुहुन्छ विभिन्न टाइम जोनमा हामीलाई सुन्नुहुन्छ कार्यक्रममा स्वागत भने गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्दै भर्खरै यहाँले नमस्ते यो कार्यक्रम सुन्नुभयो बिएफबिएस गोर्खा रेडियोको ग्रिडमा यानि कि हाम्रो कार्यक्रम तालिका अनुसार युकेको समयमा आशापुन बहिनी आउनुभएको थियो विभिन्न सामग्री लिएर आउनुभएको थियो आज युवा दिवस पनि भन्दै हुनुहुन्थ्यो र विभिन्न कार्यक्रमको कुरा गर्दै हुनुहुन्थ्यो म पनि अलिकति चर्चा गरौँला एकछिनपछि भने यहाँहरूलाई काठमाडौँको सौगातमा फेरि पनि स्वागत छ नेपालको समयको कुरा गर्दाखेरि ठिक दिनको अहिले 1:56 जाँदैछ बेलायतमा 9:11 गयो र जापान अमेरिकादेखि लिएर ब्रुनाई फोकलेन्ड टापु र कहाँ कहाँ हुनुहुन्छ ब्रिज सिटीदेखि लिएर अस्ट्रेलियाको विभिन्न सहरमा हामीलाई सुन्नुहुन्छ यहाँहरूलाई यहाँहरूकै समयअनुसार स्वागत मन पर्यो नमस्कारको साथमा आजको दिनको कुरा गरौँ श्रोताहरू आज साउन महिनाको 28 हो आज बिहिबार माफ गर्नुहोस् भोलि बिहिबारको कुरा हो तर आज चाहिँ हामी बुधबारको कार्यक्रम गर्दैछौँ भोलि चाहिँ विश्व सुलेखन दिवस यानि कि वर्ल्ड क्यालिग्राफी डे रहेछ भने आजको बसाइमा हामी आजकै दिनको कुरा गर्छौँ वर्ल्ड युथ डेको कुरा गर्छौँ भने अरू रमाइला रमाइला यहाँहरूलाई जानकारीहरू विशेष गरिराख्छौँ सुलेखनको कुरा गर्दाखेरि नेपालमा यसको निकै बढ्दो अहिले चाहिँ इन्ट्रेस्ट बढेको छ विशेष गरी स्कुले विद्यार्थीहरूमा र नेपालले पनि नेपालको क्यालिग्राफीमा चाहिँ ठुलो भनौँ न अब योगदान पुऱ्याएको र विश्व जगतमा चाहिँ नेपालका युवा युवतीहरू विद्यार्थीहरूले राम्रो नाम कमाएको मैले सुनिरहेको छु र त्यस कारणले गर्दाखेरि भोलि यो विषयमा अलिकति म कुराकानी गर्छु आज त होइन भन्दै अब विभिन्न समाचारतर्फ लागौँ सबभन्दा पहिला करिब 6 अगाडिको समाचार यो लोकान्तरबाट मैले लिएँ अनलाइन संस्करणबाट पाकिस्तान हिम पहिरोको कुरामा 3 नेपालीको शव ल्याइयो 2 रात 3 दिन पूजा गरेपछि अन्त्येष्टि गरिने भन्ने कुरा छ पाकिस्तानको ब्रड पिकमा भएको अथवा गएको हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपालीको शव मंगलबार साँझ हवाई जहाज मार्फत काठमाडौँ ल्याइएको छ किला पेम्बा किलिपेम्बा शेर्पा किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव नेपाल आएपछि शेर्पा परम्परा अनुसार 2 रात 3 दिन पूजा गरी अन्त्येष्टि गरिनेछ यता गोर्खाका पूर्वहादुर गुरूङ युक्ताको शव पहिले नै ल्याएर अन्त्येष्टि भइसकेको छ भने नेलो पूर्जाको शव बेलायत लगियो भन्ने खबर छ दुर्घटना स्थलबाट अझै एक नेपालीको शव ल्याउन बाँकी छ भन्ने खबर करिब 6 अगाडिको खबर हो सायद अपडेट भइसक्यो भए फेरि पनि हामी सुनौला काली गण्डकीको कटानले जोखिम पुल भन्ने खबर मैले रातो पार्टीबाट लिएँ श्रोताहरू बर्खायाममा यस्ता खबरहरू आइरहन्छन् दुःख कुरा हो काली गण्डकी नदीको कटान र पर्वत तर्फको जगमा निरन्तर पहिरोको कारण बागलुङको मालढुङ्गा मोटरेबल पुल जोखिममा परेको समाचार छ झरेपछि नदीको बहाव बढ्दा बिहिबारदेखि पुलको पर्वत खण्डको जगमा क्षति हुन थालेको थियो सड़क डिभिजन कार्यालयले प्रारम्भिक निरीक्षण गरी पोखरालाई प्राविधिक मूल्याङ्कनका लागि जानकारी गराएको छ पानी घटेपछि मात्र विस्तृत परीक्षण गरी मर्मत शुरू गरिने र पुल आसपास नदीजन्य पदार्थ उत्खनन र दोहन जारी रहेकोले थप जोखिम बढेको भन्ने खबर रहेको छ देश विदेशका खबरको हेडलाइन्समा आज चाहिँ मुख्य राजमार्ग अवरुद्ध कहाँ कहाँ छन् भन्ने कुरा चाहिँ अलिकति यहाँलाई इन्फर्मेसन दिउँ रातो पार्टी लेख्दछ लगातारको वर्षासँगै आएको बाढी र पहिरोको कारण नेपालका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन् बुधबार बिहानसम्म विभिन्न प्रदेशका दर्जनभन्दा बढी सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् बागमती प्रदेशमा जोखिमलाई ध्यान दिँदै केही प्रमुख राजमार्गमा रात्रिकालीन सेवामा रोक र निषेध गरिएको छ अरनिको मेची र मध्य पहाड़ी लोकमार्गका खण्डहरू पनि प्रभावित भएका छन् कतै एकतर्फी मात्र चल्छ भने कतै पूर्ण रूपमा बन्द भएको खबर छ श्रोताहरू तपाईँ कतै जाँदै हुनुहुन्छ भने यो राजमार्गको अपडेट लिएर मात्रै जानुहोला अब देश विदेशको समाचारमा स्पोर्ट्सको एउटा समाचार राखौँ अब कति चाहिँ क्रिस्टियानो रोनाल्डोको फ्यान हुनुहुन्छ क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्रेसले विवाह गरे भन्ने खबर राखिहालौँ
क्रिस्टियानो रोनाल्डो र जोर्जिना रोड्रिग्रेसले अगस्त 11 पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि भएको छ। स्पेनिस खेलकुदको अखबारका अनुसार मार्काका अनुसार पाँचै सन्तान विवाहमा सहभागी भएका थिए। अत्यन्त नजिकका आफन्त मात्र उपस्थित भएका थिए यो विवाहमा र एसोसिएटेड प्रेसका अनुसार विवाह रोनाल्डोको कास्काइसस्थित निजी निवास क्विन्टा द मरिन्नामा भएको बताइएको छ। गोप्य रूपमा समारोह गर्न सहज भएकोले यस्तो योजना भएको बताइएको छ। श्रोताहरू, पाँच सन्तान पनि उपस्थित थिए रे विवाहमा, ओके, दिम त दिनै नपर्ने होइन त। अब इरानतर्फ लागू छ। तर इरानको नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा आक्रमण गरेको समाचार मैले बारखरी डट कमबाट लिएँ। करिब चार घण्टा अगाडिको खबर हो यो। अमेरिकी सेनाले ओमानको खाडीमा एक मालवाहक जहाजमाथि आक्रमण गरेको जनाएको छ। सेनाका अनुसार जहाजले इरानी बन्दरगाहतर्फ अघि बढ्दै समुद्री नाकाबन्दी तोड्ने प्रयास गरिरहेको थियो। अमेरिकी नौसेनाको हेलिकप्टरले पानामाको झण्डा बोकेको भेला नोभामा हेलफायर क्षेपास्त्र प्रहार गरेको र इन्जिन रूममा माछा निशाना बनाएको दावी गरिएको छ। चालक दलले चेतावनी व्यवस्था गरेको भनेको र हालसम्म 55 व्यावसायिक जहाज निष्क्रिय पारेको चेतावनी पनि दिएको छ। यो इरान अमेरिकी युद्धको कुरा भने ट्रम्पको सुरक्षा खेरा तोड्दै प्रतिबन्धित आकाशमा जहाज प्रवेश गरेपछि भनेर समाचार लेख्दछ सेतो पार्टी। करिब चार घण्टा अगाडिको खबर हो यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ओहायो जेनेभा स्थित खेलकुद प्रतियोगिता पेट्रियट गेम्स चलिरहेको बेलामा निषेध हवाई जहाजमा यात्रुवाहक विमान छिरेको बताएको छ। टाइम्सका अनुसार ट्रम्प स्थलमै रहेका बेलामा नो फ्लाई जोन लागू हुन्छ र उडान रोकेको हुन्छ, तर विमान भित्रिएपछि अमेरिकी लडाकु विमानहरूले फ्लेयर प्रयोग गरी संकेत गर्दै सुरक्षित रूपमा बाहिर निकालेको भनेको छ। यो ट्रम्पसँग जोडेको एक साताभित्रको चौथो घटना भनिएको छ। श्रोताहरू, देश विदेशका खबर मैले राखेँ भने नेपालतर्फ फेरि फर्क्यौँ। मौसम सम्बन्धी अलिकति अपडेट दिउँ। आज दिउँसो देशको हिमाली भूभाग मा साधारणतया बादल लाग्ने र देशका पहाडी र तराईका भूभागमा आंशिक बादल लाग्ने देखिन्छ। रातको समय कोशी मधेस बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली, कुनै कुनै स्थानमा केही वर्षा हुने र मेघ गर्जन र चट्याङ पर्ने सम्भावना छ भने काठमाडौँ भ्यालीमा आज 31 डिग्री सेल्सियस तापक्रम छ। आज आंशिक रूपमा घमाइलो छ। हावा दक्षिण पूर्वी 7 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ। पोखरामा आज 33 डिग्री सेल्सियस तापक्रम छ। यहाँ पनि पार्टली सने भनेको छ। अधिकतम 35, न्यूनतम 27 हुने देखाएको छ। भोलि बिहिबारको दिन केही वर्षाको संकेत छ भने धरानमा 44 डिग्री सेल्सियस तापक्रम छ। आज पूरा दिन घमाइलो, अधिकतम 45 डिग्री सेल्सियससम्म हुने र न्यूनतम 31। ओके, भोलि अलिकति घट्ने देखिन्छ। भोलि 44 सम्म हुने, अधिकतम न्यूनतम 31। मौसम सम्बन्धी विवरण, केही समाचार हेडलाइन्समा र अब यहाँलाई एउटा मिठो गीत सुनाउँदै हामी कार्यक्रमतर्फ जान्छौँ। आज पोखराको अपडेट हामी दिन्छौँ। कृष्ण दवाडीजीले केही भर्ती सम्बन्धी कुरा छ, तर भारतीय सेना सम्बन्धी भर्तीको कुरा र अन्य त्यो गण्डकी प्रदेशको अपडेट लिएर आउँछु भन्दै हुनुहुन्छ भने रोबिन बर्तलोको आवाजको यो गीत स्वीकार्नुहोला एकछिनको लागि।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

ओके विवेक श्रेष्ठको आवाजको यो गीत सुन्नुभयो. त्योभन्दा अगाडि बर्तोलाजीको गीत थियो जसमा उहाँको पूर्ण नाम भन्नुपर्छ रबिन बर्तोलाको. त्यो बीचमा इन्फर्मेसन. अब भने कार्यक्रममा पहिलो आजको हाम्रो पाहुना हुनुहुन्छ पोखरावासी मित्र कृष्ण दवाडीजी. त्यहाँको हाम्रो रिपोर्टरले गण्डकी आसपासको क्षेत्रका केही अपडेट लिएर आउँछु भन्नुभएको छ. उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. त पोखराको कुरा गर्दाखेरि हाम्रो गायक पनि पोखरेली पर्नुभयो क्या रे, होइन त? एनिवे विवेक श्रेष्ठजी बडो राम्रो गाउनुहुन्छ. कुनै बेला बेलायत बस्नुभएको थियो, अहिले नेपालतिरै हुनुहुन्छ क्या रे. एनिवे कार्यक्रममा स्वागत गरौँ कृष्णजीलाई. कृष्णजी नमस्ते भनेको टेलिफोन काट्यो. खैर उहाँलाई म फेरि सम्पर्क गर्नेछु. त्यो बिचमा तपाईँहरूले एउटा के सुनाऊ है त. अनु चौधरीको बडो मिठो गीत छ, किरण छेत्रीले गाउनु भएको छ. यो बिचमा उहाँलाई ल्याउँदै फेरि पनि म हाम्रा मित्र कृष्ण दवाडीजीलाई कार्यक्रममा ल्याउन चाहन्छु.

0: क्षमा गर्नुहोस् श्रोताहरू, यो गीत मैले रोकेँ जहाँको त्यहीँ फेरि सुनौला। अनु चौधरी र कृष्ण छेत्रीको आवाजको गीतलाई मैले पजमा राखेको छु भने अब लाइनमा फेरि आइसक्नुभएका कृष्णजीलाई स्वागत गरौँ। कृष्णजी नमस्ते, स्वागत छ। हेलो हेलो नमस्ते।
1: हजुर नमस्कार विनोद सर।
0: ओके नमस्कार नमस्कार। अलि एक दुई ठाउँमा कता कता गडबडी भयो, खैर तपाईँ फेरि आउनुभयो। सबभन्दा पहिला कस्तो हुनुहुन्छ कृष्णजी तपाईँ?
1: हजुर विनोद सर म ठिकै छु, यति बेला म पोखराको पृथ्वी चोकमा रहेको छु र पोखराको मौसम यति बेला आज एक दुई दिन यता पानी पर्न नसकेको कारणले अलिक गर्मी बढेको अवस्था चाहिँ छ। मौसम चाहिँ आज घाम लाग्ने अलिअलि बादल देखिने अवस्था छ, तर गर्मीको अवस्था चाहिँ छ, पानी पर्न सकेको छैन हिजो र आज दुई दिन भयो।
0: ओके okay. अब यसो मैले पनि यसो खबर हेर्दैछु पोखरामा यो साउनको अन्तिम सोमबार हिजो अस्ति भव्य कार्यक्रमहरू कहाँ कहाँ भयो, माथि पुम्दी भुम्दीमा पनि निकै हुलहालको फोटो देख्छु म होइन। सोमबार भने त्यहाँ त अब महादेवको भव्य मन्दिर छ क्यारे, ल त्यहीँबाट सुरु गर्नुहोस्, के कस्तो भयो सुनाउनुहोस्।
1: विदेश सर यो पोखराको हजुर भने जस्तो हिजो साउनको अन्तिम सोमबार यहाँ पोखराको केदारेश्वर लगायतका शिव मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको थियो। जुन भगवान् शिवको आराधना गर्न पूजा अर्चनाका लागि यहाँका मठ मन्दिरहरूमा यता श्रद्धालु भक्तजनहरूको चाहिँ भिड नै लागेको थियो बिहानैदेखि। विशेष गरी यो पोखराको केदारेश्वर मन्दिर छ, यो मन्दिरमा जल चढाउनका लागि भक्तजनहरू 8 किलोमिटर पैदल हिँडेर यहाँ जल चढाउन आउनुहुन्छ। पोखराको वडा नम्बर 1 बगर सिम्पानीमा पर्ने गाईघाटबाट जल लिएर पैदल खाली खुट्टा नै उहाँहरू केदारेश्वर मन्दिरमा आएर जल तथा दुध चढाउने गर्दाखेरि मनोकाङ्क्षा पुरा हुने भन्ने विश्वासका कारणले केदारेश्वर लगायतका मन्दिरहरूमा जब भक्तजनहरूको एउटा
0: केदारेश्वर भनेको चाहिँ पुम्दीकोटको त्यो भव्य महादेवको नयाँ स्थान हो, नयाँ देवस्थल हो।
1: हजुर केदारेश्वर जुन पुम्दीकोटको नजिकै पर्छ, जुन फेवा तालको किनारमा अवस्थित छ। विशेष गरी यो केदारेश्वरमा जुन बोलबम पनि हरेक सोमबार साउनका चारवटै सोमबार यहाँ बोलबम आयोजना हुने गर्दछ र त्यस कारणले केदारेश्वरमा अलि बढी विशेष दर्शन भक्तजनको रहँदै आएको छ भने हजुरले भन्नुभयो जस्तै पुम्दीकोटमा पनि आन्तरिक तथा विशेष गरी भारतीय नागरिकहरू जुन भारतीय तीर्थयात्रीहरू हुनुहुन्छ, भक्तजनहरू हुनुहुन्छ, त्यहाँ पनि पुग्ने उहाँहरूको त्यहाँ पनि पुग्ने गर्नुहुन्छ। विशेष गरी यो केदारेश्वर महादेव मणि संरक्षण समितिले हरेक वर्ष साउन महिनामा पोखरामा बोलबम आयोजना गर्ने गर्दछ र त्यो बोलबममा गाईघाटबाट जुन पोखराको उत्तरतर्फ जुन सेती नदी छ गाईघाट, त्यहाँबाट जल ल्याएर खाली खुट्टा नै 8 किलोमिटर एउटा पैदल यात्रा गरेर केदारेश्वरमा जुन केदारेश्वर मन्दिरमा जल अर्पण गर्दाखेरि एउटा मनोकाङ्क्षा चाहेका कुराहरू पुरा हुने एउटा धार्मिक विश्वास रहिआएको कारणले पनि केदारेश्वरको छुट्टै महिमा छ। सँगसँगै पुम्दीकोट लगायतका अन्य मन्दिरहरूमा समेत भक्तजनहरूको एउटा उपस्थिति रहने गर्दछ।
0: ओके अब धेरै ठाउँ छ, महादेव गुफा, गुप्तेश्वर गुफा पनि भनिन्छ क्यारे होइन, सदाशिव, सिद्धेश्वर, हरिहरि मन्दिर, धेरै छन् शिवालयहरू त्यो, अनि म्याग्दीतिर पनि गलेश्वर ठुलो हो क्यारे होइन, तनहु, नवलपरासी, चितवन पर्वततिर धेरै यस्ता तीर्थस्थल छन्। त्यहाँ चाहिँ यो सोम
1: यो गण्डकी प्रदेश चाहिँ धार्मिक पर्यटन अब धार्मिक तीर्थस्थलको लागि अब देशमै एउटा प्रख्यात पनि रहेको छ। यहाँ तराईदेखि पहाडसम्म जुन हामी तराईको नवलपरासीको त्रिवेणी धामदेखि त हिमाल पारीको जिल्ला मुस्ताङको पवित्र मुक्तिनाथसम्म यहाँ विभिन्न मठ मन्दिरहरू धार्मिक स्थलहरू रहेका छन्। विशेष गरी श्रावण महिनामा यो एउटा व्रत बस्नाले पूजा आजा गर्नाले चाहेको कुरा पुरा हुने पुण्य लाभ हुने एउटा विश्वास रहिआएका कारणले पनि यो श्रावणको महिना विशेष गरी हिन्दू धर्मावलम्बीहरूले अलि बढी आस्थापूर्वक भगवानको आराधना गर्ने हिसाबले यो गण्डकी प्रदेशकै यी धार्मिक स्थलहरूमा एउटा खालको छुट्टै रौनक चाहिँ रहने गरेको छ।
0: ओके, अब अघि मलाई भन्दै हुनुहुन्थ्यो भर्ती सम्बन्धी केही कुराकानी छ, भारतीय सेनामा भर्ती हुने कति 4-5 वर्ष भयो बन्द भएको, त्यस बारेमा के छ खबर सुनाइदिनुहोस् त प्लिज।
1: हजुर विनोद सर, जुन भारतीय सेनामा विगत लामो समयदेखि नेपाली युवाहरू भर्ती हुँदै आइराखेको एउटा इतिहास रहि आएको थियो, तर पछिल्लो समय सन् 2022 जुन 14 जुन नेपाली युवाहरूलाई भारतीय सेनामा जुन भर्ती हुने प्रक्रिया अहिले रोकिएको अवस्था छ, र त्यो भर्ती रोकिसके पछाडि आज भारतीय भूसैनिक गोर्खा ब्रिगेड नेपाल पोखराको अगुवाईमा पोखरामा आज 100 युवाहरू भूसैनिकहरूले एउटा र्याली सहित ज्ञापन पत्र बुझाउनु भएको छ। उहाँहरूको मुख्य माग चाहिँ यो भारतीय सेनामा युवाहरूको भर्ती पुनः सुचारू गर्नुपर्ने माग रहेको छ। भूपूहरूले आज पोखराको रङ्गशालामा जम्मा भएर त्यहाँबाट एउटा र्याली आयोजना गर्दै शहीद चोकमा जुन जिल्ला प्रशासन कार्यालय रहेको छ, शहीद चोकमा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ मार्फत गृह मन्त्रालय र स्वयं प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी उहाँहरूले एउटा ज्ञापन पत्र बुझाउनु भएको छ, र त्यो ज्ञापन पत्रमा मुख्य गरी 2 माग चाहिँ उल्लेख गरिएको छ। त्यसमा नेपाली युवाहरूलाई अग्निपथ अन्तर्गत भारतीय सेनामा भर्ती हुने प्रक्रिया पुनः तुरन्त यसलाई सुरु गर्नुपर्ने एउटा माग रहेको छ भने, अर्को चाहिँ सैनिक शब्द लेखिएका कारण भूपू सैनिकका सङ्घ संस्थाहरू जुन अहिले नवीकरण नभएको अवस्था रहेछ, र त्यो चाहिँ जुन गृह मन्त्रालयको परिपत्रका कारणले भूपू सैनिक लेखिएकै कारणले सैनिक सरी सैनिक शब्द लेखिएकै कारणले पूर्व सेनाका संस्थाहरू नवीकरण नभएकाले यसलाई तुरन्त चाहिँ सच्याइनुपर्छ भन्ने उनीहरूको माग रहेको छ, र प्रमुख जिल्ला अधिकारीले उहाँहरूको ज्ञापन पत्र माग पत्र बुझ्दै आफूले तुरन्त यो यसलाई गृह मन्त्रालयमा पठाउने एउटा प्रतिबद्धता जनाउनु भएको थियो, र त्यस ज्ञापन पत्र बुझाउने कामको नेतृत्व भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीको नेतृत्वमा भएको थियो विनोद सर। र हामीले के देख्न सक्छौँ भन्दाखेरि भूपू सैनिकहरू त त्यो र्यालीमा हुनुहुन्थ्यो नै, सँगसँगै ठुलो सङ्ख्यामा हामीले युवाहरूलाई पनि त्यहाँ आज देख्न सक्यौँ, जो भारतीय सेनामा भर्ती खुल्ने एउटा अपेक्षाले एउटा आफ्नो फिजिकलदेखि लिएर धेरै तयारी गरिराख्नु भएको छ। ती युवाहरू चाहिँ हाम्रो वृत्ति विकासमा असर पर्छ, त्यस कारणले सरकारले एउटा कुटनीतिक पहल मार्फत यो भर्ती खोल्ने वातावरण पुनः भर्ती सुचारू हुने वातावरण गराइदिनुपर्छ भन्ने उहाँहरूको माग थियो, र आज हामीले ठुलो सङ्ख्यामा युवाहरूलाई पनि त्यो कार्यक्रममा देखिराखेका थियौँ।
0: ओके, अब नयाँ कुरा के आयो भने हामीलाई जानकारी गराउनुहोस्। यो डेमोन्स्ट्रेसन अथवा चाहिँ विरोध चाहिँ कुन एरियामा भएको थियो भन्नुभयो यहाँले?
1: विनोद सर, उहाँहरू यो रङ्गशाला जुन छ पोखराको फुटबल अन्तर्राष्ट्रिय रङ्गशाला जुन छ त्यहाँ रङ्गशालामा उहाँहरू भेला हुनुभयो। त्यस पछाडि पृथ्वी चोक, सिर्जना चोक, सिमल चोक र राष्ट्रिय बैङ्क चोक हुँदै शहीद चोकमा आएर उहाँहरूले 2 बिहान 11 त 1 उहाँहरूले त्यहाँ धरना दिनुभयो, आफ्ना कुराहरू त्यहाँ सुनाउनुभयो, राख्नुभयो, कोर सभा गर्नुभयो। त्यसपछि प्रमुख शहीद चोकमै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जो हुनुहुन्छ कुमान सिंह गुरुङ, उहाँलाई प्रतिनिधिमण्डलले गएर भेटेर आफ्ना मा ज्ञापन पत्र चाहिँ प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पुग्ने गरी उहाँहरूले पठाउनु भएको हो।
0: अब हेरो डेभलपमेन्ट के हुन्छ यसलाई चाहिँ फलो गर्नु होला। अब पोखरा सेरोफेरो त भन्नुभयो यहाँले, त्यो बाहेक बागलुङ उता मुस्ताङतिर पनि केही कुराहरू मैले देखिरहेको छु समाचारमा, कोरल नाकाहरूमा एकदमै एक्टिभिटी बढेको भन्ने कुरा छ, त्यसको अपडेट के छ त?
1: हजुर सर, यो पछिल्लो समय भन्दा पनि यो जुन गएको वर्षको मङ्सिरदेखि नै कोराला नाकामा अहिले पछिल्लो कोराला नाकामा एउटा व्यापारिक चहल पहल भएको हामीले देख्न सक्छौँ, जुन विषयहरू समाचारहरूमा पनि आइराखेको छ र त्यहाँको स्थानीय प्रशासन त्यहाँका उद्योगी व्यवसायीले पनि हामी कुराकानीमा बताउनु भएको छ। विगतका यसभन्दा अगाडिका वर्षहरूमा खासै चहल पहल भएको अवस्था थिएन कोराला नाकामा, तर यस वर्ष गएको मङ्सिरदेखि नै चौबारै मास कोराला नाकामा एउटा चहल पहल भएको, व्यापारिक गतिविधिहरू बढिराखेको हामी भएको छ भनेर बताउनु भएको छ। खास गरी चिनको मुक्ताङसँग जोडिएको सोता चिनको जुन कोराला नाका छ त्यहाँबाट व्यापारीहरूले ठुलो सङ्ख्यामा जुन अहिले विद्युतीय गाडी हामी नेपालमा जुन एउटा फस्टाइराखेको छ, यसको आकर्षण बढिराखेको छ, त्यो विद्युतीय गाडीहरू चार पाङ्गे गाडीहरू त्यहाँबाट धेरै आयात भएको भन्ने चाहिँ हामीले पाएका छौँ। विशेष गरी उद्योगी व्यापारीहरूले अन्य नाका जुन तातोपानी नाका छ केरुङहरूबाट भन्दा पनि यहाँबाट अहिले पछिल्लो एक वर्ष यता यो नाका हुँदै आफ्ना व्यापारिक माल सामानहरू त्यहाँबाट आयात गरिराख्नु भएको अवस्था छ। र जुन सडक पूर्वाधार छ बेनी जोमसोम कोराला सडक खण्ड छ, जुन सरकारले अलिकति प्राथमिकता पनि दिएको छ जुन सडक योजनालाई, र त्यो सडक योजना अन्तर्गत अहिले पछिल्लो पटक बेनीको म्याग्दीको केही खण्ड जुन मा बाहेक अन्यत्र मुस्ताङ साइड पनि र यता पनि बाटो जुन स्तरोन्नति भएर सहज भइसके पछाडि पनि कोराला नाकामा चहल पहल बढेको चाहिँ पाउन सकिन्छ, बढेको देखिन्छ। र मैले केही दिन अगाडि त्यहाँ मुस्ताङमा रहेको जुन सम्पर्क कार्यालय छ र माथि जुन कोराला नाकामा भएको भन्सार कार्यालयको एकजना कर्मचारीसँग कुरा गरेको थिएँ र विगतका वर्षहरूमा 16-17 लाखमा सीमित हुने त्यहाँको राजस्व छ, यस वर्ष चाहिँ 7 अर्ब हाराहारीमा चाहिँ पुगेको, अघिल्लो वर्ष 7 अर्ब हाराहारीमा चाहिँ त्यहाँ राजस्व सङ्कलन भएको बताउनु भएको थियो। र यसबाट नै पुष्टि हुन्छ कि जुन कोराला नाकामा पछिल्लो समय पछिल्लो केही महिना यता जुन वर्ष यता जुन चहल पहल व्यापारिक गतिविधिहरू बढेको चाहिँ अवस्था कोरालामा हामी
0: अब यो चाहिँ देशको लागि राम्रो पनि होला, एक्टिभिटिजको लागि होइन, फाइनेन्सियल एक्टिभिटी र प्रदेशको लागि पनि, गण्डकी प्रदेशको लागि पनि राम्रै भयो होला भन्ने आशा गरौँ।
1: तर
0: यस्ता कुराहरू हो नि, यसमा चाहिँ अलिक भित्रैभित्रै पाठोतिर पनि बुझ्नुपर्छ, किनभने एक्टिभिटिज मात्रै भयो देशलाई फाइदा हुने कुरा भयो भने त राम्रो हो होइन, तर के कसो अझै पनि बुझौँ होला। भन्दै अर्को विषयलाई अलिक छुन चाहन्छु म, म्याग्नेटतिर एउटा ठुलो दुर्घटना भएको थियो हालसालै, त्यो केही अपडेट छ तपाईँसँग?
1: हजुर, म्याग्नेटमा हिजो मात्रै एउटा जलविद्युत आयोजनामा जुन एउटा विपदको घटना घटेको थियो, जुन घटनामा एकजनाले ज्यान गुमाउनुभयो त्यो समाचार छ। म त्यसमा के थियो भन्दाखेरि यो अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा पर्ने घारखोला जलविद्युत आयोजनाको चाहिँ विद्युत गृहमा हिजो एका बिहानै चाहिँ पहिरो खस्दाखेरि त्यो पहिरोमा पुरिएर एकजना त्यो आयोजना जलविद्युत आयोजनामा काम गर्ने एकजना सुरक्षा गार्डको चाहिँ मृत्यु भएको छ भने एकजनाको चाहिँ त्यो उस पहिरोबाट सकुशल उद्धार गरिएको थियो। जुन हाइड्रो पावर छ पोखरे बगरमा घारखोला जलविद्युत आयोजना, जुन आयोजना म्याग्दी हाइड्रो पावर कम्पनी त्यसको प्रबन्धक रहेको छ र जुन 14 मेगावाटको आयोजना थियो र त्यो आयोजनामा पहिरो आयोजना भन्नुको पावर हाउस भन्दा माथि चाहिँ पहिरो खस्यो र त्यो पहिरोमा परेर एकजनाले जुन ज्यान गुमाउनु भएको थियो र त्यसमा ज्यान गुमाउने चाहिँ त्यही पोखरे बगरकै स्थानीय 55 वर्षीय दीपक बरुवाल रहेको भन्ने प्रहरीले जानकारी गराएको थियो। जुन बिहान पहिरो खसिसके पछाडि उहाँ पहिरोमा पर्नुभयो र स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी लगायत सुरक्षा निकायले चाहिँ खोज तलास गर्ने क्रममा उहाँको शव चाहिँ झन्डै 1 घन्टा पछाडि फेला पारेको भन्ने चाहिँ जानकारी प्राप्त भएको थियो भने एकजनाको चाहिँ सकुशल उद्धार भएको थियो र जुन पहिरोको कारणले पावर हाउसमा क्षति पुर्याइसके पछाडि जुन घारखोला जलविद्युत आयोजना छ त्यो आयोजनाको आयोजनाबाट विद्युत उत्पादन रोकिएको अवस्था चाहिँ छ।
0: दुखदायक कुरा, अपडेट दिनै पर्यो। अब जाँदा जाँदै तपाईँलाई के सोधौँ भने, काठमाडौँमा अहिले खाना पकाउने ग्यास सिलिन्डरको अभाव छ, चारैतिर खोज तलास भइरहेको छ, कसैले होर्डिङ गरेका होलान्, कसैले लुकाएको होलान्, कसले मुनाफाखोरहरूले बदमासी गरेर होलान्, पोखराको स्थिति के छ त? ग्यास सजिलै पाइन्छ कि? यसो अपडेट दिनुहुन्छ कि?
1: काठमाडौँमा जस्तै यहाँ पोखरामा पनि यो ग्यासको अभावकै अवस्था छ अहिलेसम्म पनि, जुन साउनको पहिलो सातादेखि नै ग्यास अभाव भएको थियो यहाँ। अनि ग्यास विगतका वर्षहरूमा जस्तै आयात भएको अवस्था, आपूर्ति भएको अवस्था चाहिँ छ, जस्तो हामीले यहाँका ग्यास कम्पनी, ग्यास विक्रेता लगायतसँग पनि कुरा गर्दाखेरि आयात चाहिँ साबिकै अवस्थामा, पूर्ववत अवस्थामा आइराखेको छ, तर अभाव चाहिँ हट्न सकेको छैन भन्ने अब भनेर उहाँहरूले बताउनु भएको थियो। विशेष गरी जब सरकारले आधा सिलिन्डर ग्यास बिक्री वितरण गर्यो, जुन मध्य पूर्वमा तनाव बढिसके पछाडि, त्यसपछि ग्यास त्यति अभाव भएको थिएन, आधा सिलिन्डर माल त सहजै जस्तो अवस्था थियो। तर जब 81 सरकारले जुन पूर्ण परिणाममा 14.2 केजीकै फुल ग्यास नै वितरण गर्ने भनिसके पछाडि बजारमा त्यसको अभाव देखिन थाल्यो, जुन प्रत्येक घरहरूमा, उद्योग व्यवसाय, होटल रेस्टुरेन्टहरूमा, व्यवसायहरूमा जुन रहेका थिए खाली सिलिन्डरहरू, त्यो खाली सिलिन्डरहरू मान्छेले पछिको लागि जो गर्नलाई पनि स्टक राखेन, थालिसके पछाडि अभावको अवस्था सिर्जना भएको चाहिँ पाउन सकिन्छ। किन भन्दाखेरि अब एकै व्यक्तिले तिनवटा चारवटासम्म पनि सिलिन्डर भएर त्यो स्टकमा राखेकै कारणले अभाव भएको चाहिँ बताउने गरेका छन्। स्थानीय प्रशासनले पनि त्यो कुरा त्यही कारणले स्टकले, उपभोक्ताले स्टक गरेकै, ओभर स्टक गरेकै कारणले अभाव भएको हो भन्ने बताएको छ। यहाँ कास्कीको कुरा गर्दा, अब यो पर्यटक राजधानी पोखरा होइन, अन्यत्र भन्दा यहाँको माग पनि उच्च हुने नै गर्दछ। तर एउटा विनोद के भन्दाखेरि, विगतका वर्षहरूमा पहिला पनि यो साउन महिनामा ग्यासको खपत चाहिँ कम हुने गर्थ्यो, तर यस वर्ष चाहिँ अत्यधिक चाहिँ माग चाहिँ हामी पाउन सक्छौँ। र मैले आज बिहान मात्रै कुरा गरेको थिएँ एकजना यहाँको गृहलक्ष्मी ग्यासको एकजना महाप्रबन्धक छ, उहाँले भन्नुभएको थियो हामीले अघिल्लो वर्ष साउनमा 35,000 सिलिन्डर चाहिँ कास्की जिल्लामा हामीले वितरण गरेका थियौँ, त्यो पर्याप्त थियो। तर अहिले 47,000, 10,000 बढी, यो पनि गएको यही साउन 25 गते बेलुकासम्मको डाटा हो भन्नुभएको थियो। अझै साउनका एक सप्ताह, 5-7 दिन अझै बाँकी पनि छ 25 गतेदेखि, त यता हेर्दाखेरि आज हामी 27 गतेमा छौँ, तर 25 गतेसम्म 10,000 बढी विगतको भन्दा बढी वितरण गरे पनि जुन अहिले अभाव हाकार देखिएको छ, यो चाहिँ अब उपभोक्ताले स्टक गरेकै कारणले यो अवस्था भएको चाहिँ भन्न सकिन्छ। र यो विशेष गरी अहिले पर्यटन सिजन त छैन, अफ सिजनै छ, र यो पर्यटन व्यवसायी, रेस्टुरेन्ट, होटलहरूले अलि पछिको लागि, अब केही समयपछि नि पर्यटन सिजन सुरु हुँदैछ, र सिजनमा पर्यटक आगमन बढ्ने र त्यति बेला अभाव नहोस् भन्ने हिसाबले, पछि के हुन्छ भन्ने हिसाबले अहिले बढी नै खपत गरेकै कारणले पनि यो अभाव भएको हो कि भन्ने
0: हामी हामी चाहिँ अब लुकाएर राख्ने अथवा जोहो गर्ने अथवा होर्डिङ भनेर भन्छौँ, त्यसले गर्दाखेरि पनि अब 35,000 हारिमा खपत भइरहेकोमा 47,000 सिलिन्डर बिक्री हुँदा पनि अझै भनौँ न अब कमी भएको महसुस भएको चाहिँ बुझ्यौँ। एनवे आजको लागि समय यति नै भयो, तपाईँलाई सबै चिज अपडेट गरिदिनु भयो, विभिन्न कुरा पोखराबाट आओस्, किनभने हाम्रो पल्टनका समुदायहरू, रिटायर पर्सनल, परिवार, सर्भिङ पर्सनलहरू त्यहीँबाट हुनुहुन्छ, एउटा भनौँ न अब पोखरा चाहिँ मुख्य थल हो, गर्दाखेरि बेला बेलाको अपडेट दिँदै गर्नुहोला, समाचार दिँदै गर्नुहोला भन्दै अरू पनि कुरा थिए, अहिलेलाई यति नै गरौँ, म तपाईँसँग बिदा लिउँ है त कृष्णजी।
1: नमस्कार।
0: ओके, ट्रेनिङमा हुँदा हुँदै पनि उहाँले हामीलाई अपडेट दिनुभयो, थ्याङ्क यू सो मच। उहाँको पनि बेला बेला ट्रेनिङ हुन्छ भन्दै, अब आज अन्तर्राष्ट्रिय युवा दिवस हो श्रोताहरू, अन्य वर्ष चाहिँ यस वर्ष पनि अगस्त 12 दिन संसारभरका अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ। यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान, युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुन सक्ने परिस्थितिलाई उजागर गर्दछ भन्ने सोचमा युवा दिवस मनाइन्छ भन्दै अब युवा नै हुनुहुन्छ। अनु चौधरीको आवाजको गीत बाँकी छ, कृष्ण छेत्री पनि हुनुहुन्छ, यो गीत सुनाऊ।

0: BFBS गोरखा रेडियो
1: के तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था छैन भने सुनि हाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउंट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दुकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
2: BFBS गोरखा रेडियो

सही तल्पलको गीत छ जुन गाउँदैनौँ त्यस गीतलाई श्रोताहरू. अब करिब समाचारतिर जान पाँच मिनट बाँकी भयो. त्यो बिचमा तपाईँहरूलाई आज विश्व युवा दिवस हो, त्यो बारेमा छोटो चर्चा पनि गरौँ. आजको दिनमा भएका घटनाक्रमहरू नेपाल अनि विदेशतिर पनि गरिहालौँ श्रोताहरू, त्यो राख्न चाहन्छु. सबभन्दा पहिला नेपालकै कन्टेक्स्टमा ल्याउँ है त यहाँलाई. ओके, सबभन्दा पहिला आजको दिन यानि कि 12 अगस्त 2026 भएका कुराहरू, 26 भन्दा पनि विगतमा भएका कुराहरूमा म तपाईँलाई 1857 लान्छु. नयाँ मुलुक प्राप्तिको पृष्ठभूमि यहीँ सुनाऊ. पहिला 1857 को भारतीय विद्रोह दबाउन ब्रिटिस पक्षलाई नेपालले ठूलो सैन्य सहयोग गरेको इतिहासमा पढ्न पाइन्छ. वास्तविकता पनि यही हो श्रोताहरू. नेपालबाट पठाइएका गोर्खाली सैनिकहरूले विशेष गरी लखनऊ क्षेत्रमा ब्रिटिस सेनालाई सहयोग गरेका थिए. त्यस सहयोगपछि नेपालले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्र पुनः प्राप्त गरेको इतिहाससँग यो प्रसङ्ग जोड्न हामी सक्छौँ. यस भूभागलाई हामीले नयाँ मुलुक भन्ने अहिले पनि गर्छौँ श्रोताहरू. त्यसलाई नयाँ मुलुक भन्ने हो. ओके, यसको मुख्य घटना चाहिँ नयाँ मुलुक प्राप्तिको ऐतिहासिक पृष्ठभूमि पनि छ. सम्बन्धित क्षेत्रमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भइहाल्यो. 1857 भारतीय विद्रोह र ब्रिटिसलाई नेपालले सैन्य सहयोग गरेको कारणले गर्दाखेरि नयाँ मुलुक हामीले प्राप्त गर्यौँ. आजको दिनको घटना होइन, यो बेलाको घटना भएको हुनाले मैले तपाईँलाई यतिखेर यो मुलुक फर्किएको भन्ने कुरा राखेँ. भने विश्व क्षेत्रमा जाँदाखेरि आजको दिन 1981 आइबिएमले पहिलो पर्सनल कम्प्युटर सार्वजनिक गर्यो. अमेरिकी कम्पनी आइबिएमले आइबिएम पिसी 5150 बजारमा ल्यायो श्रोताहरू. 81 तपाईँले चलाउनु भयो कि चलाउनु भएन? यसले व्यक्तिगत कम्प्युटरको विकास र प्रयोगलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो. आइबिएमले पर्सनल कम्प्युटरमा यत्रो योगदान पुर्याएको रहेछ. 1990 विशाल टीरेक्स जीवाश्ममा फेला परे श्रोताहरू. फसल अमेरिकी जीवाश्मविद सु हेन्ड्रिक्सनले दक्षिण डकोटामा अत्यन्तै राम्रो अवस्थामा रहेको टिरानोसोरस रेक्सको जीवाश्ममा फेला पारिन्. यसलाई पछि सु नाम दियो र अहिलेसम्म भेटेका महत्त्वपूर्ण टिरेक्स नमुना मध्येमा एक हो श्रोताहरू. यसलाई यति भनौ, अरू कुरा पछि गरौँ. अहिलेलाई तपाईँलाई खेम थापा र मिलन नेवारको गीत सुनाउँदै हामी समाचारतर्फ लाग्छौँ है त यहाँलाई.

जिल्ला अदालत धनुषाको गेटमा आत्महत्या प्रयास गरेकी मिटर ब्याज पीड़ित एक महिलालाई प्रहरीले जोगाएको छ। आज दिउँसो जनकपुर धाम उपमहानगरपालिका तीनकी 55 वर्षीय फूलकुमारी रजकले शरीरमा पेट्रोल खनाएर आत्महत्याको प्रयास गर्नुभएको थियो। लगतै प्रहरीले उहाँलाई जोगाएको हो। धनुषा अदालतमा मिटर ब्याजी हरेराम शाह र गोपाल शाह विरूद्ध थुन्चेको बहस चलिरहेको छ। उनीहरूलाई जेल हाल्नुपर्ने माग गर्दै मिटर ब्याज पीड़ित प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकै क्रममा रजकले आत्मदाहको प्रयास गर्नुभएको हो। अहिले जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। सुर्खेतमा सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ। चौकुनी गाउँपालिका 10 चली खेकी 56 वर्षीय देउमा कामीलाई बिहान

0: लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: साँझ बिहानको जोहोटार्न कठिन भएपछि दुई वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका छ स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
2: कामको सिलसिलामा आन्टी अंकल कमान जानुभएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
1: पर्सिनीमा सोना बस्ती छ। आफ्नो प्रकौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
3: यहाँ त घर धुरी छोडेर 9-10 घर को हिँडेछन् कमाउन। आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन शासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
1: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहको भनाइ छ।
4: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बस्नु भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर, तब खानु मिल्छ हामीले।
1: अल्पसंख्यक तथा लोकोन्मुख समुदायको पेसा संरक्षण र उनीहरूलाई रोजगारीसँग जोड्न आफूहरू प्रयासरत रहेको बाँके क्षेत्र नम्बर 1 निर्वाचित सुरेश चौधरी बताउनुहुन्छ।
5: त्यसको लागि अब मैले जनेर कुराकानी उठाउला, अब विदेशहरू बन्दैछन् सोनाजारीलाई पनि त्यस दायराभित्र राखेर कसरी संरक्षित गर्न सकिन्छ, तिनीहरूको विकल्प फेरि भारत बस्नुपर्ने विदेश हिँड्नुपर्ने स्थितिबाट रोक्नुका लागि राज्यसँग कुराकानीहरू के हुन्छ समितिमा कुरा गरेर गरौँला नि।
1: लुम्बिनी प्रदेशका बाँके र बर्दिया त्यसै गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने सोना समुदायको जनसङ्ख्या 1467 जना रहेको सरकारी तथ्याङ्क छ।
0: बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण ढुवानी गरिएको छ।
6: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको छ। जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब 5 दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत 4G सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमको भनाइ छ। डोल्पाको त्रिपुरा सुन्दरी 6 लहान तथा ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्रमा समुद्री सतहबाट 3900 मिटर उचाइमा 4G सेवा सञ्चालनमा आइसकेको छ। ताप्लेजुङको ओलाङचुङ गोलामा 3400 मिटर उचाइमा पनि 4G सेवा सुरु भएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 सांसदको समर्थन आवश्यक पर्छ। खबर यति नै, नमस्कार।

0: हजुर, पुरानो गीत सुन्नुभयो यहाँले। कार्यक्रममा नयाँ पुराना सबैलाई हामीले समावेश गर्ने गर्दछौँ। यसलाई अम्बर ठन्डुखारको स्वर हो सुतारु। कुनै जमानामा एकदम मिठा मिठा गीत गाउनुहुन्थ्यो, बेला बेलामा उहाँलाई भेट हुन्छ कुनै पनि ठाउँमा र गीत गाएको हामी भेट्छौँ। र यादव खरेलको शब्द सम्बोधित बासुको सङ्गीतमा यो पुरानो हिट गीत मैले राखेँ भने अब संरक्षणमा लागेका मित्र भाइ हुनुहुन्छ सुनाम टासी लामा। उहाँले रेड पान्डाको संरक्षणमा लागेको धेरै भयो, उहाँसँग आज कुराकानी हामी गर्दैछौँ किनभने उहाँले मलाई अस्ति भेट भयो ब्रिटिस एम्बेसीको एउटा कार्यक्रममा, हामीले के गर्दैछौँ भनेर भन्नुभयो। र अहिले रेड पान्डाको म्याराथुन गर्दै हुनुहुन्छ, यस वर्षको रेड पान्डा म्याराथुन पिके पिकमा भनेर उहाँले तेस्रो संस्करण सल्लेरी देखि सोलुखुम्बुमा भने जस्तो लाग्यो मलाई। त्यो बारेमा डिटेलमा इन्फर्मेसन दिनुको लागि म उहाँलाई कार्यक्रम ल्याइहालौ। सोनम भाइ नमस्ते, स्वागत छ यहाँलाई। ओके, अत्यन्त सन्चै छु, तपाईँ व्यस्त हुनुहुन्छ तैपनि समय दिनुभयो, थ्याङ्क यू सो मच। आज एउटा पारिवारिक कार्यक्रम आउनुहुन्छ दुःखको समयमा, होइन, तर पनि रेड प्यान्डा संरक्षणमा तपाईँहरू कटिबद्ध हुनुहुन्छ। तपाईँ बिएबिएसमै आएर कुराकानी गरेको मैले मलाई सम्झना छ। ल भनिदिनुहोस् यो रेड प्यान्डाको स्थिति के छ, पहिला त्यहाँबाट गरौँ अनि कुराकानी गरौँ अनि म्याराथनको कुरा गरौँ। ल भनिदिनुहोस्।
1: हजुर दाइ धन्यवाद तपाईँलाई। अब रेड पान्डा संरक्षणको अथवा संरक्षणले चाहिँ अब रेडियो बिएसडिएस रेडियोले एकदमै प्रायोरिटी दिएर तपाईँहरूले बजाउनुहुन्छ, त्यसको लागि धन्यवाद छ। र रेड पान्डा चाहिँ हाम्रो पूर्वतिर चाहिँ हाब्रे अनि त्यसपछि पुणेकुलो भनेर पनि चिनिन्छ, सबैजनालाई थाहै होला यहाँलाई। र यसको विभिन्न नामहरू छ, नेपालको पूर्वदेखि पश्चिमसम्म, पूर्वको तस्लेजुङ जिल्लादेखि पश्चिमको कालीकोट जिल्लासम्म रेड पान्डा पाइन्छ हाम्रो जाजरकोट कालीकोटसम्म। र रेड पान्डा चाहिँ एउटा यस्तो जनावर हो जुन चाहिँ एकदमै लजालु र संयमित जनावर, एकदमै लाज मान्ने र मान्छेलाई हानि नगर्ने जनावर भए तापनि हामी मान्छेहरूकै कारणले गर्दा विविध सङ्कटहरू आइपरेको छ। त्यसले गर्दाखेरि चाहिँ यसको सङ्ख्या घटिरहेको छ, त्यसले गर्दा चाहिँ यसलाई संरक्षण गर्नुपर्छ भन्ने बाटोमा चाहिँ हाम्रो रेड पान्डा नेटवर्कले चाहिँ कामहरू गरिरहेको छ। हजुर।
0: ओके, अब यसलाई संरक्षण गर्नको लागि तपाईँहरू यति वर्षदेखि लागिरहनु भएको छ, यो म्याराथुन मात्रैको कुरा गर्ने भने यो तेस्रो संस्करण रहेछ, होइन, गर्दाखेरि यो आउँदो भदौ महिनाको 20 गते सोलुखुम्बुको सल्लेरीमा यो आयोजना हुँदैछ भने कस्तो प्रकारले हुँदैछ? राष्ट्रिय अन्तर्राष्ट्रिय म्याराथुन धावक धाविकाहरूको यसमा सहभागिता होला, त्यो अपडेट दिनुहोस् त पहिला प्लिज।
1: हजुर, यो चाहिँ अब हाम्रो रेड पान्डा अब संरक्षणलाई संरक्षण गर्ने तरिका विभिन्न तरिका हुन्छ। गाउँको स्थानीय मान्छेहरूसँग सहयोग गरेर स्थानीयलाई जीविकोपार्जनमा सहयोग गर्ने, वृद्धि गर्ने र रेड पान्डाको चाहिँ बारेमा अध्ययन अनुसन्धान गर्ने कुरा छँदैछ। तर अब कस्तो भने हामीले चाहिँ यो एउटा संस्था छ प्ले फर नेचर भन्ने, फ्रान्समा कार्यालय भएको, उहाँहरूको सहयोगमा चाहिँ हामीले विभिन्न स्पोर्ट्स मान्छेको स्वास्थ्य र संरक्षणलाई जोडेर यो रेड पान्डा म्याराथन विगत 3 वर्षदेखि हामी गरिरहेछौँ। यो तेस्रो संस्करण हो दाइले भन्नुभएको है। र पहिलो म्याराथन चाहिँ हामीले ताप्लेजुङको फुङलिङबाट पाखीबाराको पिकसम्म जाने र तल फेरि थुङ्गीसम्म आउने गरेर गरेका थियौँ, त्यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको गरेका थियौँ र त्यसमा एकजना मात्रै अन्तर्राष्ट्रिय धाविका हुनुहुन्थ्यो। र दोस्रो संस्करण चाहिँ हामीले लास्ट इयर डिसेम्बरमा 2025 इलाम बजारदेखि सन्दकपुर भनेको चाहिँ इलामको हाइएस्ट पोइन्ट हो, त्यहाँसम्म गरेका थियौँ, जुन पनि सक्सेसफुल्ली सम्पन्न भयो। र हाम्रो 2024-25 भएको म्याराथनको चाहिँ जस्तो आउटरिच भनौँ न, मान्छेहरूसँग पुग्ने चाहिँ विभिन्न यो रेड पान्डाको प्रचार प्रसार हुने, संरक्षण किन गर्नुपर्छ भन्ने र खेल र संरक्षणलाई जोड्ने काममा चाहिँ 10 लाख जति हामी मान्छेहरूमा पुग्न सफल भयौँ होइन। अनि त्यसले गर्दाखेरि यसको चाहिँ इम्प्याक्ट राम्रो हुन्छ, यसले चाहिँ मान्छेहरूलाई अलिकति उत्साहित पनि गर्छ। हाम्रो खेलमा लाग्नुभएको विभिन्न रनर्सहरू, धावक धाविकाहरू, हाम्रो हिमाली जनजीवनमा यो के भन्छ उहाँ कस्तो हुनुहुन्छ, त्यस्तो खालको धावक धाविकालाई पनि अवसर पनि दिने हिसाबले चाहिँ आयोजना गरिएको हो। र यसपालिको म्याराथन चाहिँ तपाईँले भन्नुभयो जस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेक्सेन्टेमा छोलिङ गुम्बाबाट चाहिँ हाम्रो पिके पिक भन्ने छ माथिपट्टि पिक त्यहाँनिर, त्यो चाहिँ 4054 मिटर उचाइमा रहेको छ। त्यहाँसम्मको यो अलिक एक्सट्रिम खालको छ यसपालिको चाहिँ, यो विगतको 2 वर्षको भन्दा पनि, र जसको लम्बाइ चाहिँ 48 किलोमिटर दूरी तय गर्ने हो यसमा, र यो चाहिँ हाम्रो आउने भदौको 20 गते शनिबारको दिन सेप्टेम्बर 7 भनेको सेप्टेम्बरको मन्थभरि चाहिँ हामी इन्डिया सबै पाण्डा डे वरपर पर्ने भएको हुनाले सेप्टेम्बरको तेस्रो शनिबार अन्तर्राष्ट्रिय रेड पाण्डा दिवस पर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यही वरपरमा यो म्याराथनलाई आयोजना गर्दछौँ।
0: ओके, उसो भए लोकल्सहरूको पनि सहभागिता भए राम्रो हुन्थ्यो, त्यसमा लोकलहरू अथवा स्थानीय सरकारको कतिको सहभागिता उहाँले दर्शाउनु भएको छ?
1: हजुर, यसपालि चाहिँ अलिकति हामीले फरक गर्नु खोजेको, पहिला चाहिँ हामीले प्रोफेसनल रनर्सहरूलाई मात्रै नै सहभागी हुने खालको आयोजना गर्दै थियौँ, तर यो फुल म्याराथन चाहिँ सबैले पार्टिसिपेट गर्न सक्नुहुन्न, उहाँहरूले फिजिकल्ली धेरै नै फिट हुनु पर्यो र धेरै तयारी गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यसपालि चाहिँ हामीलाई एकदमै एक्साइटमेन्ट भएको छ, हामी एकदम उत्साहित किन छौँ भने यसपालि चाहिँ हामीले रेड पान्डा कम्युनिटी रन, सामुदायिक रन पनि आयोजना गरेका छौँ, जसमा चाहिँ जो पनि बच्चादेखि लिएर अलिकति एज भएको मान्छेसम्म पनि दौडिन सहभागी हुन सक्नुहुन्छ। उहाँहरू चाहिँ त्यो 5 किलोमिटर दुरीको, 5 किलोमिटर भनेको तपाईँको 5 किलोमिटर दुरी हुन्छ, त्यो चाहिँ तपाईँको सल्लेरी वरपर नै त्यो तय गर्दछ। त्यसमा चाहिँ हामीले धेरै 100-200 जना जस्तो चाहिँ स्थानीयहरूको अथवा अरू अमेच्योर रनर्सहरूको जो काठमाडौँबाट अथवा अरू ठाउँबाट पहिला पनि हामी लाई चाहिँ यस्तो खालको रिक्वेस्ट गर्नुभएको थियो, उहाँले यस्तो आयोजन गर्नु चाहिँ हामी पनि जोइन गर्छौँ भनेर, त्यसले गर्दा हामीले यसपालि चाहिँ त्यो खालको 5 किलोमिटरको कम्युनिटी रन, रेड पान्डा कम्युनिटी रन पनि भएको छ। त्यसले गर्दा चाहिँ हामीलाई अलिकति सधैँको भन्दा यसपालिको सहभागिता चाहिँ पक्कै पनि धेरै हुन्छ भन्ने हामीलाई अपेक्षा छ। हजुर,
0: ओके। अनि अहिले त प्रचार प्रसार बिस्तारै भइसकेको होला, कति धावक धाविकाहरू अथवा पार्टिसिपेन्ट्सहरूले इन्ट्रेस्ट देखाइसकेका छन् अथवा फर्म भरिसकेका छन् त?
1: हजुर, यो हामीले हिजोबाट मात्रै फर्म खोलाएको हो। फर्म चाहिँ हाम्रो रेड पान्डा नेटवर्कको www.redpandanetwork.org गएर त्यहाँ म्याराथन भन्ने इभेन्ट्समा गए पनि म्याराथन देख्नुहुन्छ। त्यहाँनिर चाहिँ हिजो खोलाएको, अहिलेसम्म अहिले भर्खरको मेरो अपडेट हुन्छ 5 जनाले चाहिँ रेजिस्टर गरिसक्नु भएको छ। अनि हाम्रो कस्तो हुन्छ भने यो म्याराथन हुन लाग्दाखेरि चाहिँ आउन एक हप्ता हुँदाखेरि चाहिँ अलिक बेसीको रेजिस्ट्रेसन आउँछ। हजुर, त्यस्तो छ, त्यहाँनिर चाहिँ रेजिस्ट्रेसन लागि फर्म छ, तपाईँले जहाँबाट पनि त्यो फर्म फिल गरेर फर्म भरेर त्यसलाई चाहिँ त्यसमा दर्ता गर्न सक्नुहुन्छ।
0: ओके, अलि हुन त भदौ लागिसकेका छैन, हामी साउनको अन्तिमतिर छौँ होइन, त्यसले गर्दाखेरि अब कतै हाम्रा ब्रिटिस आर्मीमा अथवा चाहिँ अन्य ठाउँमा भएर यस्तो एडभेन्चरतिर इन्ट्रेस्ट भएका हाम्रा नेपालीलाई नै सबभन्दा पहिला अलिकति इन्फर्मेसन जाओस् भन्ने उद्देश्यले मैले तपाईँलाई कन्ट्याक्ट गरेँ, र मेबी इफ दे वन्ट टु उहाँहरू नेपालमा आउँदाखेरि यही समय मिल्यो भने रेड पान्डाको संरक्षणमा यसो रन पनि गरौँ, देश पनि घुमाऊ भन्नेहरूको लागि सजिलो होस् भनेर मैले तपाईँलाई आज अन्तर्वार्ता गरेँ। तपाईँको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ जो यस्तो राम्रो कामको लागि संरक्षणमा हिँड्न चाहनुहुन्छ? रेड पान्डा एउटा चाहिँ लजालु प्रवृत्तिको जनावर जो नेपालको त्यो खण्डमा पाइन्छ, अलिअलि भारततिर पनि पाइन्छ होइन, उहाँहरूलाई तपाईँको तर्फबाट के अपिल छ, के जानकारी अझै दिन चाहनुहुन्छ? आउनुहोस्, सहभागी बनाऊ, रेड पान्डालाई बचाऊ भनेर के भन्न चाहनुहुन्छ? ल भनिदिनुहोस्।
1: यो ब्रिटिस गोर्खा कम्युनिटीलाई चाहिँ के भन्न चाहन्छु भने, अब तपाईँहरूको यो देश निर्माणमा तपाईँहरूले धेरै योगदान पुर्याउनु भएको छ, त्यसले गर्दाखेरि अब यसमा पनि अब विनोद दाजुले भन्नुभएको जस्तो अब देश घुम्ने अवसर पनि हो। पिके पिक चाहिँ एकदमै सुन्दर ठाउँ छ अरे, म पनि पुगेको छुइनँ, अब यसपालि पहिलोपल्ट जाँदैछु, अनि सल्लेरीबाट पिके पिकको यात्रा गर्नलाई पनि जानु सक्नुहुन्छ तपाईँहरू, कम्युनिटी रन मात्रै पार्टिसिपेट गर्नलाई पनि, र रेड पान्डा संरक्षणमा तपाईँहरूको यो एकदमै अद्भुत खालको चाहिँ योगदान हुन्छ ब्रिटिस गोर्खा कम्युनिटीको। त्यसले गर्दा म सबैजनालाई यही बिएसबिएस रेडियो मार्फत रेड पान्डा नेटवर्कको तर्फबाट र हाम्रो त्यहाँनिर स्थानीय आयोजक हुनुहुन्छ हिमाली स्वास्थ्य तथा वातावरण संरक्षण भन्ने हेस भन्ने सल्लेरीको संस्था, हामी संयुक्त तर्फबाट चाहिँ निमन्त्रणा गर्दछु। र साथसाथै अब गोर्खा कम्युनिटीकै कुरा गर्दाखेरि अब अहिले भर्खरै हाम्रो के भन्छ ब्लड पिकमा एकदमै ठुलो एभलायन्सले गर्दाखेरि अनफर्चुनेटली हाम्रो मेन्स दाई, त्यसपछि हाम्रो फुलबहादुर गुरुङ युक्ता लगायत हाम्रो शेर्पा दाजुभाइले ज्ञान गुमाउनु भयो, उहाँहरूको उहाँहरूलाई स्वर्गवास होस्, उहाँको परिवारलाई पनि संवेदना भन्न चाहन्छु यही मौकामा। हजुर,
0: अनि तपाईँको तपाईँ यहाँ एक्टिभ हुनुहुन्छ यो संरक्षणदेखि लिएर समाज सेवामा भेरी एक्टिभ, एउटा नट ओन्ली यु योर होल फ्यामिली मैले भेटेको छु देखेको छु तपाईँलाई। तपाईँ कतै हाम्रो निम्स भाइ अनि युक्त भाइ पूर्वबहादुर गुरुङ अरू साथीहरू जसले यो माउन्टेन क्षेत्रमा ठुलो योगदान पुर्याउनु भयो कुनै न कुनै रूपमा जोडिनु भएको थियो, कतै भेट्नु भएको थियो, केही भएको थियो, केही सम्झना छ तपाईँलाई?
1: हजुर, निम्स भाइसँग मैले एकचोटि प्रत्यक्ष भेटेको छु अनि खासै यो रेकमानमा समस्याको कुरा हुन पाएन, तर निम्स भाइको पार्टनर लिङमा डेभिड चाहिँ मेरो भाइ हो, अनि हामी यो समस्यामा लिङमा डेभिड सरको पनि एकदमै ठुलो योगदान छ, उहाँले पनि यस्ता हामीलाई प्रचार प्रसारदेखि लिएर विभिन्न क्षेत्रमा सहयोग पुर्याइरहनु भएको छ, अनि त्यस साथसाथै हाम्रो पूर्ण पूर्वबहादुर गुरुङ युक्तसँग पनि मेरो दुईचोटि भेट भएको थियो, र उहाँले चाहिँ हाम्रो यो साप्रेजुङमा चाहिँ हिमालयन हाफवे सेन्टर भन्ने छ रेड पान्डा नेटवर्कले सञ्चालन गरेको, जुन चाहिँ तपाईँहरू पाखीबाट जाँदै हुनुहुन्छ अथवा पूर्वको ट्रेकमा जाँदै हुनुहुन्छ भने त्यहाँ बस्न सक्नुहुन्छ, त्यहाँ जान सक्नुहुन्छ रेड पान्डा सन्दर्शनको बारेमा सिक्नलाई अथवा त्यहाँ गएर पाखीबाट दर्शन गर्दा राम्रो बस्ने ठाउँ पनि छ। त्यो ठाउँमा चाहिँ युक्तले चाहिँ त्यहाँ उहाँले एउटा क्लाइम्बिङ रक क्लाइम्बिङको चाहिँ हाम्रो त्यहाँ हामीले इन्फ्रास्ट्रक्चर बनाउनलाई खोजिरहेको छौँ, त्यसमा उहाँ चाहिँ त्यो इन्टरनेसनल्ली सर्टिफाइड क्लाइम्बर हुनुभएकोले उहाँले चाहिँ त्यो गर्ने भन्ने हाम्रो प्लान थियो अलिकति अगाडिदेखि, अब त्यो अनफर्चुनेटली पुरा हुन पाएन, तर हामी त्यो पुरा गर्छौँ गर्ने त। त्यसमा चाहिँ निङमा डेभिड सरकारले पनि सहयोग गरिरहनु भएको छ। हजुर, त्यसै त्यस्तै छ उहाँहरूको हामी
0: ओके। अब तपाईँले यो रेड प्यान्डा संरक्षणमा कुराकानी गर्दा गर्दै हाम्रा दिवंगत भएका संसारका हिरो भन्नुपर्छ, नेपालका मात्र होइन, उहाँलाई सम्झना पुर्याउनु भयो, श्रद्धाञ्जली व्यक्त गर्नुभयो, उहाँसँग सहकारी गर्ने जुन चाहिँ तपाईँको अभिलाषा थियो त्यो पुरा हुन सकेन, तर पनि उहाँको सपना तपाईँहरूको सपना साकार हुनको लागि तपाईँहरू अझै पनि लाग्नुपर्छ, अरू साथीहरूले मद्दत गर्छन् र अवश्य पनि तपाईँले भनेका कुराहरू उहाँको परिवारजनले सुन्नुभयो होला भन्ने म आशा गर्दछु, र सबैले एउटा चाहिँ खल्लोपन एउटा भोइड एउटा खालीपन महसुस गरेको अवस्थामा तपाईँले दुई शब्द बोलिदिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ। अब 20 गतेको कुरा हो तर पनि त्यो फर्म चाहिँ तपाईँले अनलाइनमा राख्नुभएको रहेछ, एकताल फेरि भन्नुहोस् www.redpanda.org भन्नुभएको हो तपाईँले वेबसाइट?
1: हजुर, www.redpanda.org गर्नु भए पनि हुन्छ अथवा www.redpandanetwork.org भित्रै गरेर पनि त्यहाँ गएर अनि भित्र इभेन्ट्समा जानु होला, इभेन्टमा जानु भएपछि त्यहाँ रेड पान्डा म्याराथन भनेर देख्नुहुन्छ, अनि त्यहाँ गएपछि चाहिँ त्यहाँनिर साइन अप गर्ने लिङ्क गुगलको फर्म छ, त्यो फर्म भर्न सक्नुहुन्छ।
0: ओके, अब अहिले त इन्फर्मेसन भयो, हेर्नुहुन्छ होला रेड पान्डाको स्थिति बुझ्नुहुन्छ होला, तपाईँले त्यो वेबसाइटमा अहिलेसम्म गरेका कामहरू संरचना कामहरूमा च्यालेन्जेसहरू के छन् सबै लेख्नु भएको छ होला, आज सबै कुरा गर्ने समय भएन, तपाईँसँग बसेर र तपाईँले जुन चाहिँ भन्नुभयो अघि प्ले फर नेचर होइन फ्रान्समा भएको यो संस्थाको साथ लिएर यति राम्रो काम गर्नुभएको छ, त्यसमा सफलता मिलोस्, कुनै दिन उताबाट आएका विदेशी पाहुनाहरूको साथमा आउनुहोस्, फेरि कुराकानी गरौँ, योभन्दा पहिला हामीले कुराकानी गरेको सम्झना छ मलाई, वी विल नट फर्गेट फर द वर्क यु हेभ डन माई फ्रेन्ड, फेरि मलाई केही पर्यो भने मलाई भन्नुहोस् र यो म्याराथनको अगाडि पछाडि के कस्तो भयो त्यो पनि हाइलाइट गरौँला है त। आई नो यु आर बिजी, घरतिर तपाईँको आफ्नो पारिवारिक दुःखमा हुनुहुन्छ, तर पनि समय दिएकोमा सबैको तर्फबाट धन्यवाद भन्दै मैले बिदा लिएँ, थ्याङ्क यू सो मच, हस् नमस्कार नमस्कार। त आज हामीले कुराकानी गर्दै थियौँ श्रोताहरू रेड प्यान्डा संरक्षणमा लाग्नुभएका मित्र र सोनाम टासी लामाजीसँग, उहाँको परिवारसँग पनि एकताल भेट भएको थियो, सबै यस्तै क्षेत्रमा काम गर्नुहुन्छ भन्दै अब लाग्नु एउटा पुरानो गीत, अघि मैले पुरानो गीत सुनाएको थिएँ अमर तन्द्रुकारको, अर्को पनि सुनाउनु मन लाग्यो, पत्थर जस्तो मुटु, यो गीत सुनाऊ

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर मन परेन कोही नि तिम्रो साथमा बाटो मोडियो रे एम भराल गाउँदै हुन्थ्यो यसलाई राजेन्द्र थापाको शब्दमा आलोक श्रेयको सङ्गीत थियो अलिकति छुट्टाए केही फोटोहरू मैले राखेँ पुरा फोटो राख्न पाइनँ राम्रो राम्रो थियो समयको अभाव भयो तर पनि फोटो हेरेर आज फेसबुकको पिक्चर्स हेरेर मन पराउनु हुने र कमेन्ट दिनुहुने साथीहरूलाई धन्यवाद भन्न चाहन्छु ल पोडकास्ट लेख्नुहुन्छ नाइस एन्ड ब्युटिफुल पिक्चर्स फ्रम नेपाल भनेर भन्नुहुन्छ भने भुवन गुरुङ फानबाट युकेबाट लेख्नुहुन्छ नमस्कार विनोजी आहा कति सुन्दर ठाउँको पिक्चर धनकुटाको भेडेटार म 1982 धरान खोपा क्याम्पमा एक सालको पोस्टिङ मा गएको थिएँ त्यति बेला हाम्रो लाउरे टिम पिकनिक जाँदा भेरेटारमा केवल डाँडा र बाटो मात्र थियो हामी गाडीमा गएका थियौँ तर पछि आउँदा हिँड्दै धरान बजारसम्म आइपुग्यो त्यो मिठो मिठो सम्झना देखाइदिनु भयो भनेर भन्नुहुन्छ म पनि हेरिहालौँ एकताली ओहो यो भ्युङ टावर गजबको रहेछ म पनि जाँदाखेरि यो बन्ने भनेर सुनेको थिएँ अहिले त भ्युङ टावर इज रियली गुड ओके यसको बारेमा के छ त थङ्कुटाको भेट टावरमा सञ्चालित स्काई वक अहिले नयाँ आकर्षणको केन्द्र बनेको छ पारदर्शी सिसा माथि हिँड्दै पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकोले दैनिक सयौं पर्यटकहरू स्काई वक पुग्ने गरेका छन् वर्ल्ड अम्युजमेन्ट पार्क एन्ड एट्र्याक्सन प्रालीले 2081 साउन 11 गतिदेखि सञ्चालन ल्याएको स्काई वकमा दुई वर्षको अवधिमा 3,09,000 भन्दा बढी पर्यटकहरू पुगिसकेको भन्ने तथ्याङ्क यानि कि डेटा दिन्छ गजबको ठाउँ रहेछ अरू ठाउँ पनि बेनीको पनि ब्युटिफुल पिक्चर्स बेनी बजार मा चाहिँ माथिबाट खिचेको फोटो कालीगण्डकी नदी र म्याग्दी नदीको दोभानको गजबको फोटो छ हेर्नुहोला र दैनिक जनजीवनमा मानिसहरू किनमेल गरेको गोलभेडा घ्यान्टे मुलाहरू पालुङ्गोको सागहरू देख्न पाइन्छ हेर्नुहोला है पिपुल बिजी बाइङ भनेर सङ्ग्रहालयको फोटो पनि छ विदेशीहरू ललितपुरको सङ्ग्रहालयमा गएर हिँडेको हलो जोत्रेको किसानको मूर्ति पनि हेटोडामा देख्न सक्नुहुन्छ भने मनाङको डिस्याङ गाउँपालिका एक पिसाङ अबमा अवस्थित ग्रिन थालको पनि गजबको फोटो छ हेर्दाखेरि कता क्यानाडातिर पुगे जस्तो पो लाग्छ त र ललितपुरको राम्रो राम्रो सङ्ग्रहालयका फोटोहरू छन् हेर्नुहोला है त र बाटो नापिरहेकाहरू मापदण्ड नापिरहेका व्यक्तिहरू पनि देख्न पाइन्छ भने अब यहाँलाई बबिता राईको एक रिपोर्ट राखौँ यु अल द वे फ्रम पूर्व भन्नुपर्छ होइन तेर्थुङबाट बबिता राईले यो रिपोर्ट पठाउनु भएको छ छुर्पीको बारेमा छ इन्जोय गर्नुहोला
1: हाम्रो डेरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दुधले भरपर्दो बजार पाएको छ
2: पहिला अब बेरोजगारी जस्तै थियो एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ यहाँ मैले मात्रै नै यहाँ लगभग यो गाउँमा सबैले भनौँ न पहिला चाहिँ तपाईँको बाख्रा पाल्ने अब त्यस्तै भैँसीहरू राँगोहरू गोरुहरू पाल्ने थियो भने अहिले लगभग लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई दुईवटा तिनवटा नपाल्ने कोही पनि छैन अहिले
3: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ
1: तिरथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ तर किसानले समयमै दुधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन् गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले राहत महसुस गरेका छन् डिडिसीबाट महिनासम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दुधको रकम उपलब्ध गराउने गरेको छ म्याङलुङ छ सुर्खी स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी
4: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ पहिलेदेखि सुरुदेखि नै लगभग लगभग यस्तै नै हो एकदम
5: अहिले
4: दिँदैन अहिले दिएको छैन अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले अनि 200 लिटर जति हामी म्याङ्लोमा बेच्छौँ बाँकी रहेको घिउ
5: कुराउने
4: र दही बनाउँछौँ भनौँ छुर्पी लान थालेपछि त महिना मरेपछि आउँछ पैसा
5: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने यो
4: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ सयजनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त दुई चारजना मात्रै हुनुहुन्छ होला, प्राय सबैले बेच्नुहुन्छ।
1: शेर्पा दम्पतिले सुरुमा दुईवटा गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तिरथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन सुरु गर्नु भएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रुपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दूध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ। कति यस लगानीमा सुरुवात गर्नुभयो?
6: हाम्रो त थुप्रो छ, 1,12,00,000 त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
1: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डकच्यूको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
6: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ, अब राम्रो अलिक कम कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै 14-12 त्यस्तै हुन्छ।
5: प्रति क्विन्टल कसरी लान्छ?
6: त छैन नि दाम, 1,150 छ राम्रो
5: केजीको।
6: हजुर,
5: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
6: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
5: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
6: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
5: कामदार पनि राख्नु भएको होला, कति राख्नु भएको
6: छ? कामदार 2 छ अहिले चाहिँ, मिसिन हुँदा पहिला त थियो 4-5 थियो,
5: अहिले मिसिन ल्याउनु,
6: अहिले काम खासै गाह्रो हुँदैन मिसिन ल्याएपछि चाहिँ।
1: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनु भयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्दिकीले सुनाउनु भयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दूधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
6: दामै छैन, रेटै छैन नि त हाम्रो त नेपालमा, यो छुर्पीको दाम भनेको एक रति छैन। अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला, हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनाएर आएको भन्दा, यो त हाम्रो छुर्पी जान्छ जान्छ इन्डियातिर जान्छ, तर नाम अर्कै छोपेर जान्छ क्या।
5: उताबाट चाहिँ महँगोमा जान्छ होला है?
6: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पर्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
5: ए, यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्,
6: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु, पकाएर नि बनाउँछ अरे।
5: ए, यसलाई अझै
6: अब प्याकिङ गर्नु पर्यो होला होइन, अब कस्तो गर्छन्। नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा। अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नुपर्ने। छुर्पी त गयो नि खुइकी खुइ, कति कति जान्छ नि यहाँबाट, लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1 क्विन्टल 2 क्विन्टल जति, उठो जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट, अनि जान्छ नि। अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने, यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम हजुर आफै आफ्नो पैसा जति सबै ती लायो गर्यो, त्यसो त हुनु त आफ्नै लागि हो, यो पनि गर्दा पनि अरूको लागि त होइन, तर दाम चाहिँ छैन क्या गरे अनुसारको। अब नभए अलिकति रेट बढ्दा त हामीलाई केही न केही हुन्थ्यो, त्यो लगानीहरू उठाउन सकिन्थ्यो, लगानी बढी छ क्या, लगानी त गर्नु पर्यो, त्यतिकै त चल्दैन यहाँ, अनि सामानहरू जोडेको जोडे त्यहीँ कमायो त्यहीँ जोड्यो त्यस्तै छ अहिले।
5: ए, अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन? अनि सबै यो
6: अहिले त फाइदा छैन नि,
5: फाइदा छैन, लगानीमै हुन्छ,
6: लगानी नै अब सामान चाहिन्छ त्यहीँ जान्छ क्या, फाइदा नै देखिँदैन, सामान अब जोडेको जोडेछौँ अझै।
1: म्याङलुङ छ चिरिखिम्तीका तेज कुमार तामाङले पनि 1 वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनु भयो। गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग सुरु गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनु भयो।
7: त्यति फाइदा हुँदैन, अब दुःख सुख अब त्यही हो, अब नौनीहरूले त उति गरेर अलिअलि चाहिँ ठिकै हुन्छ भनौँ न।
1: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दूधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ। तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ।
0: हजुर, सुन्नुभयो यहाँले छुर्पीको उत्पादन, किसानको कुराकानी र विदेशमा लाँदाखेरि आफ्नो नेपालको ब्रान्ड पहिचान नै हराउने, उनीहरूले आफ्नै प्रकारले गर्ने भन्ने कुरा सुन्नुभयो। बबिताजीलाई धेरै धन्यवाद छ, राम्रो राम्रो कुरा ल्याउनुहुन्छ। भन्दै अब हामी एउटा गीत सुन्नु, त्यसपछि आजको समीक्षा तर्फ जाउँ। मिस्टर डी एन्ड रचना रेमाल गाउनु छ यस गीतलाई।

0: हजुर, यी मिस्टर डी र रचना रिमालको गीत थियो, शब्द संगीत डाक्टर मिस्टर डीको नै। अब हामी कार्यक्रमको अन्त अन्ततिर आएका छौँ। तपाईँहरूले हाम्रो बेबेस गर्खेडीको कार्यक्रम सुन्नुभयो, सामग्रीहरू सङ्ख्यो भन्नु पर्यो आजको लागि, र समीक्षा लिएर कृष्ण खनालजी आउनुभएको छ, त्यो सुनौ, र बाँकी भयो भने एउटा गीत सुनाउँदै म बिदा लिन्छु। यसलाई समीक्षा सुनौ।
1: नमस्कार, दैनिक समीक्षामा स्वागत छ। दैनिक समीक्षा लिएर उपस्थित छु म कृष्ण खनाल। आज मेति 2083 साल बुधबार अगस्त 12 तारिक साउनको 27 गते। आज पनि दैनिक समीक्षामा पत्र पत्रिकामा प्रकाशित विभिन्न खबरहरू लिएर आएका छौँ। शुरू गरौं नयाँ पत्रिकामा प्रकाशित यो खबरबाट, जो रहेको छ, संसद भवन निर्माणको म्याद 7 पटक थपिँदै भन्ने शीर्षकमा खबर छापिएको छ। तस्विर सहितको खबर छापिएको छ। 7.5 वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेपछि सिंहदरबार स्थित पुतली बगैंचाको संघीय संसद भवनको निर्माण को म्याद 7 पटक थपिने भएको छ। सार्वजनिक खरिद ऐनको 15 संशोधनपछि म्याद थपको बाटो खुलेसँगै निर्माण कम्पनी तुदी सेक जेबीलाई थप समय दिन लागि शहरी तथा भवन निर्माण विभागका उप महानिर्देशक रोशन श्रेष्ठले बताउनु भएको छ। 15 संशोधनपछि म्याद थप गर्न सकिने भएको छ। संशोधन अनुसार एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था छ। कामको प्रकृति र प्रगतिका आधारमा थप गर्नुपर्ने समय निर्धारण गरिनेछ भनेर श्रेष्ठले बताउनु भएको छ। निर्माणको ढिलाइका कारण यसअघि 6 पटक थपिएको म्याद पनि गत जेठमा सकिएको थियो। यसअघि 5 पटक थपिएको म्याद गत वर्ष 16 पुसमा सकेपछि 90 दिनका लागि म्याद थप भएको थियो। 3 वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ 1 असोज 2076 शिलान्यास भएको संघीय संसद भवन अहिले अस्थायी रूपमा प्रतिनिधि सभा र राष्ट्रिय सभा चलिरहेका छन्। पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय संसद भवन आयोजनाको लागत 5.39 अर्ब हो। 8 ब्लक छन् जहाँ 12 छुट्टाछुट्टै भवन छन्, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा र 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यो खबर थियो आजको नयाँ पत्रिका दैनिकमा। त्यसै गरी आजको गोर्खा पत्र दैनिकमा खबर छ, 4 शहीद घोषित भन्ने शीर्षकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सुनसरी र सेराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको भनेर चाहिँ मन्त्री परिषदले गरेको पछिल्लो निर्णय, 4 शहीद घोषित भनेर यो खबर छापिएको छ गोरखा पत्र दैनिकमा। त्यसै गरी नेपाल बन्यो भारतीय हात्तीको अखडा भन्ने शीर्षकमा अर्को खबर छ गोरखा पत्रमै, जहाँ चाहिँ मेची नदीबाट करिब 150 किलोमिटर टाढाको महानन्दा वाइल्ड लाइफ सेन्चुरीका हात्तीको समूह झापाको बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका र ती हात्तीले पूर्वी नेपालमा बढी क्षति पुर्याउने गरेका छन् भन्ने खबर छापिएको छ। पछिल्लो समय भारतबाट विचरण गर्दै नेपाल प्रवेश गरेका हात्ती नेपालमा लामो समयसम्म बस्न थालेपछि मानव हात्ती द्वन्दका घटना वृद्धि हुन थालेका छन्। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि हाल नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या झण्डै 450 भन्दा बढ़िरहेको छ। हाल बढ़ी देखिएका हात्ती भारतबाट मौसमी रूपमा नेपाल प्रवेश गरेको भए पनि भारततर्फ नफर्किँदा यहाँ सधैँ मानव र हात्तीबीच द्वन्द हुने गरेको छ भनेर यो खबर छापिएको छ। त्यसै गरी आजको नागरिक दैनिकमा फ्रन्ट पेजमा छापिएको खबर छ, 5.5 लाख विद्यार्थी सँगै बाहिरियो 5.5 खर्बको शीर्षकमा खबर छापिएको छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययन पछि करियरको अनिश्चितता, शैक्षिक कालीन आर्थिक पक्ष सबल बनाउने चाहना लगायतका कारणले युवा विदेश जाने गरेका छन्। विद्यार्थीहरू विदेश जाने गरेका छन् अध्ययनका लागि भनेर यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशी विद्यार्थीको संख्या पछिल्ला 6 वर्षमा तीव्र रूपमा बढेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशिने क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2077-78 एनओसी लिने विद्यार्थी 27,211 थिए, जसबाट चाहिँ 24.95 अर्ब रूपियाँ अध्ययनका लागि बाहिरिएको थियो। त्यसै गरी 78-79 चाहिँ 91,221 विद्यार्थीले चाहिँ एनओसी लिएका थिए, जसबाट चाहिँ 67.70 अर्ब रूपियाँ अध्ययनका लागि यो रकम विदेश। त्यसै 38.48 अर्ब रुपियाँ बाहिरियो। 82-83 कुरा गर्दा 1,14,000 विद्यार्थीले एनओसी लिएका छन् र जसबाट 1 अर्ब रुपियाँ विदेशिएको छ। जम्मा कुरा गर्दाखेरि यो 5 आर्थिक वर्षमा चाहिँ 5,48,717 विद्यार्थीले एनओसी लिएका थिए, जसबाट चाहिँ 5,56.68 अर्ब रुपियाँ चाहिँ अध्ययनका लागि बाहिरिएको यो रकम देखाउँछ। यसरी हेर्दाखेरि विश्वका 83 देशका लागि अध्ययन गन्तव्य छन् नेपालमा र नेपालबाट विद्यार्थीहरू जाने क्रम बढ्दो छ वर्षेनी रूपमा र यसबाट चाहिँ विद्यार्थीको संख्या मात्र होइन यसका लागि बाहिरको रकम पनि मोटो छ भनेर यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। त्यसै गरी अर्को खबर छ नागरिक दैनिकमै, यसकारण राउटे करिडोरमा घट्दैछन् बाँदर भन्ने शीर्षकमा खबर छापिएको छ। राउटेले 15 महिनामा बाँदर कति मारे भन्ने शीर्षकमा खबर छापिएको छ। 2 महिना अघि गाउँ नजिकै राउटे समुदाय आएर बस्न थालेपछि सिम्ता गाउँपालिका 9 दुनिकी मिमकुमारी राणालाई लगाएको मकै बाली स्याहार नपाउने आशा पलाएको छ। राउटेको उपस्थितिपछि बाँदरको शिकार हुन थालेकाले खेतबारीमा बाँदर देखिएका छैनन्। राउटे अब 1 महिना बसिदिए रुखसँग बाली स्याहार्न पाइन्थ्यो भनेर उहाँले भन्नुभएको छ। राउटे यहाँ नआएका भए अहिलेसम्म बाँदरले बाली खाएर सखा पार्थे भनेर एकजना स्थानीयले भन्नुभएको छ। राउटेले चाहिँ बाँदरको शिकार गर्ने गर्छन्, यो कुराले चाहिँ स्थानीयहरू चाहिँ बाँदरबाट अलिकति बाँदरले बाली खाइदिने समस्याबाट चाहिँ राहत महसुस गरेका छन्। यसैसँग सम्बन्धित अर्को खबरतर्फ जाउँ। बाली जोगाउन जागराम भन्ने शीर्षकमा खबर छापिएको छ। वर्षभरि खेतबारीमा पसिना पगाएर उत्पादन गरेको मकै घर भित्राउने बेला दैलेखका किसानलाई जंगली जनावरको चिन्ताले सताउन थालेको छ। मकै पाकेर भित्राउने समय नजिकै गर्दा जिल्लाका विभिन्न स्थानीय तहमा बाँदर बन्देल दुम्सी लगायतका जंगली जनावरको आतंक बढेपछि किसान रातभर बारीमै जागराम बस्न बाध्य भएका छन्। दिनभरि बारीमा काम गर्ने किसान साँझभर फर्कन नपाउँदै फेरि राति बाली जोगाउन खेतबारीमै पुग्नुपर्ने अवस्था छ। दिउँसो बाँदरको बथानले मकै बारीमा पसेर खेती गर्ने गरेको छ भने राति बन्देल दुम्सी लगायतका जंगली जनावरले बालीमा पसेर केही समयमै ठूलो क्षति पुर्याउने गरेका छन्। यसकारण चाहिँ बर्खे बाली जोगाउन बारी संसद भवनमै पनि यी आवाजहरू उठिरहेका छन्। यसको समस्या समाधानका लागि चाहिँ अब थप के पहल हुन्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ। उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले भनेर फेरि उठ्यो विवाद भन्ने शीर्षकमा कारोबार दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा आउन लागेको प्रधानमन्त्रीको घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापा र अर्का प्रतिपक्षी दलका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले असहमति जनाएका छन्। यसै निजी क्षेत्रले पनि यसलाई सही कदम भनेको छैन। सरकारले उद्योग चलाउने कि निजी क्षेत्रलाई सहजीकरण गर्ने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको छ। 2046 सालको राजनैतिक परिवर्तन पाएमा अभावेक हो। अहिले विगतमा बन्द भएका उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्राथमिकता देखिएको छ। निजी क्षेत्रले भने यसबाट प्रतिस्पर्धात्मक वातावरणमा असर पर्ने भन्दै आलोचना गरिरहेको छ। औषधि उद्योग संघका अध्यक्ष विप्लव अधिकारीले प्रधानमन्त्री शाहलाई खुला पत्र लेखेर यसबारे टिप्पणी गर्नुभएको छ। वर्षौंदेखि बन्द घाटा र अस्तित्वको संकटमा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने प्रधानमन्त्री शाहको अभियानले नेपाली अर्थतन्त्रको पुरानो बहसलाई फेरि बिउताएको छ। औषधि उद्योग संघका अध्यक्ष भन्नुहुन्छ, विप्लव अधिकारी भन्नुहुन्छ, लगानीकर्ता पनि राज्य, उत्पादक पनि राज्य, मूल्य निर्धारण गर्ने पनि राज्य र खरिदकर्ता पनि राज्य नै हुने अवस्थामा नाफा नभएको देखाउँदै त्यसलाई निजी स्वदेशी उद्योग संघको समान प्रतिस्पर्धाको उपलब्धिका रूपमा मूल्याङ्कन गर्नु कति न्यायोचित हुन्छ भन्दै प्रश्न गर्नुभएको छ। उहाँले यो भन्नुभएको छ भने गगन थापा काँग्रेसका सभापति भन्नुहुन्छ, सार्वजनिक संस्थानमा करिब 6 खर्ब रूपियाँ लगानी छ, करिब 65 अर्ब सिंचितिक घाटा छ, केही महिनाको बिक्री वृद्धिलाई संस्थागत सुधारको प्रमाणका रूपमा प्रस्तुत गर्न मिल्दैन भनेर उहाँ भन्नु। त्यसै गरी राप्रपा अध्यक्ष लिङ्गदेन भन्नुहुन्छ, सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने भन्दा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण दिएर हजारौं उद्योग खोल्ने र लाखौंको रोजगारी सृजना हुने वातावरण बनाउनु पर्छ भनेर उहाँले भन्नुभएको छ। खबर छापिएको थियो उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद भन्ने शीर्षकमा कारोबार दैनिकमा। त्यसै गरी सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधि अभाव भन्ने शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा यो खबर छापिएको छ। काठमाडौँको नयाँ बानेश्वरको सिभिल अस्पतालमा हिजो उपचार गर्न टिकट काट्नेको भीड सहितको यो फोटो सहितको खबर छापिएको छ। सरकारले लामो समयसम्म खरिद प्रक्रिया अगाडि नबढाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। त्यस्तै गर्भवती सुत्केरी किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरुद्धको खोप गत साताको अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। यो खबर छापिएको छ कान्तिपुर दैनिकमा फोटो सहित, जहाँ चाहिँ लामो लाइन सिभिल अस्पताल अगाडि देख्न सकिन्छ यो तस्विरमा। आजको लागि दैनिक समीक्षा पनि यति नै गर्न चाहन्छु। म कृष्ण आज्ञा चाहन्छु। नमस्कार
0: कृष्णजीलाई धेरै धन्यवाद छ। अब कार्यक्रम बन्दमा एउटा गीत सुनाऊ, तर आजको दिनको घटना एउटा राख्न मन लाग्यो। अगस्त 12, 1415 जेङ हे भन्ने एकजना व्यक्ति जो खजाना लिएर चीन फर्केछन् जहाजको फ्लिट एकदम ठुलो। आजको दिन 1415 मिङ वंशका सम्राटको लागि उल्लेखनीय उपहार लिएर एडमिरल जेङ झेको प्रसिद्ध ट्रेजर फ्लिट आफ्नो चौथो समुद्री अभियान पछि चीन फर्किन सफल भयो। यो यात्रा करिब 1.5 वर्षसम्म चलेको थियो र गल्फ अफ पर्सिया यानि कि फारसको खाडीमा र मालदिवसम्म पुगेको भनिन्छ। सुधारू उहिलेका कुराहरू, रेशमका चिनिया माटा, भाँडा, चिया, कपडा, विलासी वस्तुहरू लिएर गयो। उदाडाउँदाखेरि अरूहरू हात्तीको दाँत, मसला, रन्त, रत्न, गन्धरस आदि आदि लिएर फर्किएको रहेछ। श्रोताहरू यो नोटमा मलाई पनि बिता दिनुहोस्। जहाँ जाँदा प्राशन साकीको गीत एकैछिन सुनौ। नमस्ते, फेरि भोलि भेटौँ। भोलि क्यालिग्राफी डे हो सदारू। भोलि म निशान चापागाईजीसँग कुराकानी गर्छु, जो चितवनमा हुनुहुन्छ। उहाँले बच्चाहरूलाई, विद्यार्थीहरूलाई क्यालिग्राफी सिकाउनुहोस् त। हुन्छ, ओके, मलाई बिदा दिनुहोस्। नमस्ते।

सल्यानमा भेरी नदीमा जीप खस्ता दुईजना बेपत्ता भएका छन्, दुईजना घाइते भएका छन्। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत बनगाड कुबिन्डी नगरपालिका एक बाङ्गी रह नजिकै जीप सड़कबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक र जीप धनी भेरी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा बनगाड कुबिन्डे एक आँप खोलाकी 29 वर्षीय प्रेम विक र सोही स्थानका 21 वर्षीय खुमलाल बुढाथोकी घाइते हुनु भएको छ। दुबईको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी दीपक पातलीले जानकारी दिनुभयो। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा हिजो दिउँसो डुबेर बेपत्ता भएका तीन बाल बालिका मध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ। देवाही गुनाही नगरपालिका एक करुनियाका 10 वर्षीय बालक मोहम्मद रहमतुल्लाह र सोही उमेरकी बालिका सबनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त गौतमले जानकारी दिनुभयो। घटना भएको ठाउँबाट 5 किलोमिटर दक्षिण परोहा नगरपालिका दुई लाल बकैया खोला किनारमा 200 मिटरको दूरीमा दुवै शव फेला परेको रौतहट जिल्ला प्रहरीले जनाएको छ। एकजनाको भने अझै खोजी भइरहेको छ। सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको

0: भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको संख्या घटाएको छ।
1: स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यो सँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका मात्र औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रम अन्तर्गत 1299 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु भएको बताउनु भएको छ। नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाएको उहाँले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश भएका थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको बोर्डको दावी छ। बोर्डले नयाँ सुविधा थैली 30 असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था 5 साउनदेखि कार्यान्वयनमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तर दिने निर्णय भइसकेको छ। 83 सदस्य प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन चाहिने देखिएको छ। बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण ढुवानी गरिएको छ।
2: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता, अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले अर्थात् पोखराका श्रोताहरूले हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ, श्रवण गर्न सक्नुहुन्छ, र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान मैले खेमराज गुरुङको स्वर शब्द सङ्गीत रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु। धारा नै बजार अलिमाथि शीतलु रहेछ भेडेटार, पक्कै पनि सुनसरीको त्यो गर्मी छल्नको लागि सबैभन्दा नजिकको गन्तव्य भनेको भेडेटारै हो। र खेमराज गुरुङको पछिल्लो उहाँको निधन हुनुभन्दा अगाडि आएको एल्बमबाट यो गीत राखे, र यो भाद्र महिना भन्ने साथ हामीले खेमराज गुरुङलाई सम्झने महिना पनि हो श्रोताहरू। विशेष गरी कृष्ण जन्माष्टमीको दिन उहाँको तिथि पर्ने हुन्छ, स्मृति दिवस पनि परेको हुनाले मैले आज कार्यक्रमको उठानमा खेमराज गुरुङको स्वर शब्द सङ्गीत रहेको यो गीत राखेँ। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल साउन 27 गते औँसी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज भने 12 अगस्त सन् 2026। र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा बदलाव देखेछ र कतै कतै मेघ गर्जन र चट्याङसहित आज पानी पर्ने सम्भावना रहेको छ भने धेरैजसो ठाउँमा आज पनि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज बिहान 5:32 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:44 जाँदा हुँदैछ। अब नै श्रोताहरू, व्यवसायको बारेमा पनि कुराकानी गर्न चाहन्छु, र आज भने मैले व्यवसायमा नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गर्दै आइरहेका दुईजना सङ्गीत साधकहरूलाई अतिथिको रूपमा निम्त्याएको छु। र आज मैले खेमराज गुरुङको स्वरमा रहेको गीत राख्दै गर्दाखेरि उहाँहरू दुवैजना समकालीन जस्तै हुनुहुन्छ। खेमराज गुरुङले एउटा सङ्गीत विद्यालय खोल्नुभएको थियो अनामनगरमा, सङ्गीत साधना, र सोही सङ्गीत साधनामा उहाँहरू दुवैजना सङ्गीत सिक्नु आउनुभएको थियो र यस अर्थमा पनि समकालीन हुनुहुन्छ। र आजको अतिथि द्वयको नाम लिनुपर्दा, नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै नाम बनाइसकेका चर्चित सङ्गीतकार गायक शङ्कर थापा इस्माल हुनुहुन्छ भने अर्का अतिथि गायिका सङ्गीता भण्डारी हुनुहुन्छ। र शङ्कर थापा इस्माल र खेमराज गुरुङको भनौँ साथ अनि सहकार्य निकै लामो रहेको थियो, र सङ्गीत साधनाबाट सिकेर नेपाली गीत सङ्गीतमा यति धेरै प्रगति गर्ने एकमात्र व्यक्तित्वको रूपमा हामी शङ्कर थापा इस्माइललाई लिन सक्छौँ। र अर्का एकजना नाम पनि मैले बिर्सनु हुँदैन, विश्वधुङ पनि हुनुहुन्छ। उहाँहरू खेमराज गुरुङले स्थापना गरेको सङ्गीत साधना विद्यालयको उत्पादन भन्दा पनि छ, त्यहीँबाट सङ्गीत सिकेर उदाएका शङ्कर थापा इस्माइल र सोही विद्यालयमै सङ्गीत सिकेर गायन क्षेत्रमा उदाएकी गायिका सङ्गीता भण्डारी हाम्रो साथमा हुनुहुन्छ। सङ्गीता भण्डारी निकै लामो समयको अन्तराल पश्चात यति बेला आउने भयो, नेपाली नारीहरूको महान चाड हरितालिका तिज आउनै लाग्दाखेरि शङ्कर थापा इस्माइलकै सङ्गीतमा डिपी खनालले लेख्नुभएको एउटा तिजको गीत लिएर भर्खरै उहाँले यसको भिडियो पनि तयार पारिसक्नु भएको छ। भिडियो पनि यहाँले युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। आज मैले सङ्गीता भण्डारी र शङ्कर थापा इस्माइललाई रेडियोमा अतिथिको रूपमा निम्त्याउँदै गर्दाखेरि मलाई त्यो सङ्गीत साधनाका दिनहरूको सम्झना आयो। म पनि त्यहाँ कार्यरत थिएँ, खेमराज गुरुङ म लगायत अन्य एक दुईजना साथीहरू हुनुहुन्थ्यो, उहाँहरू सङ्गीत सिक्नु आउनुहुन्थ्यो। साह्रै धेरै
लगाव थियो सङ्गीतमा हार्मोनियममै रमाइरहने शङ्कर थापा अनि सङ्गीता भण्डारीलाई अतिथिको रूपमा निम्त्याएको छु। त्यो दिनको पनि सम्झना हुनेछ आज कार्यक्रम स्वर्णिमसँगमा। र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने यहाँहरू जोडिन सक्नुहुनेछ र आफ्ना जिज्ञासाहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। शङ्कर थापा र सङ्गीता भण्डारीको यो साङ्गीतिक सहकार्य पनि झन्डै झन्डै 20-22 वर्षकै यो लामो ग्यापपछि भएको हुनुपर्दछ। अहिले लाउने म गीत राख्नेछु, तिज पनि आउँदैछ, अग्रिम शुभकामना दिन चाहन्छु हाम्रा तिजलाई महान रूपमा मनाउने हरितालिका तिजलाई मनाउनु नै सम्पूर्ण नानीहरूलाई शुभकामना स्वरूप यही गीत राख्न चाहन्छु जुन गीतमा स्वर रहेको छ सङ्गीता भण्डारीको।

0: रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: हजुर आदरणीय श्रोता बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम छडिम सँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज हाम्रो साथमा हुनुहुन्छ सङ्गीतकार गायक शङ्कर थापा इस्माइल अनि गायिका सङ्गीता भण्डारी हुनुहुन्छ शङ्कर थापाको जन्म गोर्खामा भएको नै सङ्गीता भण्डारी चाहिँ मेरै जिल्लावासी हुनुहुन्छ इलाममा जन्मेकी गायिका हुनुहुन्छ इलामको पनि नयाँ बजार रोशन गुरुङकै छिमेकी पनि हुनुहुन्छ र आज भने म उहाँहरू दुवैजनासँग कुराकानी गर्नेछु भर्खरै उहाँहरूको साङ्गीतिक सहकार्य भएको छ यो 20-22 वर्षको लामो अन्तराल पश्चात सँगै काम गर्नुभएको छ यो आफैमा पनि खुसीको कुरा हो अब म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु शङ्करजी र सङ्गीता बहिनी यहाँ दुवैजनालाई स्वागत छ
2: धन्यवाद नमस्कार दाजु एकदमै यहाँलाई पनि
1: अब आज मैले तपाईँहरू दुवैजनालाई स्टुडियोमा पाउँदै गर्दा मैले खेमराज गुरुङलाई सम्झेँ सुरुमै उहाँकै गीत राखेँ धराने बजार अलि माथि शीतलु रहेछ भेडे टार होइन यो नयाँ गीत भर्खरै सुने भन्दै सङ्गीता बहिनीले त अब यहाँहरूसँगको मेरो परिचय पनि ठ्याक्कै खेमराज गुरुङकै सङ्गीत विद्यालय सङ्गीत साधना जहाँ कैलाश राईले चाहिँ सङ्गीत सिकाउनुहुन्थ्यो
2: है
1: होइन कैलाश गुरुले र उहाँले सङ्गीत सिकाउँदै गर्दा शङ्कर भाइ पनि आउनुभयो तपाईँ आउनुभयो थुप्रै कलाकारहरू सङ्गीत साधनाबाट चाहिँ उत्पादन भएका कलाकारहरूको नाम लिनुपर्दा शङ्कर थापा इस्माइल यस्ता सङ्गीतकारहरू जसले नेपाली गीत सङ्गीतमा यद्यपि राम्रा राम्रा कर्महरू गरिरहनु भएको छ धेरैको रोजाइको सङ्गीतकार हुनुहुन्छ हुन त उहाँ आफै गायक बन्नलाई आउनुभएको र गायक पनि हुनुहुन्छ तर उहाँ पछिल्लो समय सङ्गीतमा अलि बढी क्रियाशील हुनुहुन्छ सँगसँगै अब सङ्गीता बहिनी पनि त्यही सङ्गीत साधनाबाट चाहिँ भनौँ सङ्गीत सिकेर उदाएकी गायिका र खेमराज गुरुङको स्मृति दिवस पनि आउँदै गर्दा मैले यहाँहरू दुवैजनालाई अतिथिको रूपमा निम्ताउँदै गर्दा मलाई खेमराज गुरुङको सम्झना आयो आज अलिकति खेम गुरुङलाई सम्झँदा शङ्कर भाइ कसरी सम्झनुहुन्छ तपाईँ त धेरै सङ्गत गर्नुभएको छ र तपाईँलाई धेरै माया पनि गर्नुहुन्थ्यो खेमजीले
2: सबभन्दा पहिला त अब हाम्रो आदरणीय एकदमै सुप्रसिद्ध गायक अत्यन्तै प्रिय व्यक्तित्व खेम गुरुङ दाईलाई सम्झिँदा गर्दा उहाँ हाम्रो बिचमा भौतिक रूपमा नहुँदा र उहाँको यो स्मृति नजिक आउँदै गर्दाखेरि अत्यन्तै उहाँको सम्झना जति पनि हामीले सङ्गीत साधना बितायौँ र अहिले दाई साथमा नहुँदा पनि एउटा मन एकदम आँखा रसाएर भारी भएर आएको छ फर्स्ट अफ अल दाईको आत्मीयता दाईको एउटा प्रेम दाईले एउटा कलाकार भएर अनुज कलाकारहरूलाई गर्ने व्यवहार सबै कुराहरू सम्झिँदा मन भरिएर आउँछ किनभने एकदमै ठुलो मनको मान्छे हुनुहुन्छ दाई अनि सहयोगी भावनाको र आफ्नो स्टुडेन्ट त्यो सङ्गीत साधनाको प्रोडक्टलाई सधैँभरि जतन गर्ने केयर गर्ने वास्ता राख्ने व्यक्तित्व हुनुहुन्छ उहाँसँगको त्यो समय अब म त एउटा भाग्यमानी कलाकार भन्छु त्यत्तिको एउटा प्रसिद्ध व्यक्तित्व त्यत्तिको आत्मीय व्यक्तित्वको संरक्षणमा आदरणीय गुरु कैलाश राईको एउटा चाहिँ प्रशिक्षणमा यो साङ्गीतिक यात्रा तय गर्न सकेँ अब यो सम्झनामा हुनुहुन्छ जहिले पनि उहाँलाई एकदम सम्मान छ होइन हार्दिक एकदम श्रद्धाञ्जली आउँदै गरेको उहाँको स्मृतिको लागि पनि भन्न चाहन्छु
1: सङ्गीता बहिनीले पनि भेट्नु भएको थिएन होइन सधैँ भेट्नुहुन्थ्यो नि
3: एकदमै धेरै कति धेरै माया गर्नुहुन्थ्यो होइन आफ्नो अब एउटा एज अ गार्जेन जस्तै टाइपको गार्जेनै हुनुहुन्थ्यो सङ्गीत साधनाको होइन उहाँ त्यहाँ तुलसी दाई पनि हुनुहुन्थ्यो अनि शङ्कर हामी त सँगै सिकेको अरू साथीहरू पनि थुप्रै थियो होइन अनि आज तुलसी दाईलाई पनि भेटेर हामी सँगै हुँदा शङ्कर र म अनि खेमदाईको यो गीत सुन्दाखेरि सबै त्यति बेलाको त्यो सङ्गीत साधनाको यादहरू ताजा भएर अलिकति भावुक भएर अलिकति आफूलाई मन थाम्न पनि साह्रो परिरहेको छ होइन तर त्यति बेलाको सबै याद ताजा भएको छ खुसी लाग्यो तुलसी दाईले धेरै अब कति यस्तो व्यस्तताको बावजुद पनि हामीलाई एउटा समय दिएर हाम्रो प्रोडक्ट हो हैन संगीत साधनाको पहिलाको भनेर हामीलाई बोलाउनु भयो यो बीएबीएस रेडियोमा अवसर दिनुभयो आउने अनि धेरै धेरै धन्यवाद पहिला त हाम्रो तुलसी बस्नेत दाईलाई धेरै धेरै हैन जोस यादहरू सबै ताजा भएको छ आज धेरै वर्ष पछाडि
1: अब शंकर भाइले स्टुडियोमा धेरैलाई वरिपरि राखेर हार्मोनियम बजाइराख्नुहुन्थ्यो होइन गीत गाइराख्नुहुन्थ्यो खेमराज गुरुङले भनेको कुरा याद आउँछ उहाँको एउटा थेगो थियो कहिलेकाहीँ होइन कि त कसैलाई कागा भने कि त बुढा भनेर बोलाउने होइन हौ बुढा यो शङ्कर थापाले चाहिँ बिडो थाम्छ है नेपाली गीत सङ्गीतको ठुलो आवाजमा यो भाइको लगाव देखेर चाहिँ यो सङ्गीत साधनाको इज्जत राख्ने मान्छे चाहिँ भाइ है भन्ने खालको कुरा गर्नुहुन्थ्यो क्या भनेपछि त्यो एउटा शङ्करजीमा चाहिँ त्यो लगाव त्यो सा त्यो साधना गर्ने त्यो बानी चाहिँ पहिल्यैदेखि थियो क्या हो
2: सङ्गीत
1: किन खेमजीले पनि त्यतिखेर भन्नुहुन्थ्यो क्या यो भाइले चाहिँ राम्रै गर्छ है भनेर क्या
2: डेफिनेटली अब म चाहिँ सङ्गीतमा नै एउटा जीवन भविष्य खोज्न हिँडेको होइन अनि त्यो बेलामा मलाई यो हार्मोनियमसँग यस्तो प्रेम थियो कि त्यो हार्मोनियमको वरपर क्लास टाइम भन्दा पनि एक्स्ट्रा मेरो लगभग आदि दिनै सङ्गीत साधनामा बित्थ्यो क्या अनि दाईहरू त अब अलमोस्ट त्यहीँ भइराख्ने अनि त्यहाँबाट दिनमा अब इन्स्टिट्युट खाली हुन्थ्यो बिहान बेलुका मर्निङ क्लास र इभिनिङ क्लासहरू प्रायः हुन्थ्यो अरू डेको टाइम चाहिँ म अलमोस्ट सधैँ 2-3-4 घन्टा हार्मोनियममा बसेर गुरुले सिकाउनु भएको कुराहरू सिक्ने गीतहरूमा प्र्याक्टिस गर्ने अनि दाइ यसो ढोका खोलेर हिँड्नुहुन्थ्यो ल गुड है भाइ एकदमै राम्रो मेहनत भइरहेछ भन्नुहुन्थ्यो हौसला दिनुहुन्थ्यो र त्यही मेहनतले होला सायद आज जे जति पनि एउटा चाहिँ श्रोतामा आज एउटा पहिचान बनेको छ सबैको माया पाइराखेको छु त्यही नै हो कर्म सँगसँगै एउटा अग्रजहरूको आशीर्वाद एउटा प्रोत्साहन पनि छ त्यहाँ धेरै कुराहरू छ
1: तपाईँ त अब यही क्षेत्रमा निरन्तर हुनुहुन्छ ब्याक टु ब्याक होइन हप्ता 10 दिनमा तपाईँको नयाँ गीतहरू नयाँ भिडियोहरू आइरहेछ किन काम गरिरहनु भएको छ सङ्गीता बहिनी चाहिँ कता कता घुमघाम भएको छ झन्डै झन्डै यो सङ्गीत साधना छोडेपछि तपाईँसँग पहिलोचोटि भेट भएको फिजिकल्ली अब सामाजिक सञ्जालमा त हुन्थ्यो होइन यो लामो समय चाहिँ के गर्नुभयो कता जानुभयो किन यसरी सङ्गीतलाई माया मारेर बस्नुभयो
3: यस्तो हो सङ्गीतलाई माया मार्न त सकिँदैन नै होइन सङ्गीतलाई मनबाट निकाल्न सकिँदैन रहेछ अनि मान्छेलाई समय परिस्थिति बाध्यताले कति बेला कहाँ पुर्याउँछ भन्ने कुराहरू चाहिँ थाहै हुँदैन रहेछ अनि फेरि सोचेको सबै कुराहरू पुरा हुन्छ भन्ने पनि छैन प्रायः मेरो जीवनमा चाहिँ मैले जे सोच्छु त्यसको विपरीत नै भइरहेको छ तर त्यसको बावजुद लड्दै पढ्दै अन्तिममा आएर 22 वर्ष पछाडि भए पनि होइन 18 वर्षपछि सङ्गीत साधना छोडेको 18 वर्षपछि आएर एउटा गीत रेकर्ड गरेको थिएँ हाम्रो स्वरूप राज आचार्य दाईसँग अनि यो चाहिँ सङ्गीत साधना छोडेको 22 वर्ष पछाडि
1: ए भनेपछि सङ्गीत साधना छोडेको 18 वर्ष पछाडि एउटा गीत स्वरूप राज आचार्यसँग आउनुभयो
3: राम सिटौलाको
1: शब्द सङ्गीतमा त्यसको त्यो छोडेको 22 वर्ष पछि है 12 वर्षमा खोलो फर्कन्छ भने बल्ल 22 वर्षमा
3: मेरो अलिकति प्रोफेसन पनि चेन्ज भयो इच्छा त थियो कति होइन अनि सङ्गीत त मर्दैन रहेछ नि त आफूभित्र भएको तर मेरो अर्कै प्रोफेसन अर्कोतिर मोडियो अनि त्यो सबै कुराहरू जुटाउनलाई सबै कुराहरूको लागि राइट टाइम आउनुपर्छ भन्छ नि सायद ढिलो छिटो आउन चाहिँ आउने रहेछ तर त्यो आफूभित्र भएको इच्छाहरूलाई चाहिँ मार्नु हुँदैन सब अरूलाई पनि म के सन्देश दिन चाहन्छु भने आफूभित्र जे पनि इच्छाहरू यो गर्छु भन्ने छ तर बिचमा अलमल परिन्छ होइन कतै बाटोले अब अर्कै मोड लिन्छ तर यो चाहिँ म एक दिन अवश्य पुरा गर्छु भन्ने दृढ इच्छा चाहिँ मनभित्रबाट चाहिँ राखिराख्नुपर्छ अवश्य पुरा हुन्छ ढिलो छिटो भन्ने कुरा हुन्छै हुन्छ
1: अब अर्को प्रोफेसन अप्नाउँदै गर्दाखेरि कतै म्युजिक बज्दै गर्दाखेरि होइन कतै यो हार्मोनियम गिटारहरूको त्यो आवाज सुन्दै गर्दाखेरि त्यो हुटुटी जागेन
3: कतिपल्ट म स्टेजमा कन्सर्टहरू हेर्न जाँदा पनि सिङ्गरहरू आउनुहुन्थ्यो गीत गाउनुहुन्थ्यो अनि म एकदम एक्साइटेड भएर हेर्न जान्थेँ अनि तर त्यो गीत सुनि नसकिनै म एकदम रुनु आउँथ्यो मलाई होइन अनि एकदम धेरै भावुक हुन्थेँ अनि फेरि म फर्किन्थेँ अनि घरमा आएर पनि कति बेर रुन्थेँ अनि हार्मोनियमहरूको मलाई विशेष हार्मोनियमसँग के खालको प्रेम छ म सङ्गीतलाई धेरै माया गर्ने मान्छे हो नि त अनि यसलाई अब लगातार रूपमा लान नसके पनि एउटा मनभित्रको इच्छा त त्यस्तै नै त्यति बेलाको जस्तै ऊर्जा अहिले पनि छ छैन भनेको होइन अनि माया पनि त्यत्तिकै छ अनि अब यस्तो लाग्छ मान्छेलाई उमेरले चाहिँ यति बेलै गर्नुपर्छ भन्ने होइन रहेछ जस्तो लाग्छ मेरो आफ्नै उदाहरण हेर्दा पनि अब मेरो साथीहरू शङ्करहरू हामीसँगै सिकेको उनीहरू कहाँ आउँदा म भर्खर गीत रेकर्ड गर्न आउँदैछु, अब उस्तै भए त उनीहरू कहाँ पुगिसक्यो, म चाहिँ भर्खर रेकर्ड हुँदैन भनेर उपलेस हुन्छ नि त मान्छे होइन. तर होइन, के हुन्छ र अब मेरो राइट टाइम यही थियो होला, तर मैले गर्नुपर्छ भन्ने हुन्छ. अनि मलाई विशेष धन्यवाद चाहिँ मेरो साथीलाई शङ्कर थापा इस्माइललाई.
1: तपाई खुसी पनि हुनुहुन्छ होला शङ्कर थापाको गीतहरू ब्याक टु ब्याक हिट हुँदै गर्दाखेरि
3: सबले
1: रुचाउँदै गर्दा, वा गाउँ घरमा अब टोल छिमेकमा मेरो साथी भन्ने
3: होइन. यस्तो हुँदो रहेछ तुलसी दाई, आफैले गरेको जस्तै कस्तो गर्व लाग्छ होइन. अब मेरो साथीको उन्नति प्रगति हुँदैछ भने सबैलाई त्यस्तो लाग्छ नि होइन, आहा मैले नै त्यो प्रगति गरेको जस्तो होइन, त्यो अवार्डहरू मैले थापेको जस्तो कस्तो खुसी लाग्छ. अनि मैले सेयर पनि गरिरहेको हुन्छु. अनि यो पालि पनि ल साथी आऊ है तिम्रो लागि एउटा गीत बनाइदिएको छु भनेर शङ्करले मलाई आफै सम्झेर है यति भिडभाडको ठाउँमा बसेर पनि एउटा गाउँको साथीलाई सम्झिनु भनेको पनि ठुलै कुरा हो नि त. अनि तिम्रो लागि एउटा गीत बनाइदिएको छु आऊ है भनेर विचार सम्झिदियो मलाई, त्यो नै सबैभन्दा ठुलो कुरा. एकदमै धेरै थ्याङ्कफुल छु म चाहिँ साथीसँग होइन. अनि उसले मलाई अर्को गीत रेकर्ड गर्नको लागि बोलाएको थियो, एउटा डान्सिङ नम्बर छ, त्यो पनि रेकर्ड भइसक्यो. अब यो 30 पछाडि रिलिज हुँदैछ. अनि त्यसको लागि खासमा रेकर्ड गर्न काठमाडौँ आएको थिएँ. अनि यो 30 गीत चाहिँ अनप्लान्ड हो.
1: अनि तपाईँ त अहिले सिलगढी बस्नुहुन्छ है?
3: हजुर, सिलगढी बस्छु.
1: जहाँ धेरै झन् सङ्गीत को चाहिँ एउटा उर्वर भूमि जस्तै हो सिलगढी पनि, कन्सर्टहरू पनि धेरै, त्यहाँ धेरै कलाकारहरू पनि छन्, त्यो देखेर पनि कमसे कम सङ्गीताजीमा त्यो गरौँ गरौँ हुने चाहना छ, तर बाध्यता भने प्रोफेसनल चेन्ज भएपछि मन थाम्नु भएको छ.
3: एकदम गाउँमा हुँदा पनि म गाउँमा पनि धेरै वर्ष बसेँ, टिचिङ पनि गरेँ, बिजनेस पनि गरेँ, सबै कुराहरू प्रायः नै गरिसकेँ होला मैले होइन. अनि गरेँ त कति कुराहरू,
1: भनेपछि पहिला आफू डराउँ आर्थिक रूपमा, त्यसपछि भनेर बसे जस्तो छ है शङ्कर भाइ, कि कसो शङ्करजीहरू चाहिँ क्रियाशील भएर लागिरहनु भयो?
2: हामी लड्दै पढ्दै लागिरह्यौँ.
3: सिलगढी त म खासमा आमाको उपचारको लागि बसेको थिएँ. अनि आमाको उपचारका लागि बस्दा बस्दै अब यो सबै कुराहरू त बिस्तारै गर्दा पनि हुने रहेछ, तर बुवा आमा भन्ने कुराहरू बिस्तारै सेवा गरौँ, बिस्तारै उपचार गरौँ भन्दा हुँदैन, त्यो समय फेरि फर्केर आउँदैन नि त. अनि मैले मेरो आमा बुवालाई समय दिनु भनेको पनि म एउटा आफूलाई भाग्यमा नै ठान्छु. सायद मैले पैसा कमाएँ नकमाएँ, त्यो मर्ने दिन अघिल्लोसम्म पनि कमाउँछ, कमाउनै ल्याएको छ भने, तर बाबामा त फर्केर आउनुहुन्न नि त.
1: अनि
3: त्यो भएर यो सङ्गीत ढिलो भए पनि मलाई त्यति धेरै रिग्रेट चाहिँ हुँदैन.
1: तर शङ्करजी तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु, कमसे कम तपाईँले सम्झाउनु भएछ उहाँलाई, होइन तिमीले गाउनु पर्छ आऊ भनेर बोलाउनु भएछ. यो प्रसङ्ग अलिकति जोडौँ न.
2: यो यस्तो थियो, म केही समय अगाडि सङ्गीता यता काठमाडौँमा आउँदाखेरि हाम्रो बिचमा आजभन्दा 4 वर्ष अगाडि एउटा भेटघाट भयो. अनि हामीले हाम्रो जुन त्यो टाइमको कोर टिम, हाम्रो एकदम जुन म्युजिकमा लागिरहेको कोर म्युजिकल टिम साथीहरू, जस्तो चन्द्र सुब्बा, देवी बराल, अनि योगेन्द्र उपाध्याय होइन, अनि म भइहाले, अनि हामी, अनि धनु ग्याङ्मी, यति चाहिँ हामी अलिक धेरै कोर, अलिक क्लोज टिमहरू नजिकका. अनि चासो हुँदो रहेछ क्या साथीहरू के गर्दैछन् कहाँ छन् त्यो टाइम.
1: चन्द्र सुब्बा भन्दाखेरि चन्द्रजी कहाँ हुनुहुन्छ साथी?
2: अहिले युकेमै हुनुहुन्छ
1: साथी,
2: सुन्दै हुनुहुन्छ होला. चन्द्र थलङ अहिले उहाँले त भगवती भनेर फेसबुकमा चाहिँ नाम चेन्ज गर्नु भएको छ.
1: मिठो गाउनुहुन्थ्यो,
2: एकदमै मिठो स्वरको धनी, मिठो गायिका, एकदमै आत्मीय मित्र है. अनि त्यो प्रसङ्गमा हाम्रो साथीभाइहरूसँग एउटा चासो के, जहिले पनि म्युजिकल इभेन्टहरूमा हामी भेला हुँदाखेरि फलाना फलाना साथीहरू के गर्दै होला, कहाँ होला भन्दै हाम्रो कुरा हुन्थ्यो. तर उसले अब ऊ त्यति हामी कनेक्ट चाहिँ थिएनौँ, तर 4 वर्ष अगाडि भेट भयो, भेटभएपछि अलिक एक खालको ओहो ल बिर्सेको रहेन सबै साथीहरूले सम्झिरहेको छ भन्ने एउटा ऊ भयो. त्यसपछि म मेरो भोइस युनिभर्सको अडिसनको लागि सिलगढी जाँदाखेरि चाहिँ विशेष गरी त्यहाँ चाहिँ उसले हाम्रो भेट भयो. त्यहाँ भेट भएपछि उसले राम्रै एउटा मित्रले गर्नुपर्ने, उसले आफूले निभाउनु पर्ने मित्रताको धर्म निभायो, धेरै राम्रो ट्रिट गर्यो. जे होस् अनि मलाई त्यो चिजले पनि छोयो. उसले पनि भने शङ्कर तिमी त फेरेकै रहेनछौ, जस्तो पहिला हामी सङ्गीत सिक्दाखेरि जस्तो व्यवहार थियो तिम्रो अहिले पनि त्यस्तै रहेछ, मान्छेहरू धेरै चेन्ज हुन्छ तर तिमीलाई चाहिँ त्यस्तै भेट्दै भनेर उसले भन्यो. अब चेन्ज भनेको त खै मलाई त जस्तै छु त्यस्तै लाग्छ नि त भने उहाँको त कुरै नगरौँ. अनि त्यो प्रसङ्गमा अनि मैले साङ्गीतिक भलाकुसारी भयो, उसले चाहिँ काराओकेहरूमा गीतहरू गाउने, उहाँको सिलगढीमा त्यस्तै खालको म्युजिकल टिम फ्रेन्डहरू पनि हुनुहुँदो रहेछ, मजा मजाको उहाँहरूको साथीहरू हुनुहुँदो रहेछ. उहाँको घरमै जान गयौँ अनि त्यहाँ पनि रमाइलो गऱ्यौँ, अनि काराओकेमा गाउने ट्रेन्ड मैले देख्दाखेरि सङ्गीत आएको जे होस् म्युजिकप्रतिको त्यो प्रेम चाहिँ छ भन्ने मैले बुझेँ. त्यो बुझेपछि मैले एउटा गीत चाहिँ गर्नुपर्छ है, म कुन टाइम आउँछु म तिमीलाई सम्झिन्छु भनेको थिएँ। अनि त्यस्तै बिचमा एक टाइम आयो जब मैले अनि उसलाई लय तिम्रो लागि गीत बनाएको छु कहिले आउँछौ भनेर सम्झिँदाखेरि त्यसरी यसरी यो खालको माहौल पनि जुर्यो। एउटा राजा कि रानी भन्ने एउटा निकै कमर्सियल नम्बर डान्सिङ नम्बर आउँदैछ उसको होइन, त्यो भिडियो बन्दैछ अब 10-15 दिनमा हाम्रो भिडियो मेकिङ हुन्छ, त्यो दौरानमा तिज पनि आइसकेछ है, त्यस्तो यति टाइम म यहाँ छु केही गर्नुपर्छ कि एउटा भनेर अनप्लान्ड नै उसले केही छ तिजको कम्पोजिसन भनेर सोध्यो छ नि सुन दियो कस्तो लाग्छ भनेर मैले ठ्याक्कै बनिराखेको एउटा गीत थियो सुनाएको, ओहो कस्तो मिठो गीत रहेछ लु यो त म गर्नुपर्छ क्या गर न त तिमीलाई इच्छा छ भने त वी आर अलवेज विथ यू भनेर मैले उसलाई चाहिँ त्यहाँ त्यो गऱ्यौँ। यति सर्ट टाइममा 1 weekमै हामीले यो गीत कम्पोज भइसकेको थियो, बाँकीहरू सबै तयारी गरेर 1 हप्तामै हामीले गीत रेकर्ड गऱ्यौँ,
1: यसको भिडियो पनि आइसक्यो
2: रिलिज नै
3: भइसक्यो
2: डस म्युजिक च्यानलबाट आएको छ,
1: 10 म्युजिक च्यानल
2: गीतको बोल छ रानी यार
1: सबैले अब तिजमा नाच्नुपर्छ यो गीतमा होइन। भनेपछि त सङ्गीता बहिनीको यो कमब्याक चाहिँ शङ्करजीले नै गर्नुभएछ
3: है,
1: आउनुपर्छ गाउनुपर्छ
3: म आउने थिएँ तर कहिले अझ ढिलो पनि आउन सक्थेँ नि त होइन, अब तर अहिले नै छिटो आइहाल्ने चाहिँ यति बेला चाहिँ शङ्करले गर्दा नै हो।
1: अब तिजमा यो पालि नचाउने गीत पनि बनिसकेको छ भनेपछि त्यो सङ्गीत साधना खेमराज गुरुङको त्यो विद्यालयको त्यो तपाईँहरूको त्यो सङ्गीतको सुर ताल मात्र होइन तपाईँको मित्रता पनि सङ्गीत जस्तै एकदम मधुर मिठो रहेछ
2: होइन।
1: अघि शङ्करजीले भने 3-4 जना नाम म सबैजना चिन्छु होइन, जस्तै चन्द्र सुब्बाको नाम लिनुभयो, योगेन्द्रजी त अझै पनि सङ्गीत गरिरहनु भएको छ होइन, धनजी पनि गरिरहनु भएको छ भनेपछि त्यो भनौँ त्यो स्ट्रगल पिरियडको त्यो सङ्घर्षका दिनहरूमा भेटेका साथीहरू चाहिँ बिर्सन गाह्रो हुँदो रहेछ, जतिखेर चाहिँ 1 कप चिया खानु पनि तैँले तिर्ने कि मैले तिर्ने पैसा भने त्यो समय हुन्छ, अहिले त चिया खानु पर्यो भने कफी खानु पर्यो शङ्करले म तिर्छु भन्ने लाग्छ वा होइन सङ्गीता बहिनी होइन म तिर्छु भन्ने हुन्छ
2: है,
1: त्यतिखेर त कसले तिर्ला जस्तो भने त्यो बेलाको साथी चाहिँ साथी जस्तो हुन्छ होला है।
3: त्यो बेला त हामीलाई हिँडेरै आउने हामी त सङ्गीत साधना होइन, म चाहिँ पुतेल सडक धोबीधारा बस्थेँ अनि त्यहाँ अनामनगर आउनु जानु त्यो त अब नजिक भयो बानेश्वरदेखि सबै कता कता जान्छ हिँडेरै, त्यति बेला नेपाल यातायातमा सायद 5 रुपियाँ कि 10 रुपियाँ भाडा थियो है, तर पनि त्यो डेली भाडा तिर्ने पैसा हुन्थेन हाम्रोमा, तर त्यो मिठो त्यो समय त कहाँ फेरि फर्केर आउँछ र होइन।
1: त्यो अनामनगर हिँड्दै गर्दा बिगमार छेउको त्यो सङ्गीत साधना भएको विद्यालय यसो फर्केर हेर्नु मन लाग्छ होला, म पनि यसो हेर्छु कुरा हुन्छ होइन, भनेपछि जे होस् त्यो बाटो हिँड्दा यो पा आज त्यो बाटो हिँड्दै गर्दा सङ्गीता बहिनीलाई याद आयो
3: सबै याद आउँछ। म एकपल्ट यस्तो पनि भएको थियो, मलाई चाहिँ पढ्नु भन्नुहुन्थ्यो नि त घरदेखि खालि भनेको अब पढाइ बिग्रिन्छ भनेर होला सायद, अनि मैले यता सङ्गीत सिक्दैछु भन्दा चाहिँ सङ्गीतपट्टि त्यति बेला मलाई सहयोग गर्नु सपोर्ट गर्नुहुन्थेन भनेको पढाइ बिग्रिन्छ पहिले पढिसक्नु भन्नुहुन्थ्यो, अनि एकपल्ट मलाई दाइ र भाउजू लिनु पनि आउनुभएको थियो लाने भनेर, अनि मलाई चाहिँ म चाहिँ सङ्गीत साधनाको त्यो तलामुनि त्यसको टोइलेट थियो याद छ है सुजीलाई, त्यो टोइलेटमा बिहान 11 बजीदेखि पसेर बेलुका 4 बजीसम्म लुकिएको छु त्यहीँ लानुहुन्छ घरमा
2: भनेर,
3: अनि त्यस्तो त्यस्तो कथाहरू थुप्रै छ क्या।
1: ल त हामी कुराकानीलाई पनि जोड्दै जानेछौँ र बिबिचमा गीत पनि राख्दै जानेछौँ र शङ्कर थापाले धेरै कामहरू गर्नुभएको छ, सम्भवतः हुन त सुन्नु पनि भयो होला युट्युब च्यानलमा, तपाईँलाई एउटा गीत सुनाउँछु है त, शङ्कर थापाले नै सङ्गीत गर्नुभएको र यसका गीतकार चाहिँ अहिले बेलायतमा बस्नुहुन्छ लिलराज खाम्बाङ, र भिडियो चाहिँ मेरो खबर टाइप गऱ्यो भने युट्युब च्यानलमा आइहाल्छ, विमला लिम्बू टाइप गरे पनि आउँछ होइन, यति धेरै काम गर्नुभएको छ यति धेरै श्रोता दर्शकको मन जित्नु भएको छ अहिले होइन, तपाईँलाई म त्यो गीत सुनाउँछु है त, त्यसपछि गीत कस्तो लाग्यो भन्नुहोस् है त।
0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त, मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो। त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
4: BFBS गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, बालुवाको महलमा कस्तो मेरो सवारी, यो गीत राखे शान्तिश्री परियारको स्वरमा। शब्द लेख्नुभएको थियो गीतकार लीलाराज कामबाङ, जो बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ, र सङ्गीत रहेको थियो शङ्कर थापा इस्मालको। र अब शङ्करजीको सङ्गीतको बारेमा मैले के कुरा गर्ने, अब सङ्गीता बहिनी भन्नुहोस् कस्तो लाग्यो गीत, सङ्गीत कस्तो लाग्यो, शब्द
1: एकदमै राम्रो, शब्द मन छुने छ, मार्मिक छ, होइन सङ्गीतको, शङ्करको सङ्गीतको त कुरै नगरौँ। जुनै पनि गीतमा जस्तो सुकै प्रकारको पनि उसले यस्तो राम्रो सङ्गीत गर्छ, होइन सबै नै मलाई प्रायः मनपर्छ, साथी भनेर होइन तर यति राम्रो जुन पनि सुनाउँछ मलाई गीतहरू शङ्करले, उसले नयाँ गरेको हो यो त म गाउँछु भनेर मलाई सुनाउँदैन सबै गीत शङ्करले, सबै म त मेरो साथीको त फ्यानै हो,
0: मम गर्ने साथी होइन। शङ्करको कुन गीत चाहिँ धेरै मन परेको तपाईँलाई, तपाईँले अहिले फ्याट्टै एउटा गाउनु पर्यो भने गुनगुनाउनु पर्यो,
1: उसको त्यो सेल्फी हानुलाई त भइहाल्यो,
0: हजुर
1: थुप्रै छ।
0: कहिलेकाहीँ राम्रो गीत सुनेपछि शङ्करलाई भन्नु न यो गीत गर्दा चाहिँ किन नसम्झेको भनेर
1: भन्छु त मैले, कस्तो राम्रो, यो त म गर्थेँ नि भनेको थिएँ है मैले अस्ति नै
2: एउटा,
1: अनि फेरि त्यो शब्दहरूले मलाई नै यति धेरै मेरो जीवनमा चाहिँ परीक्षा,
2: मेरो बारेमा लेखेको छ के हो भन्दै थियो,
1: सबैको जीवनमा त्यस्तो परीक्षाहरू प्राय आउँछ होइन, अनि मलाई चाहिँ त्यो सबै शब्दहरूले मलाई नै हानेको, मलाई नै भनेको जस्तो लाग्छ।
0: शङ्कर थापा इस्माइलले गरेको थुप्रै सङ्गीतहरू मध्ये एउटा गीत गुनगुनाइदिनुहोस् त अहिले,
1: त्यो चोली भन्ने, चोली अलि छोटो भन्ने
0: भन्ने होइन, सुनौ न
1: हुन्छ
2: सेल्फी त धेरैचोटि गाइसकेको हामीले होइन, सबैले सुन्नु पनि भएको छ,
0: कुन गीत गाउने त
2: एउटा त्यो हाम्रो गीतकार राखी गौसन दिदीकै शब्दमा मैले गाएको थिएँ कि एउटा चाहिँ हे मन भन्ने गीत, त्यो पनि मलाई साह्रै मनपर्ने, मेरो एकदम वान अफ द बेस्ट सङ्ग हो, अब त्यो हाम्रो गीतकार राखी दिदीलाई नि साह्रो मनपर्ने गीत हो त्यो हे मन यी रहर कतै थामिदे भन्ने, एउटा अलिकति सुगम सङ्गीत सङ्गरेट थोरै गाउँदा के सुनेको छैन, थोरै लोबडै गाउँछु नि है, हुन्छ

0: अहिले यति मात्रै थ्याङ्क यू.
1: केचिनपछि गीत हामी श्रोतामा सुनाउला होइन. हेमन है राखीजीको शब्द, राम्रो गीत लेख्नुहुन्छ है. लीलाजीले तपाईँसँगै पहिलो सहकार्य गर्नुभएको छ, उहाँको डेब्यु गीत छुट्ने बेला होइन,
0: छुट्ने बेला
1: तपाईँले गर्नुभयो. त्यसपछि यो दोस्रो मेरो खबर, यसको भिडियो पनि आएछ. भिडियो पनि साह्रै राम्रो बनेछ. टाइटल चाहिँ मेरो खबर नराखेर लगिदे चरी अथवा बालुवाको मल राखेर अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ है मलाई चाहिँ. सरसल्लाह गर्नुभयो
0: होइन यो विषयमा. अलिकति थोरै त्यो अलिक मिक्स मिसकम्युनिकेसन भयो क्या हाम्रो बिचमा चाहिँ. जब मैले गीत बनाएर उता जिम्मा दिइसकेपछि हाम्रो बिमला खुजुम बहिनीले एकदमै मन पराउनु भएछ गीत, अनि म गर्नु पर्यो भनेर उहाँले सल्लाह गर्नुभएछ हाम्रो लीलाराज सरसँग. अनि भान्जी भन्नुहुन्छ उहाँले, भइहाल्छ नि. मलाई नि भन्नुभएको थियो शङ्कर सर, यसरी बिमला नानीले यसरी मन परायो नि गीत, उहाँले गर्छु भनेर. के गर्ने भन्नुभएको थियो, एकदम राम्रो एक्टर हो, दिँदा हुन्छ भने मैले. अब तर उहाँहरू जब मेकिङमा जानुभयो त्यसपछि त्यो के टाइटल राख्ने कसो गर्ने भनेर खासै त्यो कम्युनिकेसन भएन, सल्लाह पनि भएन. अनि उहाँहरूले पछि पोस्टर आउँदाखेरि टाइटल उहाँहरू आफैले राखिसक्नु भएको रहेछ,
1: मेरो खबर है.
0: मेरो खबर त्यो जस्टिस अब
1: तर गीतको पञ्चिङ लाइन मुटु भन्ने जस्तो कि त लगिदे चरी कि त बालुवाको
0: मल हुन्थ्यो. उहाँहरूले सल्लाह गरेर राख्नु भएछ.
1: भिडियो चाहिँ राम्रो बनेछ जे होस्,
0: भिडियो त अत्यन्तै मिठो भएको छ भिडियो है. गीत त अब अडियोको त कुरा नगरौँ, म आफैले बनाएपछि.
1: अब यता हाम्रो सङ्गीताजीले गाउनु भएको तिजको गीतको भिडियो कस्तो बनेछ, त्यो गीत पछि पनि राख्नुलाई एकचोटि.
2: त्यो हेर्नु भएको छैन तुलसी दाइले, त्यो राम्रो छ. मलाई त एकदमै सबैले
0: अहिले पछिल्लो समयमा नेपाली गीत सङ्गीतको क्षेत्रमा अब जसरी अब हामीले हरितालिका तिज एउटा परम्परागत एउटा नारीहरूको चाडलाई जुन एउटा सभ्य ढङ्गले पस्किनु पर्ने तर धेरै विकृतिहरू छिर्दै गरेको अवस्थामा हामीले चाहिँ पक्का जाने तिजलाई झल्किने नारीहरूको गरिमा होइन सबै जाने एउटा शालीन प्रकारको तर रमाइलो र नाच्ने प्रकारले हामीले त्यो पस्क्या छौँ. अब मैले अब अरूको चिजलाई ब्लेम गर्नुभन्दा पनि हामीहरूले हेरिरहेको छौँ सामाजिक सञ्जालमा अलिकति धेरै डबल मिनिङ भएका गीतहरू, अलिकति विकृति छिर्दै गरेका चिजहरू कल्चरभित्र पनि. किनभने तिजहरू हाम्रो चाडपर्व भनेको एकदमै मौलिक परम्पराहरू हो जसमा चाहिँ हामी अलिकति थोरै फोहोर मिसाउँदै गइरहेछौँ. तर हामीले गरेको काममा चाहिँ सकभर हामी अलिक त्यस्तो चिजहरूबाट चाहिँ अलिक जोकेरै सकभर सभ्यता कला साहित्यलाई चाहिँ चोखो पवित्र र स्तरीय बनाउनुपर्छ भन्ने मानसिकताको साथ हामी चाहिँ काम गर्न रुचाउँछौँ. त्यही दौरान हाम्रो तिज गीत अत्यन्तै सभ्य अत्यन्तै शालीन ढङ्गले मिठो ढङ्गले प्रस्तुत भएको छ. यहाँहरूले डस्ट म्युजिक युट्युब च्यानलमा गएर रानीहार तिज गीत भनेर टाइप गर्नुभयो भने पक्कै पनि कस्तो बनेको रहेछ अब भनेर थाहा हुन्छ.
2: अनि अहिले त यस्तो छ नि त, फेरि तिजमा पनि अब कति धेरै विकृतिहरू आइसक्यो पहिलेको भन्दा होइन, धेरै तडक पडक गरगनाहरू. अब अरूले त्यस्तोलाई मैले पनि लाउनै पर्छ भन्ने यो खालको ड्रेस लायो साडी त्यतिको मैले पनि किन्नै पर्ने. अब यो त साधारण जीवन बिताएको मान्छेलाई होइन साह्रो पर्छ नि त यो कमिसनमा चल्नलाई. अनि यो चाहिँ जे छ त्यसमै खुसी हुँ रमाइलो गरौँ भन्ने खालको एउटा सन्देश होइन सिम्पल तरिकाबाट त्यो पनि दिन खोजेको छ यो गीतले चाहिँ.
1: हामी त्यो गीत केहीछिनपछि फेरि पनि राख्नेछौँ होइन. र यति बेला भने चाहिँ म शङ्कर थापा स्माइलले अघि लाइभ गाउनुभएको हेमन है राखी गौचन अहिले क्यालिफोर्नियामा बस्नुहुन्छ. अत्यन्तै सशक्त कलम चलाउने नारी हस्ताक्षर, कविता पनि उस्तै राम्रो लेख्नुहुन्छ, गीतहरू पनि उस्तै राम्रो लेख्नुहुन्छ
0: होइन.
1: अब शङ्कर थापा चाहिँ गायकै बन्छु भन्ने मान्छे पछि सङ्गीतमा अलिक बढी केन्द्रित भएको छ, तर फाटाफुटा गीत पनि गाउनु हुँदो रहेछ. त्यो किनकि उहाँको त एउटा भनौँ इन्सिडेन्टै छ नि होइन, सङ्गीतमा कम्पिटिसन भिडेको स्वरमा फर्स्ट भइदिएको नेपालमा. त्यही भएर पनि अब भने हामी यो गीत सुनाउनेछौँ श्रोताहरू माझमा होइन. गीतपछि हामी समाचार सुन्नेछौँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा कुराकानी गरौँला है त.
0: थ्याङ्क यू
1: हेमन होइन.
0: हजुर हेमन, अलिकति फरवर्ड गर्नु पर्ला स्टोरी.
1: एउटा विशुद्ध सुगम धारको गीत शङ्कर थापा स्माइलले गाउनुभयो गीत हो. यसको भिडियो चाहिँ यहाँहरूले युट्युब च्यानलमा राखी गौचनकै युट्युब च्यानल गएर पनि हेर्न सक्नुहुनेछ. अहिलेलाई भने चाहिँ म यहाँहरूलाई गीतै सुनाउँछु र गीतपछि पनि यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ.

0: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
0: सरकारले मुलुकभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। त्रिभुवन विमानस्थल कार्यालयले भोलि विमानस्थलमा हवाई यात्रुलाई सहजीकरण गर्न तयार रहेको जनाएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँ सम्बद्ध कांग्रेसका नेता कार्यकर्ताले स्वागत गर्ने भएपछि विमानस्थलमा उडान तथा आउजाउ प्रभावित हुन नदिन तयारी भइरहेको

0: त्यस्तो क्षमता छ कि छैन विमानस्थलमा?
1: हो त्यही त, 7,000 या 8,000 या 20,000 होइन, किनभने हाम्रो नर्मल त जे अहिले जे प्यासेन्जरहरू आउने हो त्यसलाई मात्रै फेसिलिटेट गर्छौँ होइन। अब त्यसरी 7,000 या 70,000 कतैबाट गरिदियो भने त हामीलाई गाह्रो हुन्छ। फेरि त हामी त के हौ, एयरपोर्टमा प्यासेन्जरलाई फेसिलिटेट गर्ने या भिभिआइपी भिआइपीलाई जे जस्तो नर्म छ त्यसलाई गरिरहेको छ अहिलेसम्म। अब त्यसरी त सम्भव हुँदैन, त्यही भएर त हामी आज के स्ट्राटेजी अप्नाउने, के गर्ने, कति मान्छेले हामी चाहिँ एलाउ गर्ने, कसले एलाउ गर्ने नगर्ने, त्यसैको लागि चाहिँ हामी बसिरहेछौँ स्पेसल्ली यही कन्टेक्स्टलाई लिएर।
0: हजुर, अब यात्रुलाई असर नपर्ने गरी सुविधा दिलाउनको लागि आयोजकहरूसँग पनि यहाँहरूले छलफल गरिरहनु भएको छ होला?
1: अहिलेसम्म त त्यस्तो किसिमको एप्रोच आएको भएको छैन होइन, र यदि भयो भने अब कतिसम्म गर्न सकिन्छ गर्न सक्छौँ हामी प्रयास गरौँ।
2: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनहा समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसेपछि बर्दियाका अधिकांश सोनहा समुदाय ढोकामा ताला लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिल बहादुर केसी।
3: साँझ बिहानको जोहो तार्न कठिन भएपछि दुई वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका 6 स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
4: कामको सिलसिलामा आन्टी अंकल कमान जानु भएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
3: पर्सिनीमा सोनाहा बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
5: यहाँ त घर धुरी छोडेर 9-10 घरको हिँडेछन् कमाउन, आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन शासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
3: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहाको भनाइ छ।
6: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसु भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सुनको रानी हार चाहिँदैन मलाई यो गीत राखे त्यसको गीत त्यसको भाका त्यस पनि आउन लागिसक्यो हरित हरिका तिज एक डेढ महिना अगाडि नै कलाकारहरूले गीत सङ्गीत लिएर आउने गर्दछ र यसपालि भने यो तिजलाई नै लक्षित बनाएर गायिका सङ्गीता भण्डारीले लिएर आउनुभएको गीत हो र यसको अफिसियल भिडियो चाहिँ यहाँहरूले दस म्युजिक युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुन्छ न्यु तिज सङ रानीहार टाइप गरेर सङ्गीता भण्डारी टाइप गर्नुभए पनि भिडियो राम्रो बनेको छ यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथिद्वय शङ्कर थापा इस्माइल र गायिका सङ्गीता भण्डारीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु यो गीत उहाँहरूकै सिर्जना हो यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ यसपालि चाहिँ अब इलाम मात्र होइन सिलगढी पनि नाच्ने भयो जस्तो छ गीत भयो है सङ्गीता बहिनी के भन्न चाहनुहुन्छ
1: सिक्किम सिलगढी दार्जिलिङ इलाम त नाचिहाल्छ होइन आफ्नो यस्तो हो अब यति धेरै वर्ष पछाडि होइन एउटा चेलीले कोसेली हजुरहरूसँग तिजको एउटा मिठो लिएर आएको छु है माया गरिदिनुहुन्छ साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ हजुरहरूको माया बिना त सबै अधुरो छ होइन अनि यो तिजको गीतमा चाहिँ सबैजना आमाहरू चेलीबेटी दिदी बहिनी सबैजना छमछमी नाचेर एकदमै साथ दिनुहुन्छ भन्ने आशा छ अनि हजुरहरूले यो गीतलाई हेर्नुभएको छैन भने चाहिँ दस म्युजिकमा गएर हेर्न सक्नुहुन्छ अनि हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिन सक्नुहुन्छ लाइक कमेन्ट सेयर चाहिँ गर्नै पर्ने हुन्छ है
0: शङ्करजी अब सङ्गीताजीसित यो सहकार्य हुन त योभन्दा अगाडि नै अर्को गीत पनि अब रिलिज हुँदैछ भने डान्सिङ प्याटर्न गीत छ भन्दै हुनुहुन्छ होइन बाइस वर्ष अगाडि त्यो सङ्गीत साधना अनाम नगरमा भेट्दाको सङ्गीता भण्डारी र अहिलेको सङ्गीता भण्डारीमा त्यो भनौँ न गायन अथवा गायकी क्षमता के पाउनु भयो त्यस्तै छ के अलिकति बिचमा आराम बसेको हुनाले स्वरमा पनि आराम भेट्नु भयो
2: स्वर यस्तो स्वर आफ्नो प्रकारको पहिला जस्तो छ त्यस्तै छ गायकीमा चाहिँ अब जुन एउटा रियाज गर्दाखेरिको कन्टिन्युड रियाज भोकलमा हुँदाखेरि जुन एउटा माझिएको थियो त्यो चाहिँ मैले उसलाई भनेको छु अझै अब अब हरेक दिन रियाज जरुरी छ है गायनमा आउने हो भने चाहिँ आवाज त उसको टोनमा त एकदमै पहिले पनि त्यति नै मिठास त्यति नै ब्राइटनेस छ तर गलाको हरकतहरू एउटा सिङ्गिङभित्र पर्ने अरू टेक्निकल पार्ट्सहरूमा इम्प्रुभमेन्ट गर्नको लागि चाहिँ अलिक रियाज चाहिँ चाहिन्छ है भनेर चाहिँ मैले टु बी अनेस्ट एउटा असल फ्रेन्ड भएको हुनाले उसलाई भनेको छु तर पनि म एउटा कुरामा चाहिँ अचम्म के चाहिँ छु भने यत्रो ग्याप पछि पनि उसले दुइटै गीत बखुबी निभाएको छ अहिले धेरै सिङ्गरहरू बजारमा देख्छौँ कमर्सियल सिङ्गरहरू प्रोफेसनल सिङ्गरहरू तर ऊ 18-20-22 वर्षसम्म चुपचाप बसेर ब्याक हुँदा पनि उसको गायकीमा खासै त्यस्तो कमजोरीपना चाहिँ छैन त्यो चाहिँ एउटा एप्रिसिएट गर्ने खालको कुराहरू छ तर त्यसो भन्दै गर्दा त्यही नै अन्तिम बिन्दु हो भन्ने चाहिँ होइन जहिले पनि ग्रुपमा मान्छे जानुपर्छ साधना जति तपाईँले गर्नुभयो त्यति तपाईँको चाहिँ अझै ब्राइट हुँदै जाने हो अझै टेक्निकल्ली रिच हुँदै जाने हो भन्दै उसलाई सुझाव पनि छ र उसले गरेको राम्रो कामको लागि उसलाई धन्यवाद पनि छ
0: अब यो आधुनिक सङ्गीत सुगम धारको सङ्गीतमा लत बसिसकेको शङ्कर थापा इस्माइललाई ठ्याक्कै तिजको गीत गर्नु चाहिँ कस्तो कति गाह्रो हो अब लेखक अब गीतकार त अब डिबी खनालजी गीत लेखि नै हाल्नुहुन्छ तर पनि भनिन्छ नि त्यो एउटा ट्रेन बसिसकेको हुन्छ सङ्गीतकारको होइन
2: होइन मैले विगत अब लगभग अब 20 वर्ष भयो क्रियाशील एउटा प्रोफेसनल्ली नै सङ्गीत क्षेत्रमा ननस्टप काम गरिराखु त्यो दौरान मैले धेरै कुराहरू देखेँ म्युजिकभित्रको उतार चढाव अनि आएको एउटा परिवर्तनहरू सबैलाई झेल्दै गर्दाखेरि एउटा के चाहिँ पाठ सिकेँ भने कुनै पनि एउटा सङ्गीत कर्ममा लागेको व्यक्ति चाहिँ एउटा ट्याग लागेर बस्नु हुँदैन समय सापेक्ष परिवर्तनशील हुनुपर्छ जसरी श्रोताहरूको सुन्ने टेस्ट परिवर्तन हुन्छ मेकरहरू पनि त्यही हिसाबले चाहिँ नै परिवर्तनशील भएर समय सापेक्ष काम गर्न सक्नुपर्छ अनि मात्रै आफू स्टिल भइदो रहेछ भन्ने कुराहरूलाई मैले बुझेँ अन्त अहिले भने जस्तो शास्त्रीय सङ्गीत पढेर सुगम सङ्गीतमा बढी चाहिँ नि हार्मोनियम चलाएर आएको अथवा सङ्गीत भरेर आएको एउटा कलाकारले समय अपेक्षा भएर लोक सङ्गीत आधुनिक सङ्गीत पप सङ्गीत हुँदै विभिन्न प्रकारको सङ्गीतमा अहिले त यति धेरै धारा आइसक्यो कि त्यसलाई के नामाकरण गर्ने भन्ने पनि कन्फ्युजन छ होइन. हर प्रकारको फ्युजनहरू आइरहेको छ. अब मैले आफूलाई चाहिँ समय सापेक्ष हर प्रकारको सङ्गीतमा
0: अप्ठ्यारो पर्छै पर्दैन उसो भने आधुनिक सङ्गीतको त्यो धारलाई समातेर त्यसको मौलिकतालाई पनि बचाइराखेर सङ्गीत गर्नु चाहिँ
2: त्यो अप्ठ्यारै काम हो. अप्ठ्यारै काम हो किनभने कुनै पनि सृजना फेरि अहिले अब धेरै कुराहरू छ कपिराइट्सको कुराहरू छ अरूको गीत सङ्गीतसँग टच हुँदाखेरि पनि जोगिएर काम गर्ने कुराहरूदेखि लिएर सबैतिर अलर्ट भएर काम गर्दाखेरि एउटा बचेर एउटा नयाँ एउटा कुनै पनि सङ्गीतको सृजना गर्नु चाहिँ साह्रै जटिल कामै हो जस्तो लाग्छ. कहिलेकाहीँ म अनेस्ट बोल्नु पर्दा एउटा कम्पोज गरेर आफैले सुन्दाखेरि यो कसरी गरेँ होला भन्ने म आफैले आफैलाई प्रश्न गर्छु क्या कहिलेकाहीँ. मेरो धारभन्दा बाहिर गएर मैले काम गरेर आउँछु. अहिलेको जेन्जी भाइ बहिनीहरूलाई म्याच हुने एकदमै ब्यान्ड वारेन्टीहरू गीत पनि गरिरहेको छु होइन, मेलोडियस पपहरू पनि गरिरहेको छु होइन. मैले नै गरे हो र जस्तो लाग्छ कि आफैलाई पछि.
0: अघि अघि हामीले एउटा गीत राख्यौँ लीलाज कामबाङले लेख्नु भएको होइन बालुवाको महलमा, त्यो गीत गर्दै गर्दाखेरिको एउटा सेन्टिमेन्ट र त्यसको गीत गर्दै गर्दाको सेन्टिमेन्ट त ठ्याक्कै उल्टो हुन्छ नि.
2: उल्टो हुन्छ, एकदम उल्टो हुन्छ. तर यस्तो हुँदो रहेछ जब माइन्डमा एउटा इमेजलाई एउटा कल्चरलाई एउटा परिवेशलाई म चाहिँ मेरो सवालमा चाहिँ म सङ्गीत गर्दाखेरि यो कुन धारमा गीत बनाउने भन्दै गर्दाखेरि हामी त सबै एउटा भाग्यमानी पुस्ता पनि हो. हामी पुरानो पुस्तासँग पनि उत्तिकै टचमा थियौँ. त्यो पुरानो टुकीको युग पनि झेलेर आयौँ, आधुनिक युगमा छौँ. अहिलेको जेन्जी पुस्ताहरूको टेस्ट सबै तिनटै युगको बिचको एउटा सेतु जस्तो भएर हामीले काम गरिरहेछौँ. अनि त्यो हुँदाखेरि चाहिँ के चाहिँ हुँदो रहेछ भने आँखा चिम्म गरेर त्यो इमेजलाई सम्झेर त्यो एउटा सङ्गीतकारले शब्दलाई मनन गर्दै आँखामा एउटा भिजुअल चम्किन थाल्छ, एउटा भिजुअल क्रिएट हुन्छ. अनि त्यो भिजुअल अनुसार सङ्गीतको धुन क्रिएट गर्छु क्या म चाहिँ. अनि त्यो भएको हुनाले जस्तो प्रकारको गीत आउँछ त्यो गीत अनुसार ढल्न सक्ने एउटा खुबी चाहिँ उपरवालाले दिनुभएको छ. त्यसको लागि उपरवालालाई नै धन्यवाद. मलाई भन्छन् एउटा मान्छेको प्राय एउटै प्रकारको सङ्गीत आउँछ. शङ्कर थापा इस्माइल चाहिँ प्राय उहाँको विभिन्न कलरको सङ्गीत आउँछ भनेर केही मिडिया कर्मी एकदम अग्रज व्यक्तित्वहरूले पनि मलाई भेटेरै पनि भन्नु भएको छ कि. अनि त्यसो हुँदाखेरि चाहिँ यो अब मेरो त होइन, मलाई सङ्गीतमा गरिखा भनेर पठाउँदाखेरि जुन ब्लेस्ड दिएर पठाउनु भएको छ गडले, त्यो गडको पनि अनुग्रह हो भन्छु म चाहिँ.
0: यहाँ हाम्रो लीलाराज कामबाङजीले पनि सुन्दै हुनुहुन्छ, बिना खबर सरप्राइज सरप्राइज सरप्राइज भन्नुभएको छ है.
2: लीलाराज सर एकदमै सेवारो, नमस्कार.
0: अनि हाम्रो सङ्गीतकार केशव पौडेलजीलाई पनि नमस्ते, युएसमै हुनुहुन्छ.
2: नमस्कार नमस्कार है केशवजीलाई, किन नचिन्नु है.
0: अब यो तिसको गीत चाहिँ स्वर सङ्गीत भन्दा पनि भिडियोको महत्त्व बढी हुन्छ, भिडियो चाहिँ भारी हुन्छन् भन्छन्. सङ्गीताजी के भन्न चाहनुहुन्छ अनि शङ्करजी?
2: होइन अब भिडियो
0: भिडियोलाई नै मान्छेहरूले अलिक बढी होइन सङ्गीत भन्दा त्यो भिडियो पनि अब महिला नाच्ने हो नारीहरू नाच्ने भएको हुनाले त्यसलाई चाहिँ बढी भनौँ अब तिज बनाउने भनेको हाम्रै चेलीबेटीहरू भएको उहाँहरूले चाहिँ भिडियोमा केन्द्रित हुन त अब गीत सङ्गीत नै अहिले हेर्ने भइसकेछ सुन्ने भन्दा पनि
1: हेर्ने.
0: यसलाई चाहिँ कसरी भनौँ प्रयोग गर्नुभएको छ यो गीतलाई?
2: भिडियो पनि अत्यन्तै उत्कृष्ट बनाएको छ. हामीले दुईजना आर्टिस्ट राखेको छौँ, मिलासा वाग्ले र
1: यसु
2: भट्टराई बहिनी, दुईजना एकदमै निकै मिठो क्युट लुक्स होइन. अब इन्डस्ट्रीमा धेरै म्युजिक भिडियोमा एको र एउटै लुक्सहरू आइरहेको हुन्छ. हामी चाहिँ अलवेज हाम्रो चाहे गायनमा होस् चाहे भिडियो मेकिङमा होस् नयाँ अनुहारहरू नै हामी चाहिँ सकभर रिभिल गर्ने कोसिस गर्छौँ ताकि हेर्ने सुन्ने सबैलाई नयाँ टेस्टको अनुभूति होस् भनेर. अब त्यो हिसाबले अब स्वयं गायिका पनि अब मोडेलभन्दा कम्तीको हुनुहुन्न यहाँ होइन सङ्गीता होइन. तिनैजनाको राम्रो प्रस्तुति छ. त्यो सँगसँगै तिजको मौलिकतालाई एउटा आगनीमा नाच्दै छमछमी भने जस्तै हाम्रो त्यो भिडियोको एउटा चाहिँ लोकेसन पनि त्यसरी नै मिठो एउटा चाहिँ टिपिकल आँगनमा हामीले अत्यन्तै मिठो ढङ्गले छायाङ्कन गरेका छौँ. सर्वप्रथम त गीत सुन्दाखेरि शब्दहरू क्याची हुनु पऱ्यो, त्यसपछि भाकाले ओठजिहरूमा झुन्डिनु हुनु पऱ्यो, अनि त्यसपछि यो भिडियोले सिँगार्ने कुराहरू त, अनि त्यसमा पनि हामीले आफूले सकेको चाहिँ बेस्ट गरेका छौँ
0: भनेपछि सङ्गीता बहिनी पनि छमछमी नाच्छ अघि शङ्करजीले भने मोडेल भन्दा के कम होइन
1: अलिअलि म चाहिँ अनि हाम्रो यो डिरेक्टर हुनुहुन्छ केशवराज भट्ट होइन उहाँले पनि एकदमै धेरै सबैजना हाम्रो टिमले नै यति धेरै हार्डवर्क आफ्नै जस्तै गरेर सबैजनाले भाइ बहिनीहरू डान्स गर्ने बहिनीहरू सबैले मेरै गीत हो जस्तो गरेर आफ्नै सम्झेर यति धेरै हार्डवर्क गरेको छ होइन एकदमै खुसी लाग्छ यति राम्रो टिम पाउँदा मलाई चाहिँ एकदम ब्लेस्ड फिल भइरहेछ
0: यहाँ धेरै श्रोताहरूको प्रतिक्रिया छ म केहीसिनपछि पढ्नेछु र हामीलाई फेसबुक लाइभमा चाहिँ लीलाराज कामबाङजीले नमस्ते भन्नुभएको छ राजन केसीजीले अनामनगर बाटो हुनुहुन्छ उहाँलाई पनि वेलकम भन्न चाहन्छु होइन अनिल बोराजी सबलाई हामी स्वागत गर्दै यति बेला पनि म एउटा छोटो विश्राम लिइहाल्छु र विश्रामपछि हामी एउटा गीत सुनेर फेरि बाँकी कुराकानी गर्छु है त
3: खाना कस्तो थियो हजुर
4: राम्रै थियो धन्यवाद
5: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
4: होस् छोडिदिउँ ठिकै छ बरु फेरि नआउला नि यहाँ
3: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: शङ्कर थापा इस्माइलको सङ्गीत, लीलाराज काम्बाङको गीत रचना अनि मुना ठटाल र साईराज खाँतीको स्वरमा रहेको यो गीत पश्चात सम्पूर्ण श्रद्धालु कार्यक्रममा स्वागत गर्न चाहन्छु। शङ्करजी र हाम्रा सङ्गीता बहिनीलाई फेरि पनि स्वागत छ,
1: फेरि पनि धन्यवाद।
0: अब यो चाहिँ लीलाराज काम्बाङजीसितको तपाईँको पहिलो सहकार्य
1: है,
0: भिडियो पनि अत्यन्तै राम्रो एउटा सर्ट मुभी जस्तो बनाएको छ 25-26 मिनटको र सबै योगदान तपाईँको है भिडियोमा चाहिँ शब्द लेख्ने चाहिँ अब लीलाजी है र अघि हामीले एउटा गीत बजायो शान्तिश्री परियारले गाउनु भएको बालुवाको महलमा, त्यो गीत र यो गीत चाहिँ ठ्याक्कै फरक छ नि है।
1: फरक छ हजुर, यस्तो छ, अब सर्वप्रथम त यसको सबै श्रेय चाहिँ नि हाम्रो आदरणीय गीतकार लीलाराज काम्बाङ सरलाई जान्छ। मैले धेरैचोटि भनेको छु, उहाँको एउटा लेखनमा छुट्टै कथा, छुट्टै पीडा लुकेको हुन्छ अनि त्यो चाहिँ एउटा सङ्गीतकारले चाहिँ महसुस गर्न सक्छ। त्यो उहाँको जहिले पनि ऱ्यान्डमली यत्तिकै शोकले लेख्नुहुन्न, समाजभित्रको गतिविधि, कतैको पीडा, उत्पीडन, विभिन्न प्रकारको अलिकति दबिएका कुराहरूलाई अत्यन्तै सरल ढङ्गले आफ्नो कलम मार्फत उहाँले उतार्नुहुन्छ अनि त्यो चिज चाहिँ फेरि मैले कति बुझेँ कति बुझिनँ है। तर म पनि एउटा जस भावुक सङ्गीतकार हो, त्यो भएको हुनाले मलाई चाहिँ त्यस्तो चिजहरूले एकदम छिटो छुन्छ अनि यो सबै चिजहरूमा विश्वास गरेर जिम्मा दिनुहुने हाम्रो लीलाराज सर होइन, अनि हाम्रो एउटा अडियो भिडियोको टिम, हाम्रो गणेश शाह सर
0: हजुरको
1: डिरेक्टर हुनुहुन्छ उहाँ, म आफै पनि त्यसमा निकै औरात्र खटेर स्क्रिप्ट बनाउने, कन्सेप्टहरू बनाउने, धेरै हामीले टाइम दिएका थियौँ त्यो गीतमा। इभन हाम्रो एक्टर्स सम्राट अधिकारी भाइ अनि त्यहाँबाट हाम्रो अर्को फिमेल एक्टर पनि हुनुहुन्छ लीलाराज सरकै आफन्त हाम्रो बहिनी हुनुहुन्छ, उहाँ चाहिँ र आर्टिस्ट, तर हामीले उहाँलाई चाहिँ नि एक हप्ता जस्तो वर्कसप गराएर चाहिँ नि ट्रेनिङ दिएर एकदम प्रोफेसनल आर्टिस्ट जस्तै हामीले चाहिँ नि प्ले गराएका छौँ। सो अब धेरै कलाकारहरूको टिम, स्टोरी, कथा सबै बोक्दाखेरि हामीले निकै 3-4 दिन सुट गरेर फाइनल्ली त्यो चाहिँ नि फ्लोरमा आएको गीत हो। एउटा लाउरेको जिन्दगीको कथाहरू अनि घर लाउरेलाई कुरेर बस्ने भर्खर भर्खर चाहिँ कति छ अब होइन, यस्तो धेरैको कहानीसँग रिलेट खान्छ।
0: काम गर्नु पनि सजिलो होला लीलाराजजीसँग है, रमाइलो मान्छे हुनुहुन्छ। अघि यहाँ हामीलाई फेरि अर्को काम हुँदैछ है भनेर लेख्नु भएको छ होइन, किनकि दुवैजनाको मन मिलेर त काम गर्नु सजिलो होला नि
1: हजुर।
0: किनकि जसरी अहिले सङ्गीता बहिनीसँग तपाईँको चाहिँ त्यो सङ्गीत साधनामा 22 वर्ष अगाडि सङ्गीत सिक्दै गर्दाको त्यो मित्रता अहिलेसम्म कायम छ नि, त्यो किनभने त्यो दुवैजनाको त्यो मन एकदम शालीन अनि सफा भएको कारण।
1: यस्तो छ, मित्रता यात्राको करियरमा, लाइफमा यो हिँड्दै गर्दा धेरैजनाहरूसँग सम्बन्ध जोडिन्छ, कतिसम्म छुट्छ पनि, र निस्वार्थ जोडिएको सम्बन्धहरू त्यो चाहिँ सधैँभरि चाहिँ रहिरहन्छ। त्यस्तै त्यस्तै गिन्ने चुन्ने टाइपको मित्रहरू कमै हुन्छन्। अब अधिकांश फाइदा हेरेर स्वार्थ बोकेर मित्रताको ढोङ ओढेर आउनेहरू पनि धेरै छन्, तर त्यतातिर नजाउँ, त्यति कुरा भन्दा पनि मिठै
0: अब गीतको कुरा गर्दाखेरि, यो साङ्गीतिक सहकार्यको कुरा गर्दाखेरि लीलाराजजीसँग ब्याक टु ब्याक काम गर्नुभएको छ, सबै गीत दुइटै गीत राम्रो भएको छ तपाईँको होइन, दुईवटा गर्नुभएको छ।
1: प्राय गीतहरू जस अलिकति मनन गर्छ,
0: उहाँले पनि भन्नुहुन्छ 2-3 गीतहरूमा भनेर तपाईँको नाम लिइहाल्नुहुन्छ मलाई कहिलेकाहीँ अफेयरमा होइन। र यहाँ धेरै श्रोताहरूको प्रतिक्रिया छ, म पढिहाल्छु है। हाम्रो सङ्गीता बहिनीको चाहिँ भिनाजु नाताले है, याम गुरुङ हुनुहुन्छ, एभरेज याम गुरुङ है, याम कमल गुरुङ नमस्कार तुलसीजी, म कार्यक्रम पानी माथि समुद्रमा खेल्दै सुन्दैछु। आहा, यो हो नि रेडियोको विशेषता होइन, समुद्रमा हुँदा पनि समुद्रमा खेल्दै रेडियो सुन्दैछु भनेर। अनि हाम्रो गायिका तथा समाजसेवी साली नानी सङ्गीता भण्डारीको गीत एकदमै राम्रो छ, शब्द सङ्गीत वेशभूषा गायन सबै एकदमै राम्रो छ, बधाई तथा शुभकामना शङ्कर थापा लगायत सम्पूर्ण टिमलाई भने भिडियो पनि हेरिसक्नु भएको
1: छ।
0: अनि बेजिङ स्टोक युकेबाट गीतकार धनवीर पुन लेख्नुहुन्छ, नमस्कार तुलजी, कार्यक्रम सुन्दैछु अनि आजको पाहुनाहरू सङ्गीता भण्डारी साथै कम्पोजर शङ्कर थापाज्यूलाई पनि नमस्कार छ, कुराकानी मिठो छ है भनेर लेख्नु भएको छ। उहाँ पनि गीतकार हुनुहुन्छ है, फेरि उहाँको पनि एल्बम चाहिँ आइसकेको रहेछ र उहाँको गीत मैले दुई दिन अगाडि बजाउँदाखेरि हिजो आज कहिलेकाहीँ सङ्गीतकारहरूले अथवा त्यो जोसँग काम गरिन्छ चिटिङ पनि गरिदिन्छ जस्तो लाग्यो कि उहाँको गीत बजाए मिठो गीत रहेछ तर बाजाहरू चाहिँ स्याम्पलिङ बाजाहरू हाल्दाखेरि त्यो पञ्चिङ चाहिँ आउँदैन नि है लाइभ बाजा जस्तो
1: लाइभ बाजा त लाइभ बाजा नै हो किनभने सुन्दा पनि मजा आउँछ कम्प्युटरबाटै कतिले चाहिँ चिटिङ गरेर यस्तो छ यसको पछाडि कस्तो छ भने
0: बजेटको पनि
1: बजेटको कुराहरू हुन्छ अनि कस्तो टिमले काम गर्यो भन्ने कुराहरू पनि हुन्छ नेपालमा धेरै प्रकारका काम गर्ने टिमहरू हुनुहुन्छ हामी चाहिँ प्रायः अलिकति जेन्युन टिमसँगै काम गर्न रुचाउँछौँ त्यो हुँदाखेरि अब हिजो मात्रै मैले एउटा एल्बमको थालनी गरेको छु हिजो मात्रै स्टुडियोमा लाइभ म्युजिसियनहरूसँग बसेर फोटो पनि साक्षात्कार गरे हाम्रो नेपालका प्रतिष्ठित वाद्य वादकहरूसँग हाम्रो गीतकारज्यू बल्लभ डम्बर बल्लभ पन्थजी हुनुहुन्थ्यो हुनुहुन्छ उहाँलाई प्रत्यक्ष राखेरै लाइभ बाजाको वर्कआउट यसरी हुन्छ है सर भनेर देखाएँ पनि एकदमै प्रभावित हुनुभयो यसरी काम हुँदो रहेछ स्टुडियोमा म त गीत भनेको कसरी बन्छ भन्ने पनि थाहा थिएन भन्ने कुराहरू हुन्छ अब हामी चाहिँ सकभर सबै कुराहरू प्रत्यक्ष अलिकति फेयर नै हिसाबले गरेर आउँछौँ कहिलेकाहीँ म यतिमा गरिदिन्छु भनेर एउटा भ्रम छर्ने अनि मान्छेहरूलाई ए गीत फलानुले चाहिँ यतिमा गऱ्यो उसले चाहिँ यति बेसी पैसा लियो बेसी पैसा लिनेले चिटिङ गर्यो क्या हो भन्ने चाहिँ पर्छ तर उहाँहरूलाई थाहा हुँदैन लेभल अथवा त्यो कस्तो कामहरू क्वालिटी केही थाहा हुँदैन अनि स्वाभाविक त्यो आइडिया नभएको कारणले उहाँहरूमा एउटा भ्रम
0: एक्ज्याक्टली यहाँ रघु भट्टराईजी लेख्नुहुन्छ बोस्टन युएसएबाट हुनुहुन्छ रघुजी लेख्नुहुन्छ सुरुदेखि नै कार्यक्रम सुनिरहनु भएको छ उहाँ नमस्ते तुलजी आजको अतिथि द्वयमा पनि नमस्ते आजको अतिथि विशेषले चर्चित गायक खेमराजको पुस्ता हस्तान्तरको उदाहरणको नमुनाको रूपमा प्रस्तुत हुँदै साङ्गीतिक क्षेत्रमा स्थापित भइसक्नु भएकोमा बधाई तथा शुभकामना यहाँहरूको साङ्गीतिक यात्राले शिखर चुमोस् भन्ने लेख्नु भएको छ बोस्टनबाट हुनुहुन्छ
1: एकदमै धन्यवाद नमन है सर
0: रघु भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई सधैँ नै सुन्नुहुन्छ यहाँलाई धन्यवाद दिन चाहन्छु मिनी कालीकोटी राईजी बेलायतबाट लेख्नुहुन्छ नमस्कार सबैजनामा सुरुबाटै सुन्दैछु कुराकानी गीत सङ्गीत अनि दुवैजना अतिथिलाई अझै अगाडि बढ्नुहोला शुभकामना छ धन्यवाद तुलसी दाई भन्नुभएको छ मेरो पनि धन्यवाद छ
1: धन्यवाद नमस्कार
0: अनि यसै गरी छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सटन केन युके नमस्ते हजुरहरू सबैजनालाई भन्नुभएको छ है
1: नमस्कार हजुर
0: धन्यवाद दिन चाहन्छु अनि हाम्रा गीतकार पनि हुन्छ घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरले बेलायतबाट नमस्ते तुलसी सर सुन्दैछु है लुकेर भनेर लेख्नु भएको छ आज किन लुक्नु आजको अतिथि द्वयलाई पनि नमस्कार र उहाँहरूको साङ्गीतिक यात्राले आकाश चुमोस् भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु थुप्रै गीतहरू उहाँले गरिसक्नु भएको छ एल्बम पनि निकालिसक्नु भएको छ अब शङ्कर थापा इस्माइलजीसित चाहिँ सकार्य भएको छैन होला कुनै दिन अवश्य पनि हुन्छ है उहाँलाई पनि धन्यवाद छ
1: एकदमै धन्यवाद प्रतीक्षा रहित सहित सहित
0: हरि राईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुन्छ तुलसी सर नमस्कार म पनि यो लोकप्रिय स्वर्णिमसँग कार्यक्रममा हजुरहरूको रोचक साङ्गीतिक कुराकानी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है आजको अतिथिज्यूहरू दुवैजनालाई हार्दिक स्वागत तथा अभिवादन गायिका सङ्गीता मेमको गीत र आवाज साह्रै मिठो रहेछ शङ्कर सरको सङ्गीतको त कुरै नगरौँ दुवैजनालाई हार्दिक बधाई तथा शुभकामना भन्ने लेख्नु भएको छ है
1: हाम्रो पनि नमस्कार यहाँलाई
0: अनि तपाईँहरूको गीत सङ्गीत र आवाज नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहन् दुवैजनालाई शुभकामना भन्नुभएको धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिदिनु भयो सुनेर यसरी हामीसित जोडिनु भएको छ यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु अन्य प्रतिक्रियाहरू पढिहाल्छु हाम्रा गीतकार लीलराज कामबाङजी आयो है यहाँ उहाँको लेखन बिना खबर है यही त राम्रो होइन
1: गीतकारको पहिचान फरक
0: बिना खबर तुलसी बस्ने सर नमस्कार आजको अतिथि सङ्गीतका बादशाह शङ्कर थापा इस्माइल सरलाई नमन गरे त्यस्तै सङ्गीता भण्डारीज्यूलाई पनि भुइँश्वरी नमस्कार अब अनियरमा काम गर्ने भनेपछि सायद कवयत्री श्री आर शर्मिला अधिकारी बहिनीले हुन्छ भन्नुभयो भन्ने शब्द तयार छ नि अनि हजुर लु है यसो गर्दै गर्दा हजुरहरूलाई नयाँ कोसेलीले सफलता पाओस् हजुरको नयाँ कोसेलीले सम्पूर्ण नियमित श्रोताहरू सबैमा मिठो सम्झना भन्नुभएको छ लीलराज कामबाङजी शङ्करजीले सङ्गीत गरेको दुईवटै गीत हामीले राखिसकेको छु लीलराज कामबाङको रचना रहेको केही भन्न चाहनुहुन्छ उहाँलाई शङ्करजी
1: एकदमै फेरि हाम्रो पनि भुइँश्वरै नमस्कार लीलराज सर तपाईँको आत्मीयता तपाईँको मिठास तपाईँको शालीनता तपाईँको नम्रताको सधैँभरि एकदम म फ्यान हो अनि विशेष गरी त गीत लेखनकै उहाँले जहिले पनि हामी प्रति देखाउने यो हार्दिकता, यो प्रेम, यो एकदम सद्भाव प्रति पनि नतमस्तक छु म है. र यसरी नै अर्को सहकार्यको लागि पनि आतुर छु है सर, प्रतीक्षारत छु.
0: राजन केसी संगीतले चाहिँ मायाको मौसम गीत पनि सुन्नु पर्छ है तुलसीदाई भने शंकर थापाजीकै भन्नुभएको छ है.
1: मायाको मौसम
0: उहाँलाई धन्यवाद छ.
1: धन्यवाद हजुर.
0: लीलाजीलाई फेरि पनि धन्यवाद. अनि टङ्क शेरचन्द दाई लेख्नुहुन्छ बेलायतबाट, नमस्कार तुलजी, आजको दुवैजना अतिथिहरूलाई पनि नमस्ते. उहाँहरूको साङ्गीतिक भलाको शायरी तपाईँहरूको सुरुबाटै सुनिरहेछु. उहाँहरूको उज्जवल साङ्गीतिक भविष्यको कामना भन्नुभएको छ.
1: नमस्कार टङ्क सर, एकदमै हार्दिक धन्यवाद.
0: यसै गरी यहाँ छवि थापाजीले फेरि थप्नु भएको छ, नमस्कार तुलजी, अनि आजको पाहुना द्वय मिठो स्वर्गीय धनी संगीता बहिनी र कम्पोजर शङ्कर थापा भाइलाई पनि नमस्ते. हजुरहरूको मिठो कुराकानी सुनेर मनोरञ्जन दिने उहाँहरूलाई बधाई अनि शुभकामना छ भन्नुभएको छ.
1: एकदमै हाम्रो पनि नमस्कार, धन्यवाद हृदयदेखि.
0: द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ. नमस्कार तुलसीजी, साथै आजको स्वर्णिम सङ्गममा जोडिएर रहनुभएका सम्पूर्ण विश्वभरिका श्रोताहरूमा हार्दिक नमन गर्दछु. र आजको पाहुना गायिका बहिनी संगीता भण्डारीको साथै वरिष्ठ सङ्गीतकार शङ्कर थापा इस्मालजी दुवैजनालाई नमस्कार. उहाँहरूको साङ्गीतिक यात्रा सधैँ सफल रहोस् भन्ने कामना गर्दछु. हजुरहरूको कुराकानी र मिठा मिठा गीतहरू सुनेर आनन्द लिइरहेछु. साथमा मेरो सम्धीज्यूको रचनाको गीत झन् मन लगाएर सुने तुलसीजी, लीलाराज काम्बाङ, शङ्कर थापा दुवैलाई र धन्यवाद भन्नुभएको छ. विदा भन्ने लेख्नु भएको छ, उहाँ चाहिँ जर्मनीबाट हुनुहुन्छ.
1: नमस्कार सर, एकदमै धन्यवाद.
0: त्यति टाढोबाट सुनिदिनु भएको छ. अनि नूतन भुषालजी जो आफै पनि गीत गर्नुहुन्छ, तपाईँले पनि साङ्गीतिक सहकार्य गरिसक्नु भएको छ. नमस्कार सर, साथै आजको पाहुना शङ्कर थापाजी र सिङ्गर सङ्गीताजीलाई पनि भन्ने लेख्नु भएको छ है. रमाइलो कुराकानी सुनेर गजब लागिरहेछ भन्ने लेख्नु भएको छ.
1: नमस्कार,
0: गीत राम्रो बनेको रहेछ भन्नुभएको छ है.
1: ल नूतन दिदीलाई पनि नमस्कार, एकदम धन्यवाद. उहाँसँग पनि मैले सहकार्य गरेछ, हाम्रो प्रश्नजीले गाउनु भएको छ.
0: हामी कार्यक्रमको पुछार पुछारतिर त्यो गीत पनि अठाउने कोसिस गरौँला. नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि यहाँ लेख्नुहुन्छ, अन्य श्रोताहरूको प्रतिक्रिया छ है, पढिहाल्छु, सबैजनालाई समेटिहाल्छु म. यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट हुनुहुन्छ. धेर तुलसी सर नमस्कार, हजुर तथा हजुरको दुवै आदरणीय पाहुनालाई हार्दिक नमस्कार. हजुरहरूको मिठो भलाकुसारी र मनमोहक प्रस्तुतिले हामीलाई अत्यन्तै आनन्दित बनाएको छ. शङ्कर सर मेरो भोइस अफ युनिभर्सका सबैभन्दा राम्रा कोच हुनुहुन्छ जस्तो लाग्छ. आगामी शोमा उहाँलाई जज भएको देख्न पाऊ भन्ने हाम्रो इच्छा पनि छ. अनि यस्ता अनुभवी प्रतिभाशाली र सम्बन्धित कलाकारहरूलाई हामी माझ ल्याइदिनु भएकोमा हजुरलाई पनि मुरी मुरी धन्यवाद भनेर हवस् त, सबैको पल सुख शान्ति र सफलता भरिपूर्ण बनाइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु. धन्यवाद भन्नुभएको छ.
1: नमस्कार, एकदमै यहाँको शुभकामना प्रति धेरै धेरै
0: बेलायतबाट हुनुहुन्छ है,
1: एकदमै धन्यवाद है हजुर.
0: अनि बेलायतबाटै हुनुहुन्छ हाम्रा खेलमोती लिम्बुज्यू. सेवारो नमस्ते तुलजी, तपाईँको पाहुनाहरूलाई पनि नमस्ते. तपाईँहरूको मिठो कुराकानी सुनेर इन्जोय लिइरहेछु भन्नुभएको छ.
1: नमस्कार, हाम्रो
0: धन्यवाद होइन,
1: एकदमै धन्यवाद.
0: ननिटन युकेबाट तारोप्रसाद च्यामजुङजी, तुलसीजी साथै आजको पाहुना संगीता बहिनी र शङ्कर भाइ, हजुरहरू दुवै सबैजनालाई सेवारो. तपाईँहरूको रमाइलो भलाकुसारी सुन्दैछु है. संगीता बहिनीबाट लाइभ गीत जाओस् है भन्नुभएको छ है. एउटा जुनसुकै भाइ एकलाई नि स्थायी मात्रै भए पनि है, तर एकैछिन अन्य प्रतिक्रिया पढिहाल्छु, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु फेरि पनि. अनि यहाँ लेख्नु अन्य प्रतिक्रियाहरू पनि छन्, म पढ्छु सबैजनालाई समेटिहाल्छु. एउटा लाइभ गीतको अपेक्षा गर्नुभएको छ. अनि कैलाश अनिता लिम्बुले पनि ननिटन युकेबाट लाइभ गीतको अपेक्षा गर्नुभएको छ. नमस्ते यहाँहरू दुवैजनालाई भन्नुभएको छ है. अनि अझै धेरै प्रगति कामना भन्नुभएको छ. एउटा लाइभ गीत स्थायी मात्र भन्नु संगीता बहिनीबाट कुन गीत गाउनुहुन्छ? जुन
1: आफूलाई गाइरहेको गुनगुनाइरहेको कुनै एउटा गीत गाइदिनु न. यति धेरै माया, यति धेरै
2: मेरो म अघि नै पनि गीत गाउने थिएँ कि, त्यो स्वर सुकिरहेको थियो नि मेरो सर्दीलाई, तुलसीदाईलाई वचन दिइसकेपछि आज मैले आएको हो. तर पनि म एउटा एक लाइन गीत गाउँछु ल. स्वर त पुगेको छैन रहे पनि हजुरहरूले यति धेरै होइन माया गर्नुभएको छ. पोहोर साललाई खुसी पार्दा भन्ने त्यो लाइन है,
0: गाइदिउँ.

0: सर्दी लागेर सोरे अब अझ गीत गाउने घरि पनि आउँछु नि म
1: किनभने
0: अर्को गीत यो रिलिज भएपछि
1: हुन्छ उसो भने हामी एउटा छोटो ब्रेक लिनेछौँ र त्यसपछि हाम्रो संगीता भण्डारी बहिनी र स्वरूपराज आचार्यको स्वरमूर्ति एउटा गीत श्रोतामाझ राख्नेछौँ शब्द सङ्गीत राम सिटौलाको रहेको छ र हाम्रा यहाँ एउटा गीत राजन केसीजीले पनि भन्नुभएको छ त्यो गीत पनि म थोरै सुनाइहाल्छु है त
2: प्लिज
3: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ हाम्रो खुसी हाम्रो काम हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ उत्पीडन डर धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन् तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ यो निशुल्क छ गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355 साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ

0: ममता गुरुङ र डिपी खनालले गाउनुभएको यो गीत राखे सङ्गीत यसमा शङ्कर थापा इस्माइलको रहेको थियो र डिपी खनालले गाएको गीत शब्द पनि डिपी खनालकै होला होइन यो गीत चाहिँ हाम्रा राजन केसीले बजाइदिनु पर्यो भनेर पटक पटक अनुरोध गर्नुभएको थियो र ब्याक टु ब्याक मैले दुई गीत राखेँ यसभन्दा अगाडि मैले आजको अतिथि गायिका सङ्गीता भण्डारीको स्वरमा उहाँलाई साथ दिनुभएको थियो स्वरूपराज आचार्य त्यो गीत पनि गाइसकेको छु यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ अब अर्को एउटा नयाँ गीत पनि आउँदै गरेको कुरा गर्नुभएको थियो त्यो गीत चाहिँ कहिले रिलिज गरे त्यसको पनि भिडियो बनाउँदै हो कि अडियो मात्रै हो
1: होइन त्यसको पनि भिडियो चाहिँ बन्दैछ अब अहिले लगभग तिजको एउटा चाहिँ फेरि फेरिमा तिज नजिकै गर्दाखेरि
0: यही गीतलाई
1: प्रमोसन गरौँ भनेर हामी होल्ड भएको छौँ तिज सकिने लगत्तै त्यो गीत पनि हामी रिलिज गर्छौँ त्यो चाहिँ राजा कि रानी भन्ने एउटा निकै एकदमै मान्छेलाई तडक भडक साथ नचाउने खालको एकदमै
2: निकै
1: डान्सिङ नम्बर छ त्यसमा दुई लाइन मैले पनि गाएको छु
0: भनेपछि शब्द कसको डिपीकै हो
1: शब्द डिपीले लेख्नु भएको छ त्यसमा पनि
0: अलिकति साङ्गीतिक के भन्छ नि जुगलबन्दी डिपीजीसँग राम्रो है जो कहिलेकाहीँ ट्युनिङ पनि मिल्नुपर्छ होला है शङ्करजी के हो
1: त्यो पनि हो अनि समकालीन साथी भएको नाताले र सधैँ एकै ठाउँमा एभाइलेबल भएको कारणले पनि हो तथापि मैले
0: अब
1: कुनै थिममा गीत बनाऊ भनेर हामी बस्दै गर्दाखेरि सँगै बसेर कम्पोज गर्दै गीत लेख्दै गर्ने खालको माहौल चाहिँ उहीँसँग बन्ने भएर त्यसरी हामी सृजनामा बस्छौँ तथापि पनि धेरै गीतकारज्यूहरूसँग मैले काम त गरिराखेको छु हेर्दाखेरि चाहिँ सबैभन्दा धेरै चाहिँ उहीँसँग गरेको देखिन्छ
0: तर पनि धेरै चाहिँ डायस्पोरिक गीतकारहरूसँग धेरै गर्नुपर्छ जस्तै लीलाराज कामबाङजी भयो अघि राखी गाउँछन् नुतनजी लगायत धेरैको काम गर्नुभएको
1: लाद शाहदेखि लिएर हाम्रो धेरै धेरै दीपक शर्मा दाई पनि हुनुहुन्छ युएसतिर हुने अब धेरैजना हुनुहुन्छ मैले काम गरेको यस
0: सङ्गीता बहिनी अब तपाईँ सिलगढी बस्नुहुन्छ त्यहाँ पनि धेरै नेपाली कलाकारहरू छन् होइन उहाँहरूसँग कहिलेकाहीँ भेटघाट यसो हुँदाखेरि नेपाली गीत सङ्गीत कुरा हुन्छ कि हुँदैन
2: हुन्छ नेपाली कलाकारहरूसँग खासै भेट हुँदैन यताबाट जानुभयो भने कुनै प्रोग्रामको लागि
0: त्यहीँकै स्थानीय हुन्छ नि
2: स्थानीयको कलाकार भन्नाले यतिकै परिवार जस्तो वरिपरि
0: बसेर
2: एउटा साङ्गीतिक माहौल चाहिँ हुन्छ
0: अब के छ काठमाडौँ आएर काम गरिरहनु भएको छ नेपाली गीत सङ्गीतको क्षेत्र जसले जेसुकै पनि देश संहितामा गए तापनि जहाँ गए तापनि प्रविधिले संसार जोडे तापनि अहिले त अब रेकर्डिङ इन्स्टिच्युट विभिन्न ठाउँमा पनि रहेको छ तर पनि केन्द्र भने केन्द्रै हुँदो रहेछ सबै केन्द्रीकृत नै भइहाल्दछ सङ्गीत पनि त्यस्तै भएको छ केन्द्रमै केन्द्रीकृत भएको छ है काठमाडौँ बसेर अलिक समय बसेर केही गरौँ भन्ने सोच छ कि छैन अब शङ्करजीले बोलाउनु एउटा गीत गरे अब जान्छु भन्ने हो कि के हो
2: केही गरौँ अलिक बस्नु नै भन्ने छ म आएको त लगभग एक महिनै भइसक्यो तर मलाई दुई तिन दिन जस्तो मात्रै लागिरहेको छ आफ्नो माटोको माया त छँदैछ होइन त्यही पनि आफ्नो देश कति माया सबैलाई हुन्छ अनि अलिकति अब चाहिँ पहिले चाहिँ अब कुनै कुराको कारणले गर्दाखेरि उतै बस्नुपर्ने थियो अहिले त म यता आएर पनि बस्न सक्छु तर अपर्झट आइहाल्नलाई पनि केही मिलाउनु पर्ने भएकोले गर्दा चाहिँ तर एउटा कुरा चाहिँ यस्तो रहेछ एउटा कुनै पनि यो सङ्गीतदेखि बाहेक पनि केही सिप कला सिकेको छ भने चाहिँ जस्तै अहिले म ब्युटी इन्डस्ट्रीमा छु होइन जस्तो मेकअप आर्टिस्ट ट्याटुहरू पनि गर्छु अनि यसरी सिकेको छ भने चाहिँ मैले म्युजिकलाई ढिलो गरेँ तर पनि म अब पनि कन्टिन्यू गर्छु
0: ट्याटुहरू पनि गर्नुहुन्छ त्यसलाई पनि एउटा पार्ट टाइम जब जस्तो काठमाडौँ बसेर गर्न सक्नुहुन्छ
2: सकिन्छ अनि यस्तो लाग्दो रहेछ यसरी सिकेपछि एउटा कन्फिडेन्ट के आउँदो
0: रहेछ हातमा ट्याटु पनि रहेछ है
2: ट्याटु पनि छ अनि म ट्याटु पनि बनाउँछु अनि अहिले पनि थुप्रैजना मसँग ट्याटु गर्ने पनि हुनुहुन्थ्यो क्लाइन्टहरू तर मैले फेरि अहिले चाहिँ म यता म्युजिकको कामले आएको भनेर मेसिनहरू केही पनि ल्याइनँ होइन पछि आउँदाखेरि त्यो पनि गर्छु अनि फ्रिलान्स पनि गर्छु यतै पनि अहिले उता सिलगढी बसेर पनि नेपालमा गरिरहेको हुन्छु फ्रिलान्सहरू अनि यस्तो एउटा चाहिँ हुँदो रहेछ अनि अहिलेको भाइ बहिनीहरूलाई चाहिँ के एउटा सन्देश पनि दिन चाहन्छु भने यो चाहिँ एउटा होइन यसरी एउटा कुनै पनि शिल्पकला सिकिरहेको छ भने आफ्नो काम सँगसँगै होइन कुनै पनि ठाउँमा गएर जुन ठाउँमा गएर पनि अब केही पनि गर्न सकिन्छ अब जस्तै म काठमाडौँ बस्दा बस्दा सपोज होइन मेरो पैसा सक्यो होइन धेरै बस्यो भने त सकिन्छ नि त तर मैले काम सिकेको छु नि त कसै कपाल काटेर भयो ट्याटु बनाएर भयो मेकअप गरेर म त्यो पैसा निकाल्न सक्छु यसरी एउटा कन्फिडेन्ट लेभल चाहिँ बढ्दो रहेछ अनि म जहाँ गएर पनि जे पनि जुनै ठाउँमा जिरो पैसा लिएर गएर होइन गरी चाहिँ खान सक्ने रहेछ अनि सबैले अहिलेको भाइ
0: बहिनी दिमाग अलिक बिजनेस माइन्ड बनाइसकेर राम्रो कुरा हो. अब शङ्कर जी के भन्नुहुन्छ उहाँलाई, यतै बस्छ यहीँ काम गर्नुपर्छ अलिकति यो क्षेत्रमा लागेपछि अझै समय त छ नि होइन?
1: अघि संगीताले भने जस्तो आफ्नो एउटा प्रोफेसनलाई पनि सँगसँगै लिएर गीत सङ्गीतलाई पनि निरन्तरता दिनको लागि चाहिँ अब अघि दाइले नै भन्नुभयो अब केन्द्र भनेको केन्द्रै हो किनकि भारतमा नेपाली मूलका जति पनि भारतमा बस्ने नेपालीहरू पनि हुनुहुन्छ चाहे दार्जिलिङ होस् चाहे सिलगढी होस् चाहे आसाम होस् चाहे सिक्किम होस्
0: उहाँहरू
1: पनि काठमाडौँ नै आएर जसले चाहिँ नै गर्नुभएको छ अनि मात्रै उहाँहरूको पनि एउटा राइजिङ भएको छ. त्यो कारणले गर्दाखेरि उसलाई पनि अब सङ्गीतमा एउटा सम्भावना छ तर सम्भावना सँगसँगै आफ्नो प्रोफेसनलाई आफ्नो करियरमा आफ्नो स्रोत साधनलाई पनि बलियो बनाएर लानुपर्छ. सो त्यसको लागि आफ्नो प्रोफेसनलाई पनि निरन्तरता दिने र सङ्गीतलाई पनि सँगसँगै लानको लागि चाहिँ अब काठमाडौँ बस्नु चाहिँ जरुरी छ.
0: यहाँ लिलराज कामबाङजीले चाहिँ प्रशान्त शिवकोटी भाइसँगको पनि अडियो गीत पनि आउनु आउनु लागेछ है भनेर सुनाइदिनु होला है भन्नुभएको छ. नयाँ गीत हो
1: त्यही त्यही हामीले लगिदिएको मेल फिमेल गरेका थियौँ.
0: ए हजुर,
1: त्यो प्रशान्त शिवकोटी भाइले चाहिँ मेल भर्सनमा गाउनु भएको छ, अघि फिमेलमा हामीले सुन्यौँ.
0: भिडियो पनि बन्ने हो
1: तयारी खै उहाँले गर्नुभएको छ होला.
0: ल शुभकामना छ हाम्रो लिलराजजीलाई होइन र हाम्रो एनपी परदेशीजी नर्थ क्यारोलिनाबाट म पनि सुन्दै रमाउँदैछु यताको बिहानीबाट अभिवादन पठाउँदैछु है यहाँहरूलाई भन्नुभएको छ है. उहाँ चाहिँ युएसबाट हुनुहुन्छ नर्थ क्यारोलिनाबाट हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: अभिवादन एकदमै सम्झना.
0: उहाँ आफै पनि गीतकार पनि हुनुहुन्छ है, धेरै गीतकारहरू सुनिरहनु भएको छ नुतनजीको गीत. हामी कार्यक्रमको पुच्छारतिर होइन बिसौनीतिर राखेर हामी बिदा हुनेछौँ र अब नेपाली गीत सङ्गीतकै कुराकानी गर्दा गर्दै समयले पनि नेटो काटिसकेको छ र अब हरितालिका तिज आउँदैछ, यो तपाईँहरूको नयाँ गीतको सफलताको शुभकामना पनि दिन चाहन्छु है. र शङ्कर थापा इस्माइलसँग त हामी पटक पटक कुराकानी गरिरहेछ, उहाँका चाहिँ ब्याक टु ब्याक गीतहरू आइरहेछ है. अब अघि लिलराजजीले पनि फेरि पनि आउँदैछ भन्नुभएको छ, पक्कै त्यो गीत आएपछि बिएबिएस गोर्खा रेडियो मार्फत नै हामी श्रोतासम्म पुर्याउनेछौँ होइन. र छवि थापाजीले फक्सन क्यान युकेबाट नमस्ते छ भन्नुभएको छ सबैजनालाई भन्नुभएको छ, उहाँलाई अब हामी कार्यक्रमबाट ओझेल पर्ने बेला भइसकेछ. शङ्करजी केही भन्न चाहनुहुन्छ संसारभरिका श्रोताहरूलाई?
1: एकदमै फेरि पनि सम्पूर्ण जो जति पनि अहिले यो कार्यक्रम हेरिराख्नु भएको छ सुनिराख्नु भएको छ तमाम अग्रज व्यक्तित्वहरू स्रष्टाहरू श्रोता दर्शक शुभचिन्तक सबैमा एकमुष्ट हामी सबै टिमको तर्फबाट फेरि पनि नमस्कार. कतिलाई हामीले रिप्लाई दिन पाएनौँ क्षमा चाहन्छौँ. त्यही हो अब अहिले तिज नजिकै गर्दाखेरि हामीले तिजको कोसेलीहरू ल्याएका छौँ. मेरो साथी सङ्गीता भण्डारीको स्वरमा गीतकार डिपी खनालको शब्द रचना अनि मेरो सङ्गीतमा तिज गीत त मैले यसपालि दुईवटा गरेको छु तर अर्को पनि गीत एकदमै राम्रो छ. सँगसँगै अहिले चाहिँ हामी यो पेरिफेरीमा चाहिँ हाम्रो रानीहारलाई लिएर हामी
0: युट्युबबाट
1: जति पनि अहिले यहाँहरूले देखे यो कार्यक्रम मार्फत थाहा भयो नेपाली गीत सङ्गीतलाई कति धेरै हृदयबाट माया गर्ने
0: हाम्रा
1: अभिभावकहरू
0: प्रेम दाई हुनुहुन्छ, देव ज्वेलरी अल्सुड युकेबाट हुनुहुन्छ, प्रेम विश्वकर्म दाई लेख्नु भएको छ. नमस्कार तुलसी, साथै आजको अतिथि संगीता र शङ्करजी दुवैलाई नमस्कार. शङ्करजी त नेपाली गीत सङ्गीत क्षेत्रको पछिल्लो पुस्ताका सङ्गीतकार एवं कम्पोजरमा अग्रज रूपमा नै गनिनुहुन्छ र सिलगढीमा बसेर पनि नेपाली गीत सङ्गीत माया गर्ने सङ्गीता जीवलाई शुभकामना भन्नुभएको छ.
1: एकदमै नमस्कार प्रेम दाजुलाई, नमस्कार यो सद्भावको लागि.
0: अब संगीता बहिनी पनि अन्तमा श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ कि?
2: हामीलाई अहिलेसम्म होइन हजुरहरूको एकदमै अमूल्य समय सुरुदेखि अन्त्यसम्म हामीलाई हेरेर साथ दिनु भएकोमा जो जो पनि सुनेर होइन साथ दिइराख्नु भएको छ हजुरहरूलाई एकदमै धेरै धेरै मनैदेखि धन्यवाद भन्न चाहन्छु. अनि मेरो यो एकदमै धेरै वर्ष 22 वर्ष पछाडिको मेरो एउटा तिजको कोसेलीलाई हजुरहरू सबैले माया गरिदिनु होला, अझै हजुरहरूको हौसला माया प्रेरणा आशीर्वादले अझै नयाँ कामहरू गर्ने ऊर्जा मिल्छ हौसला मिल्छ है. त्यसले गर्दा सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु. अनि मेरो अर्को गीत चाहिँ मैले 4 वर्ष अगाडि आएर रेकर्ड गरेको थिएँ मुस्कान बाई संगीता भण्डारी. हेर्नुभयो भने मेरो युट्युब च्यानल आफ्नै आरज संगीता आरजे संगीता पहाडकी छोरी युट्युब च्यानलमा छ, त्यहाँ पनि गएर हजुरहरूले हेरिदिनुहुन्छ भन्ने आशा गरेको छु।
1: पटक पनि हामीलाई यसरी बोलाएर यो मौका दिने हाम्रो आदरणीय गीतकार दाइ तुलसी बस्नेत ज्यूप्रति सधैँभरि आभार।
2: तुलसी दाइलाई चाहिँ
1: एकदमै धन्यवाद
2: छ, धेरै
1: धन्यवाद है एकदमै। उहाँलाई जति धन्यवाद दिए पनि कम हुन्छ,
0: म पनि यार दुवैजनालाई धन्यवाद दिन चाहन्छु होइन, र धेरै धन्यवाद हाम्रो श्रोताहरूलाई पनि दिन चाहन्छु सुनिदिनु भएकोमा। सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै नूतन भूषालले लेख्नु भएको र प्रश्न साकेको स्वर रहेको एउटा गीत, शङ्करजीकै सङ्गीत रहेको गीत छोड्दै हामी बिदा हुन्छौँ है त। सबैजनाको दिन शुभ रहोस्, नमस्ते।
2: धेरै धेरै

0: प्रदेशकाबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज बसेको मन्त्री परिषदको बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी चार मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका हुन्। एमाले नेकपा बीचको तीन मते सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामला तथा योजना, आन्तरिक मामला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे,
1: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिनै नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्लाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
0: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
2: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ।

0: स्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
1: कोलम्बियाको भूइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ, अझ 200 बढ़ी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरेकाहरूको खोजी तथा उद्धारका लागि सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोसे कार्लोस क्वेटो।
2: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones, and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that there are no more shop.
1: बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण डुवानी गरिएको छ।
3: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण डुबानीमा केही ढिलाइ भएको छ। जडान स्थलमा आवश्यक सामग्री पुगेको करिब 5 दिनभित्र साइट
1: सञ्चालनमा।
4: BFBS Kulkar Radio.

हजुर, मिठो गीत, एउटा गजल तिम्रो लागि मैले सुनाएँ, तपाईँ सबैको सेवामा राखेँ यस गीतलाई। र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाको शैलीको शुभारम्भ भइसकेको छ र आजको यो प्रस्तुतिमा यहाँहरू सबैलाई सुस्वागत न्यानो युवादन गराउन चाहन्छु। म शेर सनवार तपाईँको सेवामा छु, फेरि पनि आज कार्यक्रम लिएर हाजिर छु। अहिलेको लागि सबैभन्दा पहिला चाहिँ मैले मिति तिथि तपाईँसँग सेयर गर्न चाहेँ। विक्रम सम्बत 2083 साल श्रावण महिनाको आज 27 गते परेको छ। करिब करिब अन्तिम अन्तिम चरणमा श्रावण महिनाको हामी आइसकेका छौँ। आज बुधबारको दिन हो, 12 अगस्त 2026 श्रावण कृष्ण पक्ष औँसी तिथि। आज अन्तर्राष्ट्रिय युवा दिवस पनि परेको छ आज र यस विषयवस्तुमा हामी केही जानकारी तपाईँहरूसँग सेयर गर्ने पनि छौँ। साथसाथमा विश्व हात्ती दिवस पनि आज परेको छ, यस विषयवस्तुमा पनि कुराकानी अलिकति तपाईँसँग सेयर गर्ने मेरो तयारी छ। भने युके अन्तर्गत चाहिँ नि आज चाहिँ हामी नेसनल अलर्टमेन्ट विक अन्तर्गत छौँ र साथसाथमा आफ्टरनुन टी विक अन्तर्गत पनि छौँ। यी विषयवस्तुहरूमा चाहिँ म तपाईँसँग आगामी घन्टाहरूमा केही जानकारीहरू सेयर गर्ने तयारी गर्दैछु। सुनेर साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गरेको छु यतिखेर। अहिले नैको लागि भने अब अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि कार्यक्रम अन्तर्गत के कस्ता सरसामग्री छन् यिनको विषयमा कुरा गर्छु। अब एकैछिन भने अगाडि तपाईँको लागि मौसमको जानकारी अनि हेल्थ सेगमेन्ट त छँदैछ, त्यसपश्चात 2 बजेको समाचारपछि एकै कलाकारका गीत सङ्गीतहरू सुन्नेछौँ। आज हामी हाम्रै चाहिँ मिठा मिठा गीत सङ्गीतहरूको यो समयमा चाहिँ नि एकजना स्रष्टाको बारेमा हामी केही जानकारी लिने कोसिस गर्नेछौँ। गीत सङ्गीत सुन्ने र इन्जोय गर्नेछौँ स्रष्टा एक सृजना अनेक अन्तर्गत। अनि अन्तिम चरण अन्तर्गत यानि कि हाम्रो 3 बजेको समाचार पश्चात पनि कार्यक्रमको अन्तिम चरण तपाईँको लागि राख्नेछु र 3 बजे विस्तृत समाचार आउँछ, त्यो तपाईँलाई मैले भनिरहन परेन होइन। र यो विस्तृत समाचार न्युज डेस्कबाट आउनेछ, हाम्रो नेपालको न्युज डेस्कबाट। त्यसपश्चात भने कार्यक्रमको अन्तिम चरणको सामग्री म तपाईँसँग सेयर गर्नेछु। मिठा मिठा गीत सङ्गीत, अभियसली गीत सङ्गीत त रहने नै भयो, किनभने गीत सङ्गीत बिना कुनै पनि हाम्रो रेडियो कार्यक्रम पूर्ण त हुँदै हुँदैन होइन। त्यो गीत सङ्गीत त छँदैछ। योभन्दा बाहेक मिठा मिठा गीत सङ्गीतको अलावा विविध जानकारी पनि तपाईँहरूसँग सेयर गर्दै अगाडि बढ्ने कोसिस गर्नेछु र त्यसमा पनि बिहेबे संवाद अन्तर्गतको कुराकानी तपाईँको लागि म राख्नेछु, सुन्दै गर्नुहोला। त यिनै विविध सरसामग्रीहरूको साथमा तपाईँको सेवामा तपाईँको लागि म रहनेछु ठिक 4 बजेसम्म र तपाईँहरू सबैले मलाई साथ दिनुहुनेछ कार्यक्रममा भन्ने आशा पनि गर्दछु यतिखेर। त आदरणीय श्रोताबृन्द, यति भन्दै गर्दाखेरि अब अगाडि तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउने पालो पनि परिसकेको छ। त गीत सङ्गीतको कुरा गर्नुपर्दाखेरि तपाईँ सबैले हरेक प्रकारका गीत सङ्गीतहरू मन पराउनुहुन्छ। म पनि कार्यक्रममा विभिन्न प्रकारका सरसामग्री विभिन्न प्रकारका गीत सङ्गीतहरूको जुन सिलसिला छ त्यसलाई जारी राख्ने कोसिस गर्दछु होइन। र यस अन्तर्गत अब अहिले चाहिँ राजपाल राय र मिन्छामा राईले गाउनुभएको एउटा गीत छ मेरो प्लेलिस्टमा बिल्कुलै तयार, त्यसतर्फ तपाईँको ध्यान आकर्षण म गराउँछु। तर त्योभन्दा पनि अगाडि हामी अलिकति मौसमको जानकारी त लिन्छौँ है। र मौसमको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि आज बदली छ, वर्षा पनि छ, विशेष गरिकन यो उत्तर पश्चिमी भेगहरूतिर। बाँकी भूभागमा सुक्खा छ, घमाइलो छ। स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा पनि आज त न्यानोपन बढेको छ, तर अत्यन्तै बढी गर्मी चाहिँ इङ्ल्यान्ड र वेल्सका भूभागहरूमा देखिन्छ, जहाँ चाहिँ एकदमै धेरै चाहिँ ह्युमिडिटी पनि तपाईँहरूले महसुस गर्न सक्नुहुन्छ। वेस्टर्न र साउथ वेस्टर्न भूभागमा पनि अत्यन्तै गर्मी स्थिति रहेको छ आज। भोलिको कुरा गर्नुपर्दाखेरि त अझ भोलि त एम्बर वेदर वार्निङ नै जारी गरिएको छ एक्सट्रिम हिटको लागि, र यो चाहिँ यो हाम्रो धेरै ठुलो एरियामा नै रहेको छ र यसमा चाहिँ दक्षिण पश्चिम र पश्चिमी भूभागहरूमा चाहिँ यस प्रकारको एक्सट्रिम हिटको लागि वेदर वार्निङ जारी गरिएको छ। र यसमा चाहिँ लन्डनदेखि लिएर माथि बर्मिङहमसम्म पनि यसको केही चाहिँ प्रकोप देखिन सकिन्छ प्रिय श्रोताबृन्द। र माथि अप नर्थैतिर जानुपर्दाखेरि चाहिँ शेफर्ड लिङ्कनसम्म पनि छ, केम्ब्रिजदेखि लिएर अक्सफोर्डदेखि लिएर लन्डन लेस्टर पिटरब्रो यो सबैमा चाहिँ अत्यन्तै गर्मी हुने, हिट चाहिँ बढ्ने वेदर वार्निङ जारी
भएको छ भोलिको लागि र तपाईँहरू यो एरियातिर बसोबास गर्नुहुन्छ भने अलिकति ध्यान पुर्याउनु होला. यो स्थितिमा चाहिँ हामी अलिकति सतर्क पनि रहनुपर्छ, स्पेसली बालबच्चाहरू अनि जति पनि वयोवृद्ध उमेरका चाहिँ महानुभावहरू हुनुहुन्छ उहाँहरूलाई अलिकति यसबाट चाहिँ असर पुग्न सक्ने कुरा त अब मैले तपाईँलाई भनिरहन परेन होइन. यसर्थमा इनफ पानी पिउनु होला, हाइड्रेटेड रहनु होला, घरभित्र रहनु होला, बाहिर जान पर्ने स्थिति छैन भने नजाँदाखेरि नै राम्रो हुन्छ है. र यो आजको चाहिँ अलिकति वेदरको बारेमा जानकारी गराउँदाखेरि मैले तपाईँसँग यो भोलिको वेदर वार्निङको पनि अलिकति कुरा गरिहालेँ. अहिलेको लागि भने अब मैले अघि नै भने बमोजिम राजपाल राई र मिन्चमा राईले गाउनुभएको यो गीत तयार छ मेरो प्लेलिस्टमा, सुन्छौँ हामी.

0: SBS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न पक्षहरूमा रहेका सर सामग्रीहरू म तपाईँहरूसँग सेयर गर्ने गर्दछु सधैँ नै यो सेगमेन्ट अन्तर्गत। आज पनि यसै सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ। यो हाम्रो दिवाको सिलीको नियमित सेगमेन्ट हो र यस अन्तर्गत आज भने हामी घुराईको कुरा गर्छौँ। घुराई यानि कि स्नोरिङ, राति सुत्दाखेरि घुर्ने समस्या हुन्छ मानिसहरूलाई, त्यसैसँग सम्बन्धित रहेको एउटा सामग्री तपाईँसँग म सेयर तयारी गर्दैछु आजको लागि। त घुर्ने कुरा गर्दैछु, घुराईको समस्याको कुरा गर्दैछु आज। किन हुन्छ घुराईको समस्या अनि यसको उपचार हुन्छ भने कसरी हुन्छ भन्ने विषयवस्तुमा आज डाक्टर योगेश न्यौपानेले लेख्नुभएको एउटा सानो लेख छ, यसैलाई म तपाईँसँग सेयर गर्ने तयारीमा रहेकी छु। त निदाएको बेला अत्याधिक घुर्ने समस्या धेरै मानिसमा देखिन्छ, होइन? तर धेरै मानिसमा यस्तो समस्या देखिए तापनि वास्ता नगरिएको तर दीर्घकालीन समस्या ल्याउने रोगको रूपमा परिचित छ घुर्ने समस्या। सामान्यतया 100 जनामध्ये 5-15% मानिसमा यो समस्या देखिन्छ। निन्द्रामा ठुलो आवाजले घुर्नु र सुतेको बेलामा बीचबीचमा केही समयका लागि सास नफेर्नु र यही प्रक्रिया रातभरि दोहोऱ्याइरहनु यो रोगको प्रमुख लक्षण हो। त यो समस्या किन हुन्छ त भन्ने विषयवस्तुमा पनि कुरा गर्छु अब म। सास फेर्ने नली सानो हुनु अनि त्यसलाई स्थिर राख्ने मांसपेशीहरू कमजोर हुनु यो रोगका कारक तत्त्वहरू हुन्। जब सास नली सानो हुन्छ र सानो सास नलीबाट हावा जाँदा आवाज आउँछ, त्यही आवाज घुराई हो। मानिस जागेको समयमा सास फेर्ने नली शरीरको अधीनमा हुन्छ, जसले गर्दा सास फेर्ने नली खुम्चिन पाउँदैन। तर सुतेको समयमा नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेशीहरू शरीरको अधीनमा हुँदैनन्। त्यसैले गर्दा सुतेको समयमा पहिलेदेखि नै सानो भएको सास नली पुरै बन्द हुन जान्छ। त सास नली पुरै बन्द भयो भने फोक्सोमा हावाको प्रवाह रोकिन्छ, जसले गर्दाखेरि शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ। त जब यसरी शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, यसलाई दिमागले बुझिहाल्छ र मानिस 81 केही क्षणको लागि बिउजिन्छ। बिउजिएपछि दिमागले सास नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेशीहरूलाई फेरि आफ्नो अधीनमा राख्छ अनि सास नली खुला हुन्छ र सास लिने र फाल्ने क्रम फेरि जारी हुन्छ, जसले गर्दा हाम्रो फोक्सोमा अक्सिजन पुग्छ। अक्सिजनको मात्रा कमी भएर हामी बिउजिएको कुरा प्रायः हामीले थाहा पाउँदैनौँ, तर यो प्रक्रिया रातभरि चलिरहन्छ। यस प्रकारले घुर्ने, सास फेर्न बन्द हुने, रगतमा अक्सिजन कम हुने र दिमागले शरीरलाई बिउजाएर फेरि सास प्रश्वास नियमित बनाउने प्रक्रिया सुतेको बेला रातभरि चलि नै रहन्छ। सुतेको बेलामा बारम्बार थाहा नपाई रातभरि बिउजिरहनाले बिहान सुतेर उठ्दाखेरि पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकित जस्तो महसुस भइरहन्छ र दिनभरि पनि थकान महसुस हुँदा काम गर्ने जाँगर नै हुँदैन, जसले गर्दाखेरि हाम्रो दिनचर्यामा यसले प्रभाव पुर्याउँछ, यानि कि शिथिलता ल्याउँछ। त प्रिय श्रोतावृन्द, घुर्ने समस्याको विषयमा आज कुरा गरिरहेकी छु म। सुत्दाखेरि प्रायः मानिसले भनौँ न घुरेको पनि तपाईँलाई थाहा पनि होला, होइन? तपाईँ हाम्रो घर परिवारमा, तपाईँ हाम्रो साथीभाइहरूको सर्कलमा, तपाईँ हाम्रो परिचितहरूमध्ये कसै न कसैलाई यो समस्या त पक्कै पनि हुनसक्छ। हल्का रूपमा सुत्दाखेरि अब अलिकति घुरेको जस्तो हल्का आवाज आउनु त त्यो प्रायःको हुन्छ नै, होइन? तर जब एकदमै यो ठुलो आवाज आउँछ घुर्दाखेरि, यतिसम्म कि सँगै सुतेको मानिसलाई डिस्टर्ब हुने र सँगैको कोठा जोडिएको छ भने त्यहाँ अर्को कोठामा सुतेको मानिसलाई पनि डिस्टर्ब हुनेसम्मको आवाज आउँछ घुराईबाट भने यो घुराई चाहिँ सामान्य होइन र यसले चाहिँ पछि गएर केही भनौँ न एकदमै विराट समस्या खडा गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ र समयमा नै त्यसको उपचार कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि हामीले ध्यान त दिनु नै पर्छ। किनभने जब समस्या हुन्छ समाधानको लागि केही न केही उपाय त त्यहाँ हुन्छ नै, होइन? यसर्थमा हामीले यो घुराईलाई नजरअन्दाज नगरिकन, भनौँ यसलाई चाहिँ अब हामीले अभोइड नगरिकन, इग्नोर नगरिकन हामीले छिटै नै आफ्नो चिकित्सकसँग सल्लाह लिनु यसको चाहिँ एउटा उपयुक्त कदम हो भन्दा फरक नपर्ला। अब जस्तो कि अन्य रोगहरूमा पनि कुनै न कुनै लक्षणहरू देखिन्छन्, होइन? त्यस्तै नै घुराईको समस्याको पनि लक्षणहरू छन् जुन म तपाईँसँग अब सेयर गर्न चाहन्छु।
सबैभन्दा पहिला त अब अभियसली सुतेको समयमा ठुलो आवाजले घुर्नु होइन, घ्यार घ्यार गरेर घुर्नु त्यो लक्षण भइ नै हाल्यो अभियसली। यसै गरिकन सुतेको समयमा बेला बेलामा केही क्षणका लागि सास फेर्न बन्द हुनु अनि केही समयपछि फेरि सास फेर्नु, तपाईँले पनि याद गर्नुभयो होला। तपाईँसँग सुतेको मान्छेलाई घुराएको समस्या छ भने घुर्छन् होइन, घुर्र पारेर अनि एकछिनपछि एकछिन त सास फेरेको पनि देखिँदैन, सास फालेको पनि देखिँदैन, सास तानेको पनि देखिँदैन, त्यो प्रकारको अनुभव तपाईँलाई पनि छ भने त्यो पनि एउटा घुराईको नै लक्षण हो, भनौँ न घुर्ने समस्याको लक्षण हो। र घाँटीमा सास अड्केर सुतेको बेला अचानक उठ्नु, अब सास फेर्न नसकिसकेपछि त अभियसली उठ्ने नै भइयो होइन, अनि यसै गरिकन बिहान उठ्दा टाउको दुख्नु, भारी हुनु, बिहान उठ्दा घाँटी सुक्खा हुनु, अनि बिहान उठ्दा निन्द्रा नपुगेको, थकाइ पनि नमरेको अनुभव हुनु, किनभने रातभरि घुराईको समस्याले गर्दाखेरि राम्रो निन्द्रा पर्दैन, निदाएको हामीले महसुस गरे तापनि निन्द्राको क्वालिटी एकदमै नराम्रो भएको हुनाले गर्दाखेरि हाम्रो शरीरले पूर्ण रूपमा आराम गर्ने मौका पाउँदैन, त्यस कारण गर्दाखेरि यसरी बिहान उठ्दाखेरि चाहिँ नि हामीलाई एकदमै भनौँ न फ्रेस नभएको जस्तो महसुस हुनसक्छ रातभरि सुते तापनि। यसै गरिकन दिउँसोको समयमा धेरै निन्द्रा लागिरहनु अथवा आफै निदाउनु, राति सुतेको बेलामा घरिघरि भ्युजिरहनु, राति बारम्बार पिसाब फेर्न गइरहनु, पढ्दा टिभी हेर्दा मिटिङमा आदि इत्यादिमा निन्द्रा लाग्नु, अनि समस्या धेरै नै बढ्दै गयो भने गाडी हाँक्दा काम गर्दा गफ गर्दा पनि निदाउने हुनु, अनि निन्द्रा नपुगेको कारणले गर्दाखेरि चिडचिड हुने, बानी बेहोरामा समेत परिवर्तन आउने आदि इत्यादि पनि देखिन्छ भने स्मरण शक्ति कमजोर हुँदै जान्छ, यौन दुर्बलता पनि आउन सक्छ र मुटुको समस्या हुनु अथवा औषधि खाँदा खाँदै पनि यो मुटुको समस्या राम्ररी नियन्त्रणमा नरहनु, यस्ता प्रकारको चाहिँ लक्षणहरू तपाईँ देख्नुहुन्छ भने र तपाईँ घुर्नुहुन्छ भने यो सायद घुराईको समस्याले हो कि भन्ने कुरा बुझ्नुपर्छ र त्यसको लागि उचित परामर्श चिकित्सकहरूसँग लिनपट्टि लागिहाल्नुपर्छ समय नगुमाइकन।

तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। कुनै पनि स्वास्थ्यसँग सम्बन्धित समस्यामा कारणहरू त हुन्छन् नै, के कारणले गर्दाखेरि त्यो स्वास्थ्य समस्या हुन्छ भन्ने विषयमा होइन। त सामान्यतया यो समस्या चाहिँ सास फेर्ने नली सानो भएर हुन्छ, अनि सास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। विभिन्न कारणमध्ये धेरै बिरामीमा देखिने कारणहरूमा चाहिँ मोटो मान्छेमा सामान्य मान्छेभन्दा धेरै घुराएको समस्या भेटिन्छ। जिब्रोमा जम्मा हुने बोसोले जिब्रो ठुलो हुन्छ, जसले सास फेर्ने बाटो सानो बनाउँछ। यस अर्थमा ओबेसिटी यानि कि अधिक मोटोपन भएको मानिसहरूमा धेरै जसो घुर्ने समस्या हुन सक्छ अथवा देखिन सक्छ। अनि यसै गरिकन नाकमा केही समस्या छ भने, यो नाकमा समस्या हुँदाखेरि मुखले सास फेर्नुपर्ने हुन्छ होइन। अब खास त सास फेर्ने काम त नाकको हो, तर नाकको समस्या भएको मानिसहरूले मुखबाट स्वतः स्फूर्त रूपमा सास फेरेको हुन्छन्। त यसो गर्दाखेरि यानि कि मुखबाट सास फेर्दाखेरि जिब्रो पछाडि धकिलिने भएकाले मुख खोलेर सास फेर्ने मानिसमा सासको नली अलिकति सानो हुन्छ। अनि यसै गरिकन टन्सिल, जुन हाम्रो घाँटीको दुवैतर्फ हुन्छ, तपाईँलाई पनि थाहा छ होइन, टन्सिल ठुलो भएमा यसले पनि सास नली यानि कि हावा जाने बाटोलाई सानो बनाउँदछ, जस कारणले गर्दाखेरि यो घुर्ने समस्या हुन सक्छ। र अनुहारमा हड्डी माथिल्लो र तल्लो च्यापुहरू सानो भएमा त्यसले पनि सास फेर्ने बाटोलाई सानो बनाउँछ। सो अल इन अल सास फेर्ने बाटो जब सानो हुन्छ त्यति बेला चाहिँ घुराएको समस्या हुँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। त अब चिकित्सकहरूकोमा गइसकेपछि यसमा चिकित्सकहरूले धेरै प्रकारले जाँचहरू गर्छन्, जसमा चाहिँ अब हाम्रो स्लिप स्टडी पनि गर्छन्। यो जाँचले चाहिँ राति सुतेको समयमा सास फेर्न कतिचोटि बन्द हुन्छ भनेर देखाउँछ, कतिचोटि भ्युजन छ भनेर देखाउँछ, अनि शरीरमा अक्सिजन लेभल कतिसम्म घट्छ भनेर पनि देखाउँछ, अनि अक्सिजन लेभल घटेर मुटुको इसिजीमा के परिवर्तन आउँछ भनेर देखाउँछ, अनि निन्द्राको गुणस्तर, घुराएको आवाजको लेभल कति ठुलो छ भनेर पनि देखाउँछ। यसै गरिकन स्लिप स्टडी पश्चात इन्डोस्कोपी गरिन्छ नाकको र घाँटीको, अनि एक्सरे, सिटी स्क्यान, एमआरआई आदि इत्यादि पनि आवश्यकता परेको खण्डमा यो पनि जाँच गरिन्छ। त यसै गरिकन अब उपचारका विकल्पहरूको पनि अलिकति म कुरा गर्छु यहाँ। यो हाम्रो जुन प्रकारले चाहिँ जाँचहरू गरिन्छन् त्यसको कुरा गरिसकेँ मैले। अब त सामान्य घुर्ने र माइल्ड अब्स्ट्रक्टिभ स्लिप एप्निआका लागि चाहिँ साधारणतया केही उपायहरू अपनाउन सकिन्छ, जस्तो कि सबैभन्दा पहिला त वजन यानि कि आफ्नो तौल कम गर्ने, चुरोट रक्सी नखाने, निदाउन मद्दत गर्ने औषधि नखाने, कोल्टे वा घुप्टो परेर सुत्ने, नियमित व्यायाम गर्ने, अनि चिकित्सकले नाक खोल्न मद्दत गर्ने दिएको औषधि नियमित रूपले पनि प्रयोग गर्ने, यसै गरिकन मध्यम र अलिकति उच्च अब्स्ट्रक्टिभ स्लिप एप्नियाका लागि चाहिँ सम्पूर्ण यहाँनिर मैले भर्खरै मात्र जुन कुराहरू उल्लेख गरेँ, यो चाहिँ माइल्ड अब्स्ट्रक्टिभ स्लिप एप्नियाका लागि जुन दिएको उपायहरू छ यो सबैलाई नै अनुसरण गर्ने त्यो त छँदैछ। यसको अलावा नाक र घाँटीका विभिन्न अपरेसनहरू गरेर साङ्गुरिएको सास फेर्ने बाटो ठुलो र सामान्य बनाउन पनि सकिन्छ, अनि सिपिएपीको प्रयोग पनि गर्न सकिन्छ। सिपिएपीको प्रयोग गर्न सकिन्छ भनेर त मैले भने, तर यो सिपिएपी भनेको के हो र यसले कसरी मद्दत गर्न सक्छ त भन्ने कौतूहल त तपाईँलाई लागेको होला पक्कै पनि। सिपिएपी एउटा मेडिकल डिभाइस हो, यसले कोठामा भएको हावालाई नाकको बाटो हुँदै घाँटीबाट फोक्ससम्म पुर्याउन मद्दत गर्दछ। यो मसिनबाट पठाउने हावामा मध्यम छाप हुने हुनाले यसले सुतेको मान्छेलाई सुतेको बेलामा सास फेर्ने नलीलाई बन्द हुन दिँदैन, र यो खतरामुक्त उपकरण हो, यो सुतेको बेला मात्र प्रयोग गर्नुपर्छ। त सिपिएपीको प्रयोगले पनि धेरै हदसम्म घुराएको समस्यामा राहत मिल्दो रहेछ। त अब यो घुर्ने समस्या त हो, के यसलाई चाहिँ विशेष गरेर हामीले ध्यान दिन परेर अथवा के बेकारको अनेक थरीको उपचार गरिराख्नु परेर भनेर तपाईँ हामीले यसलाई इग्नोर गरेको अवस्था पनि हुनसक्छ होइन। यो उपचार भएन भने केही समस्याहरू आउनसक्छ अथवा के हुन्छ त भन्ने विषयमा पनि अलिकति म तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु यतिखेर। त हरेक रात शरीरमा यदि अक्सिजनको मात्रा कम हुने प्रक्रिया जारी रहिरह्यो भने दीर्घकालीन रूपमा धेरै समस्या आउँछ, किनभने हाम्रो शरीरमा जब अक्सिजनको लेभल कम हुन्छ यसले हाम्रो शरीरका अङ्गहरूलाई प्रभावित पार्छ भन्ने कुरा त तपाईँलाई थाहा छँदैछ
होइन सुतेको बेलामा बारम्बार थाहा नपाई रातभरि बिउजी रहनाले बिहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकाइ भइरहन्छ. दिनभरि पनि थकान महसुस हुन्छ र काम गर्ने जागर हुँदैन जसले गर्दाखेरि दिनचर्यामा प्रभाव पुग्छ. अनि बिहान उठ्दा टाउको भारी भइरहन्छ, दिनमा पनि टाउको दुख्ने हुन्छ. यो आफैमा एउटा समस्या हो होइन. यसै गरिकन स्मरण शक्ति कम हुँदै जान्छ, एङ्जाइटी र डिप्रेसन हुन पनि सक्छ. दिउँसो धेरै निन्द्र लाग्छ, काममा ध्यान कम लाग्छ, आफूलाई आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव पनि हुन्छ. यसै गरिकन झन्झन मोटाइँदै पनि गइन्छ. सवारी साधन दुर्घटनामा पर्न सक्ने ठुलो सम्भावना पनि हुन्छ, किनभने लामो दूरीका सवारी चालकहरूलाई विशेष गरिकन यो घुराईको समस्या छ भने दुर्घटना हुने सम्भावना 200% हुँदो रहेछ तथ्याङ्क अनुसार, प्रिय सुधा पनि रिसर्चहरू अनुसार. किनभने ओभियसली स्लिपिङ इन द विल भन्ने एउटा तपाईँले फ्रेज सुन्नु नै भयो होला होइन, निन्द्रा लाग्छ राति राम्रो नसुत्दाखेरि र ड्राइभिङ गर्दाखेरि मोनोटोनस पनि हुन्छ नि त होइन. एकसारले एकनासले गाडी चलाउँदै जाँदाखेरि झ्याप्पै आँखा बन्द भयो भने ढ्याम्मै यो जुन दुर्घटना हुन पनि सक्छ. अनि यसै गरिकन ग्यास्ट्रिकको समस्या देखा पर्छ र यदि यसको समस्या पहिल्यैबाट छ भने यो अझै बढेर जान्छ. औषधि खाँदा समेत राम्ररी कन्ट्रोलमा आउँदैन. अनि यसै गरिकन मुटुको समस्या हुने सम्भावना सामान्य मानिसलाई भन्दा हुर्ने मानिसलाई बढी हुँदो रहेछ. यसै गरी पक्षघात हुने सम्भावना पनि सामान्य मानिसभन्दा घुर्ने मानिसलाई बढी देखिन्छ. औषधि खाँदा खाँदै पनि प्रेसर, सुगर, ग्यास्ट्रिक जस्ता रोगहरू राम्ररी कन्ट्रोल हुँदैन अनि आँखामा जलबिन्दु यानि कि आँखाको नसा सुक्ने सम्भावना सामान्य बिरामीलाई भन्दा धेरै हुन्छ. यौन इच्छा कम हुँदै जान्छ, यौन दुर्बलता यानि कि अक्षमता पनि हुन्छ अनि अकालमा मृत्यु हुन पनि सक्छ. यो रोगका बिरामीहरू साधारण मानिसहरूभन्दा चाँडै मर्ने 40% धेरै हुन्छ. त धेरै घुर्ने समस्या छ भने तुरुन्तै उपचार गराउनु राम्रो हुँदो रहेछ प्रिय श्रोतामा. र धेरै घुर्ने समस्या के हो र किन हुन्छ भन्दाखेरि यदि श्वास प्रश्वासको नली साँगुरियो भने हामीले फेरिको सास साँगुरो बाटोबाट जानुपर्छ. जब हावा साँगुरो बाटोबाट जान्छ त्यसले आवाज निस्कन्छ, त्यही एक आवाज चाहिँ घुराई हो. यदि हामी घुर्छौँ भने सुत्दा सास नली साँगुरिँदो रहेछ र साँगुरिएको नलीबाट हामीलाई चाहिने मात्रामा हावा नजाँदो रहेछ र शरीरले पूर्ण रूपले पाउनुपर्ने अक्सिजन पाउँदैन रहेछ भन्ने चाहिँ बुझ्नुपर्छ. र भ्रम पनि छन् योसँग केही, जस्तो कि हामी धेरै थाक्यौँ भने घुरिन्छ र यो सामान्य हो भनेर भनिन्छ, तर यो गलत हो, यो भ्रम मात्र हो. र अर्को भ्रम चाहिँ के छ भने कोही मान्छे घुरेर सुतिरहेको छ भने आहा कति राम्रो निन्द्रा परेको यो मान्छेलाई भनेर बुझिन्छ, बुझ्नुपर्छ भनेर भनिन्छ, तर वास्तवमा त्यसको उल्टो भइरहेको हुन्छ. उसलाई चाहिँ राम्रो निन्द्रा होइन, नराम्रो निन्द्रा परिरहेको हुन्छ र उसलाई चाहिँ आराम मिलेको हुँदैन. अर्को भ्रम हो, म घुरे पनि ओछ्यानमा जाने बित्तिकै निदाउँछु, मलाई समस्या नै छैन भन्नु पनि एउटा भ्रम हो. उमेर बढ्दै गएपछि घुर्नु सामान्य हो र यसले हाम्रो शरीरलाई केही असर गर्दैन भनेर भन्नेहरू पनि छन्, तर यो पनि एउटा भ्रम नै हो. अनि घुर्नु त हाम्रो वंशानुगत बानी नै हो, हाम्रो परिवारमा सबैले घुर्ने गर्छन्, यसले हामीलाई केही बिगार गरेको छैन भनेर पनि कतिले यसलाई चाहिँ इग्नोर गरिरहेका हुन्छन्. यो पनि एउटा भ्रम मात्र हो. भ्रम सँगसँगै सत्यताको पनि कुरा गरौँ. सत्यता के हो भने घुर्ने समस्या दीर्घकालीन रोग हो, यसले दुख्ने पोल्ने नगर्ने भएकाले हामीले वास्ता गरिरहेका चाहिँ हुँदैनौँ. यसको समयमा नै उपचार गर्नुपर्छ. घुर्नु र यस सम्बन्धी समस्याहरू संसारको एक नम्बरको स्वास्थ्य समस्या हो अनि यसै गरिकन प्रेसर, सुगर, मुटुको रोग जस्ता अरू दीर्घकालीन रोग कन्ट्रोल नहुनुको एक नम्बर कारण घुर्नु हो र योसँग सम्बन्धित समस्या नै हो. त आदरणीय श्रोताबृन्द, घुराईको बारेमा आज मैले कुरा गरेँ विस्तृत रूपमा. पक्कै पनि तपाईँहरू सबैले यसको बारेमा जानकारी लिनुभयो होला, यो तपाईँलाई पनि उपयोगी हुन्छ होला भन्ने मैले विश्वास गरेकी छु. यति भन्दै अब अगाडि 2 बजेको समाचारतर्फ लाग्ने बेला भएको छ. त्यसपछि कार्यक्रमको अर्को चरणलाई लिएर म फेरि पनि हाजिर हुन्छु. अहिलेको लागि एउटा मिठो गीततर्फ नै तपाईँको ध्यान आकर्षण गराउन चाहेँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार अरू दुईजना सांसदले पनि मौखिक सहमति दिएका छन्। एमाले थापालाई मुख्यमन्त्री बनाउने गरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रासोपाको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेकाले अब यसलाई सुरक्षित र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताउनु भएको हो। सभापति लामिछानेले युवा नेतृत्वका लागि यो समय परीक्षाको घड़ी भएको भन्दै अब इमान्दार भएर कर्मबाट युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बेला आएको बताउनु भएको छ। सभापति लामिछानेले रासोपा अब वैकल्पिक शक्ति मात्र रहेर नपुग्ने भन्दै देशको निर्विकल्प शक्ति बनाउनु पर्नेमा जोड़ दिनुभयो। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउबाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दम्मा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिनै नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्लाभुङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
3: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र

0: विपक्षीका नाममा आदेश दिएको छ। अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा हटाउन निर्देशन दिएको छ। नगरपालिकाले 9 नम्बर ओडाको संखुवा चोकमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी बनेका घर टहरा 5 दिनभित्र हटाउन सूचना जारी गरेको हो। नगरपालिकाले ओडा समितिको निर्णय सिफारिश तथा पटक पटक प्रकाशित सूचना अनुसार अतिक्रमित संरचना हटाउन भनेको हो। कोलम्बियाको भुइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ। अझ 200 बढ़ी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारका लागि सैनिक अग्नि नियन्त्रक स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोजे कार्लोस कुएटो।
1: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

Hari Om, Hari, anda kira benny Hari Rama, Hari Krishna, Geet, abai listen dengan nanti ada nih saudara benny jadi Geet ma, usah utup ka awaz, sunu bayo, ra, yehi Geet ko sah sah ma, tapai ko lagi, az aku prosedi karya kum diva ko seli ko yo, dosro chalan ko yatra liera ma aisa ke ki isu, ra az aku dosro chalan antargat bani, hami swasta ekspresi na anik antargat, ek kalakar ka Geet sangi taru sunjau, jas antargat usah utup का कई गीत संगीत रूप में सुनाने से एकदम यूनिक आवाज को धनी उसा उत्थुप हुन जसले चाहिँ मीठा मीठा गीत हरू ने हिंदी पार्श्व गायन के रूप में गाए र हिंदी चलचित्र को लागि आफ्नो जुन एउटा योगदान दिएकी छिन् हिंदी गीत संगीत को लागि आफ्नो एउटा योगदान दिएकी छिन् उनी उसा उत्थुप का केही गीत संगीत हरू आज म तपाईसँग शेयर गर्ने तयारी मा छु पक्कै पनि तपाई सबैले इन्जॉय गर्नु हुन्छ भन्ने आशा गरेको छु र भारतीय गीत संगीत को मा पप संगीतलाई एउटा नयाँ आयाम दिने प्रख्यात गायिका हुन् उषा उत्थुप र उनको आवाजका केही गीत संगीतहरूको साथमा हामी उनको बारेमा पनि केही जानकारी आज लिने कोसिस गर्नेछौँ तपाईँहरू सबैलाई कार्यक्रमको यो चरणमा अब भने यस्तै मिठा मिठा गीत संगीतहरू सुनाउने मेरो तयारी छ साथ दिनुहोला साथ रहनुहोला प्रिय श्रोताबिन उषा उत्थुप भन्ने बित्तिकै तपाईँ हाम्रो सबैको अगाडि एउटा एकदमै गरिमामय व्यक्तित्वको अनुहार झल्किन आउँछ भन्दा सायद म गलत हुन्न होला जस्तो लाग्छ होइन एकदमै उषा उत्थुप भन्ने बित्तिकै तपाईँहरू उषा उत्थुपको गीतहरू सुन्नु मन पराउनुहुन्छ सुन्नुहुन्छ उनलाई फलो गर्नुहुन्छ भनेदेखि चाहिँ नि उनको आवाजलाई मन पराउनुहुन्छ भनेदेखि चाहिँ नि उनको फ्यान हुनुहुन्छ भनेदेखि चाहिँ नि उषा उत्थुप भन्ने बित्तिकै यत्रो ठुलो रातो टिका लगाएकी एक गरिमाशाली महिलाको एउटा तस्विर चित्रण हुन्छ हाम्रो अगाडि होइन र उषा उत्थुप को जुन एउटा चाहिँ गरिमामय आफ्नो एउटा चाहिँ पर्सनालिटी देखिन्छ होइन उनलाई हेर्दाखेरि त्यस्तै नै उनको आवाजको जुन एउटा चाहिँ नि स्ट्रेन्थ छ होइन शक्ति छ त्यसले चाहिँ हामीलाई अझ बढी तान्छ भन्दा फरक नपर्ला जस्तो लाग्छ होइन र उषा उत्थुपको जन्म चाहिँ सन् 1947 नोभेम्बर 8 तारिकको दिनमा भएको हो र उनले चाहिँ 16 बढी भाषाहरूमा गीत गाएका छन् जसमा चाहिँ बङ्गाली हिन्दी पन्जाबी आसामी उडिया गुजराती मराठी कोङ्कणी मलयालम कन्नड तमिल तुलु र तेलुगु सामेल छ कयौँ विदेशी भाषाहरूमा पनि उनले गाना गाउन सक्छन् गायकी पनि छन् जसमा अङ्ग्रेजी त भइ नै हाल्यो यस बाहेक डच फ्रेन्च जर्मन इटालियन अनि सिङ्गली स्वाहिली रुसी नेपाली अरबी क्रियोल जुलु तथा स्पेनिस भाषामा पनि उनले गीतहरू गाएकी छिन् गीत गाउन सक्छन् भनेपछि यति धेरै भाषाको ज्ञान भएको होइन यति धेरै भाषामा पर्फर्म गर्न सक्ने यति धेरै भाषामा पकड भएको यस्तो प्रतिभाशाली गायिका हुन् उषा उत्थुप जसले सम्पूर्ण रूपमा आफ्नो जीवन चाहिँ सङ्गीतको लागि नै उनले चाहिँ नि समर्पित गरेकी छिन् त उषा उत्थुपको केही गीत सङ्गीतहरू आज हामी यहाँ सुन्छौँ र उषा उत्थुपकै साथमा उनकै गीतहरूको साथमा हामी नाच्छौँ झुम्छौँ रमाउँछौँ गाउँछौँ किनभने प्रायः उषा उत्थुपका गीतहरू चाहिँ अलिकति डान्सिङ नम्बर खालको नै अलिकति अपबिट खालका नै हुन्छन् होइन तपाईँहरूले पनि पक्कै यस्ता गीतहरूलाई सुनेर यस्ता चाहिँ नम्बर्सहरूलाई इन्जोय गर्नुहुन्छ होला आउनुहोस् यही सिलसिलामा अर्को एउटा मिठो गीत अब रमाइलो चड्के गीत सुन्छौँ उषा उत्थुपको आवाज़ मां

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो

नाच्नु भयो त आदरणीय श्रोता ब्रेन्ड. यो गीत सुनिसकेपछि ननाच्ने नजुम्ने एकैछिन कमर ननर्काउने खुट्टा नथर्काउने सायद तपाईँ हामीमध्ये कोही छैन पनि होला होइन. एकैछिन यो गीत नै यसो छ कि अनकन्सियसली पनि हामी भनौँ न होइन नाच्न झुम्न एकदमै एकछिन हल्लिन थाल्छौँ भन्दा सायद फरक नपर्ला. यस कारण गर्दाखेरि जहाँ जहाँ जुन जुन समयमा जहाँ जहाँ जसरी जसरी सुन्दै हुनुहुन्छ पक्कै पनि एकछिन झुम्नु भयो होला भन्ने आशा गरेको छु. हुन त ड्राइभिङ गर्दै हुनुहुन्छ भने अब झुम्न नाच्न त मिलेन होइन, खुट्टा थर्काउन कमर मर्काउन मिलेन, फेरि खुट्टा थर्काउँदाखेरि यतातिर एउटा चाहिँ भनौँ न ग्यास त थिच्ने ठाउँमा ब्रेकतिर थिचिएला अथवा क्लचतिर थिचिएला गाडी मर्ला अथवा के होला त्यो चाहिँ अलिकति डेन्जर रहन्छ. त्यो कारण गर्दाखेरि आफ्नो स्थिति हेरेर चाहिँ नि इन्जोय गर्नु होला भन्न चाहन्छु म. एनिवे यो गीत सँगसँगै अगाडि बढेका छौँ. समय बिहान होइन अहिले त दिउँसो हो, दिउँसोको 2 बजेर अहिले 28 मिनट भएको छ. यतिखेर तपाईँको लागि उषा उत्थोपका केही गीत सङ्गीतहरू सुनाइरहेकी छु. आज स्रष्टा एक्सृजना अनेक अन्तर्गत तपाईँहरू सबैले इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा पनि गर्दछु यतिखेर प्रिय श्रोताबृन्द. र यही सिलसिलामा अब अर्को एउटा मिठो गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु. उता उषा उत्थोपको बारेमा पनि केही जानकारीहरू पनि म सेयर गर्दैछु तपाईँहरूसँग. र उनको प्रारम्भिक जीवनको कुरा गर्नुपर्दा उनको जन्म चाहिँ तामिलनाडुको मद्रास, अहिले चाहिँ चेन्नई भनेर भनिन्छ, यसमा एक तामिल ब्राह्मण परिवारमा भएको थियो. उनको पिता सामी अय्यर पछि मुम्बईको पुलिस आयुक्त बने. उनका 3 दिदीबहिनीहरू उमा पोचा, इन्दिरा श्रीनिवासन र माया सामी पनि गायिका हुन्. 2 भाइहरू छन् जसमध्ये एकजनाको नाम श्याम हो. उनको 6 दाजुभाइ दिदीबहिनीमा उनको स्थान चाहिँ 5 नम्बरमा पर्दछ. र बाल्यकालमा उनले बम्बईको बाइकुलाको लभ लेनमा स्थित पुलिस क्वार्टरमा जीवन बिताइन् र त्यहीको एक स्थानीय स्कुलमा पढाइ पनि उनले गरिन्. जब उनी स्कुलमा थिइन् तब सङ्गीत कक्षाबाट उनलाई बाहिर निकालिएको थियो किनभने उनको आवाज सङ्गीतको अनुकूल थिएन, तर उनलाई गाउन एकदमै मन पर्थ्यो होइन. तर उनको सङ्गीत शिक्षकले स्वीकार गरे कि उनीभित्र केही त यस्तो छ जसमा चाहिँ सङ्गीतको गुण मिल्न जान्छ होइन. र उनले उनलाई चाहिँ नि नगाउने तर बजाउनको लागि क्ल्यापर्स र ट्राइङ्गल दिए. यद्यपि यो औपचारिक रूपबाट सङ्गीतमा प्रशिक्षण लिने खालको स्थिति त थिएन होइन, तर सङ्गीतको माहौलमा उनको चाहिँ भनौँ लालन पालन भयो. उनको मातापिताले रेडियोमा किशोरी अमोनकर र बडे गुलाम अली खान सहित पश्चिमी शास्त्रीयदेखि लिएर हिन्दुस्तानी र कर्नाटक सङ्गीतको विस्तृत श्रृङ्खलाहरू सुन्थे र सुनाउने गर्थे आफ्ना छोराछोरीहरूलाई पनि. र यही सिलसिलाले नै उनलाई चाहिँ सङ्गीतप्रति अझ आसक्त बनाउँदै लग्यो भन्दा फरक पक्कै पनि नपर्ला है. र यो चाहिँ अब तामिलनाडुको चाहिँ उनी मूल बासिन्दा थिइन् होइन, तामिलनाडुबाट आएको. यस कारण गर्दाखेरिमा चाहिँ नि अलिकति हिन्दी बोल्न हिन्दी पढ्नमा चाहिँ अलिकति त्यसमा कठिनाई त पक्कै पनि हुन्छ किनभने त्यहाँ चाहिँ प्रान्त प्रान्तको अथवा भनौँ स्टेट स्टेटको आफ्नो आफ्नो नै भाषा हुन्छ र हिन्दी सबैले आउँछ नै अथवा सबैले सिक्नै पर्छ भन्ने पनि छैन भारतको कुरा गर्नुपर्दा होइन. र यसलाई चाहिँ उसले कसरी चाहिँ अहिले हिन्दीको यति राम्ररी गाना कसरी गाउँछन् भन्दाखेरि नै उनको एउटा चाहिँ छिमेकी थिए एमएसए पठान जो चाहिँ त्यति बेला पुलिसमा उपायुक्त थिए र उनको छोरी थिइन् जमिला जसले चाहिँ उषालाई हिन्दी सिकाइन् सिक्नको लागि प्रेरित गरिन् होइन, अनि यसै गरिकन भारतीय शास्त्रीय सङ्गीत सिक्नको लागि पनि प्रेरित गरिन्. र यसै मिश्रित दृष्टिकोणले उनलाई सन् 1970को दशकमा एउटा आफ्नो युनिक प्रकारको ब्रान्डको सुरुवात गर्नमा मद्दत गर्यो र उनले चाहिँ आफ्नो स्टाइललाई चाहिँ नि पोलिस गर्दै आफ्नो एउटा छुट्टै ब्रान्ड बनाइन् सङ्गीतको, जसलाई उषा उत्थोप ब्रान्ड भन्दा पनि फरक नपर्ला. उषा उत्थोप भन्ने बित्तिकै एक प्रकारको म्युजिकल जोन हाम्रो दिमागमा आउँछ होइन, र एक प्रकारको चाहिँ नि आइडिया हामीलाई हुन्छ सङ्गीत को कस्तो खालको गीत सङ्गीत हुन्छ होला त भन्ने, र त्यही नै ब्रान्ड उषा उत्थोपको हो र उषा उत्थोपले त्यसैलाई नै आजीवन जस्टिस गरिन्, त्यसैलाई नै आजीवन उनले चाहिँ अगाडि बढाइन् प्रिय श्रोताबृन्द है. र उनको चाहिँ अब करियरको कुरा गर्नुपर्दाखेरि धेरै लामो नै छ, अलिकति म कुरा गर्छु तर त्योभन्दा अगाडि हामी फेरि पनि एउटा साङ्गीतिक विश्राम त लिन्छौँ नै होइन. र यही यो बेलामा अहिले तपाईँको लागि म यो एउटा गीत तपाईँलाई सुनाउँछु र यो गीतको साथसाथमा हामी अगाडि बढ्छौँ. र यो गीत उषा उत्थोपले
गाउनुभएको तपाईँले पक्कै पनि इन्जोय गर्नुहुन्छ होला. फेरि पनि म एकपटक उसा उत्थु ब्रान्डको एउटा गीत सुनाउँछु है त.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

हरि ओम हरि सुन्दर हुन्थ्यो चढके यो गीतलाई आदरणीय श्रोताहरू पनि इन्जोय पक्कै पनि गर्नुभयो होला। उसा उत्थुपका केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ यतिखेर, र आज चाहिँ स्रष्टा एक सृजना नै अन्तर्गत उसा उत्थुपका आवाजलाई हामी सुन्दैछौँ। त्यहाँबाट सबैले इन्जोय गर्दै नै हुनुहुन्छ होला भन्ने आशा गरेको छु यो बेलामा। र अहिले चाहिँ अब उसा उत्थुपको अलिकति हामी चाहिँ उनको यो जुन करियर भनौँ, स्पेसली यो गीत सङ्गीतको करियरको कुरा गर्नुपर्दाखेरि त्यसको बारेमा अलिकति जानकारी लिनतर्फ लागौँ। र उनको पहिलो सार्वजनिक गायन तब भएको थियो जब उनी मात्र 9 वर्षकी थिइन्। उनको चाहिँ दिदी जो पहिलादेखि नै सङ्गीतमा आफ्नो करियरलाई चाहिँ खोज्दै थिइन् र उनले चाहिँ उषालाई सङ्गीतकार जसको नाम अमिन सयानी थियो उसको उनको माली उनलाई चिनाइदिए भनेर भनौँ होइन। र उनले अमिन सयानी भन्ने बित्तिकै फेरि सङ्गीतमा मात्र होइन उनको विशेष गरिकन रेडियो ब्रोडकास्टिङमा ठुलो नाम सुनिन्छ। अत्यन्तै मिठो स्वरको धनी, अत्यन्तै राम्रो चाहिँ कार्यक्रम सञ्चालक हुन् अमिन सयानी होइन। र उनले रेडियो सिलोनमा चाहिँ काम पनि गर्थे होइन, र रेडियो सिलोनमा नै उषालाई ओभलटाइन म्युजिक आवरमा गाउने एउटा मौका दिए अमिन सयानीले, र त्यसमा मकिङ बर्ड नामको गाना उषा उत्थुपले गाएकी थिइन्। त्यस पश्चात उनले चाहिँ आफ्नो किशोर अवस्थामा धेरै नै साङ्गीतिक प्रदर्शनीहरू दिए अथवा साङ्गीतिक कार्यक्रमहरूमा उनले चाहिँ आफ्नो उस प्रस्तुति दिए है। र यसै यसरी चाहिँ नि जीवन उनको सङ्गीतमा आफ्नो सुरुवात भएको थियो। उनले 20 वर्षको उमेर पुगे पश्चात एउटा नाइट क्लबबाट गाना सुरुवात गरेकी थिइन्। र यिनको गायकीको अधिक प्रशंसाको कारणले गर्दाखेरि नाइट क्लबको मालिकले उनलाई एक सप्ताहसम्म काम लगातार आफ्नो सोज गर्ने अनुमति पनि दिएका थिए। र नाइट क्लबको पहिलो प्रदर्शनको वाहवाही पश्चात उनले मुम्बईको टप अफ द टाउन र कलकत्ताको ट्रिनकस जस्ता नाइट क्लबहरूमा पनि गाउन सुरु गरे। ट्रिनकसमा नै उनले आफ्नो भावी पति अथवा आफ्नो भावी श्रीमानसँग भेटघाट गर्ने मौका पाइन्। र ट्रिनकस पश्चात उनले अर्को आफ्नो कन्ट्र्याक्टको तहत उनलाई दिल्लीमा जान पर्यो, जहाँ उनले होटल ओबरायमा गाना गाउने मौका पाइन्। संयोगवश चर्चित अभिनेता शशि कपूरसहित नवकेतन एकाईको एक फिल्मी दल पनि उक्त नाइट क्लबमा आएको थियो, र उनले फिल्मको लागि पार्श्व गायनको आमन्त्रण पनि पाए यही होटलमा गाउँदा गाउँदै नै। परिणामस्वरूप उनले चलचित्र हरे राम हरे कृष्णको साथमा बलिउडको पार्श्व गायनको चाहिँ जुन यात्रा छ त्यसलाई आरम्भ गर्ने मौका पाइन्। र वास्तवमा यिनलाई चाहिँ आशा भोसलेको साथमा गीत दम्मा र दम गाउनु थियो। यद्यपि अन्य गायकहरूको आन्तरिक राजनैतिक गतिविधिहरूको फलस्वरूप उनले चाहिँ यो मौका गुमाए, तर उनको यस गीतको अङ्ग्रेजी पङ्क्तिहरू चाहिँ उनलाई गाउने अवसर पक्कै पनि मिल्यो है। र यो चाहिँ उनको यसरी चाहिँ जुन बलिउडको यात्रा जुन छ त्यो चाहिँ कसरी सुरुवात भयो भन्दाखेरिको कुरा मैले तपाईँसँग सेयर गरेँ। र उनले सन् 1968 एउटा इपी रेकर्ड पनि अङ्ग्रेजीमा जम्बालय र द किङ्स्टन ट्रायो नामक समूहको ग्रिन ब्याक डलर नामक पप गानाहरूको रेकर्डिङको साथमा निकालेकी थिइन्। लभ स्टोरी तथा किङ्स्टन ट्रायो समूहका अन्य गीत स्कच एन्ड सोडाको बिक्री भारत बजारमा राम्रो भयो, र यसको प्रारम्भिक समयमा उनले लन्डनमा पनि केही समय बिताइन्। र उनी अक्सर लन्डनको चाहिँ बिबिसी कार्यालयमा जाने गर्थिन्, र लन्डन स्थित बिबिसी रेडियोमा लन्डन सदर्न इस्टर्न नामक कार्यक्रममा उनको साक्षात्कार पनि गरिएको थियो, अर्थात् उनको अन्तर्वार्ता पनि त्यति बेला चाहिँ ब्रोडकास्ट भएको थियो। उषा उत्थुपले एउटा भारतीय महोत्सव अन्तर्गत नैरोबीमा जाने मौका पाइन्, त्यहाँ प्रस्तुति दिने मौका पाइन्। त्यहाँ उनको प्रस्तुति यति लोकप्रिय भयो कि उनलाई स्थायी रूपमा त्यहीँ बस्नको लागि पनि आग्रह गरियो। गायन र स्वाहालिही मा अक्सर राष्ट्रवादी गीतहरूको गानाबाट यिनी एकदमै लोकप्रिय भइन्, र तत्कालीन राष्ट्रपति जोमो केन्याताले यिनलाई केन्याको माननीय नागरिक पनि बनाए। र उनले मशहुर गीत मलाइकालाई यसको मूल गायक फादिली विलियम्ससँग पनि गाउने अवसर पाइन्। र उनले फेलिनी 5 नामक स्थानीय गायन समूहको साथमा लाइभ इन नैरोबी नामक रेकर्ड पनि
निर्माण गरेकी थिइन्। उत्पलेसन 1970 र सन् 1980 को दशकमा संगीतकार आरडी बर्मन र बप्पी लहरीको साथमा कैयौँ गाना गाइन् र उनले अन्य गायकहरूद्वारा चाहिँ आरडी बर्मनको मेहबुबा मेहबुबा र दम्मा र दम जस्ता केही गीतहरू पनि गाइन् जो एकदमै पछि गएर एकदमै लोकप्रिय पनि भयो। त यी चाहिँ यसरी चाहिँ भनौँ न होइन उनको यो एउटा जुन साङ्गीतिक करियर अगाडि बढ्यो। यसको अलावा उनले थुप्रै बलिउड मुभीहरूमा गीत गाइन् जस्तो कि ह्याट्रिक अनि बो ब्यारक्स फर एभर जगर्स पार्क भूत कभी खुसी कभी गम गॉड मदर दौड अञ्जली डिस्को डान्सर अरमान प्यारा दुश्मन वारदात श्वान शालिमार आदि इत्यादिमा उनको गीत हामी सुन्न सक्छौँ है। र विशेष गरिकन उनी एकजना स्टेज कलाकारको रूपमा हामी चिन्छौँ जो दुनियाँभरिमा नै स्टेज सो गरेर हिँड्छिन् र स्टेजमा उत्साहपूर्ण उपस्थितिको लागि उनलाई विशेष रूपबाट चिनिन्छ र अहिलेसम्म कयौँ पुरस्कारहरूद्वारा सम्मानित भइसकेकी छिन् जसमा उत्कृष्ट सङ्गीतको लागि राजीव गान्धी राष्ट्रिय एकता पुरस्कार अन्तर्राष्ट्रिय शान्तिको लागि महिला शिरोमणि पुरस्कार र उत्कृष्ट उपलब्धिको लागि च्यानल भी पुरस्कार पनि सामेल छ। धेरै नै उनको चाहिँ नि कुरा गर्ने हो भने समय एकदमै कम हुन्छ तर उनको कुरा उनको चाहिँ जति पनि भनौँ न जानकारीहरू छ त्यो धेरै हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला। र उषा उत्थुपको अभिनयको करियरको पनि अलिकति कुरा गर्छु म। उनी एक अभिनेत्री पनि हुन्। अक्सर गायन र भारतको सिग्नेचर सङ्गीतमय फिल्महरूमा उनले अभिनय गरेकी छिन्। उनले सन् 2006 पोथेर वाव नामक एक मलयालम फिल्ममा कुरिसुवेट्टी मरियामाको रूपमा अभिनय गरेकी थिइन्। सन् 1972 फिल्म बम्बे टु गोवामा अमिताभ बच्चन तथा शत्रुघ्न सिन्हाको साथमा उनको क्यामियो उपस्थिति पनि हामीले पाउँछौँ। सन् 2007 अञ्जन दत्तद्वारा निर्देशित फिल्म बो ब्यारक्स फर एभर मा स्वयं आफ्नै अवतारमा उनी देखिएकी थिइन् र सन् 2007 उनले ह्याट्रिक म्युजिक भिडियोमा पनि आफैले काम गरेको पाइन्छ र इन्डियन आइडल 1 र 2 वेश बदलेर पनि उनले छायाङ्कन गरेको हामीले देखेका नै हौँ होइन। र सन् 2007 र सन् 2008 आइडिया स्टार सिङ्गर सिजन भी 2010 एक सहायक जजको रूपमा पनि उनलाई हामीले पायौँ र यो कार्यक्रम सबैभन्दा अधिक श्रेणी प्राप्त साउथ इन्डिया रियालिटी सो थियो र साथसाथमा मलयालम सङ्गीतको एकदमै उन्मुख रियालिटी सोमध्ये पनि एक पर्दछ। र उषा उत्थुपको फ्यासन स्टेटमेन्टको त कुरै नगरौँ होइन। उनको ट्रेडमार्क उनको ठुलो टिका र फुल जसलाई चाहिँ उनले आफ्नो कपालमा लगाउँछिन् यो सधैँ नै हुन्छ उनीसँग र सधैँ नै उनी कान्छीपुरम साडीमा सजिएको हामी पाउँछौँ। र उनको व्यक्तिगत जीवनको कुरा गर्नुपर्दा उनको चाहिँ विवाह जानी चक्क उत्थुपसँग भएको हो जो मूल रूपबाट चाहिँ केरलाबाट बिलङ गर्छन् र यसभन्दा अगाडि उनको विवाह चाहिँ स्वर्गीय रामु अय्यरसँग पनि भएको थियो। उनको एउटा छोरी अञ्जली र एउटा छोरा सन्नी रहेका छन्। हाल उषा आफ्नो श्रीमानको साथमा कोलकातामा बसोबास गर्छिन् र उनलाई चाहिँ नि कोलकाताको एक आइकन पनि मानिन्छ र उनको चाहिँ सक्रियता सामाजिक रूपमा चाहिँ कोलकातामा धेरै नै ठुलो पाउँछौँ हालको समयमा पनि र गीत सङ्गीतमा त उनको भनौँ न आजीवन नै समर्पण रहन्छ भनेर अब हामीले भन्दा फरक पक्कै पनि नपर्ला। र उषा उत्थुपको आवाजमा अर्को एउटा मिठो गीत अब अन्तिम कोसेली स्वरूप तपाईँको लागि यो चरणमा सुनाउँछु र यसको साथमा सृष्टा एक सृजना अनेकलाई सम्पन्न गर्दै 3 बजेको समाचारतर्फ लिएर जान्छु तपाईँहरूलाई।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने
4: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो। हामी विकल्प बन्न आएका हौ, विकल्प खोज्न आएका होइनौ। वैकल्पिक शक्ति होइन राष्ट्रपा, निर्विकल्प शक्ति बन्नुपर्छ। हाम्रो विकल्प फेरि खोज्न थालियो भने अब त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने हो विकल्प खोज्नुपर्छ। जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ। विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई। त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ। कहिले काहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ। राष्ट्रपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ। तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए। त्यस कारणले हाम्रो जग बन्नुभन्दा पनि ठुलो र हाम्रो जगले धान्नु भन्दा पनि ठुलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु। तर बनिसकेपछि यसलाई सुरक्षित ढङ्गले कहाँ कहाँबाट टेको दिनुपर्छ, कहाँ कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि भने हामी तयार हुनुपर्छ।
3: नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित स्कटिङ गर्ने तयारी गरेको छ। देउवा भोलि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालेका छ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बाराईको निवाससम्म स्कटिङ गरिने देउवा समूहको तयारी छ। भोलिको तयारीबारे हामीले देउवा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौँ।
5: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसकेका छ। भोलि स्वागत गर्नलाई मान्छेहरू त्यही हो, मान्छे कति यति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले होइन। सबसे धेरै बढाउने बेसी भन्ने कार्यक्रम हामी गर्दैछौँ र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्यान्ड हुन्छ। हामीले भेट्दाखेरि शेरबहादुरले त्यो 1:15-10 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलीगङ्गा हुँदै गौशालाबाट चाबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
6: हजुर, एक हिसाबले अब शेरबहादुर देवबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानु भएको हो। बिरामी भएर उपचारका लागि जानु भएको मान्छेलाई किन यति धपडी दिन लाग्नु भएको छ स्वदेश फर्किँदा?
5: यस्तो छ, बिरामी यस्तो छ, उहाँको बिरामी पनि अहिले अब सबै रिपोर्टहरू मैले सोधेर बुझिएको कुरा मैले डाइरेक्टली शेरबहादुरसँग कुरा गर्दाखेरि रिपोर्टहरू अहिले सबै ठिक भएको हिसाबले चाहिँ उहाँ आउनु लाग्नु भएको र हाम्रो यो चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष राष्ट्रिय भेला नेपाली काङ्ग्रेसको राष्ट्रिय भेला कार्यक्रम आउनु पछि 29-30-31 गते यहाँ ढुम्बारेमा मिरा पार्टी प्यालेसमा छ, त्यसको लागि पनि सम्बोधन गर्नु पनि तर उहाँको स्वास्थ्य ठिक भएर अब नेपालमा चाहिँ अब स्वास्थ्य ठिक भइसकेपछि उहाँ यहीँ आएर चाहिँ सबैलाई हामीलाई चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको
6: हो। यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउनु हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले?
5: कस्तो अर्को पक्ष भने कुन अर्को पक्ष?
6: थापा पक्ष।
5: अब थापा पक्ष थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
6: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल? के छ
5: हामीले निम्तो चाहिँ पठाउनु भएको छ भन्ने कुरा सुनेको छु मैले हाम्रो चाहिँ आयोजक साथी थापाजीहरूलाई पनि होइन। अब आउनुहुन्छ आउनुहुन्न उहाँहरूको

0: कल्पना पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिन नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार अरू 2 सांसदले पनि मौखिक सहमति दिएका छन्। एमाले थापालाई मुख्यमन्त्री बनाउने गरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको हो। नेपाल आयल निगमले आगामी दशैं तिहार लगायतका चाडबाडमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह:
2: महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख, अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतेसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइछ मार्केटमा पठाइछ। भयो के, जुन इराक र अमेरिका बीच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो, कहीँ पाउँदैनौ कि भनेर भनेपछि पोलिसी डिपार्टमेन्टमा आधीमा गएकै हो, समस्या भयो। त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन थियो। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि, त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएछ। हामीलाई आउनमा समस्या छैन, तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला, तिहार आउला, आदि दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ। आखि त्यही धुवानी भाडा त्यति नै लिने, फेरि हरानी पनि त्यत्तिकै, फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ। भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस्, कुनै त्यस्तो वृद्ध असहाय सुकेरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गऱ्यौँ। अनि नपाउने केसमा पनि आजको मिटिङमा 5 ठाउँमा जतिखेर स्ट्यान्ड भयो हामी मान्छेले, हामी टेकुमा।
1: अब खबर फटाफट।
3: माइलो डाँडा रूम्जाटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने। कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागू औषध सहित 24 पक्राउ, 19 लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 बाघ भएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा छार्ने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडेटारमा सञ्चालित स्काई वाकमा पर्यटकको घुइँचो। 2081 साउनदेखि सञ्चालनमा आएको स्काई वाकमा 2 वर्षमा 3,09,000 भन्दा बढी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी र मजदूर लगायतलाई 100 रुपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदै समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढीमालिकामा मेला अघि संचार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारी तीव्र।
1: कोलम्बियाको भुइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ, अझ 200 बढ़ी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारका लागि सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोजे कार्लोस क्वेटो:
4: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just suspect

तिम्रो मधुर मुस्कानले मार्यो मलाई, मार्यो मिठो गीतमा अर्जुन सुनामको आवाज सुन्यौँ हामीले। र यो मिठो गीतको साथमा अब भने कार्यक्रमको अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा फेरि पनि एकपटक स्वागत अभिवादन टक्राउन चाहन्छु, वेलकम ब्याक भन्न चाहन्छु। म शिरेश तपाईँको सेवामा छु कार्यक्रमको साथमा। अन्तिम चरण अन्तर्गत अब भने यस्तै मिठा मिठा गीत सङ्गीतहरू नै एकपछि अर्को तपाईँको लागि राख्दै जाने तयारी गर्दैछु। तपाईँहरू सबैजनाको लागि चाहिँ आजको यो अन्तिम चरणको यात्रा एकदमै सङ्गीतमय नै रहनेछ भन्दा फरक पक्कै पनि नपर्ला। प्रिय श्रोता, आजको कुरा गर्नुपर्दाखेरि आज चाहिँ विश्वभरि हामी अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइरहेका छौँ र अन्तर्राष्ट्रिय युवा दिवस हरेक साल 12 अगस्तको दिनमा मनाइने गरिन्छ। र यो दिन चाहिँ विशेष गरेर युवाहरूसँग जोडिएको विश्वव्यापी मुद्दाहरूमा जागरूकता बढाउने र उनीहरूको सामाजिक आर्थिक तथा विकास सम्बन्धी भागीदारीकोलाई चाहिँ प्रोत्साहित गर्नको लागि मनाइने गरिन्छ। र दुनियाँका युवाहरूको ऊर्जा, उनीहरूको सोच अनि उनीहरूको क्रिएटिभिटी यानि कि रचनात्मकता र बदलावको क्षमतालाई पहिचान गर्नको लागि हरेक साल यो अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। र संयुक्त राष्ट्रको अनुसार यो दिवस चाहिँ युवाहरूसँग जोडिएको मुद्दालाई विश्वव्यापी स्तरमा अगाडि ल्याउने र युवाहरूको क्षमतालाई चाहिँ आजको समाजमा महत्त्वपूर्ण भागीदारको रूपमा पहिचान गर्ने अवसर दिन्छ यस दिनले। हरेक साल चाहिँ यो समयमा चाहिँ यो दिनमा चाहिँ एउटा खास थिम राखिन्छ र यही थिमको आधारमा चाहिँ दुनियाँभरिमा युवाहरूलाई सशक्त गर्नको लागि उनीहरूको सामाजिक आर्थिक र सांस्कृतिक परिस्थितिलाई समानता प्रदान गर्नको लागि सन्देश दिइने गरिन्छ। र यो दिवसको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि यो दिवसको इतिहासको कुरा गर्न चाहन्छु। यसको पृष्ठभूमि चाहिँ संयुक्त राष्ट्रको युवा केन्द्रित प्रयासहरूसँग जोडिएको छ। सन् 1991 भियनामा आयोजित संयुक्त राष्ट्र सिस्टमको चाहिँ विश्व युवा फोरमको पहिलो सत्रमा युवाहरूको तर्फबाट अन्तर्राष्ट्रिय युवा दिवस घोषित गर्ने विचार अगाडि आयो र पछि सन् 1998 वर्ल्ड कन्फरेन्स अफ मिनिस्टर्स रिस्पोन्सिबल फर युथले 12 अगस्तको दिनलाई चाहिँ नि विश्व युवा दिवस घोषित गर्ने सिफारिस गर्यो। त्यस पश्चात 17 डिसेम्बर सन् 1999 चाहिँ नि संयुक्त राष्ट्र महासभाले 12 अगस्तको दिनलाई यो वर्ल्ड युथ डे भनेर मनाउने भनेर समर्थन पनि गर्यो र पहिलो पटक अन्तर्राष्ट्रिय युवा दिवस सन् 2000 अगस्त महिनाको 12 तारिक मनाइएको थियो। र यो दिवसको उद्देश्य वर्ल्ड प्रोग्राम अफ एक्सन फर युथको बारेमा जागरूकता बढाउनु र युवाहरूसँग जोडिएको विभिन्न इस्युजहरू जुन छन् त्यसमा सामूहिक रूपमा सार्वजनिक रूपमा चर्चा गर्नको लागि प्रोत्साहित गर्नु पनि हो भन्दा फरक नपर्ला। र यसपटकको यो थिम के छ भन्नुहुन्छ भने डिफ्रेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन्स, यानि कि अलग परिस्थितिहरू समान चाहिँ आकाङ्क्षाहरू, यो चाहिँ यसपटकको थिम रहेको छ। यो थिमको एउटा महत्त्वपूर्ण चाहिँ पक्ष यो पनि हो कि युवाहरूको समस्याको समाधानको लागि एउटै तरिका सबैको लागि वान फर अल भन्ने जुन दृष्टिकोण छ होइन त्यो सधैँ काम गर्दैन। अलग अलग क्षेत्र र अलग अलग समुदायको परिस्थितिहरूलाई बुझेर युवाहरूको वास्तविक जरुरतको अनुसार अवसर र नीतिहरू तयार गर्नु जरुरी हुन्छ भन्ने चाहिँ यो थिमले यो मुद्दालाई चाहिँ नि यसरी उठाएको हामी पाउँछौँ। त आदरणीय श्रोता, पनि आज युवा दिवसको कुरा गर्दैछु म किनभने आज विश्व युवा दिवस परिरहेको छ, अन्तर्राष्ट्रिय जगतमा नै हामी यसलाई चाहिँ मनाइरहेका छौँ। त अब यति भन्दै अगाडि बढ्न चाहन्छु। एउटा गीत छ प्रेमदोज प्रधान साथीहरूले गाउनुभएको, यो एउटा चाहिँ राष्ट्र गीत हो, हाम्रो दिदी खेलमती लिम्बुज्यूले यसलाई चाहिँ अनुरोध गर्नुभएको हो। त यो गीत सुनाउँदै अगाडि तपाईँलाई लिएर जान्छु अब छोटो विश्राममा।

BS Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS गोर्खा रेडियो।

0: रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

आदरणीय श्रोता बहिनी, तिमी नहुँदा मेरो छेउमा त्रिशाला गुरुङले गाउनुभएको मेरो गीतको साथमा कार्यक्रमको अन्तिम अन्तिम यो मोडमा आइसकेका छौँ हामी. यतिखेर तपाईँलाई अब अगाडि लिएर जान्छु, अगाडि एउटा मिठो गीत सुनाउँछु र यही गीतको साथमा बिदा लिने बेला पनि भइसकेको छ. आज बेलुका हुने सोलर इक्लिप्स जुन छ यहाँ लन्डनबाट पनि देखिने, अगाडिबाट पनि देखिने कुरा तपाईँले थाहा पाइराख्नु भएको छ, र हुन त 100% नभए पनि 92-93% चाहिँ पूर्ण इक्लिप्स तपाईँले देख्न सक्नुहुन्छ. तर नाङ्गो आँखाले चाहिँ नहेर्नु होला भनेर फेरि पनि मैले एकपटक भन्न चाहेँ. र यो सोलर इक्लिप्सको लागि तयार हुनुहुन्छ होला तपाईँहरू सबजना. आज इभिनिङको के कस्तो हुन्छ तपाईँहरूले चाहिँ नि त्यो अनुभव गर्नको लागि तयार रहनुहोस् है त भन्छु म. यति भन्दै गर्दाखेरि समय पनि अगाडि घर्किसकेको छ, 4 बजेको समाचारको पालो परेको छ. यो गीत एउटा सुनाउँछु तपाईँको लागि अब, र यही गीतको साथसाथमा तपाईँहरूसँग अब बिदा लिन चाहन्छु. तपाईँसँग एकैचोटि म अब सोमबार मात्र भेट्न आउँछु. सोमबार चाहिँ बिहानको कार्यक्रम नमस्ते युके नेक्स्ट विक तपाईँसँग म रहनेछु मर्निङ सोमा. तपाईँले चाहिँ दिउँसोको सोमा हाम्रो बहिनी सोनियालाई पाउनुहुनेछ, र तपाईँसँग सोमबार बिहान भेट्नेछु है त. अब केही दिनको छोटो विश्रामको लागि म जाँदैछु, तपाईँहरूसँग अब सोमबार भेट्छु. त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला, हामीलाई यसै गरिकन सुन्दै गर्नुहोला, हाम्रो साथमा यसै गरिकन रहनुहोला भनेर भन्न चाहे यो बेलामा. हस्त प्रिय श्रोतावृन्द, अब सोमबारसम्मको लागि बिदा दिनुहोस्. तपाईँको लागि कन्द्रा साङ्गीतिक दलको प्रस्तुतिमा यो गीत सुनाउँछु अहिलेको लागि. विवेक श्रेष्ठले गाउनुभएको छ र यसैको साथमा बिदा लिन्छु. हस्त, सोमबार भेटौँला. नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकै सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकारी केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरेलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरेली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरेली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरुद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरेलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन WHOले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रुबेला विरुद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। WHOका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिज्म नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह सहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुनेमध्ये एकजना 8 वर्षीय बालक रहेको बताए छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लिटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाशमुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार

0: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
1: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँहरूको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छ, हामी को हौ उहाँहरूलाई चाहिँ के इज्जत र सम्मान गर्ने? कानुनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई गिराएर होइन।
0: राष्ट्रपतिकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
2: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
0: राष्ट्रपतिकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। राष्ट्रपतिकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौँ।
3: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ, र यही अनुसारको अन्य उसमा चाहिँ गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैङ्क, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घन्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्नलाई, यस्तै साइबर स्क्याममा प्रयोग भएका सञ्चार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीडित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानुनी तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
4: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
3: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने अत्याधिक प्रभावकारी हुन्छ, किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
4: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ, त्यस कारणले
3: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरुन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित बैङ्क, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानुन बमोजिम खाता रोका, फुकुवा, नम्बर सिम निष्क्रियता, डोमेन आइपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्युल एकाउन्ट हुन्छ, वालेट, डिभाइस, सिम सेन्डर आइडी, फिसिङ

0: लिंक मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीडितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोकका फुकुवा प्रमाण सङ्कलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण तथ्याङ्क र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
1: के जवाफ प्राप्त गर्नुभएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
0: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
2: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकतामा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानुनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरु प्रसाद बागले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
3: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
2: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुस्रा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका रेलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क सङ्कटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबुरिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सडक अवरुद्ध गरेको देखिन्छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

आँखैमा कसैको तस्विर बसेछ। यो गीतमा स्वर भर्ने कलाकार नारायण गोपाल र मीरा राणाको युगल स्वरबद्ध प्रस्तुत गीतसँगै आजको यो कार्यक्रम शुभारम्भ भइसकेको छ। साँझको कार्यक्रम गोधुली हो। यस कार्यक्रममा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब भने यहाँहरूलाई आजको दिनको कुराकानीतर्फ लैजान चाहन्छु। आज विक्रम सम्वत 2083 साल साउन महिनाको 27 गते, तदनुसार आज बुधबार 12 अगस्त सन् 2026 हो। आजको दिन पनि यहाँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत भइरहेको छ होला र यो प्रचण्ड गर्मी बढिरहेको अवस्था हो। गर्मीको मौसममा पनि तपाईँहरूले यो शीतलता प्राप्त गर्नको लागि विभिन्न उपायहरू अपनाउँदै हुनुहुन्छ होला र विशेष गरेर यो शीतलता प्रदान गर्नको लागि बेसी मात्रामा तपाईँहरूले पानी पिउनु पर्यो। र मलाई अस्ति नै एकजना मामाले भन्दै हुनुहुन्थ्यो, पानी 8 लिटर भनेको कति हुन्छ नानी, र हामीले दालमा पनि त्यही पानी राख्छौँ, भातमा पनि, अनि त्यसको क्वान्टिटी पुग्यो कि पुगेन भन्दै हुनुहुन्थ्यो। त्यस्तै हो श्रोता, त्यो दाल भात तरकारी चिया कफीमा पिएको पानी भन्दा पनि एक्स्ट्रा पानी पिउनु पर्दछ र यो गर्मीको समय छँदैछ र हामी हरेक दिन कार्यक्रमको शुभारम्भमा कुनै न कुनै चाडपर्व रीतिरिवाज संस्कार संस्कृति र विभिन्न अवेरनेस सम्बन्धी जानकारी राख्ने गर्छौँ र आज तपाईँहरूले हाम्रा विभिन्न कार्यक्रमहरूमा पनि सुन्दै आइसक्नु भएको छ अहिलेसम्म र आज भने इन्टरनेसनल युथ सेलिब्रेसन हो श्रोता। आज विश्वभरि नै यहाँहरूले अन्तर्राष्ट्रिय रूपमा युवा दिवसहरू मनाउँदै हुनुहुन्छ र संयुक्त राष्ट्रसङ्घको विक्रम सम्वत 2056 अर्थात् 1999 अगस्तको 12 तारिकको दिनमा अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाउन थालिएको हो र युवा शक्तिलाई प्रयोग गर्न सके देश विकासको काम द्रुत गतिमा बढ्नेछ अनि खेर गइरहेका युवा शक्ति पूर्ण परिचालन समेत हुनेछ र हरेक वर्ष विभिन्न नाराको साथ यो दिवस नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमै युवा सहभागिताको साथ आजको दिन युवा दिवस मनाउने गरिन्छ र यो नेपालमा विभिन्न समयमा देशको राजनीतिक व्यवस्थाहरू परिवर्तन गर्नेदेखि नयाँ व्यवस्था ल्याउन गरिएका आन्दोलन इत्यादिमा पनि युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ र युवा शक्तिको महत्त्व अनि आवश्यकता दुवै तड्का रूपमा देखिएको पनि छ। राज्य अनि भनौँ न सम्पूर्ण युवा वर्गलाई लक्षित गरी विभिन्न सृजनशील अनि सिपमूलक तालिम आदि प्रदान गरी उनीहरूलाई जिम्मेवारी दिएर देशको एउटा सचेत नागरिकको रूपमा युवाहरूको विकास गर्न अवसरहरूको सृजना गर्नुपर्ने आवश्यकता त छँदैछ र यो आवश्यकता हुँदाहुँदै पनि यस कार्यले अमूल्य युवा जनशक्तिलाई अवश्य पनि विदेशीनबाट रोक्न सक्नेछ भन्ने सबैको योजना हो, विचार हो। युवालाई अहिलेको परिवर्तित राज्य व्यवस्था लगायत अन्य प्रक्रियामा पनि समावेश गर्न नसकेको थुप्रै गुनासाहरू अथवा यस्ता समाचारहरू विभिन्न सोसल मिडियामा पनि तपाईँले हेर्दै हुनुहुन्छ र राष्ट्रले युवाहरूको ऊर्जा र प्रतिभाहरूबाट लाभ लिनुको सट्टा ती युवा शक्ति विभिन्न प्रकारका कामहरूमा विदेशिने अथवा विभिन्न विषयहरूमा रुमल लिएर बसेका यस्ता कुराहरू पनि हामीले पहिल्यै सुन्दै आइरहेका छौँ र वास्तवमा युवा शक्तिको कुराकानी गर्नुपर्दा केही वर्ष यता मुलुकको सामाजिक आर्थिक राजनैतिक र शैक्षिक क्षेत्रहरूमा नेपाली युवाहरूको सक्रिय सहभागिता रहँदै आएको छ र त्यसबाहेक पनि कृषि तथा उत्पादनमूलक क्षेत्रहरू श्रम जस्ता विभिन्न क्षेत्रहरूमा पनि युवाहरूको उपस्थिति धेरै देखिन थालेको छ। अहिले युवाहरूले देश विदेश गएर पनि नेपालमा फर्किएर धेरै उद्यमहरू गरेको पनि देख्न सकिन्छ र राज्यको निर्देशन सिद्धान्त र नीति अन्तर्गतका कुराहरूमा अडिक रहेर अथवा त्यही अनुसार उनीहरूले अवलम्बन गर्दै अघि बढ्ने हो भने हाम्रै देशमा पनि केही गर्न सकिन्छ भन्ने केही ज्वलन्त उदाहरणहरू पनि छन्। तर सबै युवाहरूलाई त्यो
उनीहरूको हितमा नहुन सक्छ. कति युवाहरूले के सोचेका हुन्छन्, सबैको विचार एउटै हुँदैन, होइन? त्यसकारण यस्ता सेवा सुविधाहरूबाट छुट दिएर पनि उत्साहित गर्ने काम राज्यको ठूलो दायित्व हुन सक्छ. युवाहरूको सरोकारका विषयलाई राज्यको नीति, नियम, कानून एवं कार्यक्रमले पनि सही रूपमा सम्बोधन गर्न सक्यो भने पक्कै पनि विदेशी नथालेको ठूलो जमात युवाहरू स्वदेशमै बसेर युवा स्वरोजगारका बारेमा उनीहरूले केही न केही गर्नेछन् र युवाहरूलाई विदेशीनबाट रोक्न सकिन्छ. वास्तवमा युवा समय भनेको जोस, जाँगर र सृजना, रचनात्मक कार्यहरू मार्फत समाज र देशको लागि योगदान दिन सक्ने समय नै हो. तर भनौँ न, अब अहिलेसम्म त्यस्तो हुन सकिरहेको छैन. नेपालको परिप्रेक्ष्यमा पनि युवाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जीवनमा सहभागिता गराउने र नेतृत्व विकासका माध्यमबाट युवाहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्दै राष्ट्रिय विकास गर्नुपर्ने आवश्यकता पनि अहिले देखिएको छ. र युवाको विषयमा विश्वभरका सरकारहरू तथा सरोकारवालाहरूलाई पनि सचेत र जागरूक बनाउने उद्देश्यले पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ. र युवा दिवस मनाइए पनि युवामा बेरोजगारी अनि अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्याहरू विद्यमान नै छन् र सोचे अनुरूप नतिजा देख्न पनि समय अझै लाग्नेछ. र राज्यका सम्पूर्ण जनताहरूको सहज पहुँच पुगेको समयमा केही राम्रो होला, अथवा स्थानहरूमा अन्य देशका कुना काप्चामा रहेका मानिसहरूमा भनौँ न युवाहरूमा भने अझै पनि राज्यले केही गर्नुपर्ने सोचहरू रहेको छ. युवाको जोस, जाँगर र प्रतिभाको भरपूर सदुपयोग गर्न राज्य र सम्बन्धित निकायहरू सफल भएर यसमा लागि पर्नुपर्ने पनि रहेको छ. र आजको दिनमा अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा गरिने जस्तोसुकै कार्यक्रमहरूको पनि कुनै सार्थकता र औचित्य रहोस् हामी यही कामना गर्दछौँ. आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ. म तपाईँलाई सुनाउँदैछु एक्सिस ब्यान्डबाट तिम्रो याद.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर मनै मेरो चंगा भो तिमीलाई देखेर उदय सुताङ र मनिला सुताङले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौं। समय अब बेलुकी 5 बज्नको लागि 21 मिनट बाँकी रहेको छ। नेपालमा पनि अहिले बेलुकीको 9 बजेर 24 मिनट गयो र ब्रुनाईमा पनि मध्यरात हुनको लागि अब भने 21 मिनट बाँकी रहेको छ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। आज तपाईँहरूले पनि सुनिराख्नु भएको छ कोलम्बोमा गएको कोलम्बियामा गएको यो 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि 36 घण्टापछि एकजना महिलाको जीवितै उद्धार गरिएको छ र भूकम्पमा कम्तीमा पनि 250 जनाको मृत्यु अनि 1300 भन्दा बढी घाइते र करिब 2000 बेपत्ता भइरहेका छन् र भग्नावशेषमा अझै जीवितको खोजी भने जारी रहेको छ। अनि सरकारले पनि राष्ट्रिय आपतकाल घोषणा गर्दै सेना र स्रोत साधन परिचालन गरेको छ भने अन्तर्राष्ट्रिय सहयोग समेत प्राप्त भइरहेको छ यो समयमा। र दक्षिण अमेरिकाको मुलुक कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परेकी 32 वर्षीय महिलाको 36 घण्टापछि जीवितै उद्धार गरिएको छ। भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्र मध्येकै पेरेयरा शहरमा भत्किएको भग्नावशेषको जुन भवनको भग्नावशेषबाट डानियाला लार्गोलाई 10 घण्टाको उद्धार प्रयासपछि सकुशल निकालिएको हो र चारवटा कंक्रिटका स्ल्याब मुनि पुरिएकी उनलाई उद्धारकर्ताले पनि स्ल्याब मुनिबाटै खनेको सुरुङ मार्फत उनलाई भेट्टाउन सफल भएको कुरा पनि बताइएको छ। र सोमबार बिहान त्यहाँ 7:34 7.4 म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परि मृत्यु हुनेको संख्या पनि उल्लेख गरिएको छ। यहाँहरूले बीबीसी न्युजमा पनि हेर्दै हुनुहुन्छ होला। आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने कोशिश क्षेत्रीको स्वरमा यो माया हो कि के हो अबको प्रस्तुतिमा गीत मार्फत स्वीकार्नुहोस्।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

किरण प्रधान र सुकमित गुरुङको युगल सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौं श्रोता। यो कार्यक्रमको पहिलो घण्टा हो। कार्यक्रमको पहिलो घण्टालाई आउनुहोस् अघि बढाऊ र अब भने सगरमाथा गोर्खा नेप्लेस कम्युनिटी एस्पोर्ट क्यान्टले 16 सगरमाथा कप आयोजना गरेको छ। आइतबार 30 अगस्तको दिनमा हुँदैछ यो कार्यक्रम र यो विशेष गरेर फुटबल टुर्नामेन्ट हो। विभिन्न क्याटेगोरिजमा हुनेछ। मेन टिम, भेटरान, सुपर भेटरान, यसरी विभिन्न क्याटेगोरिजमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि सबै क्याटेगोरिजहरूको लागि एन्ट्री फी भने £250 रहेको छ। अब प्राइजेसहरूमा मेन टिमको लागि विनर 1,626 बडो गजबको पैसा रहेछ। 1,626 अनि कसै कसैले चाहिँ 600 मात्रै अथवा 50 राख्छन् होइन, तर यहाँ 1,626 रहेको छ। रमाइलो। अनि त्यस्तै गरी रनर अपले पनि 600 पाउनेछन् भने भेटरन टिमले विनर हुनेले 800 र रनर अप 400। अनि त्यसै गरी सुपर भेटरन विनर 600 अनि रनर अप 300। अनि म्यान अफ द म्याच मध्ये एकजनाले कसैले पाउनुहुन्छ। अनि टप गोल स्कोरर होइन एभ्री क्याटेगोरिजमा उहाँहरूलाई पनि इन्डिभिजुअल प्राइज रहेको छ। ओके, यो कार्यक्रम सगरमाथा कप ओ श्रोता, सगरमाथा गोर्खा नेप्लिस कम्युनिटी एस्पोर्ट केन्टको सगरमाथा कप 2026 तपाईँहरू आइतबार 30 अगस्तको दिनमा इन्जोय गर्न सक्नुहुनेछ। र तपाईँहरू मध्ये कसैले कसैलाई सम्पर्क गर्न चाहनुहुन्छ भने थप जानकारीको लागि स्पोर्ट सेक्रेटरी पदम जी हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। अथवा यस कार्यक्रमका कोअर्डिनेटर चाहिँ मिलन चन्द्र राईजीलाई पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। ओके, यो त भयो श्रोता, हामीले कुराकानी गरिरहेका थियौँ सगरमाथा गोर्खा नेप्लिस कम्युनिटी एस्पोर्ट क्यान्टको स्पोर्ट डेको विषयमा, यानि कि सगरमाथा कप 2026 को विषयमा। र यो कार्यक्रम हुँदैछ स्प्रे पोइन्ट पेभिलियन द रेस केनिङटन एस्पोर्ट क्यान्टमा। यो खेल खेल्न जाँदै हुनुहुन्छ भने पोस्टकोड टिप्नुहोस् TN249ET। ओके, आउनुहोस् अब भने हामी यो कार्यक्रमलाई समापन गर्नको लागि, भनौँ न यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि भने म तपाईँलाई सुनाउँदैछु खेम सेन्चुरी र दीपिका मगरको स्वरमा रहेको यो गीत। स्वीकार्नुहोस्।

0: pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS.
3: कुसुन्ती बाट पक्राउ गरेको हो. उहाँ विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ. कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको मन्त्री परिषद दुई सातादेखि मन्त्रीविहीन छ. यही साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टीका नेता शाहीलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ. मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ. दुई हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ. कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्. आज बसेको मन्त्री परिषद बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएका हुन्. एमाले नेकपा बीचको 3 बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो. कोशीमा एमाले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ. यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो. कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउबाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ. केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे,
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ. त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ. कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न. शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने, 26 आउनुहुन्छ भन्ने, 28 आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ. त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिन नसक्ने. तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको कानमा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढ़ी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ. आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमांकन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानको पाटो भएको स्पष्ट पार्नु भएको हो.
5: कतै कसरी व्याख्या गरियो, कतै कसरी त्यसलाई भनियो भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि त्यो कुरा व्याख्या गरिसकेको छ. तपाईँ महोत्तरीको मठियानी भन्ने बजार जानुभएको छ भने कतैको हरेकतिर शौचालय अर्कोतिर छ. त्यसैले गर्दाखेरि सुस्ताको अतिक्रमणको बारेमा फ्याक्स नेपालले व्याख्या गर्दैन, किनकि फ्याक्स नेपाल कमर्सियल रिसर्च कम्पनी हो. बजारमा चक्लेट कति बिक्छ र हर्लिक्स कति बिक्छ भन्ने कुरा गर्छ उसले, होइन. सीमाको बारेमा नीति प्रतिष्ठानले भन्ने हो, ट्याक्स पेयर्स मनीबाट जसले रिसर्च गर्छ.
3: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ. प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो. यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ. यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ. आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ. मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ. हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

समय बेलुकीको 5:10 गयो। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। म रूपा, अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौं प्रथम गुरुङको स्वरमा। अब यो गीत सँगसँगै हामी अन्य गीतहरू पनि सुन्दै जानेछौं। हामीलाई केही साथीहरूले सम्पर्क

भएको छ। यो समयमा म तपाईँहरूको अभिरुचिको गीतहरू पनि सुनाउनेछु अनि तपाईँहरूका विचारहरू पनि सेयर गर्नेछु। हामीलाई इजरायलबाट नुतन भूषालजीले सम्पर्क गर्नुभएको छ, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनुभएको रहेछ। अनि त्यस्तै गरी हामीसँग ओम प्रसाद थापा काउसा दाई हुनुहुन्छ। आज सूर्य ग्रहण लाग्दैछ, आज बुधबार 12 अगस्तको दिनमा लन्डनको युकेको समय अनुसार तपाईँहरूले कहाँ कसरी हेर्दै हुनुहुन्छ सबै राशिहरूले, तर एकदमै सुरक्षित तरिकाले हेर्न सक्नुहुनेछ भनिएको छ। तपाईँहरूले 6:17 ग्रहण सुरु हुनेछ र 8:06 ग्रहण रहनेछ, यो बारेमा जानकारी गराउनु भएको छ। अनि त्यस्तै गरी हिजो पनि उहाँले हामीलाई जानकारी गराउनु भएको थियो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र हिजो पनि उहाँले प्रथम लखन थापा प्रथम सहित लखन थापा मगरको गल्फ टुर्नामेन्टको विषयमा अन्तर्वार्ता निकै रोचक र फुर्तिलो सुन्दा पनि गल्फ नखेले पनि खेलौँ खेलौँ लाग्यो भन्नुभएको छ। बुढेसकालमा जोस गर्न मन लाग्यो है बहिनी भन्नुभएको छ। यो गल्फ खेल्नको लागि कहिले पनि समय भनौँ न ढिलो हुँदैन दाई, त्यसकारण तपाईँले सुरु गर्न सक्नुहुनेछ। विशेष गरेर तपाईँको रुचि हो, तपाईँ त अझ पार्क रन गर्नुहुन्छ, फिट एन्ड फाइन हुनुहुन्छ, अनि त्यो अवस्थामा त्यो गल्फ स्विङ गर्न जब तपाईँले हिट गर्नुहुन्छ नि, सुट गर्नुहुन्छ, त्यो समयमा पनि तपाईँको बडीको पोस्चर पनि एकदमै सजिलो हुन्छ होला। जस्तो कि अन्य हामी जस्तो साधारण मानिसहरू जो पार्क रन गर्न पनि सक्दैनौँ, वकिङ पनि गर्दैनौँ, एक्सर्साइज पनि नगर्नेहरू कोही हुनुहुन्छ भने उहाँहरूलाई केही गाह्रो हुन्छ, तर तपाईँलाई चाहिँ खासै फरक पर्छ जस्तो लागेन दाई। त्यसकारण तपाईँहरूले गर्न सक्नुहुन्छ, चाह्यो भने होइन, कुनै पनि चिज असम्भव भन्ने त छँदै छैन। त्यसकारण अझ यो गल्फ त जति जति उमेर बढ्दै गयो त्यति बेला खेल्ने हो होइन, तपाईँ ग्रिनमा यो 18 होल खेलेर आउँदा जब कहिलेकाहीँ गल्फ क्लबमा जानुभएछ कसै कुनै कुनै गल्फरहरूसँग भने, जब तपाईँ 18 होल गल्फ खेलेर आइसकेपछि होइन क्लब हाउसमा बस्नुहुन्छ, एक कप कफी र एक दुईवटा टुक्रा कुकिजहरू, त्यो यति मिठो हुन्छ, यति आनन्दित हुन्छ, वाउ होइन, बडो आनन्द हुन्छ। किनभने त्यो ग्रिनमा अनि त्यो हरियोमा हिँड्दा होइन, यो हाम्रो एचएनएल गल्फ क्लब त कस्तो छ भने साइड साइडमा रुखहरू छ, ठुला ठुला वुडल्यान्डहरू, र बिचमा गल्फ क्लब छ, अनि त्यो हेर्दै जाँदा पनि आफूलाई नेपालमै छु जस्तो फिल हुन्छ। अनि तपाईँ पनि सायद धेरै अनुभव गर्नुभएको छ होला दाइ, ढिलो नगर्नुहोस्, इन्जोय गर्नु होला। ओके, हुन त यो जहिले गरे पनि हुन्छ, 70-80 वर्षको उमेरमा पनि स्टिल यहाँको लोकल मानिसहरू भने गल्फ खेल्नुहुन्छ, उहाँहरूले आँखा देख्नुहुन्न। अस्ति नै म एकचोटि गल्फ क्लबमा जाँदा उहाँले भन्दै हुनुहुन्थ्यो, मेरो बल कहाँनिर पुग्यो तैँले देखिस्, यङ लेडी तैँले देखिस् भन्दै हुनुहुन्थ्यो। त्यस्तो हुन्छ, उहाँहरूले बल देख्नुहुन्न तर एकदमै स्ट्रेट हिर्काउने होइन सिधा, यसले गर्दा पनि बडो आनन्दित बनाउँछ। अनि गल्फ खेल्नको लागि गल्फरहरूसँगको त्यो कुराकानी अनि तपाईँले लगाउने भनौँ न अरू स्पोर्ट्समा भन्दा पनि गल्फमा तपाईँको लुगादेखि लिएर तपाईँको क्लबको कुरा आउँछ, हरेक कुरा हुन्छ दाइ, इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि त्यस्तै गरी हामीलाई मिनी कालीकोटे राईजीले पनि सम्पर्क गर्नु भएको रहेछ, यदि समयले साथ दिन्छ भने एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ। प्रतीक्षा साँच्नु होला, म तपाईँहरूकै अभिरुचिका गीतहरू सुनाउँदै जानेछु। आउनुहोस् अहिले को यो समयमा हामी अर्को एउटा गीत सुनौ, कालजयी आवाज होइन, नारायण गोपालको स्वरमा रहेको, सावनको झरी बनी तिमी आउन मेरो मनको अँधेरीमा, मेरो मनको अँधेरीमा जुन बनी छाउन। ओके, यो गीत पनि कुनै जमानामा अत्याधिक चर्चामा रहेको गीत हो र अहिले समय परिवर्तनसँगै मान्छेको रोजाइ र मान्छेको भनौँ न विचार विमर्श पनि परिवर्तन हुँदै जान्छ। तर कुनै समयमा अहिलेको जस्तो टेक्नोलोजी थिएन, सोसल मिडिया थिएन होइन, रेडियोबाट यो गीत अत्याधिक मात्रामा
हाम्रा गोर्खा ब्रिगेडका सोल्जर्सहरू भनौँ, दाजुभाइ दिदीबहिनीहरूले यो गीत फरमाइस गर्नुहुन्थ्यो र नारायण गोपालको स्वरमा सावनको झरी बनी तिमी आउन अबको प्रस्तुतिमा हामी सुनौँ।

0: ವೈರಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: यो BFBS गोर्खा रेडियो हो.

टिकापुन र साथीहरूले गाउनु भएको यो लोक भाकाको गीत हामीले सुनिरहेका थियौँ, यानि कि कौरा भाकाको गीत थियो। आउनुहोस् अब यो कौरा भाकाको गीत सुन्दै हामी कार्यक्रमलाई पनि अघि बढाउँ र कार्यक्रमलाई अघि बढाउने क्रममा म तपाईँहरूलाई केही सूचनाहरू पनि राख्दै जानेछु र अहिलेको लागि भने अर्को एउटा प्रसङ्ग पनि राखौँ। र वास्तवमा ईश्वरलाई खोज्ने सबैभन्दा सुन्दर स्थान कुनै गुफा अथवा पर्वत मन्दिर मात्र होइन, यो हाम्रो आफ्नै व्यवहारभित्र लुकेको पनि हुन्छ, होइन, आफूभित्रकै मन। जस्तो कि भनिन्छ नि, अब कुनै पनि तीर्थधाम जा गइराख्नु पर्दैन, तपाईँको मनभित्र नै ईश्वरको बास छ भने जस्तै हो। र मानिसले खोज्ने पूर्ण प्रेमको गहिराईमा जुन ईश्वरको उपस्थिति हुन्छ र व्यक्तिलाई स्वार्थबाट मुक्त भएर एउटा दिव्य चेतनातर्फ डोर्याइरहेको हुन्छ। परिवार हाम्रो चरित्रको पहिलो पाठशाला हो, भनिन्छ नि पहिलो पाठशाला तिमी घरबाटै सिक्छौ भने जस्तै हो। र जहाँ साना व्यवहारहरू जिम्मेवारीहरू मार्फत आध्यात्मलाई दैनिक जीवनमा उतार्ने अवसर पनि हुन्छ र मानिसले जीवनभर सफलता सम्मान सुरक्षा सम्पत्ति सुख दुःख हामी जे जति भन्छौँ नि यी सबै कुराहरू खोजिरहेको हुन्छ। तर यी सबै खोजहरूको गहिराईमा अर्को एउटा मौन खोज निरन्तर बगिरहेको हुन्छ, होइन। र जस्तो कि अब हामी हाम्रो कल्पना हाम्रो भनौँ न हाम्रो पहुँचभन्दा बाहिर हुन्छ। एक दिनमा मान्छेले कति हजारसम्म विचारहरू सोच्न सक्छ, उसको दिमागमा आउँछ धेरैभन्दा धेरै कुराहरू। तर पनि मान्छेले जीवनमा आफू जीवनभर सफलताको बाटो रोजिरहेको हुन्छ, मान सम्मान होइन अनि सुख सयलहरू खोजिरहेको हुन्छ। तर यो चाहना गर्दैमा पुरा हुँदैन, तर चाहना गर्नु पनि एउटा राम्रो कुरा हो। त्यसकारण यो यसलाई भनिन्छ नि, होइन, अब यो साधकलाई ईश्वरको खोजतर्फ डोर्याउँछ र रूप फरक भए पनि यसको अन्तिम आकाङ्क्षा एउटै हो। र संसारका महान आध्यात्मिक परम्परागत व्यक्तिहरूले पनि भनेका छन् कि आत्मिक जीवनको केन्द्रमा रहेको जुन विश्वास छ, जुन मानिसले बुद्धले पनि भनेका छन् करुणालाई मुक्तिको द्वार भनेका छन्, होइन। त्यस्तै गरी विभिन्न वैज्ञानिकहरूले भनौँ न विश्वभरि हरेक व्यक्तिले आफ्नै विषयमा धेरै कुराहरू भनेका छन् र भन्नु जति सजिलो छ सही रूपमा जिउन त्यति नै गाह्रो छ, होइन। सबैमा जस्तो कि अब हामी भन्ने गर्छौँ कि अब अरू सबैलाई प्रेमपूर्वक हेर्ने गर्नुपर्छ, यो भन्न जति सजिलो छ, यो प्रेम व्यक्तिगत चाहना पनि हो अथवा स्वामित्व हो अथवा प्रतिफलको अपेक्षा आधारित पनि हो, असीम हुन्छ यो, होइन। र यसलाई भन्न जति सजिलो छ त्यसलाई व्यवहारमा ल्याउन पनि त्यत्तिकै गाह्रो हुन्छ। कहिलेकाहीँ अहङ्कारले पनि यो चाहिरहेको कुराहरू पनि हुँदैन, होइन, अरूलाई आफ्नै आत्माको विस्तारको रूपमा सङ्कलन गर्नु अथवा आत्मसात गर्नु, अरूलाई पनि आफू जस्तै सम्झन सक्यो भने वास्तवमा त्यहाँ ईश्वरको बास हुन्छ भनिन्छ। यदि चेतनाको विस्तार हो भने पहिले आफैबाट अभ्यास गर्नुपर्छ, आफू नै त्यो ठाउँमा भएर हेर्नुपर्छ अनि मात्रै तपाईँको दिव्य ज्योतिहरू स्वत स्फूर्त रूपमा तपाईँले आफैले फिल गर्न सक्नुहुन्छ भन्दै आउनुहोस् अब भने म तपाईँलाई तिमी त्यो पारी गाउँमा म यहाँ वारी मङ्गोलियन हार्टको गायकले गाउनुभएको अर्को गीत हो। तर अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु कन्दरा ब्यान्डको विवेक श्रेष्ठको स्वरमा यो गीत सुनाउँछु अनि त्यसपछि हामी मङ्गोलियन हार्टका गायकले गाउनुभएको गीत पनि हामी सुन्नेछौँ। अहिलेको लागि भने कन्दरा ब्यान्ड

बीएबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रमको दोस्रो घण्टामा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जाउँ। यो सूचना रहेको छ यसले गोर्खा नेप्लिस एसोसिएसनले आयोजना गरेको 30 पार्टी हो श्रोता, र यो 30 पार्टी उहाँहरूले शनिबार 12 सेप्टेम्बरको दिनमा आयोजना गर्नुभएको छ। जति पनि यसले गोर्खा नेप्लिस एसोसिएसनमा हुने दिदीबहिनी दाजुभाइहरू तपाईँहरूको 30 पार्टी हो। पहिले दिदीबहिनीहरूले मात्रै 30 कार्यक्रम मनाउने गर्नुहुन्थ्यो, आजभोलि त दाजुभाइहरू पनि होइन अझ विशेष गरेर नेपालतिर त एकदमै भनौँ न काम गर्ने कलिगहरूको बिचमा पनि अनि छिमेकीहरूको बिचमा पनि अनि चिने जानेको साथीहरूको बिचमा पनि होइन अनि अब माइतीले बोलाउने अनि दाजुभाइले बोलाउने दिदीबहिनीले बोलाउने त छँदैछ, अनि दिनदिनै पार्टी खान जानुपर्ने यस्तो मजाको हुँदो रहेछ नेपालतिर है। अनि त्यसमा दिदीबहिनी मात्रै होइन दाजुभाइहरू पनि जान सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ होइन। आखिर खानापिना त हो अनि रमाइलो हो, इन्जोय गर्नुहोला। अनि त्यस्तै गरी वान अर्जर लेडिज 30 पार्टी हुन गइरहेको छ शुक्रबार 4 सेप्टेम्बरको दिनमा सेन्ट्रल कुक हाउस सर्जन मोड ब्यारेक्स सोनक्लिफमा हुँदैछ। तपाईँहरू आइपुग्नुपर्नेछ 5 बजे अनि 6 बजेतिर भने सेफ्टी ब्रिफिङ, फोटोग्राफ र वेलकम ड्रिङ्क्स हुनेछ, अनि 7 बजेदेखि तपाईँहरूसँग अन्य रमाइला एन्टरटेन्मेन्टमा तपाईँहरू झुम्न सक्नुहुनेछ। यो कार्यक्रम रातको 12 बजे पुरा हुनेछ। वान आरजेआरका लेडिजहरू तपाईँहरू भनौँ न अहिले विभिन्न स्थानमा हुनुहुन्छ, तपाईँहरूको लागि यो 30 पार्टी कार्यक्रम हो शुक्रबार 4 सेप्टेम्बरको दिनमा हुँदैछ। ओके, अन्य सूचनाहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ। अहिले भने प्रशान्त केरुङको स्वरमा यो गीत सुनौँ।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बेलुकीको 6 बज्नको लागि अब भने 11 मिनट बाँकी रहेको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब गोधुली कार्यक्रममा। हामी कार्यक्रमको थर्ड आवरमा पनि आज भने टिपन टापन छैन, तर स्वास्थ्य सम्बन्धी प्रसङ्गमा भने म चर्चा गर्ने नै छु। अहिलेको लागि भने हामी अर्को एउटा सूचना राखौँ र हामीलाई प्राप्त भएका थुप्रै सूचनाहरू छन्, त्यही सूचनाहरू म तपाईँहरूको साथमा राख्दै जानेछु। यो 5 सेप्टेम्बरको दिनमा धरान समाज धराने भेला हुन गइरहेको छ। श्रोता, धरान समाज युकेले आयोजना गर्ने धराने भेला हो र स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुँदैछ। पोस्ट कोड TW13 7EF। र धराने भेलामा फुड एन्ड ड्रिङ्क्स, टम्बोला र राफल ड्र अनि लाइभ म्युजिक र डान्स हुनेछ। थप जानकारीको लागि तपाईँले प्रवीणजीलाई सम्पर्क गर्नुहोला 0796975538। र धराने भेला तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी तितवर्थ नेप्लिज कम्युनिटीको दसैँ पार्टी पनि 17 अक्टोबरमा हुँदैछ, सिभिक सेन्टरमा हुँदैछ तितवर्थमा। पोस्ट कोड SP97QQ। समय दिनको 3 बजेदेखि रातको 12 बजेसम्म हुनेछ। अनि तपाईँहरूले जति सक्दो छिटो मात्रामा तपाईँको आफ्नो सिट बुक गर्नुहोला। र थप जानकारीको लागि देवबहादुर गुरुङज्यू हुनुहुन्छ एडभाइजर एन्ड पब्लिक रिलेसन्स मेम्बर, उहाँलाई थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अनि अर्को एक कार्यक्रमको बारेमा पनि हामी यहाँहरूलाई जानकारी गराउँ र तपाईँहरूले सुन्दै आइरहनु भएको छ खुकुरी कप अनि द चौतारी रियल इस्टेट खुकुरी च्याम्पियनसिप हो श्रोता, अनि तपाईँहरूले भाग लिन सक्नुहुनेछ। यो पनि वान डे गल्फ इभेन्ट नै हो र यो वान डे गल्फ इभेन्ट तपाईँहरूले विभिन्न क्याटेगोरिजमा खेल्न सक्नुहुनेछ र च्याम्पियन नम्बर 1 हुनेलाई 2000 पाउन्ड, रनर अपलाई 1000 पाउन्ड, थर्ड प्लेसको लागि पनि 500 पाउन्ड रहेको छ। तपाईँहरू 18 होल, ग्रिन फी सबै गरेर जम्मा 80 पाउन्ड तिर्नुपर्नेछ तपाईँहरूको लागि। टिम कम्पिटिसनको लागि इन्डिभिजुअल प्राइज अनि सबैको लागि तपाईँहरूले जस्ट 80 पाउन्ड तिर्नुपर्नेछ। ओके, र यसमा पनि ह्यान्डिक्याप र टिम एलिजिबिलिटीको लागि पनि तपाईँहरूलाई यो विषयमा हाम्रा सहकर्मी साथी युगराज राईजीले कुराकानी गर्नुभएको जस्तो मलाई लाग्यो, सायद सुन्ने मौका पाउनुभएको थियो होला। र तपाईँहरूले यो कार्यक्रम इन्जोय गर्न सक्नुहुनेछ शनिबार 29 अगस्तको दिनमा। इन्जोय गर्नुहोला गल्फरहरू, तपाईँहरू जति हुनुहुन्छ उहाँहरू सबै सबैलाई शुभकामना छ।

0: गरेको छ। ललितपुरको नक्खु क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिलासँगको तस्विर सामाजिक सञ्जाल हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाइ छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। भोलि अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति र बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
0: बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए। सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
2: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
0: नेपाल आयल निगमले आउँदो दशैं तिहार लगायत चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह
3: जुन महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइछ मार्केटमा पठाइछ। भयो के जुन इराक र अमेरिका बिच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो कहीँ पाउँदैनौ कि भनेर भनेपछि पोलिसी डिपार्चरमा आधीमा गएकै हो समस्या भयो। त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन थियो। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएको छ। हामीलाई आउनमा समस्या छैन तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला तिहार आउला आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ। आखिर त्यही धुवानी भाडा त्यति नै लिने फेरि हरानी पनि त्यत्तिकै फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस् कुनै त्यस्तो वृद्ध असहाय सुत्केरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गरेर अनि
0: अब खबर फटाफट।
4: माइलो डाँडा रुम्जाटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागू औषध सहित 24 जना पक्राउ 19 वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 वटा बाघ भएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडीटारमा सञ्चालित स्काई वाकमा पर्यटकको घुइँचो 2081 साउनदेखि सञ्चालनमा आएको स्काई वाकमा 2 वर्षमा 3,09,000 भन्दा बढ़ी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी कर्मचारी र मजदूर लगायतलाई 100 रूपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदै समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढीमालिकामा मेला अघि संचार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारी तीव्र।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, बगिजाने पानीको मलाई के आशा छोडी जानेको नेपाली चलचित्र कान्छीबाट हामीले यो गीत सुनिरहेका थियौ र नेपाली चलचित्र कान्छीको गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो नीता कोयु राईजी र उहाँले पनि यो गीत आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नु भएका सबै श्रोतालाई मिठो सम्झना सहित यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो र यो गीतमा स्वर भर्ने कलाकार अरुणा लामा र प्रकाश श्रेष्ठ रहेका थिए। समय बेलुकीको 6:13 जान लागिरहेको छ। आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्दै जानेछौँ। स्वास्थ्यकै प्रसङ्गमा कुराकानी गर्नुपर्दा श्रोता, यो नेपाली नर्सिङ एसोसिएसन युकेले आयोजना गर्दै आएको छ र हरेक वर्ष उहाँहरूले विभिन्न विषयमा चर्चा गर्नुहुन्छ अथवा आयोजना गर्नुहुन्छ, सेमिनार गर्नुहुन्छ। यसपटक पनि उहाँहरूले फन्ड रेजिङको लागि अथवा तपाईँहरूले यो सेरेब्रल पल्जीको लागि एसजिसिपी भनिन्छ, जो यस्ता बच्चाहरू उहाँहरूलाई दैनिक रूपमा भनौँ न केही दैनिकी काम गर्नको लागि अथवा आफ्ना आफन्तजनहरूलाई केही हेल्प गर्नको लागि नेपालमा रहेका यस्ता सेरेब्रल पल्जी बच्चाहरूको लागि केही रकम डोनेसन गर्नको लागि उहाँहरूले यो कार्यक्रम गर्दै हुनुहुन्छ। 18 एनिभर्सरी हो श्रोता, नेपाली नेप्लिस भनौँ न, जति पनि हाम्रो डक्टर एसोसिएसन नर्सेसहरू हुनुहुन्छ उहाँहरूले यो कार्यक्रम फन्ड रेजिङ कार्यक्रम गर्दै हुनुहुन्छ। 23 अगस्तको दिनमा दिनको 12 बजेदेखि बेलुकीको 5 बजेसम्म हुँदैछ द प्यालेस रेस्टुरेन्ट अल्डरसर्टमा। हजुर, तपाईँहरू पनि जान सक्नुहुनेछ अथवा जान सक्नु भएन भने पनि केही रकम भने डोनेट गर्न सक्नुहुनेछ।

हजुर, यो विषयमा थप जानकारीको लागि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। यो एनिभर्सरी हो, नेप्लिस नर्सिङ एसोसिएसन युकेले आयोजना गरेको यो कार्यक्रम हो। तपाईँहरू जान सक्नुहुनेछ श्रोता, यो कार्यक्रममा भाग लिन सक्नुहुनेछ। यो 23 अगस्तको दिनमा दिनको 12 बजेदेखि बेलुकीको 5 बजेसम्म हुनेछ। यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन् र तपाईँहरू पनि गएर इन्जोय गर्न सक्नुहुनेछ। द प्यालेस रेस्टुरेन्ट अल्डर्सर्टमा यसमा कल्चर सिङ्गिङ हुनेछ, डान्सिङ हुनेछ, डिजे हुनेछ, राफल ड्र अनि नेपाली फुड पनि है तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। थप जानकारीको लागि रश्मिता दर्लामीजीलाई सम्पर्क गर्नुहोला 07727282997। रश्मिता दर्लामी उहाँ सिनियर नर्स पनि हुनुहुन्छ। उहाँको सम्पर्क नम्बर फेरि पनि एकचोटि 07727282997 थप जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। ओके, आउनुहोस् अब म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउनेछु र अहिलेको लागि भने हामीलाई आज भने टिपन टापन छैन र टिपन टापनको लागि हामी चर्चा गर्दै जानेछौँ। तर त्यसभन्दा अगाडि म तपाईँलाई सुनाउँदैछु अर्को एउटा गीत, स्वीकार्नुहोस्। यो गीत सुनेर हामीलाई कैलाश भाइ हुनुहुन्छ ननिटन युकेबाट, उहाँले पनि दिदी नमस्ते, यो कार्यक्रम सुनिरहेको छु, समय भएमा एउटा गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। अहिले हाम्रो लिस्टमा परेको छ यो गीत, स्वीकार्नुहोस्।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुल घर रेडियो हो।

हजुर, अहिले प्रस्तुत गीत थियो पानी पर्यो, अल्मोडा राणाले गाउनुभएको यो गीत हामीले सुनिरहेका थियौं। अब आजको यो कार्यक्रम तपाईँहरूले टिपन टापन सुन्दै आइरहनु भएको हो, तर आज भने टिपन टापन छैन। आउनुहोस् अब केही स्वास्थ्य सम्बन्धी प्रसंगमा हामी चर्चा गरौं। र डोपामिन हर्मोनको स्तर घट्यो भने के हुन्छ त, होइन? हिजो आज मानिसहरू शारीरिक मानसिक दुवै स्वास्थ्यप्रति बढी सचेत भएको पाइन्छ। पहिले पहिलेका मानिसहरू स्वास्थ्यको खासै ख्याल गर्दैन थिए, तर आजभोलि मानिसहरू योगा, ध्यान, प्राणायाम, जिमदेखि लिएर सबै कुरामा उनीहरू एकदमै सचेत रहेका छन्। र त्यही कारण मानिसहरू स्वास्थ्यबारे पनि खुलेर कुरा गर्छन्, होइन, मलाई यो भयो, त्यो भयो, अथवा यस्तो समस्या छ, अथवा भनौँ न मेरो यस्तो समस्या थियो, मैले वर्कआउट गरिसकेपछि जिम वर्कआउटमा यो अलिकता राम्रो इम्प्रुभ हुँदै गएको कुराहरू यी आदि इत्यादि हामी सुन्ने गर्छौँ। र मानसिक स्वास्थ्यको कुरा आउँदा डोपामिन बारे पनि कतै न कतै सुनेकै हुनुपर्छ, होइन? मानिसको मस्तिष्कलाई एउटा पोजिटिभ कुरातर्फ लैजानको लागि अथवा कुनै पनि राम्रो कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने हर्मोन हो डोपामिन। र यो मस्तिष्कमा रहेको हर्मोन हो, यसले नै न्युरो ट्रान्समिटरको रूपमा पनि काम गर्छ र यसले हाम्रो मस्तिष्कलाई धेरै काम गर्न, अन्य धेरै काम गर्नहरू मद्दत गर्छ। र यस हर्मोनले मानिसहरूको कुराहरू, मानिसले जिन्दगीमा गरेका कुराहरू स्मरण गर्न अनि ध्यान, योगा, प्राणायामहरू गर्न अनि त्यस्तै गरी भनौँ न धेरै कार्यमा यसले मद्दत गर्छ। र शरीरमा पर्याप्त मात्रामा यो हर्मोन हुनु जरुरी पनि छ। यो हर्मोनको कमीले मानिसलाई मस्तिष्कसँग सम्बन्धित कुनै पनि समस्या हुने खतरा भने बढाउन सक्छ। र अब मानव मस्तिष्कमा यो ग्रन्थि जुन हाम्रो भावनासँग जोडिएको हुन्छ, हामीले आफूलाई मनपर्ने मान्छेलाई भेट्यो भने, आफैलाई मनपर्ने सङ्गीत सुन्यो भने, होइन, यो विभिन्न कुराहरू छन् नि, जस्तो कि तपाईँलाई मनपर्ने लुगा लगायो भने पनि कस्तो एउटा आनन्दित एउटा छुट्टै फिल हुन्छ नि, होइन? हो, त्यही कुरा हो। र त्यो डोपामाइन हर्मोन उत्पादन गर्छ र हामीलाई खुसी बनाउँछ। र यो हर्मोनको कमी हुनुमा धेरै कुराहरू हुन सक्छन्। यदि कसैको मस्तिष्कको भागमा चोट लागेको छ, टाउकोमा चोट लागेको छ, अथवा यो हर्मोनको स्तर कम हुन गएको छ र आदि इत्यादि कारणले पनि, अथवा तपाईँ राम्रोसँग निन्द्रा सुत्नु भएको छैन, यी कुराले पनि तपाईँलाई, तपाईँ राम्रोसँग सुत्नु भएको छैन अनि तपाईँको बडीमा डोपामिन हर्मोन चाहिँ कम रिलिज भयो अनि तपाईँलाई जुनसुकै कुरा देखाए पनि त्यसको वास्तै हुँदैन, तपाईँ त्यसको चासो गर्नुहुन्न, होइन, तपाईँलाई के भएको भएको त्यस्तो फिल हुनसक्छ। ओके, र यसरी डोपामिन मस्तिष्कको महत्त्वपूर्ण रासायनिक सन्देश बाहेक धेरै काम गर्छ। र यसको कमीले मांसपेशी दुख्ने, कब्जियत हुने, बिस्तारै काम गर्ने, भनौँ न काम गर्न मन नलाग्ने, खान मन नलाग्ने, यस्ता धेरै कुराहरू हुन सक्छन्। र कुनै पनि काम राम्रो र खुसी साथ गर्ने प्रेरणा दिनको लागि डोपामिन यो हर्मोन हुन अत्यन्तै जरुरी छ। हरेक काममा निराश भइरहनु भएको छ, कुनै काम गर्न मन लागेको छैन, स्टिल हिँडडुल गर्ने मन पनि छैन भने पनि यो डोपामिनको कमीको कारण हुन सक्छ भनेका छन्। र यदि कसैलाई हरेक काम गर्न बोरिङ लाग्छ, काम गर्न मनै लाग्दैन, दिमाग काम भन्दा पनि अन्य कुरामा रमाउन चाहन्छ भने त्यति बेला यो हर्मोनको कमी छ भन्ने कुरा बुझ्न सकिन्छ। ओके, आउनुहोस् अब भने हामी अर्को एउटा मिठो गीत सुनौँ।

अब भने अर्को एक कार्यक्रमको बारेमा पनि हामी जानकारी लियौँ। 16 अगस्तको दिनमा हुने अर्को कार्यक्रम रहेको छ प्रतिभा नक्षत्र। प्रतिभा नक्षत्र भन्न बित्तिकै यो प्रतिभा नक्षत्रले नयाँ प्रतिभाहरू जन्माउने गर्दछ र यो नेपाली कल्चर हो र युकेका विभिन्न स्थानहरूमा यो कार्यक्रम आजभन्दा पहिला पनि हुने गरेको थियो र यसको भेन्यु रहेको छ रग्बी ग्राउन्ड, यो लन्डनमा हुन गइरहेको छ। SE 181QG हो। आइतबार 16 अगस्तको दिनमा बिहानको 10 बजेदेखि बेलुकीको 8 बजेसम्म हुनेछ र यसमा विभिन्न कलाकारहरूले आआफ्नो प्रस्तुतिहरू, विशेष गरेर प्रतिभा नक्षत्र अन्तर्गत उहाँहरूले आफ्ना प्रस्तुतिहरू दिनुहुनेछ। लाइभ पर्फमेन्स अनि ट्रेडिसनल फुड, आर्ट एन्ड क्राफ्ट्स र कल्चरल एक्जिबिसन पनि रहनेछ। यो विषयमा थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 07578951756 थप जानकारीको लागि सम्पर्क गर्नुहोला। हजुर, प्रतिभा नक्षत्र, प्रतिभा नक्षत्रमा विशेष गरेर हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो रीतिरिवाज होइन, अनि यो कुरालाई तपाईँहरूले अँगाल्दै आउनुभएको छ। तपाईँहरू धेरै धेरैलाई शुभकामना छ। अब पनि म अलिकता डान्स गर्ने खालको गीत सुनाउँछु है त, तपाईँहरूलाई रमाइलो गर्नुहोला।

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: PFBS गोर्खा रेडियो।

तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा राणा। कार्यक्रममा हामीले स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरिरहेका हुन्छौ र स्वास्थ्यको बारेमा कुराकानी गर्नु पर्दा सुन्दा सामान्य लाग्छ तनाव, तर यसले मान्छेको ज्यान लिन पनि सक्छ, जिन्दगी नै बर्बाद बनाउन सक्छ। र तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधिहरू पनि थुप्रै छन्। तनाव नै नहुने भन्ने कुनै व्यक्ति पनि हुँदैन। तनाव पनि कस्तो कुरामा लिने त? जिन्दगीमा केही गर्नु छ भने त्यसको बारेमा त सोच गर्नु पर्यो, चिन्ता गर्नु पर्यो, टाइम दिनु पर्यो, त्यो नै तनाव हो। तर त्यसलाई पनि सही तरिकाले तनाव लिएर अघि बढ्न सकिन्छ जब मात्र तपाईँ सफल बन्न सक्नुहुन्छ। तर तनाव अत्याधिक भयो र तपाईँले केही गर्न सक्नु भएन, तपाईँ जहाँको तहीँ हुनुभयो भने तनाव नकारात्मक भएर विभिन्न स्वास्थ्यमा प्रभाव पार्न सक्छ। सामान्य रूपमा तनावलाई व्यवस्थापन गर्नको लागि दैनिक रूपमा 7-8 घन्टा मस्त निन्द्रामा निदाउनु पर्छ र दैनिक 0.5-1 घन्टा व्यायामले पनि तनावलाई व्यवस्थापन गर्न सहयोग गर्छ। हल्का मेडिटेसनको रूपमा, जस्तो कि तपाईँले योगा ध्यान प्राणायाम गर्नै पर्छ भन्ने पनि छैन। यदि तपाईँ गल्फर हुनुहुन्छ र गल्फ क्लबमा जानुहुन्छ र तपाईँ 18 होल गल्फ खेलेर फर्किनुहुन्छ भने पनि त्यो ग्रिनमा हेरेर तपाईँलाई भनौँ न तपाईँको आँखालाई पनि राम्रो हुन्छ। जब हरियो चिज आँखाको लागि अति नै राम्रो हो, तपाईँको कम्पिटिसन भनेको गल्फ अरूसँग होइन, त्यो तपाईँसँगै कम्पिटिसन हो। यदि तपाईँले आज एकदमै राम्रो खेल्नुभयो भने भोलि त्योभन्दा बेटर गर्छु अथवा त्योभन्दा राम्रो कसरी मेरो ह्यान्डिक्याप घटाउन सकिन्छ भन्ने सोचमा तपाईँ हुनुहुन्छ। त्यसले पनि एक प्रकारको सकारात्मक मेडिटेसन हुन्छ, होइन? कन्ट्याक्ट गेम पनि होइन गल्फको कुराकानी गर्नुपर्दा, र तपाईँले पक्का इन्जोय पनि गर्नुहुन्छ। अनि 18 होल खेलेर आउँदा जब तपाईँ क्लब हाउसमा बस्नुहुन्छ अनि एक कप कफी र बिस्किटहरूको साथमा तपाईँले यस्तो आनन्द फिल गर्नुहुन्छ, होइन? त्यो भन्ने कुरा नै होइन, जसले फिल गर्नुहुन्छ त्यो उहाँहरूले पक्का आनन्द लिन सक्नुहुन्छ। र कसैले सक्नुहुन्न, तनाव छ भनेपछि कुनै प्रभाव नै हुँदैन। र यसरी मेडिटेसन गर्दा, परिवारहरूसँग रमाइलो गर्दा, र मानिस प्राय गरेर हलिडेमा किन जान्छ त, होइन? हलिडेमा जाने कारण पनि यिनै हुन्। र जब तपाईँ बाहिरको सौन्दर्य अथवा बाहिरको वस्तुसँग घुलमेल हुनुहुन्छ, त्यसपछि तपाईँका तनावहरू पनि हटेर जान सक्छन्। र कस्तो व्यक्तिसँग तपाईँ सङ्गत गर्दै हुनुहुन्छ त? सामाजिक रूपमा कति घुलमेल हुनुहुन्छ, होइन? साथीभाइहरूसँग आफ्नो कुराहरू कतिको सेयर गर्नुहुन्छ, त्यसले पनि तनावलाई उतार चढाव बनाउँछ, त्यसैमा भर पर्ने कुरा पनि हो। त्यसकारण हामी बोल्नु त बोल्नै पर्छ, आफ्ना कुराहरू सेयर गर्नुपर्छ, अरूका कुराहरू सिक्नुपर्छ, फलो गर्नुपर्छ। जस्तो कि तपाईँको मनभित्र गुम्सेर बसेको कुरा अरूलाई नभनिकन राख्नुभयो भने त्यसले पनि तनाव दिन्छ। साथीहरू बनाउनुपर्छ, राम्रो व्यक्तिको सङ्गत गर्नुपर्छ, घुलमेल गर्नुपर्छ सामाजिक रूपमा, होइन? घरभित्र मात्रै बसिराख्यो भने पनि तपाईँलाई यसले असर गर्न सक्छ। सकारात्मक व्यक्तिको सङ्गत, मनका कुरा साथीहरूसँग र परिवारसँग सेयर गर्दा तनाव पनि कम हुँदै जान्छ। हामी भन्छौँ नि, जति सुखको खुसियालीहरू छन् त्यसलाई बाँड्यो भने बढ्छ, अनि दुःखका कुराहरूलाई पनि अरूसँग बाँड्यो भने घट्दै जान्छ। र तनाव व्यवस्थापन गर्न धेरैले विभिन्न किसिमको सहारा लिएको पनि हामी देख्छौँ। यो विषयमा पनि हामी चर्चा गर्दै जाउँला। आउनुहोस् अहिलेको लागि भने हामी कार्यक्रमलाई अघि बढाउँ।

हजुर, के लत बस्यो मलाई, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ, तिलक सिंह पेलाले गाउनु भएको मिठो गजल हामीले सुनिरहेका थियौँ। आउनुहोस् अब गजल पछि भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गलाई अझै अघि बढाऊ र तनावलाई व्यवस्थापन गर्न धेरैले धेरै कुराको माध्यमहरू अथवा भनौँ न सहारा लिएको पाइन्छ र तनाव व्यवस्थापनको लागि धुम्रपान गर्छन् मानिसहरू, मद्यपान गर्छन्, होइन? वास्तवमा यो तनाव व्यवस्थापन गर्ने प्रभावकारी उपाय हुँदै होइन। एकैछिनको लागि होला, हुनसक्छ, होइन, एकैछिन मदिरापान गरेर पनि भुल्न सकिन्छ होला, तर यसको प्रभावकारी उपाय भनेको हुँदै होइन। यो सधैँको लागि हुने दीर्घकालीन उपाय त होइन, यसले क्षणिक रूपमा मात्र तनाव व्यवस्थापन गर्छ, दीर्घकालीन रूपमा झन बढाउन सक्छ। त्यसैले तनाव व्यवस्थापन गर्न यस्ता कुराहरूबाट हामी टाढा रहनुपर्छ। अहिले मानिसहरूले सामाजिक सञ्जालमा पनि धेरै समय बिताउँछन्। तपाईँ हामी सबै प्राय गरेर आफ्नो स्मार्टफोनमा एकदमै बिजी भइरहेका हुन्छौँ। हामी हरेक दिन भनौँ न साथीहरूसँग भेट हुँदा पनि आफ्नै स्मार्टफोनमा एकछिन भए पनि केही हेरिरहेका हुन्छौँ, अथवा के नै बितेको जस्तो लाग्छ क्या साथीहरूसँग गफ गरिराख्दा पनि। र अहिले मानिसहरू सामाजिक सञ्जालमा निकै व्यस्त भएको देखिन्छ र त्यसमा पनि तनाव दिने खालका घटनाहरू हुन सक्छन्, समाचार सम्प्रेषण भइरहेको हुनसक्छ र मनलाई निराश बनाएर तनाव बढिरहेको हुनसक्छ। सामाजिक सञ्जालमा धेरै कुराको समाचारहरू, खबरहरू, नयाँ कुराहरू पनि हुन्छन्, तर धेरै मात्रामा हामी सामाजिक सञ्जालमा समय बिताउनु पनि त्यति राम्रो हुँदैन र हामी जे खान्छौँ त्यस्तै बनिरहेका हुन्छौँ, होइन? हामीले धेरै पटक भन्छौँ कि जस्तो खाना उस्तै मन, जस्तो मन उस्तै दिमाग, अनि उस्तै जिन्दगी पनि भइरहेको हुन्छ। र धेरै प्रशोधित गरिएको खाना, जङ्क फुड शरीरलाई बोझ हुन्छ। यस्ता प्रशोधित खानाको साटो पोषणयुक्त तथा स्वस्थकर खाना खानुपर्छ भनेर त हामी सबैले भनिरहेका हुन्छौँ, तर कहिलेकाहीँ आखिर मनै त रहेछ नि, होइन? कहिलेकाहीँ भने हामीलाई जङ्क फुड पनि खान मनपर्छ, तर कहिलेकाहीँ खाँदा खासै त्यति असर पर्दैन होला, तर नियमित रूपमा भने यसरी जङ्क फुडहरू खानु हुँदैन, शरीरलाई बोझ हुँदैन र तनाव पनि कम हुन्छ। र यी विधिहरू अपनाउँदै जानियो भने तनाव व्यवस्थापन भएन भने पनि विशेषज्ञहरू डाक्टरको सल्लाह भने लिनै पर्ने हुन्छ। हो, हामी दैनिक रूपमा आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। योगा, ध्यान, प्राणायाम, शारीरिक रूपमा हामीले साधारण वर्कआउट गर्नुपर्छ, अनि हामीले जति कुराकानी गरिरहेका छौँ जस्तो कि खानापिनादेखि लिएर तपाईँको दिनचर्यालाई व्यवस्थित गर्दै जानुभयो भने तनाव त्यसै पनि हट्छ। आउनुहोस् अब भने कार्यक्रमलाई हामी अघि बढाउँ।

हजुर, तिम्रो मनमा लुकेको कुरा अरूलाई नभने पनि माया त माया हो। अब यो गीत सुनाउँदै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। गुड नाइट।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: नेपाली काङ्ग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउवा भोलि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने देउवा समूहको तयारी छ। भोलिको तयारीबारे हामीले देउवा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौँ।
4: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसकेको छ। भोलि स्वागत गर्नलाई मान्छेहरू त्यही हो। मान्छे कति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले, होइन। सबसे धेरै बढाउने बेसी भन्ने कार्यक्रम हामी गर्दैछौँ र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्याउनुहुन्छ। हामीले भेट्दाखेरि शेरबहादुर दाइले त्यो 1:15-10 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलीगङ्गा हुँदै गौशालाबाट ताबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
5: हजुर, एक हिसाबले अब शेरबहादुर देउबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानुभएको, बिरामी भएर उपचारका लागि जानुभएको मान्छेलाई किन यति धपडी दिन लाग्नु भएको छ स्वदेश फर्किँदा?
4: यस्तो छ, बिरामी यस्तो छ, उहाँको बिरामी पनि अहिले अब सबै रिपोर्टहरू मैले सोधेर बुझिएको कुरा मैले डाइरेक्टली शेरबहादुर दाईसँग कुरा गर्दाखेरि रिपोर्टहरू अहिले सबै ठिक भएको हिसाबले चाहिँ उहाँ आउनु लाग्नु भएको र हाम्रो यो चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष राष्ट्रिय भेला नेपाली काङ्ग्रेसको राष्ट्रिय भेला कार्यक्रम आउनुपछि 29-30-31 गते यहाँ धुम्बारेमा मिरा पार्टी प्यालेसमा छ त्यसको लागि पनि सम्बोधन गर्नु पनि तर उहाँको स्वास्थ्य ठिक भएर अब नेपालमा चाहिँ अब स्वास्थ्य ठिक भइसकेपछि उहाँ यहीँ आएर चाहिँ सबैलाई हामीलाई चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको।
5: यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउनु हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले?
4: कस्तो अर्को पक्ष भने कुन अर्को पक्ष?
5: थापा पक्ष।
4: अब थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
5: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल? के छ
4: हामीले निम्तो चाहिँ पठाउनु भएको छ भन्ने कुरा सुनेको छु मैले हाम्रो चाहिँ आयोजक साथी थापाजीहरूलाई पनि, होइन। अब आउनुहुन्छ आउनुहुन्न उहाँहरूको कुरा हो त्यो, होइन। र अब हाम्रो चाहिँ कार्यक्रम पर्सिदेर 1:12-1 बजे दिन उद्घाटन हुन्छ हाम्रो कार्यक्रम यहाँ।
3: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनाह समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसिएपछि बर्दियाका अधिकांश सोनाह समुदाय ढोकामा ताला लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिलबहादुर केसी।
6: साँझ बिहानको जोहोटार्न कठिन भएपछि 2 वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका 6 स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
7: कामको सिलसिलामा आन्टी अंकल कमान जानु भएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
6: पर्सिनेमा सोना बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना।
8: यहाँ त घर धुरी छोडेर 9-10 घर हिँडेछन् कमाउन, आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन सासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
6: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहको भनाइ छ।
9: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसौँ भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर, तब खानु मिल्छ हामीले।
6: अल्पसंख्यक तथा लोक उन्मुख समुदायको पेसा संरक्षण र उनीहरूलाई रोजगारीसँग जोड्न आफूहरू प्रयासरत रहेको बाँके क्षेत्र नम्बर 1 निर्वाचित सुरेश चौधरी बताउनुहुन्छ।
10: त्यसको लागि अब मैले जनेर कुराकानी उठाउला, अब विदेशहरू बन्दैछन् सोना जातिलाई पनि त्यस दायराभित्र राखेर कसरी संरक्षित गर्न सकिन्छ, तिनीहरूको विकल्प फेरि भारत पस्नुपर्ने विदेश हिँड्नुपर्ने स्थितिबाट रोक्नका लागि राज्यसँग कुराकानीहरू के हुन्छ समितिमा कुरा गरेर गरौँला नि।
6: लुम्बिनी प्रदेशका बाँके र बर्दिया त्यसै गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने सोनाह समुदायको जनसङ्ख्या 1,467 जना रहेको सरकारी तथ्याङ्क छ।
3: अर्थमन्त्री डाक्टर सोनी मुवाङ्लेले तनहुँको घुमाउने पुलको निर्माण नयाँ ठेक्काबाट हुने बताउनु भएको छ। आबुखैरिनी तीनमा आयोजित कार्यक्रममा उहाँले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्का मार्फत निर्माण गरिने बताउनु भएको हो। आबुखैरिनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलमा कहिले बाढीले क्षति पुर्याउने, कहिले डिजाइन परिवर्तन गर भनेर दबाव दिइने जस्ता कारणले निर्माणमा ढिलाइ भएको उहाँको भनाई छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। यतिखेर देशमा भनौँ नेपालको प्रमुख शहरहरूमा एलपी ग्यासको अभाव भएको निकै दिन भइसकेको छ, तर अहिले यो विषय संसदीय समितिमा पुगेको छ। सरकारले ऑयल निगमलाई सहज बनाउनको लागि भनिरहेको छ र ऑयल निगमको भनाइ अनुसारले गर्दा व्यवसायहरूले यतिखेर सहजीकरण भन्दा पनि अझै पनि यो केही समय अझै लम्बिन सक्ने संकेतहरू बजारको अहिलेको अवस्थामा देखिएको छ। कतिपय अवस्थामा ग्यास जगेडा राखिदिने अथवा चाहिँ अलिक चाहिने भन्दा बढी नै बढी जगेडा चाहिँ राखिएको कुराहरू पनि बाहिर आइरहेको छ। यिनै प्रसङ्गहरूमा केन्द्रित रहेर उपभोक्ता अधिकार कर्मी प्रेमलाल मजरसँग कुराकानी गर्दैछौ। उहाँ लामो समयदेखि आम उपभोक्ताको लागि आवाज उठाउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र नेपालमा विभिन्न यस्ता उपभोक्ता अधिकारसँग जोडिएका संघ संस्था छन् र यतिखेर हामीसँग उपभोक्ता अदालत पनि रहेको छ। तर यतिखेर उहाँ कहाँ हुनुहुन्छ र यो विषयमा उहाँले अहिले के गर्दै हुनुहुन्छ कार्यक्रममा स्वागत गरिहालौ। प्रेमलालजी कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर धन्यवाद, नमस्कार।
0: नमस्कार, अब समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। यतिखेर तपाईँ काठमाडौँमै हुनुहुन्छ कि कतै यात्रामा हुनुहुन्छ? मलाई अघि अफ द रेकर्ड भन्नुहुन्छ कतै यात्रामा हुनुहुन्छ भन्नुभएको थियो।
1: म यात्रामै छु, यात्रामा मतलब फेरि चाहिँ कुनै अर्को धार्मिक अथवा आफ्नो व्यक्तिगत होइन, उपभोक्ता अधिकारलाई उपभोक्ता सम्बन्धी कुराको लागि बजारकै निरीक्षणको क्रममा म अहिले गौरमा पुगेको छु, रौतहटको गौरमा।
0: गौरमा विशेष त तपाईँको यात्राको चाहिँ मुख्य भनौँ न, अब तपाईँले आम सञ्चार माध्यम पनि पछि सार्वजनिक गर्नु नै हुनेछ होइन, अहिले तपाईँ यात्राकै क्रममा हुनुहुन्छ होइन, अध्ययनकै क्रममा हुनुहुन्छ। विशेष त तपाईँको यतिखेरको यात्राको उद्देश्य अलिकति भन्यो, त्यसपछि हामी अलिकति ग्यासको विषयमा प्रवेश गरौँ हामी।
1: अब म हिस्ट्री अस्तिबाट मैले यात्रा सुरु गरेको थिएँ, काठमाडौँबाट बिरेन्द्र बिरेन्द्रबाटको बोर्डरै बोर्डर, यो बोर्डर एरियाहरू चाहिँ सीमावर्ती जिल्लाहरू सहर बजारहरू निरीक्षण गर्दै आउने क्रममा म यहाँ छु। अहिले म गौर बजारमा पुगेँ। हिजो हामीले के गरेका थियौँ भने अस्ति रसोलको बजार पनि हेरेँ, पारिपट्टि होइन भारतीय बजार हेरेँ र त्यहाँ हाम्रो पर्साको बिरेन्द्र बजार पनि हेरेँ। त्यहाँ चाहिँ तपाईँको हामीले मैले विशेष रूपमा के हेरेको छौँ भने चिनीको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ, नुनको आपूर्ति व्यवस्थापन कसरी गरिरहेको छ र बजारको भाव कसो छ, त्यो ट्रेन्ड हेर्न चाहिँ म यहाँ आएको हो। म चाहिँ करिब मधेस प्रदेशको 8 जिल्लालाई म भ्याउने गरी हिँड्दै आएको छ, कहाँ पुग्छ अब त्यो समयले बताउँछ होइन। अहिले चाहिँ मैले देखेँ यो बजारकै क्रममा मैले तपाईँलाई भन्न चाहन्छु, श्रोताहरूलाई पनि भन्न चाहन्छु, तपाईँ हामीले किनेको चिनी यो भारतीय बजारमा 47 रुपियाँमा दिन्छ, भारतीय रुपियाँ अर्थात् नेपाली रुपियाँको कुरा गर्दा 75 रुपियाँ 76 रुपियाँ जति कति पर्न आउँछ। मैले

0: हिजो तपाईँको यो सायद श्रोताहरूले काठमाडौँका श्रोताहरूले थाहा पनि छैन होला, मती हरुवा भन्ने ठाउँमा यो बाह्र जिल्लाको छोटी भन्सार छ, त्यो छोटी भन्सार म मैले गएर हेरेँ, त्यहाँ तपाईँको चिनी नेपाली रुपियाँ 60 रुपियाँमा पाइरहेको छ नेपाली बजारमै, नेपालको बजारमा। मती हरुवा भनेको उत्ता भारतीय बजार भयो, यतापट्टिको हाम्रो तपाईँको सिद्धगन्ज भन्ने छ, त्यो सिद्धगन्ज भन्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ के छ भने 60 रुपियाँमा पाइरहेको छ। अनि त्यहाँ नुन आयो नुनै छ, कोही कहीँ तपाईँको इन्डियन नुनहरू पनि राखेको अब थियो भने त्यहाँ चाहिँ तपाईँ आयो नुनै छ। पोर्टर हेर्नु, अझ मैले त एउटा अचम्मको कुरा त्यहाँका व्यापारीले सुनायो, यताको आयो नुन उता जाँदो रहेछ, अनि उता किन गयो भनेर सोधेको, उताको नुन 48 रुपियाँ पर्दो रहेछ, यताको नुनको उनीहरूको भावको अनुसार कुरा गर्ने भने 15 रुपियाँमा पाउँदो रहेछ, 10-15 नेपाली आयो नुन चाहिँ 15 रुपियाँ, हाम्रो नेपालीमा 25-26 रुपियाँ पर्यो होइन, तर त्यो भारतीय रुपियाँलाई कन्भर्ट गराएर 15-16 रुपियाँ मात्र पढ्दो रहेछ, उनीहरूलाई धेरै फाइदा रहेछ र गुणस्तरीय भनेर उनीहरूले लाँडो रहेछ भन्ने कुरा मैले बुझेँ, त्यो पनि एउटा अचम्मको कुरा। तर एउटा अहिले चाहिँ उता भारतीय बोर्डर नाकाले कडाई गरेको कारणले चिनी त अलिअलि आइरहेछ, तर मल खाड चाहिँ अहिले एउटा दाना पनि आउनु छोड्यो, पहिले चाहिँ विगतमा चाहिँ तपाईँको चाहिँ मल खाडहरू यहीँको बजारमा आपसी पर्ने किसानलाई आपसी पर्ने उताबाट आउँथ्यो भने अहिले चाहिँ आउनु छोडेछ, अहिले नेपाल सरकारले नै अनुदानमा दिएको मल नै यहाँ बिक्री हुँदो रहेछ, त्यो चाहिँ एउटा बुझेँ। अनि अर्को कुरा चामलको हकमा, यो जस्तो हाम्रो खाने चामल, चामलको हकमा पनि यता उताबाट यहाँ खुला बजारबाट आउन छोडिया रहेछ, अब चोरी छिपी चाहिँ ल्याउँदो रहेछ, तर अब चोरी छिपीको त भाव हामीले सोध्नु पनि भएन, यहाँ उनी पनि भएन, त्यसरी चाहिँ यहाँ बजार चलिरहे मैले त्यता यो 4-5 बजारहरू हेरिसकेपछि।
1: अब यसमा सबैभन्दा तपाईँको चाहिँ चिनीसँग जोडेको विषय भयो, अनि अरू भनौँ न चोरी चकारी कस्तो हुँदो रहेछ, कर कसरी छरी हुँदो रहेछ भन्ने कुरा नै भयो होइन। अब जस्तै तपाईँ हामीले अहिले लामो समयदेखि यो भनौँ न भोगिरहेको ग्यासको सहजता होइन, ग्यासको चाहिँ के छ त्यतातिर कस्तो छ? अब राजधानी काठमाडौँमा त अब 1.5-2 महिना कुर्नु पनि कुरा आएको छ, पोखरातिर गए त्यस्तै समस्या छ, आज गुल्मीतिर पनि समाचार आएको छ होइन, विभिन्न ठाउँमा जस्तै चितवनतिर भयो, यो सहरी क्षेत्रमा चाहिँ अलिकति अभाव खडा भएको अभाव देखिएको कुराहरू आयो, जुन ठाउँमा तपाईँ जानुभएको छ त्यो एरियामा चाहिँ ग्यासको स्थिति के छ खास चाहिँ?
0: जस्तो वीरेन्द्र भयो, वीरेन्द्र त महानगरपालिका भयो, कलैया नगरपालिका भयो, जितपुर गरी तपाईँको उपमहानगरपालिका भयो होइन, अनि गरिमाई नगरपालिका भयो, म सिमरनगढमा हेरेँ, यी बजारहरूमा यहाँका जो स्थानीय ग्यास उद्योगहरू जस्तो नारायण रहेछ, बारा रहेछ, अरू अरू मोनो ग्यास रहेछ, तर यहाँ त्यस्तो समस्या परेन। अस्ति वीरगन्जमा चाहिँ एउटा समस्या देखियो, मोनो ग्यास लुकाइएको छ भन्ने थाहा थियो, तर हामीले तत्कालिक त्यहाँ ठाउँमा हाम्रो जिल्ला प्रशासन कार्यालयबाट अनुगमनको लागि अनुरोध गरिसकेपछि जिल्ला प्रशासनले गरेको अनुगमनको क्रममा कम्तीमा 200 सिलिन्डर लुकाइरहेको अवस्था फेला पर्यो यहाँ।
1: त्यो चाहिँ बढी मूल्यमा बिक्री गर्नको लागि राखेको रहेछ, अरू के रहेछ उद्देश्य?
0: पके पनि त्यही, अब जस्तो भनौँ न, आधा सिलिन्डरको ग्यास लुकाइराखेको अवस्था थियो, आधा सिलिन्डर ग्यासै उनीहरूले चाहिँ कतिमा बेच्नु खोजिरहेको रहेछ भने उनीहरूले त भनेको छैन, तर ग्राहकहरूको भने अनुसार उनीहरूले 1200 रुपियाँ तिरेर हामी किनिरहेको छौँ भनेर भन्दै थियो, सेल पनि गर्ने रहेछ। अर्को कुरा चाहिँ टाइट सेल पनि गर्दो रहेछ, माने ग्याससँग जोडेर अरू सामान बिक्री गर्ने, चामल भयो, चिनी भयो, यताउता त्यो अरू सामान खाद्य सामग्री पनि बिक्री गर्दो रहेछ, त्यो सँगै त्यो लिएन भने अरू सामान लिएन भने त्यो ग्यास नदिने पनि रहेछ, त्यो पनि एउटा समस्या यहाँ देखेँ, यो त काठमाडौँमा पनि त्यही समस्या।
1: अब ओभरअल चाहिँ भनौँ न, यो ग्यासको समस्या समाधान गर्नुको लागि चाहिँ तपाईँहरूले देखेको भनौँ न दीर्घकाललाई अलिकति चाहिँ यो समस्या समाधान गर्नुको लागि चाहिँ देखेको खास चाहिँ के छ तपाईँहरूको चाहिँ भनौँ न, यो त लामो समयदेखि तपाईँहरू उपभोक्तालाई काम गर्नुभएको छ
0: एकदमै पक्कै पनि, यो अत्यन्त महत्त्वपूर्ण कुरा। वास्तवमा यो ग्यासको आपूर्ति व्यवस्थामा देखिएका जुन समस्या छ नि, आयल निगमले भन्छ हाम्रो यो लुकाइयो भन्छ कि, उपभोक्ताले लुकाइयो भन्छ, उनीहरूले व्यापारीले लुकायो भन्दैन कि, त्यो नेपाल आयल निगमको व्यवस्थापनीय कमजोरी, उनीहरूको बदमासी को कारणले अहिले यो समस्या आयो, किनभने उनीहरूले थाहा छ कि ग्यास कसले लुगायो। आम अब तपाईँ हामीले चाहिँ ग्यास लुकाउन सक्ने क्षमता हाम्रो सर्वसाधारण नेपालीको छैन होला, त्यो होटलवालाहरूले 10-20 राख्या होला, अरूले अब ठुल्ठुलो होटलले चाहिँ 150 राख्या होला, त्यो हाम्रो काम होइन। त्यो कसको काम भने, त्यो त व्यवस्थापन हेर्ने नियमन निकायको रूपमा रहेको नेपाल आयल निगमले, वाणिज्य विभागले वा अन्य गृह प्रशासनले हेर्नुपर्ने गर्दै थियो नि त, तिनीहरूले त्यो ठाउँमा हेरेकै छैन। अनि उनीहरूले के मात्र कुरा गरिरहेको छ, तिनीहरूलाई बचाएर उपभोक्ताले ग्यास सिलिन्डर लुकाएर, ग्यास सिलिन्डर लुकाएर के त्यो त्यो सुन भएर आउने हो र आखिर त्यो युज गर्ने हो? युज गर्ने अथवा युज नगरिकन नहुने चिजलाई लुकाइयो, उपभोक्ताले लुकायो भनेर जुन किसिमले नेपाल आयल निगमले यो यही हिसाबले तपाईँको मन्त्र जपे जस्तो चाहिँ हरेक दिन त्यही कुरो चाहिँ तपाईँहरूको मिडियालाई सरकारलाई चाहिँ इन्फर्मेसन दिएर त्यो उनीहरूले चाहिँ विज्ञप्ति दिएर भ्रमित पार्ने काम चाहिँ गरिरहेको छ। यो टोटली रङ कुरा हो, गलत कुरा हो। किनभने एउटा उपभोक्ताले मैले एउटा श्रोताहरूसँग पनि तपाईँहरूसँग तपाईँहरूसँग कति होला, मसँग दुईवटा होला, तपाईँसँग दुईवटा होला, अथवा श्रोताहरूसँग दुईवटा होला बढीमा, त्यो दुईवटा पनि हामीले युज गरिराखेका हुन्छौँ। एउटा युज गरिरहेको हुन्छ भने अर्को एउटा स्टकमा हुन सक्छ, त्यति हो। दुईवटा भन्दा तिनवटा राख्न सक्ने स्थिति हुँदैन। त्यसमा पनि काठमाडौँ उपत्यकाको हकमा कुरा गर्ने हो भने त्यहाँ 60-70 लाख जनसङ्ख्या भएकोमा गैठाने पिपुल्सको हकमा कुरा गर्दा 15-16 लाख भन्दा बढी गैठाने छैन। अब 15-16 लाख मान्छेले कतिवटा सिलिन्डर राख्ने, अनि डेरामा बस्नेले कतिवटा राख्छ? तपाईँ डेरामा बस्ने एउटा कोठा डेरामा हुन्छ, दुईवटा कोठा हड्डी हड्डी लिन्छ, दुईवटा कोठा लिन्छ, अनि एउटा कोठामा भान्सा हुन्छ, भान्सामा कतिवटा सिलिन्डर राख्ने? 10-10 सिलिन्डर लुगाएर राख्छ त्यो डेरामा बस्नेले। यस्तो चाहिँ फन्तुस कुरा गर्ने काम प्रेम राज्यद्वारा सञ्चालित नेपाल आइलिङले गरिरहेको, त्यो अत्यन्त बदमासी हो। उनीहरूले कहाँ हेर्नुपर्ने, कहाँ गर्नुपर्ने, कहाँ नियमन गर्नुपर्ने भने उपभोक्ताले लुकायो भन्नु को सधैँ उनीहरूले के गर्नुपर्ने? विक्रेताहरू, ग्यास सिलिन्डर बिक्री गर्ने साना साना विक्रेताहरू, ठुलो उद्योगले पनि होइन, विक्रेताहरूले यो लुकाइराखेको छ। यसको लागि केही गर्नै पर्ने थियो नेपाल आयल निगमलाई। यदि ऊ पारदर्शी रूपमा सरकार र जनता समक्ष आउने हो भने उसले तिनवटा कुराहरूमा त गरे हुन्छ। एउटा त त्यो विक्रेताले जहाँबाट खरिद गरेको त्यो खरिदको भ्याट बिल, अर्को चाहिँ जसलाई बिक्री गरेको त्यसको फोन नम्बर, त्यसको चाहिँ नाम नामे सित त्यो ग्राहकको अथवा उपभोक्ताको उसले राख्या हुन्छ। त्यो मात्र हेर्न लगाए पनि पुग्छ कहाँ ग्यास सिलिन्डर लुकाइरहेछ, कहाँबाट कालो बजार गरिरहेछ भन्ने कुरा कस्तो थाहा हुन्छ। यति कुरा नगरिकन उल्टो चाहिँ सजिलोसँग आफन छिनोलाई उपभोक्ताले ग्यास सिलिन्डर लुकाइरहेछ, ग्यास सिलिन्डर बजारमा आएर, ए बाबा त्यो खाने चिज हो र पकाउने चिज हो, त्यो ग्यास बाल्ने हो, बालिसकेपछि खाली भएपछि त्यो त बजारमा आइहाल्छ नि, त्यो लुकाउने चिजै होइन। उपभोक्ताले त्यो लुकाउँदै लुकाउँदै त्यो म 100% नेपाल सरकारले अथवा त्यहाँ नेपाल आइलिङले बोलेको यो शब्दको खण्डन पनि गर्छ आम उपभोक्ताको तर्फबाट पनि।
1: हजुर, अब कार्यक्रमबाट बिदा पर्दाखेरि प्रेमलालजी, अब जति पनि अहिले यो जुन भनौँ न उपभोक्ताहरूले शास्ति बिहोरिरहेको छ होइन, अहिले तपाईँ अनुगमनमै हुनुहुन्छ होइन, अहिले अघि तपाईँले बताइहाल्नुभयो सुरुकै चरणमा चाहिँ, अब समग्र अन्तमा बिटमान पर्दाखेरि यो जुन ग्यासको दीर्घकालीन समस्या समाधान गर्नको लागि सरकारले ऐन निगमलाई निर्देशन पनि दिइसकेको छ, अब यो संसदीय समितिमा पनि गएर छलफल भएको छ, तर अहिलेसम्म चाहिँ यो दीर्घकाललाई समस्या समाधान गर्नको लागि काम गरेको जस्तो देखिँदैन, के देख्नुहुन्छ अन्तमा चाहिँ तपाईँले देखेको यो चुकिएको
0: मान्छेलाई सुनिराख्नु भएको साथीहरूलाई र नियमन निकायलाई म के भन्न चाहन्छु भने यो ठुलो समस्या होइन। 13 अरब जनसङ्ख्या भएको भारतमा ग्यास सिलिन्डरको त्यहाँ पनि समस्या हुन्छ, तर चाहिँ ठुलो यति परिमाणमा जुन समस्या काठमाडौँमा देखियो हल्का, अब तपाईँको आधा सिलिन्डरमा फुल सिलिन्डर आउँदाखेरि त यो समस्या देखिन्छ भने त्यो पनि अभावको बेला होइन, भरेको बेलामा अझ चाहिँ तपाईँको आपूर्ति व्यवस्था सहज गर्नको लागि गरेको बेलामा यो हुन्छ भने अभावै भएको के कति होला। त्यसले म के भन्न चाहन्छु भने नेपाल आयल निगमले आफूले बिक्री गरेको ग्यास कसलाई, कुन उद्योगलाई कति पिडियो काटियो र त्यो उद्योगले कतिवटा डिलरलाई कति सिलिन्डर बेच्यो, अनि त्यो डिलरले सब डिलरलाई कतिवटा सब डिलरलाई बेच्यो र कति सिलिन्डर बाहिर बजारमा छ, कम्तीमा त्यो एकछिन तथ्याङ्क त निकाल्नु न। आयल निगम त्यो एकछिन तथ्याङ्क सिलिन्डर यति छ बजारमा भन्नसम्म अहिलेसम्म सक्दैन। मैले तपाईँलाई चुनौती नै दिन्छु यिनीहरूलाई, आयल निगमले आजको नीतिसम्ममा बजारमा यतिवटा 1 करोड सिलिन्डर बजारमा छ भनेर भन्न सकेको अवस्था छैन, न उद्योगले भनेको छ। अनि उद्योगहरू पनि के बदमासी गरिरहेछ भने पिडियो लिनको लागि नेपाल आयल निगमबाट यो प्रडक्ट डेलिभरी अर्डर भन्छ त्यसलाई, पिडियो लिनको लागि मात्र ग्यास सिलिन्डर मसँग धेरै छ भनेर तपाईँको नभएको रेकर्डहरू देखाएर ग्यास बढी चाहिँ आपूर्ति गरिरहेछ उनीहरूले, अनि उनीहरूले बढी बिजनेस गर्नको लागि त्यो गरिरहेछ, त्यो भनेको फ्रेन्ड काम हो। तिनीहरूले मैले के भने भन्छु भने एकिन तथ्याङ्क ट्रान्सपेरेन्सिभली अथवा पारदर्शी ढङ्गले एकिन तथ्याङ्क सही तथ्याङ्क निकालेर के अनुसार गर्यो भने नेपालमा ग्यासको अभाव कहिले पनि हुँदैन।
2: म अहिले रुकुम पूर्व र बागलुङको सीमा स्थित पाथी हाल्ने ठाउँमा छु। 14 साउन बिहान करिब 9 बजेको छ, पानी परिरहेको छ, अहिले यहाँको तापक्रम 3 डिग्री सेल्सियसको हारारीमा छ। प्राकृतिक स्वर्ग जस्तै चौरी खर्ग पुग्नेहरूको पाथी हाल्ने ठाउँमा अहिले निकै भिडभाड देखिन्छ। समुद्री सतहबाट करिब 4,000 मिटरको उचाइमा रहेको चौरी खर्गमा यति बेला रङ्गीन बुकी फुलहरू ढकमक्क फुलेका छन्। घाम लागेको दिन उत्तरतर्फ पुथा धौलागिरी र चुरे सिस्ने लगायतका हिमालहरू आँखी अगाडि देख्न सकिन्छ। करिब 2 घण्टादेखि परिवार सहित चौरी खर्कको दृश्यसँग रमाइरहनु भएका बाँकी कोलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य,
3: करिब 2 घण्टादेखि हामी यहाँ छौँ र यो 2 घण्टाको अवधिमा यो चौरी खर्कको मनमोहक दृश्यहरू, यहाँका विविध प्रजातिका फुलहरूको सौन्दर्यता, यहाँको मौसमको अनुकूलता, यहाँका सुन्दर हिमालहरू र अझै यहाँबाट उत्तर पुथातर्फका देखिने हिमालहरूको अवलोकन गर्दा मलाई यस्तो लागेको छ कि म यहाँसम्म आइपुग्न ढिला गरे।
2: पाथिहाल्नेसम्म मध्य पहाडी लोकमार्ग पुगेको छ। त्यहाँबाट कुइकासम्म ग्रामीण सडक छ। त्यसपछि करिब 2 घण्टाको पैदल यात्रा गरेपछि सजिलै पुग्न सकिन्छ चौरी खर्क। तर यति बेला बर्खाको समय भएकाले पाथिहाल्ने ठाउँबाटै पैदल यात्रा गर्नुपर्ने अवस्था छ। चौरी खर्कको मौसम पनि उत्तिकै अनौठो, एकैछिन मौसम खुल्ने, फेरि एकैछिनमा हिउँ पर्ने, त्यसैले यहाँको मनोरम दृश्य अवलोकन गर्न भाग्यमै लेखेर आउनुपर्छ।
4: सर, भर्खरै चौरी खर्क पुगेर भर्खरै झर्नुमा चाहिँ पाथिहाल्ने ठाउँमा होइन, कस्तो महसुस भयो सर?
5: लक्ष्मण सारु मगर घर चाहिँ देवखुरी सिसेनिया पर्छ। राम्रो लाग्यो सर। अब ट्रेकिङका कुराहरूलाई अब हामीले कसरी ग्राउन्ड गर्ने भन्ने कुराहरू हुन्छ। यो यात्राको सन्दर्भमा, भिजिटिङको सन्दर्भमा अलिकति पदयात्रा लाई राम्रो मान्ने त्यो खालको एउटा हेभी भएको मान्छेहरूलाई बेस्ट मलाई लाग्यो। गत वर्ष पनि आएको थिएँ, गत वर्ष ठ्याक्कै यही पार्टी हाल्नु म फ्यामिली लिएर आएको थिएँ। मैले फ्यामिली सँगसँगै माथि निस्किन्छु भन्दा मेरो म्याडमलाई अलिक गाह्रो भयो, साह्रै उकालोमा अलिक स्या स्या कसो गरेर नसक्ने अवस्था भएर मैले हामीसँग भएका साथीहरू निस्किनु भयो। मैले मेरो फ्यामिलीलाई फेरि यतातिर यो तपाईँको चाहिँ यो सुनसारी गाउँपालिका यो रोल्पाको जो यो बाघुन र यो रुकुमसँग त्रिपक्षी रूपमा चाहिँ सायद मलाई लाग्छ भूगोल केसिया छ, यहाँ माथि हजुरको तिलाचन ताल भन्नु छ, त्यहाँ पनि करिब 1 घन्टा 1.5 घन्टामा पुगिन्छ। यता नसक्नेकोलाई यता पनि राम्रै छ।
4: हजुर,
5: त्यहाँ हामी पुगेको र यसपटक यस वर्ष चाहिँ मैले मेरो मेडमलाई उनी नसक्ने अवस्था म सक्दिनँ भने हजुर एक्लै जानुहोस् भनेर म एक्लै एकल यात्राको रूपमा अहिले अहिले पुगेर आएँ। बिहान हामीले हजुरको यो ठ्याक्कै यो पालतिर यो फोर्सो छ तपाईँको यो पाथिहाल्ने तयारी गऱ्यो उकालो निस्किनेबाट ठ्याक्कै 5:30 समयमा म लगायत पोखराबाट आउनुभएको 2 प्रवासी हुनुहुन्छ, केही उता हजुरको पश्चिम रुकुम पश्चिमका साथीहरू चाहिँ बाइकमा माथिसम्म फर्स्ट बेस क्याम्पसम्म जाम भन्नुभयो, पानी परेको छ, बर्खाको मौसम, बाटो चुकिन्छ, बाइक त म पनि यहाँसम्म लिएर लिएर जान्छु भाइहरू, तपाईँहरू बाइकमा जानु अघि पछि कुरो हो भनेर म ठ्याक्कै त्यहाँबाट 5:30 हिँडेको उहाँ जुन चाहिँ चुङ्गी खर्क पुग्दाखेरि ठ्याक्कै 8:30 मैले यो स्टेपका हिसाबले ठ्याक्कै 15,210 पाइलाको हिसाबले हामी ठ्याक्कै त्यहाँ पुगेको थियो। पुग्दाखेरिको समय सन्दर्भ कस्तो नि पानी पर्दै पर्दै पर्दै हामी रेनकोटहरू लाउँदै लाउँदै लाउँदै गयौँ। क्याब पुग्दा बित्तिकै यति धेरै तीव्र बतास र यति कुहिरो कि चारैतिर केही पनि नदेखिने, सारा जता कतै सिरक ओढेको जस्तो। अब हामी प्रकृति मनोरम दृश्यमा रम्न रमाउनु भनेर आएछौँ, अवस्था त्यस्तो छ।
4: मौसमका हिसाबले अहिले चाहिँ उपयुक्त रहेन रहेछ
5: हजुर। अहिले मौसमका हिसाबले हामी त्यहाँ गएर के अनुभव बटुलियौँ भने सर, वास्तवमा चुङ्गी खर्क जाने भनेको असारको 20 एक्चुअल त्यहाँ जुन फुलहरू फुलेका र फुल फुल्नु अब त्यहाँको धरातल, त्यहाँको भूगोल र त्यहाँ प्राकृतिक सौन्दर्यतालाई देख्नका लागि जुन उज्यालो पनि जुन चारा दिशाबाट जुन खुला हुनुपर्ने प्रकृतिको हिसाबले त्यो बेस्ट टाइम रहेछ। या त फेरि असोज भदौ असोज पछाडि पनि बेस्ट छ भन्ने कुरा रहेछ। अहिले के भयो भने अब कुहिरो, बर्खामा कुहिरो त लाग्नु नै होइन, त्यो प्रकृतिको स्वभावै भइगयो, त्यो हाम्रो बस उग्रो होइन। जतिखेर पनि सर्व कुहिराले थोरै तपाईँ 5 मात्रै अथवा 10 मात्रै भए पनि एकछिन कुहिरो फाट्दै कस्तो हुँदो भन्ने अनुभूति भयो हाम्रो। त्यति नै दिने हिसाबले छुक हेरेर पर्खिँदा पर्खिँदा हामी ठ्याक्कै 8:30 गएको, म त लगभग 2:30 बसे जस्तो लाग्छ। धेरै साथीहरू झर्नु फेरि अचल अलिक कम्ती साथीहरू पाइयो किन त्यहाँ निस्केर यो मार्च महिनाको सिजन अफिजनको हिसाबले बुझ्नुभयो होला त्यो अवस्था पाइयो।
2: हरियाली माथि छरिएका रङ्गीन बुकी फुलहरू, ती फुलहरू बिच चरिरहेका गाई गोरु, भेडा बाख्रा र घोडाहरूको दृश्य औधी मनमोहक देखिन्छ। तल बेसीमा नागबेली चालमा बगिरहेको उत्तरगंगा नदी निस्ले धोर र नेपथ्यमा देखिने ढोरपाटन उपत्यकाले यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउँछ। विशेष गरी खुलेको धौलागिरी हिम श्रृंखलासँगै वरपरको प्राकृतिक दृश्यले कास्की पोखराबाट चौरी खर्ग पुग्नुभएकी मनिषा थापालाई निकै लोभ्याएको छ।
6: खुलेको आकाश, खुलेको हिमाल, यहाँबाट चाहिँ राम्रो भ्यूहरू देखिन्छ, एकदम राम्रो लाग्यो मलाई। हामी चाहिँ पोखराबाट आएको हो, अनि चाहिँ पोखराबाट नि हिमाल त देखि नै रहेको थियो, तर यहाँबाट चाहिँ छुट्टै हुन्छ नि त, डिफ्रेन्ट खालको भ्यू छ, एकदमै राम्रो छ, रमाइलो छ।
2: बागलुङ जिल्लाको सीमा नजिकै रुकुम पूर्वको भूमि र पुथा उत्तरगंगा गाउँपालिकाको सीमा आसपास फैलिएको यो सुन्दर खर्कमा बर्खायामका बेला विभिन्न पशु चौपायासँगै गोठालाहरूको चहल पहल बढ्ने गर्छ। अन्य मौसममा पनि यो ठाउँले फरक फरक प्राकृतिक सौन्दर्यको अनुभूति गराउँछ। पर्यटन व्यवसायी दिलचन्द पुनका अनुसार चौरी खर्क बाह्रै महिना प्राकृतिक स्वर्ग जस्तै रहने गन्तव्य हो।
7: असारको फर्स्ट विकदेखि भदौको अन्तिमसम्म चाहिँ फुलहरू हुन्छ, ग्राउन्ड फुल, वाइल्ड फ्लावरहरू हुन्छ, फुलहरू धेरै थरी थरीका फुलहरू फुल्ने भएर फुल हेर्नको लागि चाहिँ त्यतिखेर हो। ड्राई सिजनमा पनि हजुरको सनराइज र सनसेट हेर्ने प्लस चाहिँ तपाईँको यो धौलागिरी सबै माउन्टेन रेन्ज देखिने भएर बेस्ट नै छ। म चाहिँ के सजेस्ट गर्छु भने, तर यहाँ आउँदाखेरि जुनसुकै सिजन पनि बेस्ट छ।
2: करिब दुई वर्ष यता चौरी खर्कमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ, तर आवश्यक प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यसको सम्भावना अनुसार व्यापक रूपमा परिचित हुन नसकेको अनुभव कोलपुर नगरपालिकाका नगर प्रमुख आचार्य सुनाउनुहुन्छ।
8: यो ठाउँको प्रचार र प्रसारको व्यापकता नहुँदा यति सुन्दर ठाउँ ओझेलमा परेको जस्तो अनुभूति भइरहेको छ। हामीले विदेशका धेरै देशहरूका सुन्दर ठाउँहरू अडियो भिडियो सर्व दृश्य सामग्रीका माध्यमहरूबाट पनि हेर्ने गर्छौँ र हामी लोभिने गर्छौँ र हामीलाई लाग्छ यस्तै सुन्दर ठाउँमा हामी जान पाउनु पाएको भए, त्यहाँ पुग्न पाएको भए, त्यो ठाउँमा गएर रमाउन पाएको भए भन्ने हामीलाई चाहिँ नि मनोभावनाहरू जागृत हुन्छन्। तर यहाँको ठाउँको यो चौरी खर्कको प्रचार र प्रसारको व्यापकता र कहीँ कतै पूर्वाधार निर्माणको कारणले गर्दा यो ठाउँ ओझेलमा परेको जस्तो मलाई अनुभूति भएको छ। जसले मेरो यो भनाइहरू सुनिरहनु भएको छ, म सबैलाई विनम्रतापूर्वक अनुरोध र आग्रह पनि गर्छु, हामीले आन्तरिक पर्यटनलाई बढावा दिनका लागि पनि, हामीले आफ्नो बिदाको समयलाई सदुपयोग गर्नका लागि पनि र यो सुन्दर दृश्यलाई अनुभूत गर्नका लागि पनि, यहाँका फुलहरूसँग खेल्नका लागि, यहाँको मौसमसँग खेल्नका लागि र यहाँका सुन्दर हिमालहरूलाई, यहाँका सुन्दर पहाडहरूलाई दृश्य अवलोकन गरेर आफूलाई अत्यन्तै प्रफुल्लित बनाउनका लागि पनि म तपाईँहरूलाई यो सुन्दर अवसरलाई, यो सुन्दर मौकालाई, यो सुन्दर ठाउँलाई भेट्नका लागि, ढिलाइ नगर्नका लागि पनि मैले हार्दिक अनुरोध गर्दछु।
2: प्राकृतिक सौन्दर्य, दुर्लभ बुकी फुल, हिमालहरूको मनोरम दृश्य, खुल्ला हरियाली र मौलिक हिमाली जीवनशैलीले चौरी खर्कलाई नेपालको उत्कृष्ट आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित गराउँदै लगेको छ। तर यसको दिगो विकासका लागि सडक, पदमार्ग, आवास, संचार तथा अन्य पर्यटन पूर्वाधारमा थप लगानीसँगै प्रभावकारी प्रचार प्रसारको आवश्यकता देखिन्छ। आवश्यक पूर्वाधार र संरक्षणमा ध्यान दिन सके चौरी खर्कले रुकुम पूर्व मात्र होइन लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।
9: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: BFBS Gorkha Radio. हाम्रो डेरी उद्योगमा हाल दैनिक 20,000 लिटरसम्म दुग्ध संकलन हुन्छ, जसबाट कृषकको आय आर्जनमा उल्लेख्य वृद्धि भएको छ। हरिसेका निम्दिकी शेर्पा र किपा शेर्पाको हाम्रो डेरी उद्योग स्थानीय कृषकको लागि वरदान साबित भएको छ। गाउँमै उद्योग सञ्चालनमा आएपछि किसानहरूले उत्पादन गरेको दुधले भरपर्दो बजार पाएको छ।
1: पहिला अब बेरोजगारी जस्तै थियो, एउटा राम्रो रोजगार पाएको छ अहिले चाहिँ। यहाँ मैले मात्रै नै, यहाँ लगभग यो गाउँमा सबैले भनौँ न, पहिला चाहिँ तपाईँको बाख्रा पाल्ने, अब त्यस्तै भैँसीहरू, राँगोहरू, गोरुहरू पाल्ने थियो भने अहिले लगभग तपाईँको घर प्रत्येक जस्तै छ गाई, दुईवटा तिनवटा नपाल्ने कोही पनि छैन अहिले।
2: समयमा पैसा नपाउने डिडिसीले लगेको दुधको चाहिँ मासिक पैसा, अब अहिले चाहिँ जस्तो डिडिसी नभएर यो छुर्पी उद्योगलाई दुध दिन थालेपछि समयमा पैसा दिएर हामी खुसी छौँ।
0: तिरथुम जिल्ला दुधमा आत्मनिर्भर मानिन्छ। यहाँ उत्पादित दुध नेपाल दुग्ध विकास संस्थान डिडिसी मार्फत जिल्ला बाहिर जाने गर्दछ। तर किसानले समयमै दुधको मूल्य नपाउने समस्या लामो समयदेखि भोग्दै आएका छन्। गाउँमै ठूलो क्षमताको छुर्पी उद्योग सञ्चालनमा आएपछि भने अहिले किसानले राहत महसुस गरेका छन्। डिडिसीबाट महिनौसम्म भुक्तानी नपाउने अवस्था रहेकोमा अहिले उद्योगले हरेक महिना नियमित रूपमा दुधको रकम उपलब्ध गराउने गरेको छ। म्याङलुङ छ सुर्के स्थित नवजीवन दुग्ध सहकारी संस्थाका सदस्य यादव अधिकारी।
3: डिडिसीमा हाम्रो चाहिँ लगभग अघिल्लो वर्षको पनि 3-4 महिना 5 महिनाको अझै बाँकी नै छ। पहिलेदेखि सुरुदेखि नै लगभग यस्तै नै हो
0: एकदम। अहिले डिडिसीलाई दिन सकिन्न दुध?
3: अहिले दिँदैन, अहिले दिएको छैन। अहिले हामीले छुर्पीमा दिएको छ दिनको 200 लिटरका दरले, अनि 200 लिटर जति हामी म्याङलुङमा बेच्छौँ, बाँकी रहेको घिउ
0: कुराउने
3: र दही बनाउँछौँ। छुर्पी लान थालेपछि त महिना मरेपछि आउँछ पैसा।
0: तपाईँहरू कति हुनुहुन्छ यहाँ गाई पाल्ने? यो
3: हामी किसानहरू त यहाँ त लगभग हाम्रो सहकारीमा, हाम्रो नवजीवन दुग्ध सहकारी संस्थामा चाहिँ 100 जनाभन्दा माथि हामी सेयर सदस्य छौँ। कृषकहरू त लगभग अहिले त दुध नबेच्ने किसानहरू त 2-4 जना मात्रै हुनुहुन्छ होला, प्रायः सबैले बेच्नुहुन्छ।
0: शेर्पा दम्पतिले सुरुमा 2 गाई पालेर व्यवसाय थालेका थिए। सवारी चालकको काम गर्दै आउनुभएका श्रीमान किपासँग मिलेर निम्दिकीले घरेलु तथा साना उद्योग कार्यालय तिरथुममा उद्योग दर्ता गरी सानो लगानीबाट उत्पादन शुरू गर्नुभएको थियो। तर दूध संकलन हुने क्रम क्रमशः बढ्दै गएको र उत्पादित छुर्पीले बजारको समस्या झेल्नु नपर्ने भएपछि उहाँहरूले उद्योगको क्षमता थप विस्तार गर्नुभयो। किसानलाई दूधको मूल्य भुक्तानी गरेर बाँकी रहेको रकम पुनः उद्योगमै लगानी गर्दै उहाँहरूले हालसम्ममा 1,20,00,000 रुपियाँ भन्दा बढी लगानी गरिसक्नु भएको छ। अहिले उद्योगमा दूध उमाल्ने आधुनिक मेसिन समेत जडान गरिएको छ।
4: कति लगानीमा सुरुवात गर्नुभयो?
5: यहाँ हाम्रो त थुप्रो छ, 1 करोड धन्नै 12-13 लाख त्यस्तै होला। सुरुवातमा त धेरै लागेन, पछिबाट सामान जोड्दै ल्याउँदा त त्यति भयो। सुरुमा त सानो गोठमा गरेको थियौँ, त्यहाँदेखि पछिबाट थप्दै लगेको, ठाउँ नभएपछि अटेन नि त केही, दुध बढ्यो त्यति नै, अनि त्यसो भएपछि थप्दै लगियो।
0: उद्योगमा किसानबाट दैनिक संकलन हुने दुधबाट नौनी र छुर्पी उत्पादन गरिन्छ। यहाँ उत्पादित हुने छुर्पी झापाको बिर्तामोट हुँदै भारत निर्यात हुन्छ। उक्त छुर्पी डक्च्युको रूपमा युरोपेली तथा अमेरिकी बजारसम्म पुग्ने गरेको छ।
5: महिना महिनामा जाने हो छुर्पी, घिउ चाहिँ लगभग दैनिक नै जान्छ। छुर्पी त्यस्तै हुँदा राम्रो दुध हुँदाखेरि 20 क्विन्टल जति जान्छ, अब राम्रो अलिक कम कोही बेला घट्ने कोही बेला बढ्ने भएपछि 15-16 त्यस्तै 14-12 त्यस्तै हुन्छ।
0: प्रति क्विन्टल कसरी लान्छ?
5: छैन नि दाम, 1150 छ राम्रो
0: केजीको।
5: हजुर,
0: अनि नौनी घिउ चाहिँ कति पठाउनुहुन्छ अरे?
5: नौनी घिउ महिनामा 6-7 क्विन्टल त्यस्तै जान्छ।
0: दुधको चाहिँ प्रति लिटर कति दिनुहुन्छ किसानलाई?
5: दुधको 50 छ, यहाँ घरमा ल्याउनेहरूलाई 55 दिन्छौँ।
0: कामदार पनि राख्नु भएको होला? कति राख्नु भएको
5: छ? कामदार 2 छ अहिले चाहिँ, मिसिन हुँदा पहिला त थियो 4-5 थियो,
0: अहिले मिसिन ल्याउनु,
5: अहिले काम खासै गाह्रो हुँदैन मिसिन ल्याएपछि चाहिँ।
0: तर उत्पादन बढे पनि बजारबाट उद्योगीले अपेक्षित मूल्य भने पाउन नसकेको निम्दिकीले बताउनु भयो। नेपालको आफ्नै ट्रेडमार्क नहुँदा यहाँ उत्पादन भएको छुर्पी भारतीय व्यापारीलाई बेच्नुपर्ने बाध्यता छ। व्यापारी मार्फत भारत पुगेको नेपाली छुर्पी अन्तत भारतीय व्यापार चिन्ह लागेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको बताइन्छ। आफूहरूले मेहनत गरेर उत्पादन गरेको छुर्पीले अन्तर्राष्ट्रिय बजारमा नेपाली पहिचान नपाउँदा दुःख लाग्ने गरेको निम्दिकीले सुनाउनुभयो। उहाँका अनुसार अहिले छुर्पी बिक्रीबाट आउने अधिकांश रकम किसानलाई दुधको मूल्य भुक्तानी गर्नमै खर्च हुने गरेको छ। उद्योगको आमदानीको मुख्य आधार नौनी मात्र रहेको उहाँको भनाइ छ।
5: दामै छैन, रेटै छैन नि त हाम्रो त नेपालमा, यो छुर्पीको दाम भनेको एक रति छैन, अब यहाँबाट पुरै नाम गरेर पठाउँदा चाहिँ हुन्थ्यो होला, उता दाम अलिक हुन्थ्यो होला हामीलाई नि केही न केही होइन। अब नेपालको नाम पनि चल्ने, नेपाल भनेर यसरी नाम लेखेर नेपालबाट बनाएर आएको भन्दा यो त हाम्रो छुर्पी जान चाहिँ जान्छ, इन्डियातिर जान्छ, तर नाम अर्कै छेपेर जान्छ क्या।
6: उताबाट चाहिँ महँगोमा जान्छ होला है?
5: उताबाट त 6,000-7,000 रुपियाँ केजी जान्छ भन्छ, खै कसरी जान्छ। क्वालिटी बनाउनु पऱ्यो नि त, यो पनि त्यति सजिलो छैन क्वालिटी बनाउने लाने।
6: ए यसलाई लगेर फेरि इन्डियाबाट क्वालिटी बनाउँछन्?
5: अर्कै बनाउँछन् अरे भनेको सुनेको छु, पकाएर नि बनाउँछ अरे।
6: ए यसलाई अझै
5: अब प्याकिङ गर्नु पर्यो होला होइन, अब कस्तो गर्छन्। नाम चाहिँ इन्डियाको आउँछ क्या हरेक कुरा। अब नेपालमा दुःख त नेपालमा गऱ्यो होइन, अनि मेन त नेपालको नाम चल्नुपर्ने। छुर्पी त गयो नि फेरि के कति कति जान्छ नि, यहाँबाट लगभग हाम्रैबाट जान्छ 14-15 क्विन्टल, यहाँ परबाट जान्छ होला 1 क्विन्टल 2 क्विन्टल जति, उता जिरीबाट लसुनेमा जान्छ 5-6 क्विन्टल हो त्यस्तै जान्छ त्यताबाट। अनि जान्छ नि अब नाम नेपालको आएन नि त, सबै इन्डियाको आउँछ। गएपछि हामी त बनाउने यसो काम गर्नु बसे जस्तो बनाउने पठाउने, त्यस्तै नभने नाम
6: हजुर
5: आफै आफ्नो पैसा जति सबै ती लायो गऱ्यो। त्यसो त हुनु त आफ्नै लागि हो यो पनि, गर्दा पनि अरूको लागि त होइन, तर दाम चाहिँ छैन क्या गरे अनुसारको। अब नभए अलिकति रेट बढ्दा त हामीलाई केही न केही हुन्थ्यो, त्यो लगानीहरू उठाउन सकिन्थ्यो, लगानी बढी छ क्या, लगानी त गर्नु पर्यो, त्यतिकै त चल्दैन यहाँ। अनि सामानहरू जोडेको जोडे त्यहीँ कमायो त्यहीँ जोड्यो, त्यस्तै छ अहिले।
6: ए अनि जस्तो महिनामा फाइदा चाहिँ तपाईँहरूलाई कति जति निकाल्नुहुन्छ कामदारलाई दिएर होइन?
5: हजुर।
6: अनि सबै यो
5: अहिले त फाइदा छैन नि,
6: फाइदा छैन, लगानीमै हुन्छ,
5: लगानी नै अब सामान चाहिन्छ त्यहीँ जान्छ क्या, फाइदा नै देखिँदैन सामान अब जोडेको जोडेछौँ अझै।
0: म्याङलुङ छ चिरिखिम्तीका तेज कुमार तामाङले पनि एक वर्ष अघिदेखि छुर्पी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उहाँले पनि उत्पादित छुर्पीले बजार अभावको समस्या झेल्नु नपर्ने तर मूल्य भने सोचे जस्तो नपाइने बताउनु भयो। गाउँमै स्वरोजगार बन्ने उद्देश्यले उद्योग सुरु गरे पनि छुर्पीले अपेक्षित मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको उहाँले सुनाउनु भयो।
7: त्यति फाइदा हुँदैन, अब दुःख सुख अब त्यही हो, अब नौनीहरूले तौती गरेर अलिअलि चाहिँ ठिकै हुन्छ भनौँ।
0: गाउँमा सञ्चालन भएका यस्ता साना तथा मझौला छुर्पी उद्योगले किसानको दुधको सहज बजार मात्र सिर्जना गरेको छैन कि स्थानीय रोजगारी र पशुपालनमा टेवा समेत पुगेको छ। तर उत्पादित छुर्पी निर्यातको लागि एकमात्र विकल्प भारतीय बजार हुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई आफ्नै ब्रान्ड र पहिचान दिलाउन सके उद्योगीले उचित मूल्य पाउने मात्र होइन किसानले पनि थप लाभ लिन सक्ने देखिन्छ।
8: कसरी पत्ता लाउने होला,
9: के पत्ता लगाउने,
8: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
9: के को बारेमा,
8: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
9: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
8: तिनकै बारेमा जान्न खोजेको।
9: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
8: यो त अति राम्रो कुरा सुनाउनु भयो।
9: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: SBS Gorkar Radio.
1: ताप्लेजुङले छिमेकी जिल्ला पाँचथर इलाम हुँदै झापाको चारारीसम्म जोड्ने प्रमुख सडक मेची राजमार्ग विस्तारको सूचना जारी भएसँगै स्थानीय चिन्तित बन्न थालेका छन्। सडक डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सडक सीमा केन्द्र भागबाट दायाँ 15 मिटर र बायाँ 15 मिटर कायम हुने भन्दै उक्त क्षेत्रमा रहेका संरचना हटाउन सम्बन्धित पक्षलाई पत्रचार गरेको थियो। हिमाली सहरहरूका सडकमा साना गाडी समेत दुःखले आवाजवाद भइरहेको ठाउँको आसपासमा बनेका घर तथा निजी सम्पत्तिहरू 30 मिटरको सडक कायम हुँदा सबै सकाफ हुने भएकाले प्रभावित स्थानीयहरू चिन्तित हुन थालेका हुन्। बढ्दो सवारी साधनको चाप तथा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न सडक विस्तारको आवश्यकता भने खाँचो नै छ। तर विगत लामो समय अगाडिदेखि आसपासका क्षेत्रमा बनाइएका घरमा व्यवसाय सञ्चालन गर्दै आइरहेको नागरिक व्यवस्थापन बिना सडक खाली गराउने सूचनाले नागरिक दिन प्रतिदिन चिन्तित बन्दै गइरहेका छन्। यसका लागि फुङलिङ नगरपालिकाका स्थानीयले भने विशेष अभियान नै सञ्चालन गरेका छन्। चिनको तिब्बतसम्म जोड्ने सडकका रूपमा तमोर करिडोर विकास भइरहेकाले तत्काल तथा दीर्घकालीन समयसम्मका लागि समेत 30 मिटरको मेची राजमार्गको आवश्यकता नहुने निष्कर्ष निकालेका छन्। 30 मिटरको सडक कायम गर्दा बजारको कुनै पनि अस्तित्व नरहने भएकाले यसलाई पुनर्विचार गर्न स्थानीयले सम्बन्धित सरोकारवालासँग आग्रह गरेका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत खोक्सेखोलादेखि सुकेटारको सडकसम्म स्थानीय तहको मातहत रहने गरी सडक सीमाको पुनरावलोकन गर्न सरकार समक्ष सिफारिससहित अनुरोध गर्ने निर्णय गरिएको प्रभावित सङ्घर्ष समितिका संयोजक हर्कराज पालुङ्वाको भनाइ छ।
2: जोड्ने तम्बर कोरिडोर सडक फुङलिङ नगरपालिका ताप्लेजुङको सदरमुकामदेखि करिब 3 किलोमिटर नजिकबाट मुख्य सडक सम्पन्न भई चिनको तिप्ताला चिनको तिब्बत तिप्ताला स्वशासित क्षेत्रसँग जोडिने तिप्ताला भन्ज्याङ नाकासम्म सडक विस्तार भइसकेको हुँदा फुङलिङ नगरपालिकाको नगर बजार क्षेत्रको सम्पूर्ण सडकहरू स्थानीय तहको मातहतमा रहने गरी रोगका रहेका घर जग्गाहरू फुकुवाको लागि नेपाल सरकार मन्त्री परिषदबाट हुने व्यवस्थाको लागि फुङलिङ नगरपालिका ताप्लेजुङलाई आवश्यक पहल तथा सिफारिस माग गर्न सरकार अनुहालको मिति 2083/4/1 बसेको बृहत भेलाको सम्पूर्ण निर्णय बमोजिम सिफारिस गरिकन पाऊ भनी निवेदनको साथ उक्त भेलाको छायाकपी समेत संलग्न राखी यो निवेदन पेश गर्दछौ।
1: मेची राजमार्ग अन्तर्गतको सडक सीमाका विषयमा फुङलिङका स्थानीयसँग बृहत छलफल गरेपछि नगरपालिकाले सडक सीमा सम्बन्धी निर्णयका कारण रोका रहेका सम्पूर्ण घर जग्गा फुकुवाका लागि नेपाल सरकार मन्त्री परिषदसम्म अनुरोध गर्ने निर्णय गरेको बताएको छ। फुङलिङ नगरपालिकाको खोक्सेखोलादेखि सुकेटार बजारसम्म सडक 10 मिटरको मात्र सडक कायम गरिदिन स्थानीयको माग रहेको सङ्घर्ष समितिका सदस्य तारा बरालले बताउनुभयो।
3: यस्ता ऐतिहासिक बजारको मौलिक रूपमा बजारै नामित हुने खालको एउटा राज्यले ल्याएको जुन मेची राजमार्गको अवधारणा थियो, जबकि त्यस बखत तमरको करिडोरको जुन परिकल्पना पनि भएको थिएन होला, र आज त त्यसका विकल्पका रूपमा तमर करिडोरले पनि हामीलाई मेची राजमार्गलाई चाहिँ एउटा निश्चित गन्तव्यसम्म मात्रै ल्याएर जोड्नुपर्ने, त्यसमा पनि ताप्लेजुङ पाँचथर इलाम र झापाका पनि केही बजार क्षेत्रहरूलाई यो राजमार्गले असर पार्ने देखिएको थियो, र यी कुराहरूलाई चाहिँ यो फुङलिङ नगर बजारभित्र करिब करिब 8-10 मिटरको सडक सुरक्षित पैदल मार्ग र ढल निकास चाहिँ एकदम व्यवस्थित हुनुपर्छ।
1: स्थानीयको माग अनुसार सरोकारवाला सहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकन सम्बन्धी अनुरोध नेपाल सरकार मन्त्री परिषद सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाउने नगरपालिकाको तयारी छ। मेची राजमार्गको सडक सीमा सडकको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर कायम गर्ने निर्णयका कारण धेरै नागरिक विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको रायका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। सदरमुकामबाट करिब 5 किलोमिटर तल महानन्देदेखि मुख्य सडक तमोर करिडोरतर्फ निर्माण भइसकेको तथा नेपाल चीन तिब्बत जोड्ने सडक विस्तार भइसकेको छ। साथै फुङलिङको तोक्मे क्षेत्रबाट नेपाल सरकारकै लगानीमा बाइपास रोड समेत निर्माण भइरहेको अवस्थामा फुङलिङ बजार क्षेत्रको सडक स्थानीय तहको मातहतमा राख्नु उपयुक्त हुने निष्कर्षसहित नगरपालिकाले सडक सीमाको पुनरावलोकनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो। बाह्रै महिना तीर्थयात्री आउने तथा वर्षका मुख्य दुई सिजनमा समेत पाथिबरा मन्दिर दर्शन गर्न आउने श्रद्धालुको सहज आवागमनका लागि तोक्मे क्षेत्रबाट निर्माण भइरहेको बाइपास रोड प्रभावकारी हुने स्थानीयको भनाइ छ। सडकको केन्द्र भागबाट दायाँ बायाँ 15 मिटर सडक सीमा कायम गर्ने निर्णय कार्यान्वयनमा लैजाने सरकारी तयारीका कारण सडक दायाँ बायाँका जग्गाधनी तथा आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर दुई चार आना जग्गा किनेर बसेका धेरै नागरिक सम्पत्तिविहीन हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूको संरक्षणका लागि सडक सीमाको पुनरावलोकन गर्न सिफारिस गर्ने फुङलिङ नगरपालिकाले निर्णय गरेको हो। नगरपालिकाका प्रमुख अमीर मादेन:
4: शहरीकरणलाई राज्यले पनि भूगोल र यसको सबै क्षेत्र हेरेर हामीले 8-12 बाटोको मापदण्ड रहने गरी नगरपालिकाको नम्समा रहने गरी हामी प्रस्ताव गर्छौँ र यहाँले चाहेका कुराहरू नगरपालिकाले यहाँलाई जहिले पनि सहयोग गर्न सक्छ र हामी त्यही कुराहरू कोड गरेर हामी यहाँबाट निर्णय गरेर सम्बन्धित निकायमा हामी पठाउँछौँ।
1: निर्णयमा सडक सीमाका कारण बजार क्षेत्रका सम्पत्ति लामो समयदेखि उपयोगविहीन बनेको, धेरै नागरिक आफ्नै सम्पत्तिको उपभोग गर्नबाट वञ्चित भएको तथा त्यसबाट गम्भीर सामाजिक र मानसिक समस्या उत्पन्न भएको उल्लेख गरिएको छ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun ho si.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
4: महाधिवेशन पनि गर्न नसक्ने पार्टी चलाउन पनि नसक्ने जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिनै नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानको पाटो भएको स्पष्ट पार्नु भएको हो।
5: कतै कसरी व्याख्या गरियो, कतै कसरी त्यसलाई भनियो भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि त्यो कुरा व्याख्या गरिसकेको छ। तपाईँ महोत्तरीको मठियानी भन्ने बजार जानुभएको छ भने कतैको घर एकतिर, शौचालय अर्कोतिर छ। सो त्यसैले गर्दाखेरि संस्थाको अतिक्रमणको बारेमा फ्याक्स नेपालले व्याख्या गर्दैन, किनकि फ्याक्स नेपाल कमर्सियल रिसर्च कम्पनी हो। बजारमा चक्लेट कति बिक्छ र हर्लिक्स कति बिक्छ भन्ने कुरा गर्छ उसले, होइन। सीमाको बारेमा नीति प्रतिष्ठानले भन्ने हो, ट्याक्स पेयर्स मनीबाट जसले रिसर्च गर्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई मुलुकको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने,
6: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो। हामी विकल्प बन्न आएका हौँ, विकल्प खोज्न आएका होइनौँ। वैकल्पिक शक्ति होइन राष्ट्रपा, निर्विकल्प शक्ति बन्नुपर्छ। हाम्रो विकल्प फेरि खोज्न थालियो भने, अब त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने, हो विकल्प खोज्नुपर्छ। जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ। विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई। त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ। राष्ट्रपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ। तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए।
3: सर्वोच्च अदालतले नेपाल रेड क्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
7: नेपाल रेड क्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ। तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो, तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्रविहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ। अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ।
3: नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार दुईजना सांसदले पनि मौखिक सहमति दिएका छन्। अहिलेसम्मका खबर यति नै।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

नमस्कार। बुधबार 4 बजेदेखि 5 बजेसम्म बज्ने कार्यक्रमको नाम हो एजुकेसन टक। र यो कार्यक्रममा हामी अब नाम मात्र नै प्रष्ट हुन्छ, शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा कुराकानी गर्ने गर्दछौँ। र विभिन्न विषयमा गरिने चर्चा परिचर्चा र विभिन्न समयमा गेस्टहरूसँग गरिने कुराकानी सँगै हामी एजुकेसन टकलाई लिएर हरेक बुधबार अपराह 4 देखि 5 बजेसम्म आउने गर्दछौँ। र मूलत अब यो कार्यक्रममा हामीले नेपाली शैक्षिक क्षेत्रमा अथवा समग्रमा यो क्षेत्रमा के कस्ता गतिविधिहरू भइरहेका छन्, विद्यालय शिक्षादेखि लिएर शिक्षा ऐनका कुराहरू अनि विश्वविद्यालयसँग जोडिएका कुराहरू, समग्रमा शैक्षिक प्रणालीसँग कुनै न कुनै हिसाबले जोडिन आइपुगेका, जोडिएका र जोडिनै पर्ने विषयहरूमा तथ्यगत हिसाबले चर्चा परिचर्चा गरिरहेका हुन्छौँ। र आजको कार्यक्रमको सुरुवात म शिक्षक महासङ्घको आन्दोलनको विषयबाट गर्छु। पटक पटक यहाँले सुन्दै आइ पनि रहनु भएको छ, अब त सुन्दिनँ भन्दा पनि सुन्नुपर्ने अवस्था नै भइसकेको छ। किन भन्दा पटक पटक काठमाडौँ केन्द्रित आन्दोलन भइसके पछाडि लगातार थुप्रै दिनको आन्दोलनले विद्यार्थी, अभिभावक र राजधानीमा बसोबास गरिरहेका मात्र होइन, हरेक ठाउँमा यो आन्दोलनले विगतका दिनहरूमा प्रभाव पारेको थियो। दूरदराजका ठाउँमा कसरी प्रभाव पार्यो भन्दा विद्यालयका शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आएपछि विद्यालयमा शिक्षकहरूको उपस्थिति भएन, कम भयो, शून्य त भएन, जस रिले टाइपमा शिक्षकहरू आन्दोलनको लागि काठमाडौँमा केन्द्रित भएका थिए। तसर्थ विद्यार्थीहरूलाई यो कुरा थाहा हुने भइ नै हाल्यो, हाम्रा शिक्षकहरू के को लागि काठमाडौँ जानुभएको छ भनेर। अभिभावकलाई पनि विद्यार्थीको कारणले थाहा भइ नै हाल्ने भयो, र विद्यालयमा त अवश्य थाहा हुने नै भयो विद्यार्थी र अभिभावकहरूलाई। अब काठमाडौँमा बाटोघाटो नै अस्त व्यस्त हुने गरी आन्दोलन भए पछाडि अनि समाचारहरूमा चाहे त्यो युट्युबदेखि मेनस्ट्रिमका मिडियाका हेडलाइनहरू नै आन्दोलनको कार्यक्रमले भरिए पछाडि अब यो आन्दोलनको बारेमा जानकार को नहोला र। तर पटक पटक सरकार फेरियो, जेएनजी आन्दोलनको जगमा नयाँ सरकारको गठन भयो, नयाँ पार्टी आए, अथवा योभन्दा अगाडि

0: पूर्ण रूपमा बहुमतका साथ चलाउन नसकेको सरकार अहिले चलिरहेको छ, तर पनि फेरि आन्दोलनको घोषणा किन गर्नु पर्यो भन्ने सवाल उठ्छ, यो उठी पनि रहेको छ। र यसले एउटा के कुरालाई इङ्गित गर्दछ भने सरकार फेरिए पनि समस्याहरू भने जिउका त्यौँ रहने गर्दा रहेछन् भन्ने एउटा आम बुझाइमा यसले थप बल पुर्याएको छ। नत्र भने फेरि शिक्षक महासङ्घले आन्दोलनको घोषणा गर्नुको पछाडि के छ त कारण, यसको अन्तर्य के हो भन्ने बारेमा हामी विस्तारमा कुराकानी पनि गर्नेछौँ। र यो आन्दोलनको घोषणा किन भइरहेछ भन्नेतर्फ चर्चा गर्नु अगाडि चाहिँ आन्दोलन पहिले किन भयो भन्ने बुझ्न अलिकति जरुरी छ। हुन त अब हामीले यो विषयमा थुप्रैपल्ट कुराकानी गरिसकेका छौँ, धेरैपल्ट भनि नै सकेका छौँ। विशेष गरी अब सामुदायिक विद्यालयका शिक्षकहरूको यो आन्दोलन हो। सामुदायिक विद्यालयमा पनि विभिन्न प्रकृतिका शिक्षकहरू छन्, स्थायी शिक्षक, त्यसै गरी अस्थायी राहत शिक्षकहरू, विशेष गरी यी क्याटेगोरीका शिक्षकहरूको सामुदायिक विद्यालयमा चाहिँ नियुक्ति छ र उनीहरूका छुट्टा छुट्टै माग रहेका छन्। समग्रमा यसो हेर्दाखेरि एउटै जस्तो माग देखिए तापनि त्यो समग्रको मागभित्र छिर्ने हो भने फेरि त्यहाँभित्र पनि अलग अलग माग देखिन्छ। र यसमा विद्यालयका शिक्षकहरूले जुन माग गरिरहेका छन् त्यो माग गर्नु कतिपय विषयमा जायज पनि छन्, मागहरू कतिपय विषयमा चाहिँ अलिकति थोरै लचिलो हुनुपर्ने अवस्था पनि छ। अब स्थायी शिक्षाका मागहरू अलग छन्, अस्थायी शिक्षाका मागहरू अलग छन् र राहत शिक्षाका मागहरू फेरि अलग छन्। तर माग त मागै हो। योभन्दा अगाडिका सरकारले एकमुष्टमा ती मागहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रमको योजना तर्जुमा पनि गरिसकेको थियो, तर अब सरकार गएसँगै, फेरि नयाँ सरकार गठन भएसँगै अब त्यो योजना यतिकै तुहेर गयो। तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईको पालामा एमालेको सरकारको नेतृत्व हुँदाखेरि नै एक तरिकाले यो समग्र सारा समस्याहरूलाई एकमुष्ट हल गर्ने गरी, सम्बोधन गर्ने गरी राज्यलाई झन्डै 8 अर्बभन्दा बढी भार थपिए पनि यो समस्या लामो समयदेखि रहेको छ। यसलाई नीतिगत हिसाबले, प्राविधिक हिसाबले, हरेक हिसाबले, आर्थिक हिसाबले समाधान गरिनुपर्छ भनेर त्यो योजना तर्जुमा गरिएको थियो। तर शिक्षा मन्त्रालयले बनाएको योजनामा तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति नदिएसँगै अन्तत शिक्षा मन्त्रीले राजीनामा दिनु परेको थियो। र विद्या भट्टराईको राजीनामा पश्चात रघुजी पन्त शिक्षा मन्त्री हुने बित्तिकै आखिरमा त्यही योजनालाई कार्यान्वयन गर्नको लागि अगाडि बढाइयो र अर्थ मन्त्रालयबाट पनि सहमति दिने गरी एउटा ठोस योजना तयार गरिँदै गरेको अवस्थामा देशको परिस्थिति अर्को भएर गयो। तत्पश्चात सरकार ढल्यो, आन्दोलन भयो, जेएनजी आन्दोलनको बलमा चुनाव भयो, अन्तरिम सरकार गठन भयो, त्यस पछाडि चुनाव पश्चात अहिले बहुमतको सरकार छ, झन्डै द्वितीयको सरकार छ, तर पनि शिक्षकहरू अहिले आन्दोलनमा होमिनुपर्ने अवस्था सृजना भएको शिक्षकहरूको भनाइबाट चाहिँ प्रष्ट हुन्छ। तर अब यसलाई सरकारले कतिको सिरियसली लिन्छ, हिजो अघिल्लो सरकारले, पूर्ववर्ती सरकारले ल्याएको योजनालाई आखिर कार्यान्वयन गर्नको लागि के समस्या थियो र भन्ने खालका विषयहरू पनि नउठेका होइनन्। त्यो 8 अर्ब चान्चुनको जो राज्य कोषबाट राज्यलाई थपिने भारले यदि सधैँको लागि यो शिक्षकहरूको आन्दोलन नामेट भएर जान्छ अथवा आन्दोलन गर्नुपर्ने अवस्था नै आउँदैन भने त्यो गर्न पनि तयार हुनुपर्छ भन्ने खालका सुझावहरू विज्ञहरूले नदिएका होइनन्। तर यदि फेरि यो समस्या जिउका त्यो रहनु भने सरकार जतिपटक फिरे पनि शिक्षकको आन्दोलनले निरन्तरता पाइ नै रहनेछ, जसको सिधा असर विद्यार्थी र विद्यालयहरूमा पर्ने नै छ। अब यो त भयो सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलन। अब स्थायी शिक्षकहरूको विभिन्न मागहरू रहेका छन्, अब शिक्षक पदपूर्तिका विषयदेखि लिएर अनेक विषयहरू रहेका छन् यसमा, होइन? त्यसै गरी अब अस्थायी शिक्षकको माग आफ्नै खालको रहेको छ, त्यसै गरी राहत शिक्षकको माग झन् पीडादायी छ, होइन? अब कति अब स्थायी र अस्थायी भन्ने बित्तिकै त लगभग तपाईँले बुझ्नु नै हुन्छ, स्थायी भने के हो, अस्थायी भने के, होइन? जो चाहिँ स्थायी रूपमा सरकारबाट नियुक्त भएर जागिर खाइरहनु भएको छ धेरै वर्ष पहिले, जो पेन्सन प्राप्त गर्ने चाहिँ वर्गमा पर्नुहुन्छ, यो केही वर्ष अगाडि को कुरालाई छोड्ने हो भने त्यो आजभन्दा चाहिँ अब भनौँ यो अब जति बेला योगदानका आधारमा चाहिँ पेन्सन दिने अब अथवा उपदान दिने व्यवस्था हुनुभन्दा अगाडि नै नियुक्त भएकाहरूले त अब स्वतः पेन्सन पाउनुहुन्छ होइन र त्योभन्दा पछाडि नियुक्त भएकाहरूको व्यवस्था भने अलग्गै छ राज्यले गरेको तर त्यति हुँदाहुँदै पनि स्थायी शिक्षकको माग अलग्गै रहेको छ अस्थायी शिक्षकको अस्थायी भन्ने बित्तिकै त उहाँहरूले पेन्सन पाउने अवस्था नै रहेन होइन उहाँहरू अस्थायी हुँदा हुँदैन रिटायर्ड यदि हुनुभयो अवकाश प्राप्त हुनुभयो भने त पेन्सनको कुनै अर्थ नै भएन त्यहाँ कुनै डिमान्ड नै भएन होइन त्यो खालका कर्मचारीहरू शिक्षकहरू पनि धेरै हुनुहुन्छ त्यसै गरी अब राहत शिक्षक भनेको ती दुईवटाभन्दा अलग प्रकृतिको शिक्षकहरूको विषय भयो यो चाहिँ होइन जति बेला 50 दशकमा तत्कालीन समयमा शिक्षकको पदपूर्ति हुन सकेन विभिन्न कारणले गर्दाखेरि प्राविधिक कठिनाइहरू भए या के कारण भयो तत्कालीन सरकारले अथवा शिक्षक सेवा आयोगले पदपूर्ति गर्न नसके पछाडि तत्काल राहत प्रदान गर्नको लागि शिक्षकहरूको भर्ती गरियो त्यो बेलामा र हामीले बारम्बार जानकारी पनि दिइरहेका छौँ भनी पनि रहेका छौँ त्यस्ता शिक्षकहरू निश्चित समयको लागि भर्ती गरिए तापनि कालान्तरमा ती शिक्षकहरूले 1 वर्ष 2 वर्ष 5 वर्ष गर्दा गर्दै 30 आखिरमा विद्यालयमा पढाए राहत शिक्षकै कोटामा उनीहरूले पढाउँदै र उहाँहरूले पढाउँदै आउनुभयो र कतिपय विद्यालयहरूमा हामीले भन्छौँ बारम्बार भनिरहेका छौँ कतिपय नेपालका सामुदायिक विद्यालयहरूको प्रधानाध्यापक नै राहत कोटामा आउनुभएका शिक्षकहरू हुनुहुन्छ यो विडम्बना हो यो एकदमै दुःखद कुरा पनि हो होइन र हिजो यौवन अवस्थामा युवा अवस्थामा विद्यालय प्रवेश गर्नुभएका त्यस्ता राहत कोटाका शिक्षकहरू हुनुहुन्छ निकै हुनुहुन्छ उहाँहरू अहिले केस फुलेर एउटा रिटायरमेन्टको अवस्थामा पुग्नु भएको छ रिटायरमेन्ट लिने अवस्थामा पुग्दाखेरि खाली हात घर फर्कनुपर्ने अवस्था सृजना भएको छ र त्यो अवस्थाबाट वञ्चित हामी जो भइरहेका छौँ हामीले काम बराबरी गऱ्यौँ समय बराबरी दियौँ योगदान हाम्रो बराबरी रह्यो तर किन हामीलाई चाहिँ स्थायी शिक्षक बराबर अथवा अस्थायी शिक्षक बराबरको हामीलाई सुविधा प्राप्त नहुने त हामी किन यसको भागीदार होइनौँ भन्ने खालको छुट्टै माग राखेर उहाँहरूले आन्दोलन गरिरहनु भएको छ समग्रमा उहाँको आन्दोलन स्थायी अस्थायी राहत शिक्षक सबैजनाको एकमुष्ट हुने गर्दछ र कहिलेकाहीँ आन्दोलनमा सहमति आंशिक हुँदाखेरि स्थायी र अस्थायी शिक्षकहरूको सहमति पश्चात छुट्टै केही दिनसम्म राहत शिक्षकहरूले पनि आन्दोलन गरिरहनु परेको अवस्था छ किनभने उहाँहरूको आन्दोलन उहाँहरूको मागलाई समग्र जो तय गरिएको आन्दोलनले सम्बोधन नगरिएको दुखेसो गुनासो पुग्दै छुट्टै आन्दोलन उहाँहरूले गर्दै पनि आइरहनु भएको छ त्यसले गर्दा एउटा मानवीय एउटा दृष्टिकोणबाट हेर्दाखेरि होस् या योगदानलाई हेर्दाखेरि होस् उहाँले आखिरमा त कोटा फरक भयो होला योगदान त बराबर नै गर्नुभयो हिजो युवा अवस्थामा सरकारी विद्यालयमा प्रवेश गर्नुभयो आज रिटायरमेन्टको अवस्थामा केस भुलिसकेको छ अनि घर फर्कँदा रुपैयाँ एक पनि नभइकन त्यतिकै खाली हात फर्कँदाखेरि हाम्रो चाहिँ अवस्था यस पछाडि के त भन्ने उहाँहरूको माग नाजायज होइन अब यसमा उहाँहरूको नि गल्ती छैन होइन त्यसै गरी विद्यालय व्यवस्थापनको पनि छैन छ गल्ती त केवल तत्कालीन सरकारहरूको गल्ती छ हामीले बारम्बार भनिरहेका छौँ यो लगभग 50 सुरु भएको यो समस्या आज बढ्दै बढ्दै बढ्दै बढ्दै बढ्दै गएर यो ठुलो समस्याको रूपमा स्थापित भइसकेको छ तत्कालीन सरकारले यो समस्यालाई त्यति बेला नै हल गरिदिएको भए होइन अब यो चाहिँ पछि गएर एउटा सानो गिर्खा ठुलो ऐजरीको रूपमा विकसित हुन्छ है भनेर मध्यनजर गरेर त्यो बेलामा नै त्यो सानो एउटा खिल जस्तो निकालेर फालिदिएको भए यो समस्या नै आउने थिएन राज्यलाई यति धेरै अर्बौँको भार पनि पर्ने थिएन तर त्यति बेला नजरअन्दाज गरिदिए तत्कालीन सरकारले होइन यो सामान्य विषय हो भोलिको दिनमा जे होला देखा जाएगा भन्ने विषयलाई प्रशय दिँदाखेरि यो खालको अवस्था सिर्जना भएको छ र अहिले राज्य कोषबाट 40 करोड रुपियाँ उहाँहरूलाई प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको छ तैपनि राज्य कोषलाई पर्ने यो भार ठिक छ समाधान गरिनुपर्छ भनेर पूर्ववर्ती सरकार अग्रसर भइरहेको अवस्थामा यो खालको अवस्था सिर्जना भयो देशमा त्यस पछाडि अहिलेको सरकारले भने अब यो विद्यालयका शिक्षकहरूको विषयलाई त्यति धेरै चासो दिएको पाइएको छैन हुनसक्छ आन्दोलन गरे पछाडि सरकारले यो विषयलाई चासो दिन सक्छ भनेर पनि अब विद्यालयका शिक्षकहरूले आन्दोलनको घोषणा गर्नुभएको हुनसक्छ केही महिना अगाडि मात्रै फर्केर हेर्ने हो भने उहाँहरूले तत्कालको लागि आन्दोलन को आवश्यकता छैन भनेर भन्नु भएको थियो तर अब अहिले आएर भने शिक्षकहरूले आन्दोलन गर्ने निर्णय गरेका छन् र तत्कालीन 82 साल वैशाख 17 गते एउटा मन्त्री परिषदले निर्णय पनि गरेको थियो त्यहाँ कार्यरत शिक्षकहरूले पाउनुपर्ने सुविधा चाहिँ हालसम्म नपाएको भन्दै यो निर्णय तत्काल लागू गर्न पनि आग्रह गरिएको छ त्यसै गरी 82 वैशाखमै मन्त्री परिषदले शिक्षक कर्मचारीका सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्नको लागि पनि शिक्षक महासङ्घले अपिल जारी गर्दै आन्दोलनको घोषणा गरेको जहाँ 15 बुँदे मागहरू प्रस्तुत गरिएका छन् र आन्दोलनको विस्तृत मिति र कार्यक्रम तय गर्ने अधिकार चाहिँ विस्तारित कार्यदलीय बैठकलाई दिएको भन्दै नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा एउटा हस्ताक्षर भएको प्रेस नोट सार्वजनिक भएको थियो र त्यहाँ यी सबै कुराहरू उल्लेख गरिएका छन् ओके अब यो समस्या कति समयसम्म जाने हो फेरि यो केवल विद्यालयको समस्या मात्र होइन यो यसले समग्रमा विद्यार्थी अभिभावकलाई पार्ने असर त छँदैछ लास्ट टाइम एसइईको परीक्षा अगाडि अथवा परीक्षा सकिने बित्तिकै त्यो बेलामा यो खालको आन्दोलनको घोषणा भएको थियो र विद्यालयका शिक्षकहरूले एसईको उत्तर पुस्तिका नै नजाँच्ने अडान पनि लिएका थिए तर पछि सरकारसँग सहमति भयो र उहाँहरू पनि दबाबमा पर्नुभयो किनभने अब आफ्नो माग कार्यान्वयन गराउनको लागि विद्यार्थीको उत्तर पुस्तिका नै जाँच नगर्ने शिक्षकहरू कस्तो खालका शिक्षक हुन् भन्ने अभिभावकहरूबाट समग्र जनताबाट नै समाजबाट नै प्रश्न उठेपछि उहाँहरू अन्तत सहमत हुनुभएको थियो र केही समय ढिलो गरी त्यो तत्कालीन समयमा एसईको रिजल्ट सार्वजनिक भएको थियो यो विद्यालयको शिक्षकहरूको माग आन्दोलन अलग ठाउँमा छ निजी विद्यालयका सञ्चालकहरूको माग पनि सँगसँगै प्यारलली आउने पनि गर्दछ हुनसक्छ अब निजी विद्यालय सञ्चालकले पनि फेरि आन्दोलनको घोषणा गर्न सक्लान् एक हिसाबले त उहाँहरूको जित त भइसकेको अवस्था छ होइन माग अलग अलग छ फेरि सामुदायिक विद्यालयका शिक्षकहरूको माग र अब यता निजी विद्यालय सञ्चालकहरूको माग अलग अलग छ तर आन्दोलन चाहिँ उस्तै समयमा चाहिँ गरिरहेको पाइन्छ अब योभन्दा एक कदम माथि उठ्ने हो भने त्रिभुवन विश्वविद्यालयमा पनि पढाउने जो शिक्षकहरू हुनुहुन्छ लेक्चरहरू हुनुहुन्छ होइन उहाँहरूको पनि छुट्टै खालको त्यहाँ एउटा चाहिँ स्थिति छ फेरि होइन त्यो विषयमा हामी कुनै दिनमा कुराकानी गरौँला
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
0: PFBS गोरखा रेडियो गोरखा रेडियो नयाँ उपकुलपति नियुक्त हुनुभएको छ त्यहाँ पनि हिजोको दिनमा सरकार गठन हुँदै पछि तत्कालीन समयका सरकारका मन्त्रीहरूले आफ्ना मान्छेहरूलाई भर्ती गर्ने चाहिँ प्रचलन थियो र त्यो भर्ती गर्ने सङ्ख्या यति धेरै भयो कि त्यहाँनिर होइन भर्ती केन्द्रको रूपमा स्थापित गरियो त्रिभुवन विश्वविद्यालयलाई पनि र त्यहाँ अहिले कार्यरत अध्यापनरत धेरै त्यहाँ चाहिँ शिक्षकहरू हुनुहुन्छ विश्वविद्यालयका विद्यार्थीहरूलाई पढाउने उहाँहरूले पनि छुट्टै माग राखेर त्यहाँभित्र आन्तरिक कलह द्वन्द चलिरहेको छ यो विषय नै हामीले बेला बेला कुराकानी गरिरहेका छौँ यसले गर्दा कहीँ कतै कुनै समयमा सरकारमा रहेका मन्त्रीहरूले आफू निकटका मानिसहरूलाई भर्ती गर्दाखेरि समयमा शिक्षक पदपूर्ति गर्न नसक्दाखेरि या अन्य भर्ती केन्द्रको रूपमा चाहिँ यस्ता शैक्षिक संस्थाहरूलाई प्रयोग गर्दाखेरि यो खालको अवस्था सृजना भएको इतिहासले बताउँछ। यो केवल एक दिनमा, एक महिनामा अथवा एक वर्षमा उत्पन्न भएको यो असहज परिस्थिति होइन, यो वर्षौँदेखि राजनीतिक भर्ती केन्द्र त्यसै गरी तालुकदार मन्त्रालयका चाहिँ मन्त्रीहरू अथवा सरकारमा रहेका मन्त्रीहरू या समग्रमा सरकारले चाहिँ लापरवाहीपूर्वक कामहरू गर्दै आउँदाखेरि भोलिको नतिजा कस्तो हुन्छ भन्ने त्यो विषयलाई मध्यनजर नगर्दाखेरि अहिले शैक्षिक संस्थाहरू त्रिभुवन विश्वविद्यालय होस् अथवा सामुदायिक विद्यालयको शिक्षक आन्दोलन होस् या जे होस् भद्रगोल अवस्थामा पुगेको अवस्था छ। विद्यालयको गुणस्तरको विषय त अलगै छँदैछ, त्यो त त्योभन्दा बाहेक पढाउने शिक्षकहरू नै आन्दोलित हुनुपर्ने अवस्था छ भने विद्यालयको गुणस्तर कसरी विस्तार भएर जान्छ अन्त गुणस्तर कसरी माथि उठ्छ भन्ने त स्वतः यहाँ प्रश्न उठ्छ। आशा छ यो आन्दोलन नहोस्, सरकारले तत्कालै शिक्षकहरूसँग एउटा सहमति गरोस् र हिजो पूर्ववर्ती सरकारले जुन एउटा योजना तय गरेको थियो त्यो योजना तय गर्न अहिलेको सरकार कतिको चाहिँ सहमत हुन्छ हुँदैन त्यो एक तरिकाले चाहिँ एउटा ठोस योजनाको रूपमा अगाडि आइसकेको थियो, त्यसले लगभग अब समस्या समाधान हुन्छ भन्नेतर्फ चाहिँ एउटा हाम्रो बुझाइ पनि थियो त्यति बेला होइन, स्वयं विद्यालयका शिक्षकहरू जो आन्दोलित शिक्षकहरूले पनि अब चाहिँ यो स्थायी रूपमा यो समस्या समाधान हुन्छ है भन्नेतर्फ उनीहरू आशावादी पनि थिए। अब शिक्षा ऐनका मागका कुराहरूदेखि लिएर कानुनी नीति निर्माणका कुराहरू त अलगै थिए, तर तत्कालको लागि जुन एउटा समस्या लिएर विद्यालयका शिक्षकहरू आन्दोलित भइरहेका थिए त्यो चाहिँ समस्याको समाधान भएर जान्छ भन्ने आशा थियो, तर परिस्थिति भिन्न भएर गयो देशको। अब अहिलेको सरकारले कसरी यसलाई सम्बोधन गर्छ, कसरी आन्दोलनको घोषणा गरेका शिक्षकहरूको यो जो तालुकदार सङ्घ छ शिक्षक महासङ्घ उहाँहरूसँग कसरी सहमति गर्छ त्यो त म आउने दिनहरू बताउँदै जानेछ। आशा छ सहमतिको एउटा चाहिँ खाका तयार हुनेछ र आन्दोलन रोकिनेछ भन्ने आशा गर्छौँ। र यो विषयमा चर्चा गरिनँदा एकपल्ट अघि हामीले छोटो कुराकानी गऱ्यौँ त्रिभुवन विश्वविद्यालयको, यो विश्वविद्यालयमा भर्खरै मात्र उपकुलपति डाक्टर बोला थापा नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट भनेर भनिएको भए तापनि काठमाडौँ युनिभर्सिटीमा पहिले नै उनी उपकुलपतिको रूपमा एक कार्यकाल रहिसकेका हुन् र अर्को कार्यकाल थप्ने उनको ठुलो प्रयास पनि भयो तर त्यसमा उनी सफल भएनन्। त अन्तत उनलाई अहिले त्रिभुवन विश्वविद्यालयको जिम्मेवारी दिइएको छ र यो विद्यालय जो सामुदायिक विद्यालयमा अहिले अस्थायी त्यसै गरी स्थायी र राहत शिक्षकहरूको जुन आन्दोलनको घोषणा हुने भएको छ भदौ महिनामा, यस्तै खालको यस्तै प्रकृतिको आन्दोलन बेला बेलामा त्रिभुवन युनिभर्सिटीभित्र नै हुन्छ, भले त्यो बाहिर सडकसम्म आउँदैन तर यो प्रशासन विरुद्ध तालाबन्दी धरना अनि मुख्यतया चाहिँ व्यवस्थापनलाई लिएर यो खालका आन्दोलनहरू चाहिँ भइरहेका हुन्छन्। अब यो भएको के हो भन्दा त्रिभुवन विश्वविद्यालयभित्र अस्थायी वा करार सेवामा कार्यरत शिक्षकहरू जसले लेक्चरर अथवा शिक्षण सहायक भनिन्छ उहाँहरूको सङ्ख्या लगभग 2000 हारिमा रहेको छ त्यहाँभित्र। अब यो त्रिभुवन विश्वविद्यालयको जनशक्ति प्रशासन महाशाखा र आधिकारिक विवरणलाई हेर्ने हो भने यो दुई खालको क्याटेगोरी छ यसमा होइन, अस्थायी करार शिक्षण सहायक भनिएको छ टिचिङ असिस्टेन्ट्स भनेर, जहाँ त्रिभुवन विश्वविद्यालयको स्वीकृत दरबन्दीभित्र 1380 चाहिँ स्थायी प्रक्रियामा नगएका करार पदहरू रहेका छन्। त्यसै गरी पार्ट टाइमरको पनि उत्तिकै सङ्ख्या छ, पार्ट टाइमर मा चाहिँ अब करार शिक्षक र आंशिक भनेर राखिने गर्छ, उहाँ चाहिँ स्वीकृत दरबन्दी बाहेक क्याम्पसहरूले आन्तरिक स्रोतबाट पढाउन राखेका आंशिक तथा करार शिक्षकहरूलाई बुझ्ने गरिन्छ र यो सबै जोड्दाखेरि चाहिँ 2000 बढी सङ्ख्या पुग्ने गर्दछ। अब खास भन्ने हो भने चाहिँ त्रिभुवन विश्वविद्यालयभित्र शिक्षण सहायक पद पूर्ण रूपमा अस्थायी र करार प्रकृतिको नै हुने गर्दछ र सेवा आयोग मार्फत स्थायी पदपूर्ति नहुँदाखेरि क्याम्पसहरूले आंशिक तथा करार शिक्षकको भरमा कक्षा सञ्चालन गर्दै आइरहेका पनि छन्। तर अब वर्षौँ बितिसके पछाडि यिनै करार शिक्षक आंशिक शिक्षकहरू निरन्तर जसो गरेर आन्दोलनमा उत्रिँदै आउन थालेका छन्। अघि हामीले भने जस्तै मुख्यतया सेवा आयोगको प्रक्रिया र व्यवस्थापनलाई लिएर विश्वविद्यालय प्रशासन विरुद्ध धरना र तालाबन्दी जस्ता कार्यक्रमहरू गर्दै आइरहेका छन्। अब धेरैलाई यो जानकारी छ छैन त्यो दोस्रो कुरा भयो। अब आन्दोलनको माग के हुन्छ नि त यहाँ भन्दा अहिले विद्यालय शिक्षकहरूले आन्दोलन गर्ने सवालमा यो अलिकति प्रसङ्ग जोड्न मन लाग्यो मलाई। आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्छ भन्ने पहिलो माग रहेको छ, जो करार आंशिक जो शिक्षकहरू रहेका छन्, अनि त्यसै गरी अस्थायी शिक्षकहरू जो छन् त्रिभुवन विश्वविद्यालयभित्रका कलेजहरूमा अथवा विश्वविद्यालयभित्र पनि होइन, र वर्षौँदेखि आंशिक र करारमा काम गरिरहेका यी लेक्चररहरूलाई खुला प्रतिस्पर्धाको सट्टा विशेष आन्तरिक प्रक्रिया वा स्वत करार विशेष दरबन्दी मार्फत स्थायी गरिनुपर्ने भनेर उहाँहरूको माग जहिले सुनिन्छ। यो चर्को आन्दोलन भइरहेको छ यो विषयमा। त्यसै गरी अर्को भनेको समान कामको समान ज्याला भनेर उहाँहरूको माग रहेको छ। आंशिक शिक्षकहरूलाई पढाएको घन्टीको आधारमा पैसा दिने गरिन्छ, एउटा पिरियडको कति, दुईवटा पिरियडको कति भनेर होइन, तर त्यो होइन, अब मासिक तलब दिनुपर्छ भनेर आन्दोलन हुने गर्छ। त्यसै गरी खुल्ला विज्ञापनको पनि विरोध गर्ने गर्छन् यी यी जो क्याटेगोरीमा पर्ने शिक्षकहरूले। त्यो भने के हो भने सेवा आयोगले चाहिँ अब शिक्षक जो विश्वविद्यालयको जो सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट नयाँ प्राध्यापकहरू उपप्राध्यापकहरू भनौँ पदपूर्ति गर्नको लागि विज्ञापन खोल्दाखेरि जो पढाइरहेका छन् तर अस्थायी अथवा करारमा पढाइरहेका छन् उनीहरूलाई असर गर्ने भन्दै विज्ञापन रोक्न वा कोटा तोक्नको लागि माग गर्दै आइरहेका छन्। अब तपाईँ पढ्नुभयो, तपाईँ विज्ञापन खुल्दाखेरि तपाईँ भिड्नुभयो अब त्यहाँनिर होइन पढाउनको लागि, तपाईँ त स्वत रूपमा स्थायी प्रक्रिया मार्फत जान पनि सक्नुहुन्छ। अब तपाईँ यदि जानुभयो भने तपाईँको कारणले त्यहाँ अस्थायी वा करारमा रहेका शिक्षकहरूको वृत्ति विकास अथवा उहाँहरूले पाउने कोटामा असर पुग्यो, तपाईँलाई कभर अप गरिदिनुभयो भनेर त्यसको विरोध गर्दै आइरहेका छन्। यसले गर्दाखेरि पटक पटक उपकुलपतिको कार्यालय, सेवा आयोग र विभिन्न टियु अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा तालाबन्दी हुने गरेको छ। अब यस्ता करारका शिक्षकहरू कसरी आइपुगे त यहाँनिर कसले ल्यायो भन्नेतर्फ पनि तपाईँको चासो हुनसक्छ। विशेष गरी दुईवटा निकाय र तहबाट यो खालका शिक्षकहरूको भर्ती हुने गरेको पाइन्छ। पहिलोमा त स्थानीय तहबाट क्याम्पस अथवा विभाग प्रमुखहरूले, अब क्याम्पसमा स्थायी शिक्षकको अभाव हुन्छ, अभाव भए पनि विद्यार्थीलाई पढाउनु त पर्यो, फेरि शिक्षक नभइसके पछाडि त विद्यार्थीले फेरि त्यहाँनिर अर्को लफडा खडा गर्छन्, र त्यस पछाडि सम्बन्धित आङ्गिक क्याम्पसका प्रमुखहरू, क्याम्पस प्रमुख र केन्द्रीय विभागका प्रमुखहरूले चाहिँ आंशिक शिक्षकलाई नियुक्त गर्ने गर्दछन्। र खास गरी चाहिँ अब प्रक्रिया के हुन्छ भने यसको धेरैजसो अवस्थामा चाहिँ कार्यविधि पुरा गर्नुपर्ने हुन्छ, तर कार्यविधि पुरा हुँदैन यहाँनिर कसरी नियुक्त गर्ने भन्ने बारेमा होइन जसको लागि खुला प्रतिस्पर्धा हुनुपर्ने हो त्यो पनि हुँदैन, अनि संक्षिप्त अन्तर्वार्ता हुन्छ, त्यसै गरी पहुँचको आधारमा यो घन्टीको आधारमा पढाउने गरी चाहिँ भर्ती गर्ने गरिन्छ। यो अब त्यो सँगसँगै त्रिभुवन कार्यकारी त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद र जनशक्ति प्रशासन महाशाखाले पनि यो क्याम्पसहरूले भर्ती गरेका तिनै आंशिक शिक्षकहरूलाई पछि आन्दोलन वा सम्झौताका आधारमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले विशेष निर्णय गरेर करार शिक्षक शिक्षण सहायकका रूपमा चाहिँ रूपान्तरण वा थप गर्ने गरेको नि पाइन्छ होइन। अब यो प्रक्रिया यो हो। अब भर्ती हुनुको मुख्य कारण चाहिँ के हो भन्दाखेरि भागमण्डा र राजनीति पहुँच्ने हो, फेरि अन्तमा आएर चाहिँ अब पोलिटिक्ससँगै जोडिन्छ, पोलिटिकल पार्टिजसँगै चाहिँ यसको कनेक्सन देखिन्छ क्या फेरि अन्तमा आएर चाहिँ। बौद्धले व्यवस्था जब सुरु भयो 46 साल पछाडि, त्यस पछाडि चाहिँ अब राजनीतिक दल निकट प्राध्यापक र विद्यार्थी सङ्गठनहरूको पहुँचका आधारमा आफ्ना मान्छेहरूलाई क्याम्पसमा छिराउने परिपाटी बस्यो होइन पहिलो नम्बरमा। दोस्रो नम्बरमा चाहिँ दरबन्दी र सेवा आयोगको ढिलासुस्ती पनि हो। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वर्षौँसम्म खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक भर्ती नगर्ने अथवा प्रक्रिया धेरै सुस्त हुँदाखेरि पढाउनु त पर्यो विद्यार्थीहरूलाई, त्यसको लागि पनि आंशिक र अस्थायी शिक्षक भर्ती गर्नुपर्ने बाध्यता बन्यो, यसरी आइपुग्यो ती त्यस्ता शिक्षकहरू। र अब त्रिभुवन विश्वविद्यालयले दरबन्दी सिर्जना गरेर स्थायी प्रक्रियामा जाँदाखेरि टाइम लाग्छ, पैसा पनि धेरै जान्छ, अनि थोरै ज्याला दिएर चलाउने जो काम चलाउने नीति जब लियो त्रिभुवन विश्वविद्यालयले त्यसले गर्दाखेरि यो समस्या झन् एकपछि अर्को गरी जेरी घुमे जस्तो घुम्न थाल्यो र यसले गर्दा आखिरीमा सस्तो श्रम त्यसै गरी छिटो मिठो काम गर्नको लागि जुन तरिकाले नियुक्ति गरियो जसलाई नियुक्ति गरियो आखिरमा उनीहरू नै अब अहिले आएर बाधक बन्न थालेका छन् त्रिभुवन विश्वविद्यालयको निमित्त होइन र प्रत्यक्ष रूपमा यसमा दलहरूले भर्ती गरेको देखिन्न तर राजनीतिक दल तिनका आसेपासे र भातृ सङ्गठनहरूको मुख्य भूमिका चाहिँ स्पष्ट रूपमा देखिन्छ यहाँनिर होइन जसले गर्दाखेरि चाहिँ अब राजनीतिक भागभन्डा र पहुँचकै कुरा यहाँ अन्तिम आएर जोडिन्छ त्यसले गर्दा त्रिभुवन विश्वविद्यालय पनि अन्तमा अहिले विभिन्न खालका समस्यामा जकडिएको छ जेलिएको छ होइन विद्यार्थीहरूलाई पढाउने गुरुहरू नै तनावमुक्त छैनन् उनीहरू नै तनाव लिएर पढाइरहेका छन् अस्थायी छ अस्थायीमै जानुपर्ने हो कि करारमै जानुपर्ने हो कि विदा लिएर अब स्थायी गर्नुपर्ने टेन्सन छ एकातिर दबाव छ प्रेसर छ अनि कताबाट चाहिँ अब गुणस्तरीय शिक्षा दिन सक्छन् त त्यस्ता शिक्षकहरूले अब यसमा सबै पक्षको गल्ती छ राजनीतिक पार्टीको गल्ती छ त्रिभुवन विश्वविद्यालय स्वयंको गल्ती छ होइन सबैको यहाँनिर चाहिँ एकपछि अर्को गरेर गल्ती थपिँदै थपिँदै थपिँदै गएर यो खालको अवस्थामा अहिले त्रिभुवन विश्वविद्यालय नै पुगेको छ यो चाहिँ अहिले अब हामीले किन चर्चा गर्यौँ भन्दाखेरि विद्यालयका शिक्षकहरू विशेष गरी सामुदायिक विद्यालयका शिक्षकहरूले भदौ महिनामा आन्दोलन गर्ने र के हो त कारण आन्दोलन गर्नुको भन्ने विषयमा चर्चा गर्दाखेरि त्रिभुवन विश्वविद्यालयको प्रसङ्ग पनि उस्तै उस्तै हुने हुनाले यो हामीले चर्चा गरेका हौँ भलै सडक आन्दोलन गरेका छैनन् किनभने सङ्ख्या थोरै छ आंशिक करारमा पढाइरहेका शिक्षकहरूको तर उपकुलपतिको कार्यालयमा तालाबन्दी तोडफोड अनि आङ्गिक क्याम्पसहरूमा तालाबन्दी गर्ने काम त निरन्तर जसो हुँदै आइ नै रहेको छ त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूमा जसले गर्दा यतातर्फ पनि चाँडै ध्यान नदिने हो भने यो समस्या पनि अझ जेलिएर जानेछ लगभग निश्चित नै छ शैक्षिक प्रणाली यस्तो खालको छ यसरी चलिरहेको छ नेपालको शैक्षिक प्रणालीहरू अनि सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कुरा होइन उनीहरूका आफ्नै तनावका कुरा यता कलेजमा जाउँ कलेजका शिक्षकहरूको तनावका कुरा कताबाट विद्यार्थीहरूले चाहिँ खुलस्त दिमागले पढाउन सक्छन् होला त्यति शिक्षकहरूले भन्ने प्रश्न उठ्नु पनि जायजै छ ओके अब यो प्रसङ्ग पनि अहिलेको लागि मिल्दोजुल्दो थियो र हामीले चर्चा गरिहाल्यौँ पछि फेरि आवश्यक परेको समयमा अन्य नयाँ प्रसङ्गहरू योसँग जोडिएका आउने नै छन् भर्खरै मात्र सरकारले त्रिभुवन विश्वविद्यालय लगायत कतिपय विश्वविद्यालयमा उपकुलपति नियुक्त निर्णय नियुक्त गरिसकेको छ र यो सँगै अहिले कतिपय विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालयको सुधारको निम्ति मागहरू राखेका छन् र माग पुरा नभए आन्दोलनको चेतावनी पनि दिएका छन् अब त्रिभुवन विश्वविद्यालय अब अहिले नेपालमा 23 विश्वविद्यालय सञ्चालनमा छन् र अनेकै विश्वविद्यालय सञ्चालनको तयारीमा छन् जसमध्ये त्रिभुवन विश्वविद्यालय सबैभन्दा जेठो विश्वविद्यालय हो र विद्यार्थी भारको कुरा गर्दा हामीले हरेक समयमा कार्यक्रममा भन्छौँ लगभग देशको टोटल विद्यार्थीको लोडलाई हेर्ने हो भने 80% विद्यार्थी भार त्रिभुवन विश्वविद्यालयमा पर्छ भनेपछि त्रिभुवन विश्वविद्यालयको रेस्पोन्सिबिलिटी कति छ भन्ने कुरा यहाँबाट नै प्रश्न हुन्छ देशकै जेठो विश्वविद्यालय र संसारमा पनि उत्कृष्ट ऱ्याङ्किङमा विद्यालय आउने गर्दथ्यो विश्वविद्यालय उत्कृष्ट 1000 पर्ने गर्दथ्यो तर अहिले यो केही खस्केर त्योभन्दा पछाडि पुगेको छ विश्वका उत्कृष्ट विश्वविद्यालयको ऱ्याङ्किङमा र नर्मल्ली केही समय अगाडिसम्म त 2 अगाडिसम्म यो 1000 आसपास र त्योभित्र नै पर्ने गर्दथ्यो कतिपय ऱ्याङ्किङ प्रकाशन गर्ने संस्थाहरूकोमा त 800 पर्ने गर्थ्यो भने ग्लोबल्ली हेर्दाखेरि पनि 1000 पर्ने गर्दथ्यो तर यस्तै विश्वविद्यालयको लापरवाही सरकारका मान्छेहरूको यो खालको एउटा व्यवहार जसले समग्र शैक्षिक प्रणालीलाई ध्वस्त पार्ने काम गरिरहेको छ आफै पनि राजनीतिक भागभन्डादेखि लिएर अनेक कारणले गर्दा त्रिभुवन विश्वविद्यालयको साख पछिल्लो समयमा गिर्दो अवस्थामा रहेको छ अब अहिले नेकपा एमाले निकट विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयको विभिन्न क्षेत्रमा सुधारका माग गर्दै 33 बुँदे माग अगाडि सारेको छ र त्रिभुवन विश्वविद्यालयका नयाँ उपकुलपति प्राध्यापक डाक्टर भोला थापा समक्ष मागपत्र बुझाएका छन् उनीहरूले बदलिँदो समय प्रविधि र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास अनुकूल युनिभर्सिटीलाई गुणस्तरीय पारदर्शी प्रविधि मैत्री अनुसन्धानमुखी र विद्यार्थी मैत्री बनाउनको लागि माग गरिएको छ र मागपत्रमा शैक्षिक तथा प्रशासनिक सुधारका कार्यक्रमहरू, परीक्षा प्रणाली, शुल्क निर्धारण, छात्रवृत्ति, पूर्वाधार विकास लगायत धेरै विषयहरू समेटिएका छन्। र यदि यो तत्कालै कार्यान्वयनको प्रक्रियामा नजाने हो भने आन्दोलनको चेतावनी दिएका छन्। अब यहाँ आन्दोलनकै कुरा आयो फेरि यहाँनिर पनि होइन, एनी टाइम। र केन्द्रीय चाहिँ क्याम्पस अन्तर्गत सञ्चालित द्वन्द्व शान्ति तथा विकास अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन र समाज कार्य लगायतका कार्यक्रमको शुल्क पुनरावलोकन गरी विद्यार्थीको पहुँचमा ल्याउनको लागि पनि यो सङ्गठनले माग गरेको छ। त्यसै गरी परीक्षा नतिजा प्रकाशन समय सीमा तोक्नुपर्ने माग गरिएको छ। 1,000 कम विद्यार्थी भएका कार्यक्रमको नतिजा 30 दिनभित्र र 20,000 बढी विद्यार्थी भएका कार्यक्रमको नतिजा 60 दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था यो नेकपा एमाले निकट अनि राष्ट्रिय बियुले जनाएको पनि छ। अब आफ्नो पार्टीको सरकार हुँदाखेरि पनि यस्तै खालको मागहरू राख्नुपर्दछ भन्ने आवाज पनि उठिरहेको छ होइन। अब अर्को पार्टीको सरकार हुँदाखेरि दबाब दिनको लागि विभिन्न विद्यार्थी सङ्गठनले आफू अनुकूल कार्यक्रमहरू, आन्दोलनका विषयहरू ल्याउने गर्दछन् भन्ने खालको आरोप पनि नलागेको होइन। विद्यार्थीहरूको सङ्गठन अथवा विद्यार्थीहरूको यो विद्यार्थी सङ्गठन जो हुन्छ पार्टी निकट, यी भनेका विद्यार्थीहरूको हकको लागि नै आवाज उठाउनु पर्दछ, न कि आफ्नो माओ पार्टीको लागि होइन। हरेक पार्टीका आफ्ना आफ्ना विद्यार्थी सङ्गठनहरू रहेका छन् र उनीहरूले आफू निकटका मानिसहरूको मात्रै भलो हुने कामहरू गर्ने, अब आफ्नो पार्टीको आफ्नो पार्टी सरकारमा हुँदा उसले नियुक्त गरेका मानिसहरू यदि सम्बन्धित निकायमा छन् भने त्यस विरुद्ध आवाज नउठाउने, तर अर्को पार्टीको सरकार रहँदाखेरि उनीहरूले नियुक्त गरेका मानिसहरू हुने बित्तिकै अब आन्दोलन गर्ने चेतावनी दिने खालका कामहरू यसभन्दा अगाडि पनि नभएका होइनन्। अब अहिले सत्तारूढ दल राष्ट्रपा सरकारले भर्खरै मात्र त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपति जो नियुक्त गरेका छन् डाक्टर भोला थापा, अब उनी समक्ष अहिले त्रिवि सुधारको लागि भनेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मागपत्र बुझाइ पनि सकेको छ। अब यदि अब त्यो माग पुरा भएन भने कस्ता खालको आन्दोलन गर्ने हुन्, अब यो त जानकारी दिएको छैन, तर आन्दोलनको चेतावनी भने दिइसकेको छ। अब सुधारका मागहरू राख्नु नराम्रो होइन, पक्कै पनि राम्रो नै हो होइन, तर आन्दोलनको चेतावनी बारम्बार दिँदाखेरि यसले कस्तो खालको मनोदशाको निर्माण गर्दछ, विद्यार्थीहरू कस्तो मनोदशाबाट गुज्रिन्छन् भन्ने कुराहरू विचार गर्न जरुरी हुन्छ। शैक्षिक कार्यक्रमहरू कहिलेकाहीँ प्रभावित हुन सक्छन् होइन, त्यसले गर्दा केवल आन्दोलन मात्रै समाधानको उपाय होइन भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ जस्तो लाग्छ। ओके, यो अब त्रिभुवन विश्वविद्यालयसँग जोडिएको विषयमा हामीले धेरै चर्चा गऱ्यौँ, अहिलेलाई ब्रेक लिउँ, ब्रेक पछाडि फेरि हामी आउनेछौँ।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको?
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
4: BFPS, गोर्खा रेडियो।

हामीले केही हप्ता अगाडिको कार्यक्रममा कुराकानी गरेका थियौँ, अहिले विदेशी युनिभर्सिटीबाट नेपालमा सम्बन्धन प्राप्त गरेर अध्यापन गरिरहेका कलेजहरूमाथि सरकारले निगरानी गरिरहेको छ, कडाई गरिरहेको छ, र त्यसमा कतिपय कडा शर्तहरू समेत राखिएको छ, जसमध्ये एउटा शर्त हो ती विश्वविद्यालयहरू जसको सम्बन्धनबाट अहिले नेपालमा कलेज चलिरहेका छन्, विद्यार्थीहरू विदेशी डिग्री हासिल गर्ने भन्दै नेपालमै पढिरहेका छन्। सायद तपाईँकै बच्चाहरू पनि पढिरहनु भएको होला। कतिपय प्यारेन्ट्सहरूले भन्नुहुन्छ, मेरो बच्चा त विदेशको कलेजको डिग्री हो नि भनेर भन्ने गरेको नि पाइन्छ। त्यस्ता कलेजहरू लगभग 5 दर्जनभन्दा बढी छन् नेपालमा। हामीले पनि सुनेका छौँ कि अभिभावकहरूले मेरो छोरा छोरीले पढ्ने कलेज भनेको नेपालको होइन, पढ्न चाहिँ नेपालमै पढेको छ तर यो चाहिँ विदेशी युनिभर्सिटी, विदेशी कलेज हो, युनिभर्सिटी पनि होइन विदेशी कलेज हो भन्नुहुन्छ होइन। तर उहाँहरूलाई थाहा छैन सरकारले सारेको कडा शर्त जुन छ त्यसमा एउटा कडा शर्त के छ भने त्यस्ता युनिभर्सिटीहरू जसबाट सम्बन्धन प्राप्त गरेर पढाउने कलेज छन् उनीहरूले सम्बन्धन प्राप्त गरेको युनिभर्सिटी चाहिँ उत्कृष्ट ऱ्याङ्कभित्र पर्नु पर्दछ संसारभरिको ऱ्याङ्किङलाई हेर्ने हो भने। यदि त्यस्तो छैन भने त्यस्ता कलेजहरूबाट डिग्री हासिल गरेका विद्यार्थीहरूलाई पछि समकक्षता प्रदान गरिने छैन अथवा गाह्रो हुनेछ भनेर भनिएको छ होइन। र अहिलेसम्ममा उत्कृष्ट ऱ्याङ्किङमा परेका हजार, त्यसमा पनि उत्कृष्ट 1000भित्र परेका युनिभर्सिटीहरूबाट सम्बन्धन प्राप्त गरेर पढाउने कलेज कति छन् भन्दाखेरि 4-5 मात्रै छन् नेपालमा 5 दर्जन कलेजमा। भनेपछि ती 50 कलेजहरू उत्कृष्ट 1000भन्दा बाहिरका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेर पढाइरहेका कलेजहरू हुन्। यो कुरा अभिभावकले बुझ्नुपर्छ। भोलि तपाईँको छोराछोरीले त लाखौँ खर्च गरेर पढ्नुहुन्छ, विदेशी डिग्री भन्दै यहाँका विद्यालय त्यसै गरी कलेजहरूले पनि टन्ने पैसा लिन्छन्, असुल छन्। हाम्रो त विदेशी डिग्री हो नि, नेपालमै बसी यो त बेलायतमा पढे जस्तो, यो त अस्ट्रेलियामा पढे जस्तो, अब यो चाहिँ कुनै पनि देशमा जहाँबाट लिएको छ त्यहाँ पढे जस्तो भनेर भनिन्छ। तर भोलि पढेको उपाधिमाथि समकक्षता नै प्राप्त गरिएन भने के अर्थ भयो त्यो पढेको भन्ने पनि बुझ्न जरुरी छ। र केही समय अगाडि मात्रै भारतको मणिपुर होइन त्यसै आसामका युनिभर्सिटीबाट पढेर आएका जो विद्यार्थीहरू थिए उनीहरूलाई दिएको समकक्षता सरकारले रद्द गरेको समाचार पनि आएका थिए, जुन हामीले बताएका पनि थियौँ। त्यसले गर्दाखेरि विदेशी डिग्री हासिल गरिरहँदा आफूले पढिरहेको युनिभर्सिटी अथवा कलेज कस्तो, भोलि नेपालमै केही काम गर्छु भन्दा इक्विभ्यालेन्सी जो हुन्छ समकक्षता त्यो प्राप्त हुन्छ कि हुँदैन भन्ने बुझ्न एकदमै जरुरी हुन्छ। यो चाहिँ विद्यार्थी स्वयंले पनि बुझ्नुपर्छ, अभिभावकले पनि बुझ्नुपर्छ, र कलेजहरूले पनि यसमा चाहिँ चनाखो भएर आफूले सम्बन्धन मागेको युनिभर्सिटीको ऱ्याङ्क कति छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ होइन। ढाँट्नु हुँदैन अभिभावक विद्यार्थीहरूलाई भन्ने चाहिँ हाम्रो आग्रह पनि हो। भोलि कलेजहरूको त अब पैसा कमाउने उद्देश्य हुन्छ, तर त्यति मात्र होइन नि, त्यो सँगसँगै विद्यार्थीहरूलाई राम्रो उपाधि दिनु, राम्रो शिक्षा प्रदान गर्नु पनि कलेजहरूको पनि त कर्तव्य हो नि त। तर विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर पढाइरहेका 50-55 कलेजमध्ये 4-5 मात्रै त्यो शर्त पुरा गरेका छन् भने अन्य कलेजहरूको अवस्था के भन्ने एउटा यहाँ ठुलो क्वेस्चन मार्क उठ्ने गर्दछ। अब यो हामीले यो कुरा गरिरहँदाखेरि सरकारले गरेको एउटा कामको विषयमा चर्चा गर्न आवश्यक हुन्छ। र अहिले यही विदेशी उपाधिको कुरा गरिरहँदाखेरि अब यो समकक्षता प्रदान गर्ने काम त्रिभुवन विश्वविद्यालयले गर्ने गर्दथ्यो योभन्दा अगाडि, तर साउन 1 कानुनी व्यवस्था अनुसार भने अब यो काम अहिले विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालनमा आउने भएको छ। विदेशी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने काम चाहिँ अब विश्वविद्यालय अनुदान आयोगबाट हुनेछ। यसको लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकिएको र यो नियमावली अर्थ मन्त्रालयबाट राय परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिका लागि अन्तिम चरणमा पुगेको समेत जानकारीहरू आएका छन्। र यो साउन 6 गतेबाटै अनलाइन आवेदन प्रणाली सञ्चालनमा आइ पनि सकेको छ।
नियमावली स्वीकृत नभइसके तापनि सेवा अवरुद्ध हुन नदिन विश्वविद्यालय अनुदान आयोगले आवश्यक पूर्वाधार तयार गरिसकेको छ। त्यसै अनुरूप 6 गतेबाट नै अनलाइन आवेदन दर्ता प्रणाली सञ्चालनमा आइ पनि सकेको छ र गएको साउन 15 गतेको मन्त्रीस्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्दै आएको कार्यप्रक्रिया आधार र मापदण्डको आधारमा अहिले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सेवा सञ्चालन भइरहेको शिक्षा मन्त्रालयले जानकारी समेत दिएको छ। र अनुदान आयोगको अनुसार समकक्षताको लागि जति पनि आवेदनहरू प्राप्त भएका छन् जसको आन्तरिक प्रमाणीकरणको प्रक्रिया सुरु भइसकेको छ र विद्यार्थीले चाहिँ गएको 20 गतेबाटै समकक्षता शुल्क भुक्तानी गर्न सुरु गरेका छन् र प्रमाणीकरण प्रक्रिया पुरा भए पछाडि यो समकक्षता प्रमाणपत्र उपलब्ध गराइनेछ र नयाँ सिस्टममा अहिलेसम्म 3,000 भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भइसकेका छन् र 1,000 भन्दा बढी आवेदन प्रक्रिया अघि बढाइएको समेत विश्वविद्यालय अनुदान आयोगले जानकारी दिएको छ। यो अत्यन्तै राम्रो कुरा हो यो किनभने अब यो अनलाइन प्रणालीबाटै समकक्षता प्रदान गरिन्छ विद्यार्थीहरूले अनलाइनबाट नै आफूले विश्वविद्यालयहरूबाट विदेशी विश्वविद्यालय या शैक्षिक संस्थाबाट प्राप्त गरेको उपाधिको समकक्षता प्राप्त गर्छन् भने पक्कै यो यसलाई राम्रो नै मान्नुपर्छ प्रशंसा नै गर्नुपर्छ यस यो कार्यको चाहिँ यसले टाइम पनि बच्यो होइन त्यसै गरी एउटा जहाँ पुग्नुपर्ने हो त्यहाँ नपुगिकन घरबाटै अनलाइन माध्यमबाट आफ्नो प्रमाणपत्र प्राप्त गरिन्छ भने यसले यसको हरेक फाइदाहरू छन् राम्रो कामलाई चाहिँ राम्रो नै भन्नुपर्छ सरकारले गरेको राम्रा कामहरूमध्ये एउटा विषय हो यो एउटा काम हो र यो सँगै हामी अन्तमा चर्चा गर्छौँ अहिले अब समस्या पनि के कुराको हो होइन विद्यालयका शिक्षकको समस्या छँदैछ निजी विद्यालय सञ्चालकको समस्या आफ्नो ठाउँमा छ त्रिभुवन विश्वविद्यालयका अस्थायी शिक्षकहरूको समस्या आफ्नो ठाउँमा छ अब अहिले बाल विकास सहजकर्ता जसलाई इसिडी शिक्षक भनिन्छ उनीहरूको समेत समस्या तथा मागलाई शिक्षा ऐनमा समेट्नको लागि आवेदन अथवा मागपत्र बुझाउनको निम्ति शिक्षा मन्त्रीलाई भेट्न ती बाल विकास शिक्षक केन्द्रीय सङ्घर्ष समितिका सचिव र सदस्य लगायत टिम नै सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा गएको थियो र त्यो छलफल पश्चात शिक्षा मन्त्री सस्मित पोखरेलले त्यस्ता शिक्षकहरू जो इसिडी शिक्षक हुनुहुन्छ उहाँहरूको समस्या तथा मागलाई शिक्षा ऐनमा समेटेर सम्बोधन गर्ने प्रतिबद्धता जनाएका पनि छन् र आफ्नो मागबारे ध्यान आकर्षण गराउनको लागि शिक्षा मन्त्रालय पुगेका इसिडी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले अब इसिडी शिक्षकको दरबन्दी स्थायित्व तथा उपदान लगायतका विषयलाई आगामी शिक्षा ऐनमा समेट्ने आश्वासन दिएको भन्दै खुसी पनि व्यक्त गरेका छन् र ऐन निर्माणको क्रममा चाहिँ इसिडी शिक्षकका प्रतिनिधिलाई समेत छलफलमा सहभागी गराई आवश्यक सुझाव लिने भनेर शिक्षा मन्त्रीले उनीहरूलाई आश्वासन समेत दिएका छन् र इसिडी शिक्षकहरू समस्यामा रहेको विषय चाहिँ आफूलाई जानकारी रहेको र तत्काल स्रोत उपलब्ध हुनसाथ राहतको लागि पहल गर्ने भन्दै शिक्षा मन्त्रीले बताएको समेत सङ्घर्ष समितिले जानकारी दिएको थियो। अब इसिडी शिक्षकहरूले लामो समयदेखि आफ्नो सेवाको स्थायित्व दरबन्दी पारिश्रमिक उपदान तथा अन्य सेवा सुविधा निश्चित गर्नको लागि सरकारसँग माग राख्दै आइरहेका छन् तर यो मागमा सरकार त्यति सकारात्मक भएको देखिएको छैन अहिलेसम्म। इसिडीका विभिन्न माग समस्या तथा चालु आर्थिक वर्षको बजेटमा बाल विकास क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै यही भेटमा सङ्घर्ष समितिका सदस्यहरूले मन्त्रीको ध्यान आकर्षण समेत गराएका थिए। अब यो थुप्रै खालका समस्याहरूबाट शैक्षिक क्षेत्र शिक्षा क्षेत्र चाहिँ अब झेलिएको छ जकडिएको छ इसिडी क्षेत्रको आफ्नै खालका समस्याहरू विद्यालयको आफ्नै खालका समस्याहरू त्यसै गरी युनिभर्सिटीको आफ्नै खालका समस्याहरू समस्याका बावजुद अहिले अब शिक्षा क्षेत्र अगाडि बढी पनि रहेको छ यसका बावजुद शिक्षा ऐनको माग तीव्र रूपमा जुनसुकै क्षेत्रबाट पनि जारी हुनुपर्ने माग उठिरहेको छ यसतर्फ पनि सरकार संवेदनशील रहेको भन्दै अहिले सरकारले थम्थमाउने प्रयास पनि गरिरहेको छ। अब हेरौँ कहिलेसम्म नयाँ शिक्षा ऐन जारी हुने प्रक्रियामा छ। अब शिक्षा ऐन 2028 पटक पटक संशोधन गर्दै नयाँ शिक्षा नियमावली जारी गरेकै आधारमा अहिलेको शैक्षिक प्रणाली चलिरहेको छ आशा छ यो सरकारले यी कामहरू चाँडै गर्नेछ भन्ने भन्दै हामी कार्यक्रमको अन्तमा छौँ। अब बाई बाई भन्छु अर्को हप्ता अवश्य भेट भइ नै हाल्नेछ। थ्याङ्क यू सो मच हामीलाई सुनिदिनु भएकोमा।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सर्वोच्च अदालतले 5 वर्ष नाघेका मुद्दालाई आउँदो पुष मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ। यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्यीय योजना तर्जुमा कार्य समूह बनाइएको थियो। मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्च्यौट गर्ने भनिएको छ। मुद्दा हेर्न नमिल्ने न्यायाधीशलाई गोला प्रक्रियाबाट बाहेक गर्ने प्रस्ताव समेत पारित भएको छ। यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो। सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्, जसमध्ये 2 वर्ष नाघेका 9,860, 3 वर्ष नाघेका 5,640, 4 वर्ष नाघेका 2,876 र 5 वर्ष नाघेका 1,265 छन्। 5 वर्ष नाघेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ। यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ। योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेवट गर्ने भनिएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति र बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
3: बैठकको शून्य र विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए। सर्वोच्च अदालतले प्रहरी हिरासत र कार्यालयमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र प्रहरीले बडी वर्न क्यामेरा शरीरमा बाँध्ने प्रक्रिया क्यामेरा प्रयोग गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले रिट निवेदन दर्ता गर्न आदेश दिएको हो। यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै गरेको दरपीठको निर्णयको आदेशलाई इजलासले बदर गरिदिएको हो। यस्तो गम्भीर प्रकृतिको विवादलाई प्रारम्भिक चरणमै दर्ता रोकेर सुनवाईबाट वञ्चित गर्नु न्यायोचित नहुने भएकाले रजिस्ट्रारले यसअघि गरेको दरपीठको निर्णय बदर गरिएको आदेशमा जनाइएको छ। यसअघि यही साउन 21 गते सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीट गरिदिनु भएको थियो। कानूनका विद्यार्थी विवेक चौधरी, विकास यादव लगायतले रिट दायर गर्नुभएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाइएको छ। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2,000 नाघेको छ। कंगोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ, हिजोसम्म कंगोका 5 वटा प्रान्तमा 4,300 बढीमा इबोला संक्रमण पुष्टि भएकामा 2,000 बढीको ज्यान गएको छ। यसैबीच अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठनले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद 2 सातादेखि मन्त्रीविहीन छ। यही साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कम्युनिष्ट पार्टीका नेता साईलाई मन्त्रालय भागभण्डा मिलाउन सकस परेको छ। मुख्यमन्त्री बाहेकका छ मन्त्रालयमध्ये एमाले चारवटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाल आयल निगमले आउँदो दशैं तिहार लगायत चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह
4: जुन महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइसक मार्केटमा पठाइसक भयो के जुन इराक र अमेरिका बिच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो कहीँ पाउँदैनौ कि भनेर भनेपछि पोलिसी डिपार्टमेन्ट आधीमा गएकै हो समस्या भयो त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन थियो। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएको छ। हामीलाई आउनमा समस्या छैन तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला तिहार आउला आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ आखिर त्यही धुवानी भाडा त्यति नै लिने फेरि हरानी पनि त्यत्तिकै फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस् कुनै त्यस्तो वृद्ध असहाय सुत्केरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गऱ्यौँ अनि नपाउने केसमा पनि आजको मितिमा 5 वटा ठाउँमा जतिखेर स्ट्यान्ड भयो हाम्रो मान्छेलाई टेपुमा
3: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
5: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
3: प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्रेको छ। ललितपुरको नखु क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको प्रहरीको भनाइ छ। एक सांसदको महिला संघको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाइ छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। भोलि अदालतमा उपस्थित गराउने तयारी छ। राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति सार्वजनिक गर्दै नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तरपुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख गरिएको छ। युवाका लागि पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु र मुलुकको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले मुलुकभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार क्षमता जनशक्ति र बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन 45 दिनभित्र पेश गर्न सम्बन्धित मन्त्रालयले निर्देशन दिएको छ। समितिको बैठकले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित निकायसँग समन्वय गरी प्रतिवेदन तयार गर्न भनेको हो। बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था स्वीकृत क्षमता र वास्तविक संख्या क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्थामा तथा उमेर र कसुरको प्रकृति अनुसार उपयुक्त व्यवस्थापन भए नभएको स्पष्ट पार्न भनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणको विषयमा व्यावसायिक अनुसन्धान संस्थाभन्दा राज्यको नीति प्रतिष्ठान बढ़ी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पार्नुभयो।
6: कतै कसरी व्याख्या गरियो कतै कसरी त्यसलाई भनियो भन्ने कुरा सम्मान्य प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि त्यो कुरा व्याख्या गरिसक्यो। तपाईँ महोत्तरीको मठियानी भन्ने बजार जानुभएको छ भने कतैको घर एकतिर शौचालय अर्कोतिर छ। त्यसैले गर्दाखेरि संस्थाको अतिक्रमणको बारेमा फ्याक्स नेपालले व्याख्या गर्दैन, किनकि फ्याक्स नेपाल कमर्सियल रिसर्च कम्पनी हो। बजारमा चकलेट कति बिक्छ र हर्लिक्स कति बिक्छ भन्ने कुरा गर्छ उसले, होइन। सिमाङ्गनाको बारेमा नीति प्रतिष्ठानले भन्ने हो, ट्याक्स पेयर्स मनीबाट जसले रिसर्च गर्छ।

0: Live Buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: स्मार्ट टेलिकम लिलामी प्रकरणमा 22 जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। स्मार्ट टेलिकम एन्सल र नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका पदाधिकारी 7 विदेशी नागरिक सहित 22 जना विरुद्ध 96,12,17,00,000 रुपियाँ मेगो माग दावी सहित मुद्दा चलाइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करिब 3 महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। अभियोग पत्रमा प्रतिवादी विरूद्ध आपराधिक विश्वासघात तथा ठगी संगठित अपराध र ब्याङ्क तथा वित्तीय अपराध बाफिया ऐन अन्तर्गत कार्यवाही गर्न माग गरिएको छ। मुद्दामा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, संचालक सदस्य सचिन लाल आचार्य सहितलाई प्रतिवादी बनाइएको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, सीईओ ज्योति प्रकाश पाण्डे सहित 8 जनालाई प्रतिवादी बनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी सहित स्मार्ट टेलिकमको लिलामी प्रतिस्पर्धामा सहभागी भएका अन्य 3 कम्पनीका व्यक्तिलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्र अनुसार 3 संस्था र पदाधिकारी विरूद्ध अलग अलग बिगो दावी गरिएको छ। नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउबा आज मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने देउबा समूहको तयारी छ। यो तयारीबारे हामीले देउबा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौँ।
4: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसकेका छ। स्वागत गर्नलाई मान्छेहरू त्यही हो, मान्छे कति यति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले, होइन सबसे धेरै बढाउने बेसी भन्ने कार्यक्रम हामी गर्दैछु र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्यान्ड हुन्छ। हामीले भेट्दाखेरि शेरबार दाइले त्यो 1:15-10 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलीगङ्गा हुँदै गौशालाबाट चाबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
5: हजुर, एक हिसाबले अब शेरबहादुर देवबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानुभएको, बिरामी भएर उपचारका लागि जानुभएको मान्छेलाई किन यति धपडी दिन लाग्नु भएको छ स्वदेश फर्किँदा?
4: यस्तो छ, बिरामी यस्तो छ, उहाँको बिरामी पनि अहिले अब सबै रिपोर्टहरू मैले सोधेर बुझेको कुरा मैले डाइरेक्टली शेरबहादुर दाइसँग कुरा गर्दाखेरि रिपोर्टहरू अहिले सबै ठिक भएको हिसाबले चाहिँ उहाँ आउनु लाग्नु भएको र हाम्रो यो चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष राष्ट्रिय भेला नेपाली काङ्ग्रेसको राष्ट्रिय भेला कार्यक्रम आउनु पछि 29-30-31 गते यहाँ धुम्बारेमा मिरा पार्टी प्यालेसमा छ, त्यसको लागि पनि सम्बोधन गर्नु पनि तर उहाँको स्वास्थ्य ठिक भएर अब नेपालमा चाहिँ अब स्वास्थ्य ठिक भइसकेपछि उहाँ यहीँ आएर चाहिँ सबैलाई हामीलाई चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको
5: हो। यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउनु हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले?
4: कस्तो अर्को पक्ष भने कुन अर्को पक्ष?
5: थापा पक्ष।
4: अब थापा पक्ष थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
5: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल? के छ
4: हामीले निम्तो चाहिँ पठाउनु भएको छ भन्ने कुरा सुनेको छु मैले हाम्रो चाहिँ आयोजक साथी थापाजीहरूलाई पनि, होइन अब आउनुहुन्छ आउनुहुन्न उहाँहरूको कुरा हो त्यो, होइन र अब हाम्रो चाहिँ कार्यक्रम पर्सिदिएर 1:12-1 बजे दिन उद्घाटन हुन्छ हाम्रो कार्यक्रम यहाँ।
3: निवर्तमान सभापति देउबा आज मध्याह त्रिभुवन विमानस्थल उत्रने काङ्ग्रेसले जनाएको छ। बाजुराको बढी बालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण ढुवानी गरिएको छ।
6: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी बालिका क्षेत्रमा पुर्याएको हो। बढी बालिका मन्दिरी समुद्री सतहबाट 4,200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको छ। जडान स्थलमा आवश्यक सामग्री पुगेको करिब 5 दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत 4G सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमको भनाइ छ। डोल्पाको त्रिपुरा सुन्दरी छ लहान तथा ठुलीभेरी नगरपालिका एक दुनै क्षेत्रमा समुद्री सतहबाट 3,900 मिटर उचाइमा 4G सेवा सञ्चालनमा आइसकेको छ। ताप्लेजुङको ओलाङचुङ गोलामा 3,400 मिटर उचाइमा पनि 4G सेवा सुरु भएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
3: बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए। सर्वोच्च अदालतले 5 वर्ष नागेका मुद्दालाई आउँदो पुष मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ। यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्य वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्य योजना तर्जुमा कार्य समूह बनाइएको थियो। मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेउट गर्ने भनिएको छ। यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो। सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्। 5 वर्ष नागेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ। यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ। योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई मुलुकको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछाने
5: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो। हामी विकल्प बन्न आएका हौ, विकल्प खोज्न आएका होइनौ। वैकल्पिक शक्ति होइन राष्ट्रपा, निर्विकल्प शक्ति बन्नुपर्छ। हाम्रो विकल्प फेरि खोज्न थालियो भने त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने हो विकल्प खोज्नुपर्छ। जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ। विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई। त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ। कहिले काहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ। राष्ट्रपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ। तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए।
3: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
6: नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्य क्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ। तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो, तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्रविहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ। अदालतले रिटको अन्तिम चुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ।
3: लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 नागेको छ। कंगोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। हिजोसम्म कंगोका 5 प्रान्तमा 4300 बढीमा इबोला संक्रमण पुष्टि भएकामा 2000 बढीको ज्यान गइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ अहिले हुनुहुन्छ लाल शाहीको साथमा। प्रभातकालीन आवाज कार्यक्रममा यहाँहरू सबैलाई न्यानो स्वागत छ। आज बिहिबारको दिन 13 अगस्त 2026 साल, तदनुसार साउन 28 गते 2083 विक्रम सम्बत। कार्यक्रम सुरु भयो र हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्ने गर्नुहुन्छ। तपाईँ जहाँ रहनुभए पनि बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत गर्दै म अब अघि बढ्न चाहेँ। भर्खरै सुन्नुभएको गीत आफ्नै देश प्यारो, निमा रुम्बाको स्वरमा बडो मिठो गीत, देशप्रेमको भावनाले ओतप्रोत भएको गीत र विदेशीका नेपालीहरूलाई स्वदेश फर्कनको लागि आह्वान गरिएको गीत, यो गीतबाट कार्यक्रमको उठान भइसकेको छ। ब्रुनाईको समय अहिले बिहानको 7:12 गयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ। यदि कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। दुईवटा टेलिफोन नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। कार्यक्रममा अब आजको थट फर द डे। चिनिया दार्शनिक भन्नुहुन्छ, कन्फ्युसियस, उहाँ भन्नुहुन्छ, आई हियर एन्ड आई फर्गेट, आई सी एन्ड आई रिमेम्बर, आई डु एन्ड आई अन्डरस्ट्यान्ड। म सुन्छु अनि बिर्सन्छु, म देख्छु अनि सम्झन्छु, म गर्छु अनि बुझ्दछु। बुझ्नको लागि पक्का प्र्याक्टिकली गर्नै पर्ने रहेछ। सुनेर बिर्सन सकिन्छ, देखेर सम्झन सकिएला, तर काम गरेर मात्रै बुझ्न सकिन्छ। टुडे इन हिस्ट्री, सन 1961 साल 13 अगस्तको कुरा हो। कन्स्ट्रक्सन अफ बर्लिन वाल बिगिन्स इन इस्ट जर्मनी, 1961 सालमा सुरु भएको रहेछ बर्लिन वाल बन्नको लागि 13 अगस्तदेखि, र त्यसपछि 1989 सालमा बर्लिन वाल भत्काइएको थियो। फेमस बर्थडेज मध्येको एक आज 1970

70 सालको कुरा हो। 13 अगस्त 1970 सालमा जन्मेका हुन् एलन शियरर, इङ्ग्लिस फुटबलर एन्ड पण्डित, स्पोर्ट्स पण्डित भनौँ। उनको जन्म इङ्ल्यान्डको गस्फोर्थमा भएको थियो 1970 साल 13 अगस्तका दिन। एलन शियरर अब हेल्थ टिप्स। एङ्जाइटीलाई कसरी म्यानेज गर्ने? तपाईँ एकदमै बढी चिन्ताग्रस्त बन्नुभएको छ भने उपायहरू छन् केही। सबभन्दा पहिला रिल्याक्सेसनको जरुरत पर्दछ, हल्का मेडिटेसन, अनि लिमिट योर इन्फर्मेसन। यो अत्यन्तै जरुरी छ। हामी आजकल बढी इन्फर्मेसन लिने गर्दछौँ, त्यसले हामीलाई चिन्तित बनाउँछ। त्यही भएर कोही कोही बेला डिजिटल डिटक्स गर्न जरुरी छ। एक दिनभरि तपाईँको स्मार्टफोन नहेर्नुहोस्, के फरक पर्छ? केही फरक पर्दैन। पहिला नहुँदा त ठिक थियो भने अहिले जति भाँडो उति चुबुरको भनिन्छ, त्यस्तै भएको छ। त्यसका अलावा एङ्जाइटी म्यानेज गर्नका लागि पोजिटिभ थिङ्किङको खाँचो छ, सकारात्मक सोच राख्न पर्यो मनमा, अनि लिसन टु म्युजिक, सङ्गीत, गीत सङ्गीतले तपाईँलाई पक्कै पनि आनन्द दिन्छ। तपाईँको चोइसका जनरका गीतहरू सुनेर आनन्द लिन सक्नुहुन्छ। अनि हल्का एक्सर्साइजको पनि खाँचो छ। अनि खानपानमा ध्यान दिनुपर्छ, हेल्थी इटिङ हुनु पर्यो, र साथसाथमा साथीभाइहरूसँग आफन्तजनसँग सधैँ कन्ट्याक्टमा रहिरहन पर्यो, कुराकानी गर्न पर्यो। त्यसले पनि तपाईँलाई, तपाईँको मस्तिष्कलाई, तपाईँको मेन्टल वेलबिइङलाई टेवा पुर्याउँछ। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, र आज अधिकतम तापक्रम 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सेरियामा सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभर आज घाम लाग्ने बताइएको छ। अब नेपाल। काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस, र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस, र काठमाडौँको मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हुन त मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने, बदली हुने, अनि हल्का पानी पर्ने अपराह्नतिर भनिएको छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 22 डिग्री सेल्सियस, र त्यहाँको अधिकतम आज 36 डिग्री सेल्सियस पुग्ने अनुमान छ। ओहो, गर्मी हेर्नुहोस् त, लन्डनमा 36 डिग्री सेल्सियस भनेपछि अहिले युके समग्रमा तातिएको छ। लन्डनमा नै म्याक्सिमम टेम्परेचर आजको 36 डिग्री सेल्सियस भनेपछि अत्यन्तै गर्मी छ। युकेवासी विचार पुर्याउनु होला, तपाईँहरू अलिकति इन्डोर्स नै रहनु भए ठिक छ। बाहिर गर्मी बढेको छ, तर इन्डोर्स पनि त गर्मी नै हुन्छ, हुन त पङ्खाको व्यवस्था छ कि छैन त्यो मिलाउनु पर्ने भयो। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। अब गीत सुनाऊ, झिमझिम गर्ने, राजेश पाल राईले गाउनु भएको गीत।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

सबै कुरा भोलि दिन्छु हुँदा तिमीसँग, तिमीलाई देखेपछि प्रताप दास र बबिना भट्टराईलाई सुन्दै हुनुहुन्थ्यो. एन्ड अफ समर फ्यामिली इभेन्ट ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि 27 अगस्तका दिन, हजुर यो महिनाको 27 तारिक दिनको 4:30 बजेदेखि सुरु हुनेछ उक्त कार्यक्रम नाफीको चौतारीमा. र समर हलिडेको अन्त्य सेलिब्रेट गर्ने उद्देश्य हो र यो कार्यक्रममा स्क्याभेन्जर हन्ट राखिएको छ 4:30 बजेदेखि 6 बजेसम्म र पुरस्कारहरू पनि थुप्रै छन् यसमा, नानी केटाकेटीहरू लगायत अन्य पुरस्कारहरू छन्। त्यसपछि 6:30 बजे सुरु हुनेछ बिएफएस क्विज. हजुर यो एन्ड अफ समर फ्यामिली इभेन्टमा पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ ब्रिटिस फोर्सेस ब्रुनाईवासी. आउँदो 27 अगस्तमा हो, 4:30 बजे सुरु हुन्छ दिनको र नाफीको चौतारीमा भेला हुनुपर्नेछ यसका लागि.

कहाँ जाऊ म सागर गुरुङले गाउनुभएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। पीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। समय बिहानको 8 बज्नको लागि अब 26.5 मिनट बाँकी रहेको छ। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी यो ब्रुनाईमा पहिलोपल्ट सर्कस ल्याइएको हो। जेरोडङ पार्कमा गत 31 जुलाईदेखि प्रदर्शनमा आइरहेको छ र हरेक सोमबार मङ्गलबार र बुधबारको दिन बेलुकी 8:15 बजे सुरु हुनेछ सो टाइम। अनि शुक्रबार शनिबार आइतबारको हकमा 2 शो हुनेछन्, एउटा 4:15 बजे दिनको अनि अर्को बेलुकी 8:15 बजे र 2 घन्टे सो हो। एकदमै रमाइलो कार्यक्रम, परिवारको साथमा जान सक्नुहुन्छ अनि मनोरञ्जन लिन सक्नुहुन्छ। टिकट खरिद गर्नका लागि ग्रेट ब्रिटिस सर्कस .com जानुपर्ने हुन्छ। $15-$95 टिकट खरिद गर्न सक्नुहुन्छ यहाँहरूले। जेरोडङ पार्कमा प्रदर्शनमा आइरहेको छ ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी। आउँदो 23 अगस्तसम्म हेर्न पाइन्छ, अझै 10 दिन बाँकी छ। अब हामी द येलो ह्यामरको गीत सुन्छौँ, तिमी नभए।

0: एस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो दि एलिमेन्ट्स ब्यान्डको गीत उज्यालो. अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिद दर 152.24 रुपियाँ, बिक्री दर 152.84 रुपियाँ. युरो एकको खरिद दर 175.62 रुपियाँ, बिक्री दर 176.32 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.76 रुपियाँ, बिक्री दर 206.57 रुपियाँ. स्विस फ्रान्क एकको खरिद दर 187.37 रुपियाँ, बिक्री दर 188.11 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिद दर 107.55 रुपियाँ, बिक्री दर 107.97 रुपियाँ. कनेडियन डलर एकको खरिद दर 109.25 रुपियाँ, बिक्री दर 109.68 रुपियाँ. सिङ्गापुर डलर एकको खरिद दर 118.96 रुपियाँ, बिक्री दर 119.42 रुपियाँ. जापानिज येन 10 को खरिद दर 9.56 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ. चाइनिज युआन एकको खरिद दर 22.58 रुपियाँ, बिक्री दर 22.67 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिद दर 40.55 रुपियाँ, बिक्री दर 40.71 रुपियाँ. कटारी रियाल एकको खरिद दर 41.76 रुपियाँ, बिक्री दर 41.92 रुपियाँ. थाई भाट एकको खरिद दर 4.60 रुपियाँ, बिक्री दर 4.62 रुपियाँ. युएई डिरहाम एकको खरिद दर 41.45 रुपियाँ, बिक्री दर 41.62 रुपियाँ. मलेसियन रिङ्गित एकको खरिद दर 37.26 रुपियाँ, बिक्री दर 37.41 रुपियाँ. साउथ कोरियन वान 100 को खरिद दर 10.75 रुपियाँ, बिक्री दर 10.80 रुपियाँ. स्विडिस क्रोनर एकको खरिद दर 15.96 रुपियाँ, बिक्री दर 16.02 रुपियाँ. डाइनिस क्रोनर एकको खरिद दर 23.49 रुपियाँ, बिक्री दर 23.59 रुपियाँ. हङकङ डलर एकको खरिद दर 19.40 रुपियाँ, बिक्री दर 19.48 रुपियाँ. कुवैती डिनार एकको खरिद दर 495.49 रुपियाँ, बिक्री दर 497.45 रुपियाँ. बारेन डिनार एकको खरिद दर 403.79 रुपियाँ, बिक्री दर 405.38 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिद दर 395.41 रुपियाँ, बिक्री दर 396.97 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौँ गणेश पुनको स्वरमा.

बीएच को गीत सुन्दै हुनुहुन्थ्यो मै च्याङ, र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि ठिक 5 मिनट बाँकी रहेको छ। अब कार्यक्रमको पहिलो घण्टालाई समापन गर्दैछु युगेश लिम्बूको गीत हाम्रो गीतबाट। इन्जोय।

0: प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्रेको छ। ललितपुरको कुसुन्तीबाट गएको साँझ श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिला संघको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाई छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीको भनाइ छ। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
1: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबारदाको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबारदाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबारदाई बाहेक उभिन नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्लाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
0: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। हिजो बसेको मन्त्री परिषद बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका हुन्। एमाले र नेकपा बीचको 3 बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै काँग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, खानेपानी तथा सिंचाइ र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय काँग्रेसको नेतृत्वमा थियो। सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
2: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
3: माइलो डाँडा रूम्जाटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागू औषध सहित 24 जना पक्राउ, 19 वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 वटा बाघ भएको पर्स राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा छार्ने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडीटारमा सञ्चालित स्काई वाकमा पर्यटकको घुइँचो। 2081 साउनदेखि सञ्चालनमा आएको स्काई वाकमा 2 वर्षमा 3,09,000 भन्दा बढ़ी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी र मजदूर लगायतलाई 100 रूपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदै समुद्री सतहबाट करिब